0: आत्मज्ञान भनेको के हो? आत्मा भनेको म, मेरो ज्ञान, म को हुँ त्यसको ज्ञान। हामी अन्ततको त त्यहीँ पुग्छौं। बोध विज्ञानको यो सात दिनको कक्षाको अन्तमा तपाईँ गुणातीतलाई देख्ने, जान्ने र आफूलाई गुणातीत भन्दा, गुण भन्दा भिन्न रहेको अनुभव गर्न सक्ने ठाउँमा पुग्नुहुन्छ। यो बोध विज्ञानमा ब्रह्माण्डभरिका, संसारभरिका सबै धर्मशास्त्रहरूको व्यवहारिक प्रयोग कहीँबाट पनि समात्नुहोस्, बोध विज्ञानको हरेक कक्षामा सबै धर्म सम्प्रदाय एकैचोटि अटिहाल्छन्, सबै एकै ठाउँमा आउँछन्, छुट्टा छुट्टै अध्ययन गरिराख्नु पनि पर्दैन, यही आउँछन् सबै। असली कुरा सजगता हो, सजगता हुँदै शून्यतासम्म पुग्नुहोस्, त्यहाँ मुक्तिको पहिलो लक्षण देखा पर्छ। जीवन ऊर्जामा पुग्नुभयो भने त मोक्षको राजमार्ग प्रारम्भ हुन्छ।
1: सूचना: न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
1: लामो समय फिलिपिन्स, बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
7: सम्पर्क फोन नम्बर 0825902222।
2: जुरोट, सुटी, पुकार, खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू:
8: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
9: छाती, दम, निमोनिया, खोकी, छेरो,
8: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
9: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
8: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
10: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू:
8: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
9: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
8: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
9: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
8: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
9: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
8: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
9: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
8: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिन्थाहरू आउने तथा थाइराइड,
9: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9848726001।
11: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहज जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
12: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
13: हारजोडनी नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
14: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौं।
7: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
15: इन्डोस्कोपी सेवा
7: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस् सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ फोन नम्बर 082560734 र 082560138
16: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
17: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
16: डाक्टरद्वारा दिइने सेवाहरू
17: ब्लड प्रेसर हाई लो भएका
16: कोलेस्ट्रोल बढी भएको
17: मुटुको गति एकनास नभएको
16: मुटु ढुकढुक हुने डरलाई जस्तो महसुस हुने
17: मुटुको बासोक मुटु सुन्निएको हृदयघात भएको
16: एन्जियोग्राफी र एन्जियोप्लास्टिक गराएका वा गराउनु परेमा
17: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
18: बिरामी जाँच हुने मिति यही असोज 16 गते शुक्रबार
19: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871
20: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
21: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
20: अन्य सेवाहरू
22: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
23: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
24: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-561-694 सम्पर्क मोबाइल नम्बरहरू 98578-30145 98478-30153 र 98649-41944
25: होइन भाइला
26: लखर लखर कहाँ हिँडिस
27: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
25: अरे केटा उमेर जोस जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला चाहिँ बाबु
27: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाऊ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
25: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
27: ल ल काका गइहाले म
28: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
29: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
28: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ दुबईको एसीका पार्टपुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ साथमा 3 पटक खाना तथा बस्न फ्री 45 वर्षसम्मका मानिस जान मिल्ने 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98578-45226
30: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
29: उपचार हुने रोगहरू
30: पायल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
29: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
30: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
29: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
30: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
29: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
30: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
0: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक, कोराई 15 विकिसोक दाङ। सम्पर्क फोन नम्बर 9686 61 694। विभिन्न जटिल रोग को उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङ मा।
1: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङ मा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578553825।
2: त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
3: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू,
4: विस्तृत आँखा परीक्षण उपचार,
3: बाल दृष्टि रोग निदान उपचार, मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
4: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
3: कन्ट्याक्ट लेन्स सेवा,
4: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
3: कृत्रिम आँखा फिटिङ गरिन्छ,
4: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
3: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू, अल्छी आँखा उपचार,
4: डेढो आँखा उपचार,
3: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
4: डबल भिजन उपचार,
3: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
4: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
3: ASD डाउन सिन्ड्रोम, सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
4: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
0: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
2: फोन नम्बर 9869984602 र 9864884473।
5: सीता के भयो तिमीलाई, घुम्सेर बसी छौ
6: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन, अब त आश्रय मरिसक्यो।
5: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको छ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
6: ए ठिकै छ, म जानु त धेरै अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
8: शिशु फर्टिलिटी एन्ड IVF सेन्टर चितवनको शाखा अब घोराहेको बिपि चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
30: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
8: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
2: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि, दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा। प्राइम डेन्टल क्लिनिक,
30: प्राइम डेन्टल क्लिनिक नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराई दाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 082-591-794, मोबाइल नम्बर 98-22-87-74-94।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
3: नमस्कार तथा सुप्रभात। काया खैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया खैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
4: आज 2083 साल असोज 13 गते मंगलबार, सन् 2026 सेप्टेम्बर 29 तारीक असोज कृष्ण पक्षको तृतीया तिथि।
1: काया कैरन का साथमा
4: किसान पाइप प्रोडक्ट्स प्राली,
1: राष्ट्रको शान किसान,
4: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
3: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
4: भोटे कोशी बाढीमा बेपत्ता बिमितको दावी, भुक्तानीलाई 12 वर्ष पर्खिनु नपर्ने, पालिकाले आवश्यक सहजीकरण गर्न सक्ने, निर्जीवन तर्फको दावी 20 अर्ब नाग्यो,
3: वर्षाले प्रभावित सड़क खुलाउन अझै केही दिन लाग्ने, बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने गरी तयारी, दशैंको मुखमा चीन तर्फका 3 वटै नाका अवरूद्ध,
4: होटल क्षेत्रमा 10 लाख रोजगारीको सम्भावना, दक्ष जनशक्ति अभाव हुँदा विदेशबाट कामदार ल्याउनु पर्ने बाध्यता, युवालाई स्वदेशमै टिकाउने प्रभावकारी नीति बनाउनु पर्नेमा व्यवसायीको जोड,
5: कमसे कम 1 वर्ष नेपालमा काम गर्ने नियम बन्यो भने हामीलाई पनि ढुक्क भयो, अनि उहाँहरूले पनि केही कुरा सिक्नुहुन्छ, नेपालमा नियम कानून चाहिँ अभाव हो, त्यो अलिकति बनाउनै पर्छ, हामीले कुरा गरिरहेछौँ।
3: ट्रम्प र सी बीच भेटवार्तापछि अमेरिका र चीनद्वारा 30 अर्ब डलरका वस्तुमा भन्सार कटौती, अमेरिकाबाट आयात हुने 1006 पर्वतारका वस्तुमा चीनले भन्सार घटाउने,
4: र एसिया क्रिकेटको क्वार्टर फाइनलमा नेपाल र श्रीलंका बीचको खेल हुन सकेन, नेपाल बाहिरियो।
6: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: एनआईसी एशिया इक्विटी अपर्चुनिटी फन्ड मज्जाको लगानी गर्ने अवसर
2: अब लगानी गरौं भविष्यका लागि किनकि अवसर छ सही लगानीको
1: एनआईसी एशिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फण्डमा लगानी गर्ने सुनौलो अवसर
2: यही असोज 7 गते देखि असोज 13 गते सम्म निश्चिन्त लगानी गर्न सकिने आईपीओ खुल्ला एनआईसी एशिया इक्विटी अपर्चुनिटी फण्ड 10 वर्षे योजना दीर्घकालीन वृद्धिको सम्भावना अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फण्डमा त्यसैले बचत मात्रै गरेर नबस्नुहोस् बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्
1: आवेदनको लागि मेरो शेयर आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआईसी एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ
2: थप जानकारीको लागि 9854033313 वा 9765404948 सम्पर्क गर्न सक्नुहुनेछ
1: अवसर सँगै अघि बढ्दै
2: एनआईसी एसिया क्यापिटल लिमिटेड अब लगानीको पालो तपाईँको कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला
3: काया कैरनमा अब खबरको सिलसिला बीमा प्राधिकरणले कार्यविधि जारी गरेर रसुवा भोटेकोशी बाढ़ीबाट प्रभावित बीमितहरूको दावी भुक्तानीमा सहजीकरण गरेको छ बाढ़ी गएको एक महिनापछि प्राधिकरणले बीमा कम्पनीहरूसँगको छलफलपछि कार्यविधि जारी गरेको हो जीवन बीमातर्फ दावी भुक्तानीका लागि 12 वर्षको व्यवस्थाले पारेको अप्ठ्यारो र निर्जीवन बीमातर्फ पनि कागजात नहुँदाको जटिलता अब हट्ने भएको छ बेपत्ता बीमितको स्थानीय तह अर्थात पालिकाले मृत्यु दर्ता गर्नुपर्ने जीवितै आएको प्रमाणित भए बीमा रकम फिर्ता गर्ने शर्तमा दावी भुक्तानी दिने व्यवस्था गरिएको छ प्राधिकरणले रसुवा बाढ़ी दावी भुक्तानी सम्बन्धी संक्षिप्त कार्यविधि 2083 हिजो जारी गरेको हो जीवन बीमाको दावी भुक्तानीका लागि पनि सहजीकरण गर्ने व्यवस्था गर्नेछ रसुवा बाढ़ी दावी भुक्तानी सम्बन्धी संक्षिप्त कार्यविधि 2083 भनिएको छ भोटेकोशी त्रिशुली नारायणी नदीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवा नुवाकोट धादिङ चितवन लगायत जिल्लामा बीमित सम्पत्ति गाड़ी परियोजना व्यापारिक मौजदा तथा मानवीय क्षतिका कारण बीमक समक्ष पर्न आएको दावी बीमालाई शीघ्र सरल पारदर्शी व्यवस्थित तथा प्रभावकारी रूपमा फर्च्यूट गर्न आवश्यक भएकोले यो कार्यविधि जारी गरिएको छ प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले प्राधिकरणले बीमकहरूसँगको छलफलपछि यसमा सहजीकरण गरेको बताउनु भएको छ मुलुकी देवानी संहिता 2074 दफा 40 बेपत्ता व्यक्ति 12 वर्षसम्म पनि सम्पर्कमा नआए मृत्यु भएको मानिने उल्लेख छ यो व्यवस्थाले रसुवा बाढ़ी प्रभावितको हकमा दावी भुक्तानीका लागि असर पर्ने भएपछि जीवन बीमक संघले यसबारे प्राधिकरण सँग छलफल गरेर सहजीकरण गर्न लागेको संघका निवर्तमान अध्यक्ष पोषकराज पौडेलले बताउनु भएको छ प्राधिकरणका अनुसार गएको भदौ 10 आएको रसुवा बाढ़ीका कारण प्रभावित भएकाहरूलाई निर्जीवनतर्फ 2180 बीमित छन् उनीहरूले प्रारम्भिक रूपमा 20,98,87,00,000 रूपियाँ दावी भुक्तानी माग गरिरहेका छन् यसमध्ये अहिलेसम्म 67,48,000 रूपियाँ निर्जीवन बीमा कम्पनीले भुक्तानी गरिसकेका छन् प्राधिकरणले असोज 12 अर्थात हिजोसम्म रसुवा बाढ़ीपछिको बीमा दावी विवरण सार्वजनिक गरेको हो भोटेकोशी बाढ़ीमा बेपत्ता बीमितको दावी भुक्तानी 12 वर्ष पर्खिनु नपर्ने पालिकाले सहजीकरण गर्न सक्ने शीर्षकको खबर कारोबार दैनिकले छापेको छ
4: दशैंको मुखमा चीनतर्फका तीनै नाका अवरूद्ध हुँदा आयात निर्यात ठप्प बनेको छ तीन दिनको अविरल वर्षापछि बेनी जोमसोम खण्डमा क्षति पुगेपछि कोरला सहित तीनै नाका अवरूद्ध भएका हुन् यसअघि 10 भदौको भोटेकोशी बाढ़ीले केरूङ नाका अनिश्चित छ भने तातोपानी नाका लामो समयदेखि बन्द नै थियो नेपालको 14% व्यापार हुने चीनसँगको सड़क यातायात बन्द भएपछि दशैंको बेला सामानको भाव बढ़ने देखिएको छ चालू आर्थिक वर्षको दुई महिना साउन र भदौमा चीनबाट 76,40,00,000 रूपियाँ बराबरको सामान आयात र 29,33,00,000 रूपियाँ बराबरको निर्यात भएको छ निर्यात न्यून हुने भए पनि इलेक्ट्रोनिक्स लत्ता कपड़ा मेसिनरी र विशेष गरी विद्युतीय गाड़ी आयातमा चीनतर्फको निर्भरता उच्च भएका कारण व्यापारी र उपभोक्ता दुवै मारमा पर्ने देखिएका छन् भोटेकोशी बाढ़ीपछि केरूङ अनिश्चित र तातोपानी लामो समयदेखि बन्द रहेका बेला बेनी जोमसोम सड़कमा पहिरो खसेपछि कोरला पनि अवरूद्ध भएका छन्। कन्टेनर थन्किएका छन्। गाड़ी र दैनिक उपभोग्य वस्तुको आपूर्ति घटेर मूल्य बढ़ने जोखिम देखिएको हो। दशैंको मुखमा चीनतर्फका तीनै नाका अवरूद्ध शीर्षकको खबर कान्तिपुरमा छ।
3: यसैबीच लगातार परेको वर्षापछिको बाढ़ी र पहिरोका कारण अस्ति आइतबारसम्म देशका धेरै राजमार्ग अवरूद्ध थिए। सरकारले हिजोसम्म केही राजमार्ग खुलाए पनि अझै दर्जन भन्दा धेरै राजमार्ग अवरूद्ध नै छन्। सड़क विभागका अनुसार अवरूद्ध भएका यी सड़क मध्ये केहीलाई गाड़ी चलाउने बनाउन कम्तीमा तीन दिन लाग्ने देखिएको छ। मुख्य गरी कालीगण्डकी करिडोर र आसपासका सड़क संचालनमा आउन केही दिन लाग्ने भएको हो। वर्षाले सबैभन्दा बढ़ी प्रभाव यही करिडोरमा पारेको थियो। हिमाली जिल्ला मनाङ मुस्ताङ जोड्ने मुख्य राजमार्गमा ठूलो क्षति पुगेकाले ती सड़क तत्काल खुल्ला हुन नसक्ने संचालनमा आउन थप समय लाग्ने देखिएको विभागका उपमहानिर्देशक शुभराज नेउपानेले जानकारी दिनुभएको छ। यसै गरी बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको माझीकुना काभ्रे भन्ज्याङ तथा मंगलटार लगायतका ठाउँमा पहिरो खसेको र डाइभर्सन बगेका कारण अवरूद्ध छ। थप क्षति नभए आज बेलुकासम्म यो सड़क खोल्ने विभागका उपमहानिर्देशक नेउपानेले बताउनु भएको छ। यस्तै मध्य पहाड़ी राजमार्ग अन्तर्गत लमजुङको मध्य नेपाल आठ तथा बुर्तिमाङ पातिहाल्ने खण्डमा पहिरो तथा सड़क कटानका कारण यातायात ठप्प छ। यो सड़क संचालनमा केही दिन लाग्नेछ। यस्तै कर्णाली राजमार्ग अन्तर्गत गगनी खोला राका तथा बागे सिमल दही खोला खण्डमा खसेको पहिरो पन्छाउने काम चलिरहेको छ। यो पनि छिट्टै संचालनमा ल्याउने उहाँले जानकारी दिनुभयो। राप्ती राजमार्ग अन्तर्गत कपुरकोट खोर खोला तुलसीपुर खण्डमा जिल्ला प्रशासनको निर्णय अनुसार गाड़ी आवागमन बन्द गरिएको छ। सालजण्डी सन्धिखर्क ढोरपाटन सड़क खण्ड 21 भन्दा बढ़ी ठाउँमा पहिरो खसेकाले पूर्ण रूपमा अवरूद्ध छ। यी सड़क दुई तीन दिनभित्र संचालनमा ल्याउने गरी काम भइरहेको नेउपानेले बताउनु भएको छ। यसै गरी चितवनको सिमलतालमा खसेको पहिरोका कारण त्यहाँ सड़क एकतर्फी संचालनमा छ। पृथ्वी राजमार्गको धादिङ खण्डमा पहिरो पन्छाउने काम भइरहेको र आज दिउँसोसम्ममा सड़क खुलाउने प्रयास गरिएको छ। नारायणगढ मुगलिङ सड़क खण्डको धारापानी र सिमलतार क्षेत्रमा पहिरो खसे पनि एकतर्फी गाड़ी चलिरहेका छन्। यस्तै त्रिभुवन राजपथ सड़क खण्ड पनि झारफेडामा खसेको पहिरो हटाई एकतर्फी रूपमा खुला गरिएको छ। यो सड़कलाई आज बिहानसम्म दुईतर्फी बनाउने लक्ष्य राखिएको छ। कान्ति राजमार्ग सड़क खण्ड चार मध्ये दुई ठाउँको पहिरो हटिसकेको छ भने बाँकी दुई ठाउँमा हटाउने काम भइरहेको छ। आजका पत्र पत्रिकाले खबर छापेका छन्। हामीले कारोबार दैनिकबाट लिएका हौं। काया कैरनमा होटल क्षेत्रमा रोजगारीको सम्भावना बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
5: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
7: भर्ना खुल्यो।
8: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल बीई कम्प्युटर बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
7: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
8: फोन नम्बर 01-5670-9924 5670-9525।

0: कलापन उमेरले झिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन। जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घात, भित्ताले नै लिन्छन् स्वादको मिठा। जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
1: थोरै बचत धेरै कायदा, बिमा काटन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीमा बेपत्ता बीमितको दावी भुक्तानीलाई 12 वर्ष पर्खिनु नपर्ने, पालिकाले आवश्यक सहजीकरण गर्न सक्ने, निर्जीवन तर्फको दावी 20 अर्ब नाग्यो, वर्षाले प्रभावित सड़क खुलाउन अझै केही दिन लाग्ने, बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने गरी तयारी, दशैंको मुखमा चीन तर्फका 3 वटै नाका अवरूद्ध, आवश्यक सरसामग्रीको भाव बढ़ने जोखिम लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग, होटल क्षेत्रले पर्यटनलाई मात्र होइन कृषि, यातायात, हस्तकला र स्थानीय बजारलाई पनि जोड्दै रोजगारी र वैदेशिक मुद्रा आर्जनमा योगदान पुर्याउँदै आएको छ। शहरका तारे होटलदेखि ग्रामीण भेगका होमस्टेसम्म फैलिएको यो क्षेत्र आज लाखौं परिवारको जीविकासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोड़िएको छ। होटल क्षेत्रको रोजगारीको पक्षमा पनि चुनौती छन्। दक्ष जनशक्तिको आपूर्ति र बजारको माग मिल्न सकेको छैन। तालिम संस्थाले तयार पारेको जनशक्ति र उद्योगको खाँचो बीच अन्तर छ र दक्ष कर्मचारीको विदेश पलायनले स्वदेशी उद्योगलाई थप कमजोर बनाएको छ। साथै महेश केवालीले होटल संघ नेपालका अध्यक्ष तथा एयरपोर्ट होटलका संचालक विनायक शाहलाई नेपालमा होटल क्षेत्रले रोजगारीमा कस्तो योगदान पुर्याएको छ भनेर सोध्नु भएको छ।
4: सिजनल अनसिजनल हुन्छ हामीका काम गर्नेहरू, होइन, अब फुल टाइम पार्ट टाइम पनि हुन्छ नि। सबै जोड्ने हो भने झन्डै झन्डै 10 लाखको हाराहारीमा हाम्रो रोजगारी सिर्जना गर्ने क्षमता यसमा छ। एउटा सुखद कुरा के पनि छ भने त्यसको झन्डै 30% चाहिँ महिला कर्मचारी हुनुहुन्छ क्या। त्यहाँ महिलाहरूले रोजगारी पाउने एकदम राम्रो क्षेत्र हो यो। विडम्बना के छ भन्दाखेरि हाम्रो यत्रो हुँदा हुँदै पनि हामी तालिम पनि गरिरहन्छौँ, सरकारले पनि तालिम गरिरहन्छ, होइन, हामीले जुन म्यान पावरले स्किल्ड म्यान पावरलाई हामी तालिम दिएर उसलाई सक्षम बनाउँछौँ, धेरैभन्दा धेरै म्यान हाम्रो यो क्षेत्रका होटलमा काम गर्ने कामदारहरू चाहिँ विदेश जानुहुन्छ। हामीले तयार चाहिँ गर्छौँ, हाम्रा कामदार कर्मचारीहरू चाहिँ अब उहाँहरू विदेशमा जानुहुन्छ, अनि हामीले गर्ने तालिम हामीले खोजेको मान्छे हामीले पाइरह हुँदैनौँ, तर फेरि विदेश पनि त्यतिकै गइरहेछ भने कोही कोही कुरा नमिल्या त हो त।
5: हाम्रो क्वालिफिकेसन अनुसार हामी जे कुराहरू पढ्यौँ त्यसलाई चाहिँ हामीले रोजगारीसँग जोड्न चाहन्छौँ, तर हामीले मागे अनुसार हामीले रोजगारी पाइरहेका छैनौँ, त्यस अनुसारको पारिश्रमिक हुँदैन भन्ने चाहिँ युवाहरूको भनाइ छ। तपाईँले भर्खरै पनि भन्नुभयो हामीले खोजे अनुसारको जनशक्ति छैन भन्ने कुरो, खासै के हो कुरा?
4: मिसम्याच नै यही नै हो। अब हामीले खोजेको मान्छे पाउँदैनौँ, होइन, हामीसँग सम्पर्कै भइरहेछ नि कि। अब हामी मान्छे खोजिरहन्छौँ, उहाँहरू जागिर काम खोजिरहनु भएको छ, उहाँहरूलाई हाम्रो सम्पर्क कसले गराउँछ त भनेको, यो बीचमा सम्पर्क गराउने काम चाहिँ सरकारको जस्तो अब श्रम मन्त्रालय छ, श्रम विभाग छ, होइन, अब त्यहाँ चाहिँ एउटा श्रम सूचना केन्द्र भन्ने त्यहाँ सिस्टम छ कि, मलाई थाहा छ, मैले नै काम गरेको छु। त्यो श्रम सूचना केन्द्रमा के हुनु पर्थ्यो भन्दाखेरि जसलाई काम चाहिएको छ उसले त्यहाँ ल्याएर आफ्नो त्यो दर्ता गर्नु पर्थ्यो कि, त्यहाँ त्यो एप जुन छ, म यस्तो यस्तो यस्तो क्वालिफिकेसन भएको मान्छे म यो काम खोज्छु भनेर उहाँले राखिदिनु भयो भने उहाँले हामीसँग मिल्ने हो भने उहाँलाई हामी बोलाउँछौँ नि, हामी काम जम्मा लगाउन सक्छौँ। त्यो मेकानिजम छन् त छ, प्रभावकारी ढङ्गमा भइरहेको छैन। विदेशमा काम गरेर फर्किए पनि त हजारौँ हुनुहुन्छ नि, त्यो उहाँ त जानेर स्किल विदेशमा काम गरेर आएको आफ्नो क्वालिफिकेसन लिएर आउनुहुन्छ, उहाँहरूलाई हामी जोड्न चाहन्छौँ कि। अब उहाँहरूसँग सम्पर्क कसरी गर्ने त?
5: होटल व्यवसायमा कोही युवाहरू अथवा पढ्दै गरेको मान्छेहरू रुचिले यता जोडिन चाहनु भयो भने टिक्नको लागि चाहिँ कतिको सहज छ छैन?
4: सजिलै, हामी कहाँ एक पछि अर्को ठुल्ठूला 5 तारे अन्तर्राष्ट्रिय चियन होटल आइरहेछ। एउटा ठुला 5 तारे होटलमा झन्डै 500 जनाको आवश्यकता हुन्छ, अनि त्यो पाँच सयजना त हामीले कहाँबाट ल्याउनु त? हाम्रो क्षेत्रमा के हुन्छ भने एउटा कप प्लेट बोक्नु पनि त एउटा ढङ्ग चाहियो, स्किल चाहियो, होइन भने त पोखिन्छ। त्यति जान्ने मान्छे पनि हामीले नेपालमा पाउँदैन त के गर्ने? अनि भारतबाट ल्याउनु त हो नि होइन? ठुला होटेलहरूमा त के हुन्छ भन्दाखेरि अब विदेशमा गएर जुन उहाँहरूले पाउनुहुन्छ नि पारिश्रमिक सेवा सुविधा धेरै हस्तो मात्रै नेपालमा पनि पाइन्छ। कफी बनाउने जुन बारिस्टा भनिन्छ नि, बार टेन्डर भनिन्छ नि, बार बनाउने त्यस्तो मान्छे हामी कहाँ जति भने पनि चाहिन्छ। मैले आज 100 जना दिनुहोस्, म आज हाम्रो संघले 100 जनाको रोजगारीको बन्दोबस्त हामी एक महिनाभित्र आजै गर्न सक्छौ।
5: संघले चाहिँ जनशक्ति उत्पादन गर्नको लागि समन्वयको कुरा भनौँ अथवा त्यो सिप सिकाउने कुरा भनौँ, त्यो चाहिँ कतिको गरिरहेको छ?
4: हामीले सरकारसँग सुरुदेखि नै हातेमालो गरेर काम गरिरहेछौँ, हाम्रो सिटिभिजी लगायत श्रम मन्त्रालय लगायतका होइन। अब हामीले हुँदाहुँदा अहिले के पनि गरिरहेछौँ भने हामीले खोजेको मान्छे पाउँदैनौ। एउटा 24 महिने कार्यक्रम एप्रेन्टिसिप भन्छ नि, 7 दिनमा इन्स्टिच्युटमा गएर 1 दिन थ्योरिटिकल क्लास पढ्नु पर्यो, 5 दिन होटेलमा आएर काम गर्छ, D1 तलब दिन्छौ। त्यो अनुसारको सरकारले तोकेको न्यूनतम पारिश्रमिक जति हो त्यसको 25-50% तलब चाहिँ हामी D1 दिन्छौँ, भनेको उहाँहरूको आमदानी पनि भयो। त्यतिर अलिकति नियम कानुन चाहिँ अभाव हो, त्यो अलिकति बनाउनै पर्छ, हामी कुरा गरिरहेछौँ।
2: होटल संघ नेपालका अध्यक्ष विनायक शाहसँग नेपालमा होटल क्षेत्रको वर्तमान अवस्था, रोजगारी र अवसरबारे गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश परदेशमा सुन्न सकिन्छ। फेरि पनि खबरकै सिलसिला, हावाहुरीसँगै आएको वर्षाले खेतमा पाकेर भित्र्याउने बेलाको धानबाली ढालेर सोत्तर बनाइदिएको छ नै, किसानको लगानी समेत डुबेको छ। वर्षभरि खाने अन्नबाली नष्ट भएपछि बाँके बोगटियाका तीर्थराज वर्मा अब के खाने भन्ने चिन्तामा हुनुहुन्छ। तर वर्माको चिन्ता खेतमा मात्र सीमित छैन, गोठमा रहेका गाई भैंसीलाई पनि अब कसरी के खुवाउने भन्ने अर्को पीर थपिएको छ। 9 गतेदेखि 11 गतेसम्म हावाहुरी र वर्षाले कृषि क्षेत्रमा ठूलो क्षति पुर्याएको छ, तर आधिकारिक तथ्याङ्क अहिलेसम्म आउन नसकेको कृषि वन तथा वातावरण मन्त्रालयले जनाएको छ। हुरीसँगैको वर्षाले पाक्ने बेलाको धानबाली 70 शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
6: कृषि मन्त्र नार्कसँग
7: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। यूरिया मलको प्रयोग नगरौं।
2: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
9: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
8: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
9: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
8: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
10: नारायणी टेलर्स, जैद उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जान।
11: सम्पर्क मोबाइल नम्बर 9822964264।
12: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
13: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
14: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
15: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
16: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
15: उपलब्ध। शल्यक्रियाहरू,
16: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
15: बालबालिकाको न्यूरो सर्जरी,
16: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
15: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क मेरुदण्ड वा नशा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
16: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
15: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
3: सड़क पुल भवन तथा पर्खाल बगाउँदा पनि कतिपय स्थानका दशकों पुराना बर पीपल का रूख जोगिएको दृश्यले यस्ता रूखको संरक्षण तथा विपद जोखिम न्यूनीकरणमा तिनको सम्भावित भूमिका बारे बहस बढ़ाएको छ। खोजकर्ता डाक्टर सुशील पौडेलले नुवाकोटको देवीघाट तथा भोटेकोशी त्रिशुली नदी किनारका केही पुराना बर पीपल बाढ़ीपछि समेत सुरक्षित अवस्थामा देखिएको उल्लेख गर्नुभयो। उहाँले नदी किनारका जीवित पहरेदारका रूपमा बर पीपल तथा पुराना रूखहरू रहेको बताउनुभयो। त्यस्ता रूखका गहिरो गरी जमीनमा फैलिएका जराले नदीको कटान रोक्ने हरित तटबन्धले बाढ़ीको वेगलाई सफलतापूर्वक घटाउने र रूख जोगाएमा माटो बस्ती र भविष्य जोगिने आधार देखिएको उहाँले बताउनुभयो। पौडेलका अनुसार कुनै रूख जोगिनु वा ढल्नुमा भू बनौट, माटोको प्रकृति, जराको फैलावट, नदीको बहावको दिशा तथा बाढ़ीको तीव्रता जस्ता विभिन्न कारक जिम्मेवार हुन्छन्। पुराना बरपीपलका गहिरा र विस्तारित जराले माटोसँग बलियो सम्बन्ध कायम गर्ने भएकाले ती अन्य वनस्पतिभन्दा तुलनात्मक रूपमा स्थायित्व युक्त देखिने गरेको उहाँले बताउनुभयो। नदी किनारका पहरेदार बर पीपल शीर्षकको खबर गोर्खा पत्रमा छ।
2: अब विदेशको खबर। अमेरिका र चीनले झण्डै 30 अर्ब अमेरिकी डलर बराबरका वस्तुमा भन्सार कटौती गर्ने सूची सार्वजनिक गरेका छन्। अमेरिका र चीनबीच व्यापारिक तनाव कम गर्ने प्रयास स्वरूप यो निर्णय गरिएको समाचार संस्था एपीले उल्लेख गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति शी जिनपिङ बीच वाशिङटनमा भेटवार्ता भएको केही दिनपछि नयाँ सूची सार्वजनिक गरिएको हो। चीनले अमेरिकाबाट आयात गर्ने कृषि उपज, चिकित्सा उपकरण, काठ र कोइला लगायत 1619 प्रकारको वस्तुमा भन्सार घटाउनेछ। अमेरिकाले चीनबाट आयात गर्ने 77 वर्गका वस्तु जसमा आतिशबाजी, भान्साका सामग्री, कार तथा सीसाका बनावटी सामान र फुटबल लगायतमा भन्सार कटौती गर्नेछ। यो नयाँ व्यवस्थाले दुई देशबीच व्यापारिक सहयोग बढ़ाउन सहयोग पुग्ने चीनिया वाणिज्य मन्त्रालयले जनाएको छ। अमेरिकी अधिकारीहरूले पनि यसबाट अमेरिकी किसान, उत्पादक र व्यवसायीलाई चीनिया बजारमा थप पहुँच पुग्ने बताएका छन्। विशेषज्ञहरूले भन्सार घटेपछि दुई देशबीच व्यापार बढ़न सक्ने भए पनि समग्र आर्थिक प्रभाव तत्काल सीमित हुन सक्ने जनाएका छन्।
3: अब खेल खबर। 20 एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपाल र श्रीलंका बीचको खेल वर्षाका कारण हुन सकेन। बिहान 6:45 कोरोगी स्पोर्ट्स पार्कमा शुरू हुनुपर्ने खेल प्रभावित भएसँगै नेपाल बाहिरिएको छ। खेल रद्द भएसँगै उच्च वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा पुगेको छ। आईसीसी T20 को वरियतामा नेपाल 14 र श्रीलंका 9 स्थानमा छ र यसअघि हिजो तय भएका क्वार्टर फाइनल खेल पनि वर्षाले रद्द भयो। भारत र अफगानिस्तान तथा पाकिस्तान र हङकङ बीच हुने तय रहेको क्वार्टर फाइनल वर्षाका कारण रद्द भएको हो। त्यसपछि भारत र पाकिस्तान वरियताका आधारमा सेमी फाइनलमा प्रवेश गरेका छन्।
2: अब केही खबर संक्षेपमा। देशका धेरै ठाउँमा मौसम सुधार भएको छ। गएको बुधबारदेखि लगातार परेको झरी आइतबार रातिदेखि रोकिएपछि मौसम खुलेको हो। पछिल्लो 24 घण्टामा छिटफुट बाहेक पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी क्षेत्रमा अस्ति बेलुकासम्म सक्रिय रहेको वर्षा त्यसपछि रोकिएको हो। पूर्वमा अस्ति बिहानदेखि र मध्य भेगमा त्यसै दिन दिउँसोदेखि नै झरी रोकिएको थियो।
3: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति आपत्ति जनाउँदै सर्वोच्च अदालतको पूर्ण बैठक फूलकोटले गम्भीर ध्यानाकर्षण भएको बताएको छ। घरमा सुतिरहेको अवस्थामा प्रहरीले उठाएर लगेको घटनामा कानूनको प्रक्रिया पूरा नगरिएको र स्वेच्छाचारिता देखिएको भन्दै यस्तो कामलाई लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने फूलकोटको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।
2: भालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएको आज 6 महिना पूरा भएको छ। 2082 साल फागुन 21 गते सम्पन्न चुनावमा नयाँ राजनैतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले संसदमा 182 सीट सहित बहुमत हासिल गरेपछि बालेन्द्र शाह देशको प्रधानमन्त्री बन्नुभएको थियो। सरकारको छ महिना सुशासनमा आशा कार्यशैलीमाथि प्रश्न शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
3: असोज 16-19 का लागि तय भएको कांग्रेसको 15 महाधिवेशन केही दिन धकेलिने भएको छ। वर्षाका कारण तल्लो तहका अधिवेशन प्रभावित भएपछि तोकिएको मितिमा महाधिवेशन उद्घाटन गर्न कठिन हुने निष्कर्षमा नेताहरू पुगेका छन्। महाधिवेशनको मिति नजिकिएसँगै मिति परिवर्तनको तयारी गरिएको छ।
2: काया कैरनमा अब पालो उखानको
3: मिले सप्रन छौं फुटे बिग्रन छौं।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: भोटेको सिबाडीमा बेपत्ता बीमितको दावी भुक्तानीलाई 12 वर्ष पर्खिनु नपर्ने, पालिकाले आवश्यक सहजीकरण गर्न सक्ने, निर्जीवन तर्फको दावी 20 अर्ब नाग्यो,
2: वर्षाले प्रभावित सड़क खुलाउन अझै केही दिन लाग्ने, बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने गरी तयारी, दशैंको मुखमा चीन तर्फका तीनवटै नाका अवरूद्ध,
3: होटल क्षेत्रमा 10 लाख रोजगारीको सम्भावना, दक्ष जनशक्ति अभाव हुँदा विदेशबाट कामदार ल्याउनु पर्ने बाध्यता, युवालाई स्वदेशमै टिकाउने प्रभावकारी नीति बनाउनु पर्नेमा व्यवसायको जोड़,
2: ट्रम्प र सी भेटवार्तापछि अमेरिका र चीनद्वारा 30 अर्ब डलरका वस्तु भन्सार कटौती, अमेरिकाबाट आयात हुने 1006 प्रकारका वस्तुमा चीनले भन्सार घटाउने,
3: र एसियाड क्रिकेटको क्वार्टर फाइनलमा नेपाल र श्रीलंका बीचको खेल हुन सकेन, नेपाल बाहिरियो।
2: र अन्त्यमा आजको कार्टुन, रवि मिश्रले बनाउनु भएको पुरानो कार्टुन लिएका छौं। यहाँ एकजना उपभोक्ता खाने पानी किन्दैछन्, 20-25 रूपियाँ लिटर पर्ने पानीलाई व्यवसायले अस्वाभाविक तेब्बर मूल्य भनेका छन्, अनि पानीको भाव सुनेपछि गम खाएका ती उपभोक्तालाई व्यापारीले भन्दैछन्, परिहाल्छ नि तेब्बर, जरिवाना नै 3 लाख तिर्नुपर्छ। आजको काया कैरन सकिएको छ।
11: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज।
17: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
18: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र ₹50
19: खुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड खुराही, फोन नम्बर 082-585-210, थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश शृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
20: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
21: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
20: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
22: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान, सम्पर्क फोन नम्बर 082-595-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
23: कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। लो गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो त मजा।
24: सञ्चालक नरेश कुमार श्रेष्ठ।
25: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।

0: नमस्कार, पत्र पत्रिकाको संगालु कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र शालिग्राम चौधरी र सहकर्मी सुशीला ओलीसँगै अमर क्षितिजको तपाईंलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलासुलीमा रहेको रेडियो बंगलासुली, गढ़वामा रहेको रेडियो साझा आवास र बबई गाउँपालिकाको हापुरेमा रहेको रेडियो हापुरे 89.4 मेगाहर्जबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रोबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: लुम्बिनी प्रदेशमा 4 दिनमा 78 विपदका घटना, 6 जनाको मृत्यु।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका तीनवटा दैनिक पत्रिकाहरू हातमा परेका छन्। नयाँ युगबोध, राष्ट्रिय दैनिक, गोरक्षी राष्ट्रिय दैनिक र गणतन्त्र राष्ट्रिय दैनिक। यी तीनवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं युगबोध दैनिकबाट।
2: लुम्बिनी प्रदेशमा असोज 8 गतेदेखि 11 गतेसम्म 4 दिनको अवधिमा 78 विपदका घटना भएका छन्। प्रदेश आपतकालीन कार्य संचालन केन्द्रका अनुसार विपदका घटनामा परि 6 जनाको मृत्यु भएको छ भने 1 जना घाइते भएका छन्। विपदका कारण प्रदेशभर 1280 जनालाई सुरक्षित स्थानमा सारिएको छ। यस अवधिमा 27 घर पूर्ण रूपमा क्षति भएका छन् भने 56 घरमा आंशिक क्षति पुगेको छ। 16 घर डुबानमा परेका छन् भने 170 घर जोखिममा रहेका छन्। केन्द्रका अनुसार सबैभन्दा बढ़ी पहिरोका 31 घटना भएका छन्। पहिरोमा परि 5 जनाको मृत्यु र 1 जना घाइते भएका छन्। पहिरोका कारण 480 जना विस्थापित भएका छन्। यस्तै 10 घर पूर्ण र 8 घर आंशिक रूपमा क्षति भएका छन् भने 100 घर जोखिममा रहेका छन्। डुबानका 26 घटनामा 778 जना सुरक्षित स्थानमा सारिएका छन्। डुबानका कारण 9 घर पूर्ण र 13 घर आंशिक रूपमा क्षति भएका छन् भने 16 घर डुबानमा परेका छन्। 70 घर जोखिममा रहेको विवरणमा उल्लेख छ। त्यस्तै हावाहुरीका 13 र बाढ़ीका 8 घटना भएका छन्। हावाहुरीका कारण 1 जनाको मृत्यु भएको छ भने 1 घर पूर्ण र 35 घरमा आंशिक क्षति पुगेको छ। बाढ़ीका कारण 22 जना विस्थापित भएका छन् भने 7 घरमा पूर्ण रूपमा क्षति भएको छ। 24 घण्टाको अवधिमा देशभर 272 विपदका घटना हुँदा 21 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महती यही असोज 11 गते बिहान 10 बजेदेखि असोज 12 गते बिहान 10 बजेसम्मको अवधिमा भएको विपदका घटनामा 4 जना बेपत्ता र 26 जना घाइते भएको जानकारी दिनुभएको छ। प्राधिकरणका अनुसार सो अवधिमा सबैभन्दा बढ़ी पहिरोका 97 घटना भएका छन्। पहिरोमा परि 19 जनाको मृत्यु, 4 जना बेपत्ता र 4 जना घाइते भएका छन्। आजको नयाँ राष्ट्रिय दैनिकमा दशरथ घिमिरेले खबर लेख्नु भएको छ।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत दाङका 3 निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ। सहमतिमा नयाँ नेतृत्व चयन हुन नसकेपछि आज मतदान हुन थालेको हो, जस अन्तर्गत क्षेत्र नम्बर 2 सभापति लगायतको कार्य समिति, क्षेत्र नम्बर 2 को सभापति लगायतको कार्य समिति र महाधिवेशन प्रतिनिधिका लागि चुनाव हुन थालेको हो। दाङ क्षेत्र नम्बर 2 को क्षेत्रीय सभापतिमा प्रकाश श्रेष्ठ र सन्तोष योगी बीच प्रतिस्पर्धा हुन थालेको छ। 2 क प्रदेश सभाका सभापति भइसकेका श्रेष्ठ र कांग्रेस दाङका सदस्य योगी बीच क्षेत्रीय सभापतिमा प्रतिस्पर्धा हुन लागेको हो। सचिवमा शरद बेक समीप र तिलक केसी, सहसचिवमा नीरज गिरी र मधु अधिकारी, सहसचिवमा महिलामा सपना मजगैया अधिकारी र रेखा केसी बीच प्रतिस्पर्धा हुन थालेको छ। त्यस्तै देवखुरी क्षेत्रमा क्षेत्र नम्बर 1 नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत दाङ क्षेत्र नम्बर 1 क्षेत्रीय सभापतिका लागि दिनेश गिरी र कुमार घिमिरेका बीचमा प्रतिस्पर्धा हुन लागेको छ। गिरी एक कार्यकाल प्रदेश खको सभापतिको जिम्मेवारी सम्हालिसक्नु भएको छ भने विद्यार्थी राजनीतिबाट उदाएका नेता घिमिरे बीच प्रतिस्पर्धा हुन लागेको हो। लीलाधर ओडी र प्रिया स्मृति गजमेरले आजको यो गोरक्ष दैनिकमा खबर लेख्नु भएको छ।
2: उत्पादन गर्ने कृषकलाई प्रविधिसँग जोड्दै व्यवसाय कृषि विस्तार गर्ने लक्ष्य सहित तुलसीपुर उपमहानगरपालिकाले कृषि क्षेत्रमा अनुदानका विभिन्न कार्यक्रम अघि सारेको छ। कृषि उत्पादन बढ़ाउनेदेखि उत्पादन पसेको क्षति न्यूनीकरण, सिंचाई यान्त्रिकीकरण, बीमा र कृषि उपजको बजारीकरणसम्मलाई समेटेर उपमहानगरपालिकाले चालू आर्थिक वर्षका लागि

0: 9 कृषि विकास कार्यक्रम सञ्चालन गर्न लागेको हो। उपमहानगरपालिकाले कृषि क्षेत्रमा लगानी बढ़ाउँदै कृषकलाई उत्पादनमा प्रोत्साहित गर्ने उद्देश्यले कस्टम हायरिङ सेन्टर स्थापना, निशुल्क कृषि बीमा, खाद्यान्नमा पोस्ट हार्वेस्ट क्षति न्यूनीकरण, प्लास्टिक टनेल लगायतका कार्यक्रम अघि सारेको कार्यवाहक नगर प्रमुख माधव ओलीले जानकारी दिनुभएको छ। नगर कार्यपालिकाको कार्यालयले शुक्रबार सूचना प्रकाशित गरी इच्छुक कृषक, कृषक समूह, कृषि फर्म तथा सहकारी संस्थाले कार्यक्रमको लागि असोजको अन्तिम सातासम्म आवेदन तथा प्रस्ताव पेश गर्न आह्वान गरेको छ। एकराज भण्डारीले आजको नागवत राष्ट्रिय दैनिकमा खबर लेख्नु भएको छ।
1: दशैं तिहार तथा छठ पर्व नजिकिएसँगै गाउँमा दाङमा सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसलमा उपभोक्ताको चहल पहल बन्न थालेको छ। चाडपर्वका लागि आवश्यक दैनिक उपभोग्य वस्तु खरिद गर्ने उपभोक्ताको संख्या बढेसँगै साल ट्रेनिङ कर्पोरेशन लिमिटेड घोराहीको सुपथ मूल्य पसलमा नुन चिनी खरिद गर्नेको भीड़ लाग्न थालेको छ। दैनिक खरिद गर्न आउनेहरूको संख्या वृद्धि हुँदै गएको साल ट्रेनिङ कर्पोरेशन लिमिटेड दाङले जनाएको छ। शुरूका दिनमा कम भए पनि पछिल्ला दिनमा भीड़ बढ़दै गएको उहाँको भनाइ छ। अहिले दैनिक 200 बढ़ी संख्यामा ग्राहकहरू आउने गरेको कार्यालय प्रमुखले बताउनु भएको छ। बजार मूल्य भन्दा सस्तो भएकाले सामान खरिद गर्नेको भीड़ बढ़दै गएको छ। आजको गोरक्ष दैनिकमा अमरराज आचार्यले खबर लेख्नु भएको छ। यसै विषयमा कुराकानी गर्नका लागि सार ट्रेनिङ दाङ कर्पोरेशन लिमिटेड घोराईका प्रमुख रामबाबु प्रसाद गुप्ता अहिले हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। गुप्ता सर, स्वागत छ यहाँलाई खबर पत्रिकामा।
2: धन्यवाद सुब्यानी सरहरूलाई सबैजना।
1: यो सुपथ मूल्य पसल कहिलेदेखि सञ्चालनमा आयो र अहिले त्यहाँ चाहिँ के चाहिँ उपभोक्ताहरूले किनिराख्नु भएको छ, कसरी सञ्चालन भइरहेछ, त्यसका बारेमा भनिदिनुहोस् न।
2: यो सञ्चालनमा असोज 1 गतेदेखि नै गरेछौ र कार्तिक महिनाको 31 गतेसम्म रहनेछ। यो सुपथ मूल्य पसलमा नेपाल सरकारद्वारा हामी कहाँ अहिले प्राप्त नुन र चिनी मात्र सञ्चालनमा आएछ। त्यो सञ्चालनमा आउँदाखेरि अरू सामग्रीहरू पनि आउने क्रम जारी छ। नुन प्रति व्यक्ति 6 केजी, प्रति किलो 24 रुपियाँको दरले, चिनी प्रति व्यक्ति 6 केजी 100 रुपियाँ केजीको दरले बिक्री वितरण अहिले गरिरहेछौँ।
1: भनेपछि एकजनाले 6 केजी लैजान पाउने भयो, नुन 6 केजी, चिनी 6 केजी।
2: हजुर
1: हजुर। अब यो चाडपर्व लक्षित पसलहरू भनेर भनिएको छ, अघिल्ला वर्षहरूमा पनि हेरियो भने नुन र चिनी मात्रै राखिएको हुन्छ, यस वर्ष तत्कालै अरू केही सामानहरू पनि त्यहाँबाट बिक्री हुने सम्भावना छ सर?
2: सम्भावना भए तापनि हामीसँग गोदाम चाहिँ एभाइलेबल भएन।
1: हजुर,
2: हाम्रो अफिसमा अब निकट भविष्यमा केही समयपछि हाम्रो जिल्ला अदालतनिर हाम्रो जग्गा छ,
1: हजुर,
2: त्यहाँनिर हाम्रो एउटा डिपार्टमेन्टल स्टोर बन्दैछ।
1: हजुर,
2: आउने दिनहरूमा त्यहाँनिर थुप्रा प्रकारका सामग्रीहरू दैनिक, यो खालि दसैँ तिहारको लागि मात्र होइन, दैनिक बिक्री वितरणको लागि व्यवस्थामा हामी लागेका छौँ।
1: अब यो अहिले असोजको 1 गतेदेखि कार्तिकको 31 गतेसम्म भनेर भन्नुभयो होइन, अब यो बिहान कति बजेदेखि खुल्छ, ग्राहकहरू कति बजे त्यहाँ आउने अथवा लाइन लाग्नुपर्ने अवस्था छ कि छैन, आउँदाखेरि सामान्य रूपमा आए हुन्छ कि अथवा कुनै परिचय पत्र लिएर आए हुन्छ कि, के छ व्यवस्था सर?
2: हामीले बिहान 10 बजेदेखि खोलिरहेछौँ, साँझको 3 बजे, तर 3 बजेसम्ममा स्याटरडे चाहिँ गरौँ 4 बजिरहेछ। जसरी पनि हामी हाम्रो नियम बनाएछौँ 3 बजे, किन पैसा पनि बैङ्क पठाउनु पर्छ सब बेचेको, त्यो 10 बजेदेखि 3 बजेसम्म त लेखेछौँ, तर कार्यक्रम हाम्रो बिक्री वितरण 4 बजेसम्म भइरहेछ।
1: अनि कता कति अलिकति यो चाहिँ व्यवसायीहरू, खुद्रा पसलेहरू, त्यहाँ आउने र त्यहाँबाट लगेर अन्यत्र चाहिँ फेरि आफूले महँगोमा बिक्री गर्ने भन्ने यदा कदा पनि सूचना आएको छ। त्यो सूचना तपाईँहरू कहाँ आएको छ कि छैन, त्यस्तोलाई चाहिँ कसरी नियन्त्रण गर्नुहुन्छ?
2: हामीले त्यहाँ आउने जुन पनि दिदी बहिनी दाजुभाइ उहाँहरूले उहाँहरूको नाम र उहाँहरूको मोबाइल नम्बर उहाँहरूको ठेगाना लिएर हामी सहज रूपले सामग्री उपलब्ध गराइरहेका छौँ। अब त्यो भिडमा को आयो कसरी आयो छुट्याउन गाह्रो छ सर। हामी कुनै व्यक्तिलाई 50 केजी दिइरहेको छैनौँ, कुनै बोराको बोरा दिइरहेको छैनौँ, हामी खुद्रै बिक्री गरिरहेछौँ। र दैनिक हिजो मात्र 400 जनाले लग्नुभयो, हिजो मात्रै
1: भनेपछि अहिले यो वर्षका लागि नुन र चिनी मात्रै बिक्री हुन्छ, अरू अरू सामान चाहिँ बिक्री हुँदैन।
2: मलाई लाग्छ कि एक हप्ताभित्रमा
1: हजुर
2: अरू सामग्री आउँदैछ।
1: हजुर,
2: त्यसमा हाम्रो
1: अरू सामग्री भनेको
2: त्यस्तो हाम्रो चुलो इलेक्ट्रोनिक्स चुलो
1: हजुर
2: होइन, अब हामीले तेल पनि डिमान्ड गरेछौँ।
1: हजुर,
2: अब कतिको त्यो बाटो घाटो अब अहिले अस्तिसम्म बन्द थियो नि त, हाम्रो यो मौसमले गर्दाखेरि कति समय के हुन्छ त्यो आउन बित्तिकै हामी तुरन्त फेरि यहाँहरूलाई अनुरोध गर्छौँ कि कृपया गरी जनता माझमा यो मेसेजहरू पठाइदिनुहोस् भनेर।
1: अन्त्यमा रेडियो सुनेर बस्नुभएका आम श्रोताहरूलाई भनिदिनुहोस्, यो घोराईमा चाहिँ कानेर छ, घोराई पनि ठुलो भइसक्यो, आएर चाहिँ अलफल पर्छ मान्छे, यसको लोकेसन कहाँ छ, कानेरबाट आउने, त्यो कुरा भनिदिनुहोस् न।
2: हाम्रो ग्राहक उपभोक्ताहरूलाई अनुरोध के गर्दछु भने भानु चौक मेरो पेट्रोल पम्प छ, जसलाई महरा पेट्रोल पम्प पनि भनिन्छ। महरा पेट्रोल पम्पको टाँसेको पश्चिम गलीमा 8 बिल्डिङ छोडेर हाम्रो साइल ट्रेनिङको अफिस छ, आफ्नै साइल ट्रेनिङको अफिसको तल आफ्नै त्यहीँबाट बिक्री वितरण भइरहेछ। यहाँहरूलाई लोकेसन केही चिज छ भने हामी टिकटमा पनि हालिदिएछौँ, तपाईँको माध्यमबाट पनि जाओस् होइन, यी लोकेसन हामी हालेछौँ। त्यो महरा पेट्रोलको टाँसेको पश्चिम गलीको 8 नम्बरको बिल्डिङमा हाम्रो साइल ट्रेनिङले सञ्चालन गरेको छ, आफ्नै अफिसमै सञ्चालन गरिरहेछ।
1: त्यहाँ आयो भने बिहान 10 बजे पछाडि आयो भने पछाडि प्रति व्यक्ति 6 केजी नुन र 6 केजी चिनी, नुन 24 रुपियाँका दरले, चिनी 100 रुपियाँका दरले पाउन सकिन्छ।
2: हजुर हजुर हजुर हजुर,
1: खास महत्वपूर्ण समय र जानकारीका लागि यहाँ धेरै धेरै धन्यवाद।
2: यहाँलाई पनि धन्यवाद, सबैमा शुभ बिहानी, नमस्कार।
1: उहाँ हुनुहुन्थ्यो साल ट्रेनिङ कर्पोरेशन लिमिटेड घोराईका प्रमुख रामबाबु प्रसाद गुप्ता। सरकारले सुफत मूल्य पसल्स भनेर सञ्चालन गरेको छ, यद्यपि त्यहाँ नुन र चिनी मात्रै अहिले उपलब्ध रहेको छ, नुन 24 रुपियाँ केजी र चिनी 100 रुपियाँ केजीमा प्राप्त भएको छ भने एकजनाले 6 केजीका दरले लैजान पाउने व्यवस्था छ। त्यही बारेमा जानकारी दिँदै खबरको सिलसिला जारी नै छ। अहिलेका लागि छोटो विश्राम।
3: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
4: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
3: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
4: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
3: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
5: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
6: सम्पर्क मोबाइल नम्बर 9822964264।
7: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
8: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क
10: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
8: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
10: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
6: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
10: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
6: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
10: र मुखको स्वास्थ्यको सुधार।
7: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 082-5563-218।
11: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
13: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
14: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
15: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको
6: इन्डोस्कोपी सेवा,
12: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर 082-560-734 र 082-560-138।
16: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल 98453-06523।
0: अब अन्य खबर प्रसंग, लुम्बिनी प्रदेशमा बजेटको आकार, योजना र नीतिगत पूर्वाधार विस्तार हुँदै गए पनि त्यसको प्रभावकारी कार्यान्वयन र सामाजिक न्यायका क्षेत्रमा परिणाम देखिने गरी भूमिका बढ़ाउनु पर्ने सरकारवालाले बताएका छन्। प्रदेशको वित्तीय व्यवस्थापनमा स्रोतको संकोचन, साना आयोजना र कमजोर कार्यान्वयन प्रणाली प्रमुख चुनौतीका रूपमा देखिएको उनीहरूको निष्कर्ष छ। दाङको भालुबागमा सोमबार सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजनामा भएको लुम्बिनी प्रदेश वित्तीय सम्वाद 2083-84 बजेट निर्माणदेखि कार्यान्वयनसम्मका अभ्यासमाथि समीक्षा गर्दै यस्तो धारणा सार्वजनिक गरिएको हो। बजेट विनियोजनदेखि सामाजिक न्यायका परिणामसम्म सार्वजनिक वित्तीय व्यवस्थापन र वित्तीय सुशासन सुदृढीकरण विषयक सम्वादले प्रदेशको वित्तीय प्रणालीमा देखिएको संरचनागत समस्या र सुधारका सम्भावित उपायमाथि बहस गरिएको थियो। नागबद राष्ट्रिय दैनिकमा खबर छ।
1: श्रम संस्कृति पार्टीको घोराही नगर कमिटिको आयोजनामा नगर स्तरीय फुटबल प्रतियोगिता सोमबारदेखि घोराईमा शुरू भएको छ। श्रम संस्कृति पार्टी घोराई नगर कमिटिले आयोजना गरेको श्रम संस्कृति युवा एकता रनिङ शील्ड कप 2083 उद्घाटन सो पार्टीका दाङ जिल्ला इन्चार्ज टीका जीएम सिद्धान्तले गर्नुभएको थियो। रिदम पुन मगरको अध्यक्षतामा भएको कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र व्यावसायिक प्यानलका उम्मेद्वार अनिल आचार्य, सहकोषाध्यक्ष ललित बेलवासे लगायतले शुभकामना दिनुभएको थियो। असोज 18 गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टीमले 1,00,000 रूपियाँ नगद सिल्ड र दोस्रो स्थान हासिल गर्ने टीमले 50,000 र तेस्रो स्थान हासिल गर्ने टीमले 25,000 रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्। गणतन्त्र दैनिकबाट खबर लिएका छौं।
0: डंगीशरण गाउँपालिकाले गाउँपालिका अन्तर्गत कार्यालय तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीका लागि विद्युतीय हाजिरी अनिवार्य गरेको छ। गाउँपालिकाले सूचना जारी गर्दै गाउँ कार्यपालिकाको कार्यालय, सबैवटा कार्यालय, डंगीशरण आधारभूत अस्पताल, बागर तथा इन्टरनेट सुविधा उपलब्ध भएका सम्पूर्ण स्वास्थ्य संस्थामा विद्युतीय हाजिरी अनिवार्य रूपमा लागू गर्ने जनाएको। गाउँपालिकाका अनुसार आउँदो सोमबारदेखि विद्युतीय हाजिरी प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याइनेछ। त्यस्तै गरी यसअघि प्रयोग हुँदै आएको हाजिरी रजिस्टर प्रणाली पूर्ण रूपमा विस्थापन हुने गाउँपालिकाले बताएको छ।
1: लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारूले प्रदेशको आर्थिक विकासका लागि सार्वजनिक वित्त दायरा विस्तार गर्दै राष्ट्रिय पूँजी निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताउनु भएको छ। दाङको भालुबाङमा सिद्धार्थ सामाजिक विकास केन्द्रले आयोजना गरेको लुम्बिनी प्रदेश वित्तीय संवाद 2083-84 बोल्दै अर्थमन्त्री थारूले राष्ट्रिय अर्थतन्त्रको विकासका लागि दक्ष जनशक्ति उत्पादनदेखि रोजगारी उत्पादन र व्यवसायसम्मलाई बजेटसँग जोड्नुपर्ने बताउनुभयो। गणतन्त्र दैनिकमा खबर छ।
0: बबई गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र जग्गाको वर्गीकरण सम्बन्धी 15 दिने सार्वजनिक सूचना जारी गरेको छ। गाउँपालिकाले भू उपयोग ऐन 2076 भू उपयोग नियमावली 2079 तथा बबई गाउँपालिका भू उपयोग कार्यविधि 2082 बमोजिम गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण किताको किता अनुसार जग्गा वर्गीकरण गरिएको जनाएको छ। गाउँपालिकाले उक्त वर्गीकरणमा कुनै संशोधन थपघट वा आवश्यक सुझाव भए सम्बन्धित वडा कार्यालय मार्फत स्थानीय स्तरमा आवश्यक छलफल गरी सूचना प्रकाशित भएको मितिले 15 दिनभित्र राय तथा सुझाव सहित गाउँपालिकामा पठाउन सम्बन्धित सरकारवालाले आग्रह गरेको छ।
1: लमही सिटी क्लबको आयोजनामा विजया दशमीका अवसर पारेर लमहीमा घर संसार फुटसल कप 2083 हुनुभएको छ। प्रतियोगिता असोज 23 गतेदेखि 25 गतेसम्म लमही स्थित फ्रेण्डस फुटसलमा सञ्चालन हुने क्लबले जनाएको छ। क्लबले पत्रकार सम्मेलन मार्फत प्रतियोगिता बारे जानकारी गराउँदै लमही क्षेत्रमा फुटबल तथा फुटसल खेलको विकास गर्ने, स्थानीय खेलाड़ीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने र नयाँ पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागि बताइएको छ। साथ खेलाड़ी सहभागी हुने खुला फुटसल प्रतियोगितामा देशका विभिन्न स्थान तथा क्लबबाट टोलीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतियोगिताको विजेताले नगद 1,00,000 रूपियाँ र उपविजेताले 50,000 रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै उत्कृष्ट खेलाड़ी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता लगायत विभिन्न विधामा पुरस्कार तथा आकर्षक उपहार प्रदान गर्ने आयोजकले जनाएको छ। गोरक्षा दैनिकमा खबर छ। अब लागौं यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको युवबोध दैनिकमा नागरिक अग्रसरताको घोराई बनाऊ अभियान, राजकुमार अधिकारीको यो विचार छापिएको छ। गिजुलिएको गन्तव्यहीन राजनीतिक अवस्थाको अर्थ, लोकनारायण सुवेदीको विचार छापिएको छ भने बढ़दो अपराध आपराधिक घटनाले खोजेको जवाफदेहिता शीर्षकमा आजको नयाँ युगबोध राष्ट्रिय दैनिकले सम्पादकीय छापेको छ।
0: यस्तै गरी आजको गोरक्ष राष्ट्रिय दैनिकमा साना किसानलाई व्यापारसँग जोड्ने उपाय, पदम भण्डारीको विचार छापेको छ। आपसी विश्वास फर्काउने अवसर बन्नुपर्छ, कांग्रेस महाधिवेशन प्राध्यापक डाक्टर चन्द्रमोहन यादवको विचार छ। छिमेकी हस्तक्षेपमा राणा कांग्रेस राजा बीचको खिटातान, भूपेन्द्र सुवेदीको सामग्री छ भने एन्टीबायोटिक्सको गलत प्रयोग रोकौं, गोरक्षले आफ्नो सम्पादकीय छापेको छ।
1: त्यसै गरी आजको गणतन्त्र दैनिकमा राष्ट्र संघमा नेपाल, प्राध्यापक डाक्टर जयराज आचार्यको विचार छापिएको छ भने पश्चाताप शीर्षकको कथा छापिएको छ सबिन प्रियासन चौधरीको। र आजको गणतन्त्र दैनिकले सरकारदेखि नागरिक समाजसम्म देश बनाउने अभियानमा लागौं शीर्षकमा सम्पादकीय लेखेको छ। यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यति जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिग्राम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर क्षितिज
0: अनि म सुशीला ओली पनि बिदा हुन्छौ।
1: नमस्कार।

0: वायनेट को buy one gift one offer मा 3 महिनाको 125 Mbps इन्टरनेट र 2700 मा खरीद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरल मा आफ्नो लागि 1 महिना फ्री इन्टरनेट वायनेट अब सबै कनेक्टेड
1: ठीक मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा प्रकरणमा सर्वोच्च अदालतको पूर्ण बैठकको ध्यानाकर्षण इरानमाथि खुकुलो व्यवहार गरिएको दावीप्रति अमेरिकाको खण्डन र श्रीलंकासँगको खेल वर्षाले रद्द भएसँगै जारी एसियाली खेलको क्वार्टर फाइनलबाटै नेपाली क्रिकेट टोली बाहिरियो
2: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरु थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com
1: समाचार अब विस्तारमा चार दिन लामो अविरल वर्षा रोकिए पनि वर्षाले ल्याएको बाढ़ी पहिरो र डुबानका कारण प्रभावित नागरिकको सुरक्षित व्यवस्थापनसँगै क्षति पुगेका पूर्वाधार मरमत गरी जनजीवन सामान्य बनाउनतर्फ सरकार तदारूकताका साथ लागि परेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ असोज 8 गतेदेखि वर्षासँगै आएको बाढ़ी पहिरो डुबान हावाहुरी र चट्याङका कारण देशभर 27 जनाले ज्यान गुमाएका तथा 7 जना घाइते भएका र 4 जना अझै सम्पर्कविहीन रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जानकारी दिएको हो यस अवधिमा भएका 513 मनसूनका घटनाबाट 1065 परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् बाढ़ी पहिरोबाट देशभरका विभिन्न राजमार्ग र सड़क खण्डका 147 स्थानमा क्षति पुगेकोमा 125 स्थानमा सरकारले संयन्त्र परिचालन गरी मरमत पश्चात सञ्चालनमा ल्याएको र बाँकीको मरमत चाँडै सम्पन्न हुने सरकारले जनाएको छ बाढ़ीका कारण काली गण्डकी करिडोर मर्स्याङदी र सेती मादी करिडोर लगायतका राष्ट्रिय प्रसारण लाइनबाट 1013.2 मेगावाट विद्युत आपूर्ति बन्द भएकोमा सेती मादी करिडोरमा रहेका 262 मेगावाट र मर्स्याङदी करिडोरका 190 मेगावाटका जलविद्युत केन्द्रहरू सञ्चालनमा आएका छन् सेती पुगेका दूरसञ्चार सेवा पनि चाँडै सञ्चालनमा ल्याइने प्रयास भइरहेको छ नेपाल टेलिकमका 1132 टावरको नेटवर्क विच्छेद भएकोमा 782 सञ्चालनमा ल्याइएको छ भने एनसेलको 162 नेटवर्क विच्छेद भएकोमा 105 मरमत गरिएको छ बाढ़ी पहिरोबाट प्रभावित नागरिकलाई सुरक्षित स्थानमा सारेर उनीहरूलाई सम्बन्धित स्थानीय तहहरूसँग समन्वय गरी राहत र अस्थायी बसोबासको प्रबन्ध मिलाइएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जानकारी दिएको छ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले अवरूद्ध भएका विद्युत केन्द्रमध्ये केही सञ्चालनमा आउन समय लाग्ने भए पनि वितरण केन्द्र तथा ग्रिड सञ्चालन महाशाखाको सक्रियतामा अधिकांश स्थानमा विद्युत आपूर्ति पुनः सञ्चालन गरिएको जानकारी दिनुभएको छ वहाँले बाँकी क्षेत्रमा समेत विद्युत लाइन सञ्चालन गर्न प्राविधिक टोली परिचालन गरिएको बताउनुभयो प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सहायक कम्पनी मार्फत प्रवर्धित राहु घाट जलविद्युत आयोजनाको टेल रेस गेट र डक्टमा क्षति पुगेको छ टर्बाइन फ्लोरमा पानी पसेकाले सरसफाईपछि आयोजना सञ्चालनमा ल्याउन करिब 10 दिन लाग्ने अनुमान गरिएको छ दाना कुस्मा प्रसारण लाइनमा क्षति पुगेका कारण 7 जलविद्युत आयोजना गरी 190 मेगावाट विद्युत प्रसारण अवरूद्ध भएको छ काली गण्डकी करिडोर अन्तर्गतको 220 केबी दाना कुस्मा प्रसारण लाइनको म्याग्दीस्थित टावर नम्बर 21 र 22 क्षति पुगेको छ क्षतिग्रस्त स्थान लगायत अन्य क्षेत्रमा स्थलगत निरीक्षणका लागि जाने बाटो समेत अवरूद्ध भएकाले प्रसारण लाइनमा पुगेको क्षतिको विस्तृत विवरण पनि प्राप्त हुन नसकेको प्राधिकरणले जनाएको छ मनाङ बागलुङ मुस्ताङ तनहुँको झापुटार सब स्टेशन तथा प्युठान लगायतका केही क्षेत्रमा विद्युत आपूर्ति प्रभावित भएको प्राधिकरणले जानकारी दिएको छ भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढ़ीका कारण माथिल्लो त्रिशुली 3B को 220 केबी हबमा पुगेको क्षति तथा विभिन्न जलविद्युत आयोजनामा भएको क्षतिका कारण 430 मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिरिएको प्राधिकरणले जानकारी दिएको छ बाढ़ीबाट नेपाल विद्युत प्राधिकरण तथा उसका सहायक कम्पनीका विद्युत उत्पादन प्रसारण र वितरण संरचनामा 74 अर्ब बराबरको प्रारम्भिक क्षति अनुमान गरिएको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिनुभयो प्रतिनिधि सभाको बैठकले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। प्रतिनिधि सभाको बैठकमा हिजो स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो। प्रस्ताव प्रस्तुत गर्नुहुँदै मन्त्री मेहताले मातृत्वमा गरिएको लगानी राज्यको भविष्यमाथिको लगानी बुझ्नुपर्ने बताउनुभयो। उहाँले सुत्केरीका लागि व्यवस्था गरिएको छ महिनाको विदा सरकारी र निजी क्षेत्रमा समान रूपमा लागू गरिने जानकारी दिनुभयो। प्रस्तावमाथिको छलफलमा सांसदहरूले आमाको जीवन, नवजात शिशुको भविष्य र राज्यको जिम्मेवारीसँग जोड़िएको विषय भएकाले विधेयकलाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकले महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पनि स्वीकृत गरेको छ। बैठकमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो। प्रस्ताव प्रस्तुत गर्नुहुँदै मन्त्री बादीले मन्त्रालयको नाम परिवर्तनसँगै सामाजिक सुरक्षाको जिम्मेवारी समेत थपिएकाले आवश्यक कानूनी एकरूपताका लागि विधेयक ल्याइएको जानकारी दिनुभयो। सांसदहरूले विधेयकले राज्यले न्याय दिन सक्ने अनुभूति गराएको, असहाय नागरिक, अपाङ्ग र एकल महिलालाई सामाजिक सुरक्षा भत्ताको निरन्तरता हुनुपर्ने र विधेयक ल्याउँदा त्यसको औचित्य र कारणमा प्रश्न हुनुपर्ने धारणा राख्नुभयो। बैठकमा सभामुख डोलप्रसाद अर्यालले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय र भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको सभापतिको निर्वाचनका लागि असोज 14 गते दिउँसो 2 बजेको समय तोकिएको जानकारी दिनुभयो। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले असोज 8 गतेदेखिको निरन्तर वर्षाका कारण बाढ़ी, पहिरो र डुबानले मुलुकमा ठूलो जनधनको क्षति पुर्याएकाले तत्काल राहत, उद्धार र अस्थायी व्यवस्थापनका काम अघि बढ़ाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदले बाढ़ी, पहिरो र डुबानबाट भएको क्षतिको जिल्लागत यथार्थ विवरण सार्वजनिक गर्न पनि सरकारसँग माग गर्नुभयो। सांसदहरूले पूर्वाग्रहका आधारमा मानिसलाई पक्राउ गर्ने कार्य कानून विपरीत रहेको भन्दै त्यसतर्फ सरकार गम्भीर हुनुपर्ने बताउनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूले विपद व्यवस्थापनका लागि गठन भएको संसदीय समितिमा राष्ट्रिय सभालाई समेट्न नसकेकोमा आपत्ति व्यक्त गर्नुभयो। विशेष समयमा नेपाली कांग्रेसका सांसद आनन्द प्रसाद ढुंगानाले संघीय संसदमा दुवै सदनको उत्तिकै महत्व रहेको बताउनुभयो। उहाँले सरकारले राष्ट्रिय सभालाई समेटेर संयुक्त संसदीय समिति बनाउन प्रस्ताव गर्नुपर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद जयन्ती देवी राईले संसद बन्द गरेर सरकारले अध्यादेश मार्फत निजामती कर्मचारी विधेयक ल्याउन लागेको जानकारी आफूहरूले पाएको भन्दै विधेयकमा समेटिएका प्रावधानबाट एमाले नेकपा निराश भएको बताउनुभयो। त्यस्तै एमाले सांसद मीना सिंह रखालले बाढ़ी, पहिरोको पूर्व सूचना भए पनि सरकारले जोखिमपूर्ण बस्तीका नागरिकलाई सुरक्षा दिन नसकेको आरोप लगाउनुभयो। सरकारले सबै तहको सरकारसँग समन्वय गरेर विपद व्यवस्थापन गर्नुपर्नेमा भोटेकोशी बाढ़ी प्रभावितको पुनस्थापनाका लागि पनि विशेष कार्यक्रम ल्याउन नसकेको उहाँले आरोप लगाउनुभयो। जनता समाजवादी पार्टीका सांसद मोहम्मद खालिदले तत्काल संवैधानिक आयोगहरूमा रिक्त पद पूर्ति गर्न सरकारलाई आग्रह गर्नुभयो। राष्ट्रिय सभाको बैठक असोज 15 गते बिहिबार दिउँसो 1:15 बजे बोलाइएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन पेश गर्नुभयो। सर्वोच्च अदालतले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवरालाई पक्राउ गरी 10 घण्टा प्रहरी कार्यालयमा राखिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। हिजो बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठक अर्थात फूलकोटले कानूनको उचित प्रक्रिया पूरा नगरी गरिने काम कार्यवाहीमा स्वेच्छाचारिताको प्रचुरता रहने हुँदा त्यस्ता काम कार्यवाहीलाई लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न सक्दैन भन्ने दृढ़ प्रतिबद्धता दोहोर्याएको उल्लेख गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको आह्वानमा बसेको आकस्मिक पूर्ण बैठकले मध्यरातमा पूर्व प्रधान न्यायाधीश जवरालाई घरमा सुतिरहेको अवस्थामा उठाइ लगिएको घटना गम्भीर भएको उल्लेख गरेको छ। नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकालाई लोकतान्त्रिक शासन प्रणालीको आधारभूत मूल्यका रूपमा आत्मसात गरेको र पूर्व प्रधान न्यायाधीश, पूर्व न्यायाधीश एवं बहालवाला प्रत्येक न्यायाधीश र न्यायिक जनशक्ति स्वतन्त्र न्यायपालिकाको अभिन्न अंगको रूपमा रहेको बैठकपछि सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जारी गर्नुभएको विज्ञप्तीमा उल्लेख छ। न्यायपालिकाबाट सम्पादन हुने न्याय सम्पादन लगायतका हरेक काम कार्यवाहीमा बाह्य वा आन्तरिक कुनै पनि प्रकारको प्रभावलाई किंचित पनि स्थान नदिइने कुराको आम नागरिक समक्ष बैठकले पूर्ण विश्वास दिलाउन चाहेको आकस्मिक पूर्ण बैठकको निर्णयमा उल्लेख गरिएको छ। मनाङको नार्पाभूमि गाउँपालिका वडा नम्बर 5 स्थित हिमलुङ बेस क्याम्पमा हिम पहिरोमा परि मृत्यु भएका मध्ये चारजनाको शव फेला परेको छ। दुईजनाको शव यसअघि फेला परेकोमा हिजो थप दुईजनाको शव फेला परेको मनाङका प्रमुख जिल्लाधिकारी मुक्ति प्रसाद खनालले जानकारी दिनुभयो। हिम पहिरोमा अझै 12 जना हराइरहेको तर अन्य 11 जना पनि सम्पर्कमा आइसकेको प्रमुख जिल्लाधिकारी खनालले जानकारी दिनुभयो। बेस क्याम्पका लागि 27 जनाको टोली त्यसतर्फ गएको थियो। उहाँले जिल्लामा विद्युत आपूर्ति बन्द हुँदा सूचना सम्पर्क र उद्धार कार्यमा कठिनाई भएको बताउनुभयो। फेला परेका चारैवटा शवको पहिचान खुलेको छ। संखुवासभाको भोटखोला गाउँपालिका 3 का छेबी भोटे, संखुवासभाकै भोटखोला 2 का पासाङ भोटेको शव यसअघि भेटिएकोमा हिजो गोर्खाको धार्से गाउँपालिका वडा नम्बर 2 का 30 वर्षीय वीरेन्द्र गुरूङ र खोटाङको ऐसेलु खर्क गाउँपालिका वडा नम्बर 9 का घनश्याम राईको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ। हिम पहिरोसँगै आएको बाढ़ीले जनधनको क्षति र जनजीवन प्रभावित पारेपछि गण्डकी प्रदेश सरकारले मनाङमा आवश्यक औषधि सहित 2 जना चिकित्सक र 1 जना नर्सलाई हेलिकप्टर मार्फत हिजो पठाइएको जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। राष्ट्रपति पौडेल समक्ष अध्यक्ष जोशीले हिजो राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा नेपालको संविधान बमोजिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकले दशैं तिहार छठ लगायतका चाडपर्वमा हुने यात्राको चापलाई ध्यानमा राखी सम्भावित जोखिमको पूर्व मूल्यांकन, वैकल्पिक सड़क मार्गको तयारी, सवारी साधनको प्राविधिक परीक्षण लगायतका विषयमा सम्बन्धित निकायसँग समन्वय गरी काम अघि बढ़ाउन सरकारलाई निर्देशन दिएको छ। समितिले यात्रुले टिकट नपाउने र तोकिएको भन्दा बढ़ी भाड़ा तिर्नुपर्ने अवस्था आउन नदिने गरी सहज टिकट तथा भाड़ाको दरको प्रभावकारिता र गुनासो सुनवाई बलियो कार्ययोजना बनाई कार्यान्वयन गर्न पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको हो। बैठकमा समितिका सदस्यहरूले यात्रुहरूलाई सर्वसुलभ र सुरक्षित यात्रा गर्ने वातावरण मिलाउनु पर्ने, 12 महिना नै सुरक्षित यात्राको सम्बन्धित निकाय सक्रिय हुनुपर्ने लगाउनु विषयमा सुझाव दिनुभयो। बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल, यातायात व्यवसायीका प्रतिनिधि, ट्राफिक महाशाखाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारी सहित 4 जना विरूद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता सुरेश नेउपानेका अनुसार अधिकारी विरूद्ध 28 लाख रूपियाँ भन्दा बढ़ीको भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरिएको हो। रूपन्देहीको बुटवलमा उपमहानगरपालिका वडा नम्बर 9 घर भएका वसन्त कुमार बस्नेत छेत्री विरूद्ध 8,94,000 भन्दा बढ़ी, त्यसै गरी कैलालीको गोदावरी नगरपालिका वडा नम्बर 6 घर भएका सुरेश चौधरी विरूद्ध 2,69,000 र दोलखाको मैलुङ गाउँपालिका वडा नम्बर 6 घर भएकी रश्मिता श्रेष्ठ विरूद्ध 14,93,000 रूपियाँ भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरिएको छ। आयोगका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट हुने सार्वजनिक सेवामा सहजीकरण गरे गराए बापत घुस रकम मागली भ्रष्टाचार गरेको आरोप लगाइएको छ। भ्रष्टाचार निवारण ऐन 2059 बमोजिम सजाय हुन माग दाबी लिए विशेष अदालत काठमाडौँमा हिजो आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बिहान 10 बजे सिंहदरबार स्थित संसद भवनमा बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। त्यसै गरी बैठकमा कानून मन्त्री गौतमले केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नुहुनेछ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले डिप्लोमा इन्जिनियरिङ परिषद विधेयक प्रस्तुत गर्नुहुनेछ भने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचन्दले राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। सभामुख डोलप्रसाद अर्यालको आह्वानमा मानव वन्यजन्तु द्वन्द न्यूनीकरण तथा व्यवस्थापनका उपायबारे हिजो छलफल भएको छ। बैठकमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरी समेत सहभागी हुनुहुन्थ्यो। छलफलमा तत्कालीन मध्यकालीन र दीर्घकालीन समाधानका उपाय समेटिएको कार्यदलको प्रतिवेदन एवं नीति सामग्री प्रस्तुत गरिएको थियो। त्यस कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द बुर्लाकोटी, नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक खुशबू ओली, नेकपा एमालेका सचेतक निता घतानी र प्रतिनिधि सभा सदस्य सागर ढकालले प्रतिवेदनमाथि सुझाव दिनुभएको थियो। नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत चितवनको सिमलतालमा करिब 70 मिटर सड़क भाँसिएपछि एकातर्फी रूपमा मात्रै यातायात सञ्चालन गरिएको सड़क डिभिजन भरतपुरले जनाएको छ। नेपालमा प्रत्येक वर्ष करिब 100 जनाको रेबिजका कारण मृत्यु हुने गरेको अनुमान स्वास्थ्य सेवा विभागले सार्वजनिक गरेको छ। विभाग अन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टचन्दले नेपालमा हुने मानव रेबिजका करिब 90% घटना कुकुरको टोकाईसँग सम्बन्धित रहेको जानकारी दिनुभयो। मानव बाघ द्वन्द समाधान गर्दै दीर्घकालीन सहअस्तित्व प्रवर्धन गर्ने उद्देश्यले नेपालमा बाघ संरक्षण केन्द्र स्थापना गरिने भएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष नेपाल र संयुक्त राज्य अमेरिकाको कोलोराडो स्थित द वाइल्ड एनिमल सेन्चुरी बीच अमेरिकामा तत्सम्बन्धी सम्झौता भएको छ। वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै 94 लाख रूपियाँ ठगी गरेको आरोपमा प्रहरीले धादिङका ईश्वर खतिवड़ा र लमजुङका खरबा तामाङलाई पक्राउ गरेको छ। खतिवड़ाले स्लोभानिया र मालदिव्स पठाइदिने भन्दै 25 जनाबाट 85 लाख रूपियाँ ठगी गरेको आरोप लागेको छ। त्यस्तै तामाङले जापान पठाइदिने भन्दै 1 जनाबाट 9 लाख रूपियाँ लिएको उजुरीका आधारमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ। एसियाली पूर्वाधार लगानी बैंक एआईआईबीको उपाध्यक्षमा नेपाल चयन भएको छ। कतारको राजधानी दोहामा जारी बैंकका गवर्नर परिषदको 11 वार्षिक बैठकका अवसरमा नेपाललाई आगामी वर्षका लागि गैर क्षेत्रीय सदस्य मुलुकतर्फको उपाध्यक्ष पदमा चयन गरिएको हो। बैठकमा अर्थमन्त्री डा सोनी वाग्लेले जिम्मेवारी औपचारिक रूपमा ग्रहण गर्नुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। अपाङ्गता भएका व्यक्तिको पहिचान तथ्याङ्क व्यवस्थापन परिचय पत्र जारी र सामाजिक सुरक्षाको पहुँच अब एउटै डिजिटल प्रणाली मार्फत गरिने भएको छ। अपाङ्गता व्यवस्थापन सूचना प्रणालीलाई सामाजिक सूचना व्यवस्थापन प्रणालीमा समायोजन गरी सरकारलाई हस्तान्तरण गरिएको छ। रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन टावरमा अब सोलर प्रणाली जडान गरिएको छ। त्यहाँ 12 किलोवाट क्षमताको सोलर प्रणाली सञ्चालनमा ल्याइएको नेपाल टेलिकमले जनाएको छ। लमजुङमा पछिल्लो 4 दिनको निरन्तरको वर्षापछिको बाढ़ी पहिरोबाट बेसी शहर चाने सड़कको विभिन्न स्थानमा क्षति पुगेको छ। त्यहाँ सड़कलाई पूर्व सञ्चालनमा ल्याउन करिब 1 साता लाग्ने अनुमान गरिएको छ। रूसी नदीको कटान र पहिरोका कारण ठाउँ ठाउँमा अवरूद्ध बनेको बीपी राजमार्ग खुलाउन प्रयास अघि बढ़ाइएको छ। राजमार्गको खुरकुट भकुण्डेदेशी खण्डमा यातायात सञ्चालनका लागि अवरोध हटाउने कार्य अघि बढ़ाइएको प्रमुख जिल्लाधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभयो। अटिजम भएका बालबालिकालाई सहज सरल र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले अटिजम नमूना विद्यालय स्थापनाको तयारी गरेको छ। साथै प्रदेश राजधानी रहेका जिल्लामा सुविधा सम्पन्न आवासीय नमूना विद्यालय स्थापनाका लागि सरकारले 21 करोड़ रूपियाँ बजेट समेत विनियोजन गरेको धनगढ़ी संवाददाता जगत साउद बताउँछन्।
3: अटिजम न्यूरो डाइभर्सिटी भएका बाल बालिकाहरूका लागि 7 वटै प्रदेशमा अटिजम नमूना विद्यालय स्थापना गरिने भएको छ। प्रदेश राजधानी रहेको जिल्लामा अटिजम नमूना विद्यालय स्थापना गर्ने सरकारी नीति रहेको छ। यति बेला सबै प्रदेशमा अटिजम नमूना विद्यालय स्थापनाका लागि काम अघि बढ़िरहेको छ। सरकारी नीति बमोजिम सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीमा पनि अटिजम नमूना विद्यालय स्थापना गर्न काम थालिएको छ। शिक्षा विकास तथा समन्वय इकाइ कैलालीका अनुसार अटिजम भएका बाल बालिकालाई आवासीय रूपमा विद्यालयमा पठन पाठन गराउने व्यवस्थाका लागि नमूना विद्यालय स्थापना गर्न लागि हो। अटिजम नमूना विद्यालय स्थापना गर्ने कार्य अन्तर्गत अहिले विद्यालय छनौटको प्रक्रिया अघि बढेको छ। विद्यालय छनौट गरिएपछि डीपीआर अनुसार निर्माणको काम थालिनेछ। यो वर्ष भौतिक संरचना निर्माणसँगै प्राविधिक तथा व्यवस्थापकीय काम सकेर अर्को वर्षदेखि पठन पाठन शुरू गर्ने सरकारी लक्ष्य रहेको छ। शिक्षा विकास तथा समन्वय इकाइ कैलालीका प्रमुख जीवन नेउपाने,
4: अटिजम भएका बालबालिकाहरूलाई पढ्ने गरी विद्यालय खोल्ने नमूना विद्यालय भनेर बजेटमै कानुन व्यवस्था गरे अनुसार
5: यो वर्ष स्कुल सनद भनेर कानुन सुरुवात हुन सायद त्यसरी सुरु हुन्छ होला। यिनीहरूको लागि फेरि छुट्टै प्रकारका होलहरू पनि त्यही अनुसारको बनाउनु पर्ने भए हुनाले सायद अर्को वर्षदेखि पठन पाठन हुने गरी काम सुरु हुने सम्भावना छ।
3: नमुना
6: कस्तो राम्रो जुत्ता लगाएको,
7: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
6: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता?
7: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
6: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
7: एकपटक दङ्गालीबाट किनेर हेर न।
6: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
8: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
7: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
9: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
10: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सतीको घरमा।
7: प्रोप्राइटर सोमराज रैदास।
11: सम्पर्क फोन नम्बर 0825367775।
7: सम्पर्क नम्बर 98-4-26-873।
12: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा, आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
13: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: हिराले खाएको दाँत निकाल्ने,
9: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
14: खाली ठाउँमा दाँत राख्ने,
9: दाँतको जरैदेखि उपचार गर्ने,
14: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
9: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
15: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
13: सम्पर्क फोन नम्बर 0825904662 9829185553।
16: आया, मम्मी मम्मी दाँत दुख्यो।
17: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
18: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
19: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
17: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
19: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
13: लामो समय फिलिपिन्स, बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
20: सावधान, उस्ता उस्तै नामबाट नझुकिनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
21: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
19: सम्पर्क फोन नम्बर 0825902222।
17: सु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
22: महासेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
23: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
22: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
9: शुद्ध महका लागि कहाँ जाने त?
24: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
9: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
19: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
21: सम्पर्क मोबाइल नम्बर 98578131840 र 98478120440।
19: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
24: खुशीको खबर।
0: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
24: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
1: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
2: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
1: उपलब्ध। शल्यक्रियाहरू
2: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
1: बालबालिकाको न्यूरो सर्जरी,
2: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
1: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
2: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
1: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
4: सीता, के भयो तिमीलाई? घुम्सेर बसेछौ
11: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
4: के कुरा गर्छ निनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
11: ए, ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
25: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
2: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
25: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-23-572।
26: कसैले बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। लो गोजीबाट मोबाइल झिक्की हाल्नुहोस् त, अनि कसैले बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो त मजा।
27: सञ्चालक नरेश कुमार श्रेष्ठ।
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
1: उपचार हुने रोगहरू
2: पायल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
1: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
2: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
1: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
2: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
1: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
2: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
28: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694।

0: ഞാൻ ഇതാ ദുഃഖിയോ.
1: छोपेरा बसी राख औषधी गर्न जानु भनेको मान्ने हैन.
0: अय्या अस्ति भक्कर त औषधी गरेको 20 को 19 भएको हैन.
1: जहाँ पाए त्यही औषधी गरेपछि त्यस्तै त हुन्छ.
0: आफूले यहाँ दुखेर मर्नु भइसक्यो. तिमी भन न कहाँ जाउँ म?
1: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको हुन्छ.
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक.
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक.
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ.
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गटिङ्गर दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्.
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ.
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
6: 98-41-68-47-46.
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्. सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश.
7: होइन के भयो दाई, किन झोक्राएर बस्नु भएको?
8: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ.
7: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न.
8: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ.
7: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ.
8: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-5-78-34-910.
7: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ.
9: होइन भाइला, लखर लखर कहाँ हिँडिस?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका.
9: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर. आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छ बाबु.
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी.
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले.
7: ल ल काका, गइहाले म.
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला.
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्.
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ. साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ. दुबईको एसीका पार्टपुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला. घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-5-78-45-226.
11: डाक्टर आउने बारे सूचना.
12: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इन्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स घोराहीमा.
11: डाक्टरद्वारा दिइने सेवाहरू:
12: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जिक खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार.
11: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार.
10: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ.
13: बिरामी जाँचो निमिति यही असोज 17 गते शनिबार
14: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ.
7: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ. सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028.
15: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना।
16: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
15: सम्पर्क राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग।
16: फोन नम्बर 082-562-601 98578-35990 98578-31684।
17: मध्य पश्चिम चाङ च्याक यति बेला बिहानको 8 बजेको छ।

0: बिहान 8 बजेको मध्यपश्चिम खबरमा सुशीला ओलीको नमस्कार। रोकथाम गर्न सकिने रोग भए पनि रेबिजका कारण नेपाल सहित विश्वमै अझै वर्षेनी हजारौं मानिसले ज्यान गुमाउनु परेको छ। विश्व रेबिज दिवसका अवसरमा सन्देश जारी गर्दै स्वास्थ्य मन्त्रालयले नेपालमा रेबिज अझै ठूलो जनस्वास्थ्य चुनौतीका रूपमा रहेको जनाएको छ। गएको आर्थिक वर्षमा मात्रै नेपालमा 2,23,000 भन्दा धेरै जनावरको टोकाइका घटना दर्ता भएका छन्, जसमध्ये 96% टोकाई कुकुरबाट भएको हो। नेपालमा वर्षेनी झण्डै 100 जनाको रेबिजका कारण ज्यान जाने गरेको अनुमान छ र कुल जनसंख्याको आधा हिस्सा उच्च जोखिममा रहेको छ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टचन्दका अनुसार कुकुर वा अन्य जनावरले टोकेमा घाउलाई 15 मिनटसम्म साबुन पानीले धुनुपर्छ र तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई खोप लगाउनुपर्छ। नेपाली सन् 2030 सम्ममा कुकुरको टोकाईबाट हुने रेबिज मृत्यु शून्यमा पुर्याउने लक्ष्य राखेको छ। यसका लागि देशभरका 286 केन्द्रबाट निशुल्क खोप सेवा प्रदान गर्दै आएको छ। घरपालुवा कुकुरलाई नियमित खोप लगाउन र सामुदायिक सहकार्य बढ़ाउन मन्त्रालयले आग्रह गरेको छ। यो दिवस रेबिजको रोकथाममा जनचेतना अभिवृद्धि तथा मानव र पशु स्वास्थ्य बीचको समन्वयलाई सुदृढ गर्दै रेबिज निवारणतर्फको प्रतिबद्धता दोहोर्याउने अवसरका रूपमा लिइन्छ। यो दुई रेबिज विरूद्धको पहिलो सफल खोप विकासमा महत्वपूर्ण योगदान रहेको बताइएको छ। यस वर्ष एकतामा शक्ति, रेबिजबाट मुक्ति भन्ने सन्देशका साथ विश्व रेबिज दिवस मनाइएको छ। नेपाल विद्युत प्राधिकरणको तुलसीपुर वितरण केन्द्रले महसूल काउन्टर पूर्ण रूपमा बन्द गर्ने भएको छ। आगामी मंगसिर 1 गतेदेखि भौतिक काउन्टर बन्द गरी अनलाइन मार्फत विद्युत महसूल भुक्तानी गर्ने गरी आवश्यक व्यवस्था मिलाइने केन्द्रका प्रमुख सुरेश कुमार महतोले बताउनु भएको छ। उहाँका अनुसार सरकारले डिजिटल नेपालको अवधारणा र नेपाल विद्युत प्राधिकरणको आर्थिक वर्ष 2083-84 नीति तथा निर्देशन अनुसार ग्राहक सेवालाई प्रभावकारी बनाई 24 घण्टा अनलाइन भुक्तानीको व्यवस्था मिलाइनेछ। हाल अनलाइन भुक्तानी गर्नेको संख्या उल्लेखीय रहेको उहाँको भनाइ छ। हाल 42% ग्राहकले अनलाइन मार्फत भुक्तानी गर्न थालेका छन्। भौतिक रूपमा उपस्थिति भएर महसुल बुझाउँदा रकमभन्दा बढ़ी समय र आवतजावतमा खर्च हुने भएकाले प्रविधियुक्त प्रणालीलाई अनिवार्य गरिएको प्रमुख महत्वको भनाइ छ। उहाँका अनुसार 100 महसुल बुझाउन गाउँबाट कार्यालय आउँदा ग्राहकले 400 देखि 500 सम्म खर्च हुने र दिनभरिको समय खेर जाने गरेको छ। घरमै बसेर 1-2 मिनटमै भुक्तानी सम्पन्न गर्न सकिनेछ। 500 सम्मको महसुल अनलाइन भुक्तानी गर्दा कुनै अतिरिक्त शुल्क नलाग्ने र सोभन्दा बढ़ी रकमको भुक्तानीमा पनि न्यूनतम शुल्क मात्र लाग्ने उहाँले बताउनुभयो। विद्युत प्राधिकरणको एप वा अन्य डिजिटल भुक्तानी सेवा प्रदायक मोबाइल ब्याङ्किङ एपबाट सहजै रूपमा विद्युत महसुल तिर्न सकिन्छ। डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न प्राधिकरणले विद्यालयमा विद्युतीय सुरक्षा तथा अनलाइन पेमेन्ट सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै कार्यालयमा आउने ग्राहकलाई पम्पलेट वितरण गरिरहेको प्रमुख महत्वले बताउनुभयो। तुलसीपुर वितरण केन्द्र अन्तर्गत हाल 55,000 ग्राहक रहेका छन्। जिल्लाका सरकारी सल्यानका सरकारी कार्यालयमा सूचनाको हक कार्यान्वयनको अवस्था अझै पूर्ण रूपमा प्रभावकारी हुन नसकेको पाइएको छ। जिल्ला हुला कार्यालय सल्यानले गरेको अनुगमनका क्रममा अधिकांश कार्यालयमा सूचना अधिकारी तोके पनि सूचना प्रवाह तथा स्वत प्रकाशनको अभ्यासमा कमजोरी देखिएको जिल्ला हुला कार्यालय सल्यानले जिल्ला स्थित 46 सरकारी कार्यालयमा गरेको अनुगमनका आधारमा तयार पारेको प्रतिवेदन जिल्ला प्रशासनिक कार्यालय सल्यानलाई हस्तान्तरण गर्दै जिल्ला हुला कार्यालय सल्यानका प्रमुख चिन्तामणि रेग्मीले सूचनाको कार्यान्वयनको अवस्था अझै पूर्ण रूपमा क्षेत्रमा प्रभावकारी हुन नसकेको बताउनुभयो। जिल्लाका 46 सरकारी कार्यालयमा स्थलगत तथा मौखिक रूपमा गरेको अनुगमनबाट सूचना अधिकारी तोकिएको पाइए पनि त्यही कार्यालयमा सूचना अधिकारीको विवरण सहितको फोटो सूचना पार्टीमा नराखिएको पाइएको छ। अब कुराकानीको पालो। बाढ़ी पहिरो डुबानका लगायतका विपदका समयमा नागरिकहरूले विभिन्न समस्या भोग्ने गर्दछन्। ती समस्यासँगै नागरिकले स्वास्थ्य समस्याहरू पनि भोगिरहेका हुन्छन्। अन्य कुराहरूमा ख्याल गर्नुपर्ने भएकाले नागरिकले आफ्नो स्वास्थ्यको ख्याल गर्न समेत ध्यान जाँदैन। यस्तो बेला नागरिकमा के कस्ता स्वास्थ्य समस्या आउने गर्दछन् र के कस्तो सावधानी अप्नाउनु पर्ला भनेर हामीले बुद्ध इन्टरनेशनल अस्पताल घोराहीमा कार्यरत पोखरेलसँग कुराकानी गरेका छौं।
1: यो विपदको समयमा आम नागरिकहरूमा खास गरेर चाहिँ कस्ता खालका समस्याहरू आउने गर्छन्, मानिसले चाहिँ कस्ता खालका स्वास्थ्य समस्याहरू बेहोर्ने गर्छन्?
2: हजुर, विपदको समयमा चाहिँ अब एकजना विपदमा परेको मान्छेहरू उहाँहरूको वासस्थानको समस्या हुन्छ। मौसमको कारणले गर्दाखेरि चिसोको कारणले गर्दाखेरि दम रुगाखोकीको समस्याहरू हुनसक्छ। अनि वासस्थानको अभावको कारणले गर्दाखेरि सरसफाइको समस्याले गर्दाखेरि खानेपानीको अभावको कारणले गर्दाखेरि यी कारणले गर्दाखेरि पखाला, भैजा, टाइफाइड, इन्जन्य रोगहरू चाहिँ बढी हुनसक्छ। यो बाहेक चाहिँ विपदको समयमा रेगुलर औषधि खाने जस्तै दमको औषधि, सुगर प्रेसर, यिनी औषधिको अभाव पनि हुनसक्छ। त्यसले गर्दाखेरि रेगुलर औषधि खाइराख्नुभएका पुराना रोगहरू जुन रेगुलर औषधि खानुहुन्छ त्यसको अभावले गर्दाखेरि त्यसमा पनि समस्या पर्ने गर्दछ। विशेष गरी त अब यो सरसफाई रिलेटेड पानीजन्य रोगहरू अनि मौसमको कारणले गर्दाखेरि चाहिँ रुगाखोकी, दम, यिनी समस्याहरू चाहिँ बढ्ने गरेको पाइएको छ।
1: अब अहिले यो पछिल्लो 4 दिनको अवधिलाई हेर्ने हो भने असोजको 8 गतेदेखि 11 गतेको समयमा लुम्बिनी प्रदेशको कुरा गर्ने हो भने 78 विपदका घटना भएका छन्। 6 जनाको मृत्यु भएको छ, 1200 मान्छे विस्थापित भएका छन्, आफ्नो घर छोडेका छन्। अब यस्तो बेलामा चाहिँ मानिसले आफ्नो स्वास्थ्यको लागि त्यस्ता खालका संक्रमणहरूबाट बच्नका लागि के कस्तो सावधानी अपनाउनुपर्छ?
2: हजुर, मान्छेले सर्वप्रथम त आफ्नो जोखिम कति छ, अब यदि खोला नालाको साइडमा अथवा बाढीको जोखिम बढी छ भने आफूलाई चाहिँ समयमै आफ्नो चाहिँ वासस्थान चाहिँ व्यवस्था गर्नु पर्यो। जोखिम रहित आफूलाई चाहिँ जति सकिन्छ जोखिमबाट चाहिँ आफूलाई चाहिँ टाढा लगेर जानु पर्यो।
1: यो बेला चाहिँ यस्तो अवस्थामा हाम्रो लोकल लेभलमा रहेका स्थानीय तहहरूमा रहेका स्वास्थ्य संस्थाहरूको भूमिका चाहिँ कस्तो रहन्छ डाक्टर साहब?
2: हजुर, स्वास्थ्य विशेष गरी यस्तो समयमा कति मान्छेको धेरै क्षति भएको हुन्छ, पैसाको धन पैसाको समस्या हुनसक्छ, वासस्थानको समस्या हुनसक्छ। अब यस्तो विपदको समयमा हस्पिटलहरू सबै स्वास्थ्य संस्थाले चाहिँ सबै यस्तो विपदमा परेको मानिसहरूलाई चाहिँ सबै निशुल्क रूपमा चाहिँ उपचार गरिदिनु पर्यो अनि औषधिको व्यवस्थापनहरू गरिदिनु पर्यो। वासस्थानको समस्या हुने जति पनि हुनुहुन्छ उहाँहरूलाई वासस्थानको व्यवस्था, अस्पतालमा निशुल्क उपचारहरू चाहिँ पुर्याउनुपर्छ।
1: स्वयं नागरिकहरूले पनि यस्तो बेलामा चाहिँ अघि यहाँले पनि कुरा गर्नुभयो, दमका बिरामीहरू, नियमित औषधि खाइराख्ने दीर्घ रोगीहरू पनि हुनुहुन्छ, होइन? यस्तो बेलामा चाहिँ स्वयं नागरिकले चाहिँ अब हुन त नागरिकले त्यति ध्यान पुर्याउन सक्छ सक्दैन यस्तो अप्ठ्यारो अवस्थामा, तर पनि नागरिकले बेसिक कुराहरूमा चाहिँ के केमा ध्यान पुर्यायो भने यस्ता खालका सामान्य स्वास्थ्य समस्याबाट बच्न सक्छ?
2: सामान्य स्वास्थ्य समस्यामा चाहिँ विशेष गरी यो समयमा पानी चिसो बाढीको कारणले गर्दाखेरि चाहिँ पानीमा आफूले जति सक्यो आफू चाहिँ बाहिर ननिस्किने, पानीमा रुज्नु भएन, चट्याङहरू पर्ने चान्सहरू सम्भावनाहरू बढी हुने भावनाले चाहिँ आफू चाहिँ जति सक्यो घरभित्रै बस्नु पर्यो। बाढी नजिकमा अथवा खोला नजिकमा घरहरू भएकोले आफ्नो समयमा आफ्नो वासस्थान चाहिँ आफ्नो मिलाउनु पर्यो। अनि दम रोगी, सुगर प्रेसर भएको अरू वृद्ध मानिसहरूले पनि आफूलाई तातो कुराहरू खानु पर्यो, चिसोबाट चाहिँ आफूलाई बचाउनु पर्यो अनि विशेष गरी सरसफाइमा ध्यान दिनु पर्यो।
1: यो भयो भने पछाडि स्वास्थ्य समस्याबाट चाहिँ केही हदसम्म बस्न सकिन्छ,
2: केही हदसम्म आफू बस्न सकिन्छ।
1: हस्, महत्वपूर्ण समय र विचारका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
2: हस्, तपाईँलाई पनि धेरै धन्यवाद।
0: र असोज 8 गतेदेखि 11 गतेसम्म 4 दिनको अवधिमा लुम्बिनी प्रदेशका 12 जिल्लामा भएका 78 विपदका घटनामा 6 जनाको मृत्यु भएको छ। लुम्बिनी प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार विपदका घटनामा परि प्रदेशभर 1280 जना विस्थापित भएका छन्। यस अवधिमा 27 घर पूर्ण रूपमा क्षति भएका छन् भने 56 घर आंशिक क्षति पुगेको छ। 16 घर डुबानमा परेका छन् भने 170 घर जोखिममा रहेका छन्। अवस्था बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर ५ कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
1: टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया
2: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
2: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
1: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494-67487
3: यो विपदको समयमा आम नागरिकहरूमा खास गरेर चाहिँ कस्ता खालका समस्याहरू आउने गर्छन् मानिसले चाहिँ कस्ता
0: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर ५ कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
1: टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया
2: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
2: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
1: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494-67487
4: डाक्टर आउने बारे सूचना
5: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इन्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा
4: डाक्टरद्वारा दिइने सेवाहरू
5: पुरानो भन्दा पुरानो दम आस्थमा सुक्खा खोकी खकार सहितको खोकी एलर्जी खोकी टीबी क्षयरोग छातीको संक्रमण पुरानो निमोनिया छाती दुख्ने रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार
4: सास फेर्न गाह्रो हुने छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार
6: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ
7: बिरामी जाँचो निमित्त यही असो 17 गते शनिबार
8: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
9: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ
10: सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098

0: वायरनेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायरनेट अब सब कनेक्टेड
1: But that was just the beginning. The real game begins now.
2: एफएक्स सिनेमा घोराइ दस चौडिकुला दाङमा यही असोज 9 गते देखि भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानाक चलचित्र आचार्य
3: उसको निधारमा शान्ति छ तर उसको आँखा भित्र लुकेको छ विनाशको शक्ति
2: जदौ
4: रागले बोल्यो जातको चलना पानी हातको
2: बाएक एउटा
5: मेरी छोरी फूल जस्ते लग्स आज देखी हजर को शिर में सीवरी दिया
2: साथ ही हिंदी कथानाक चलचित्र पैराडाइज पनि भव्य प्रदर्शन भइरहेको छ हेरेर भरपूर मनोरंजन लिनुहोस्
6: लेकिन उसी जात में पैदा हुए कौओं के बारे में घंटा भी नहीं लिखा ये छोटे थोड़े हुई कौओं की कहानी है
7: विगत लामो समय देखि सेवा दिदै आइरहेको एस न्यू पांडे मेडिकल हल में निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
8: हाम्रा सेवाहरू
7: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
8: छाती दम निमोनिया खोकी छेरो
7: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
8: मधुमेह सुगर मृगौला रोग पिसाब
7: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
2: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
7: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
8: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
7: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
8: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
7: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
8: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
7: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
8: कान पाक्ने कानबाट पिप बगिरहने कान गडाउने
7: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
8: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
9: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
10: समवेयर समथिङ द मिसिङ छ नि मिसम्याच त पक्कै छ अनि यसले गर्दाखेरि हामीले खोजाइ मान्छे नपाउने अनि बजारको मान्छेले काम नपाउने तर फेरि विदेश पनि त्यतिकै गइरहेछ भने कोही कोही कुरा नमिल्या त हो त यसले मिलाउनु पर्ने अवस्था हो यसमा चाहिँ अब सरकारसँग हातेमालो हामीले पनि गइरहेछौँ अझ मिलाएर काम गर्नुपर्छ
11: मिनाक सर यही कुरालाई अब भनौँ न युवाहरूले के भन्नुहुन्छ भन्दाखेरि हाम्रो क्वालिफिकेशन अनुसार हामी जे कुराहरू पढ्यौं त्यसलाई चाहिँ हामीले रोजगारीसँग जोड्न चाहन्छौ तर हामीले मागे अनुसार हामीले रोजगारी पाइरहेका छैनौं त्यस अनुसारको पारिश्रमिक हुँदैन भन्ने चाहिँ युवाहरूको भनाइ छ अब रोजगारदाताहरू होटल व्यवसायको भनौँ अब तपाईँले भर्खरै पनि भन्नुभयो हामीले खोजे अनुसारको जनशक्ति छैन भन्ने कुरो यतापट्टि चाहिँ रोजगारी छैन भन्छन् युवाहरू यतापट्टि चाहिँ भनौँ न व्यवसायहरूले चाहिँ जनशक्ति छैन भन्ने कुरो तपाईँले पनि भर्खरै गर्नुभयो खास चाहिँ के हो कुरा
10: मैले मिसम्याच भने नि मिसम्याच नै यही नै हो अब हामीले खोजेको मान्छे पाउँदैनौ होइन अनि बजारमा जो अब उहाँहरूले इम्प्लोइमेन्ट खोजिरहनु भएको हुन्छ उहाँहरूले पनि अब हामीसँग सम्पर्कै भइरहेछ नि कि अब हामी मान्छे खोजिरहन्छौँ उहाँहरू जागिर काम खोजिरहनु भएको छ उहाँहरू हाम्रो सम्पर्क कसले गराउँछ त भनेको यो बीचमा सम्पर्क गराउने काम चाहिँ सरकारको जस्तो अब श्रम मन्त्रालय छ श्रम विभाग छ होइन अब त्यहाँ चाहिँ एउटा श्रम सूचना केन्द्र भन्ने त्यहाँ सिस्टम छ कि मलाई थाहा छ मैले नै काम गरिरहेको छु त्यो श्रम सूचना केन्द्रमा के हुनु पर्थ्यो भन्दाखेरि जसलाई काम चाहिएको छ उसले त्यहाँ ल्याएर आफ्नो त्यो दर्ता गर्नुपर्थ्यो कि त्यहाँ त्यो एप जुन छ म यस्तो यस्तो यस्तो क्वालिफिकेसन भएको मान्छे म यो काम खोज्छु भनेर उहाँले राखिदिनु भयो भने हामीले पनि काम खोजिरहन्छौँ होटेलहरूले पनि कामदार खोजिरहन्छौँ अनि उहाँले हामीसँग मिल्ने हो भने उहाँले हामी बोलाउँछौँ नि हामी काम लगाउन सक्छौँ त्यो मेकानिजम छन् त छ व्यवहार एकदम त्यसलाई प्रभावकारी ढङ्गमा भइरहेको छैन त्यसले गर्दाखेरि पहिला त सूचनाको के हो भन्ने कुरा जानकारी हुनु पर्यो के त्यो त्यो चाहिँ हामीले पनि पाइरहन्न उहाँले पनि पाइरहन्न त्यसले गर्दाखेरि एउटा त्यो भयो अब अहिले चाहिँ विदेशमा काम गरेर फर्किए पनि त हजारौँ हुनुहुन्छ नि त्यो उहाँ त जानेर स्किल विदेशमा काम गरेर आएको आफ्नो क्वालिफिकेसन लिएर आउनुहुन्छ उहाँहरूलाई हामी जोड्न चाहन्छौँ कि अब उहाँहरूसँग सम्पर्क कसरी गर्ने त भनेको बिचको प्लेटफर्महरू छैन हुन त हाम्रो हामीले हाम्रो होटेल एसोसिएसनले हाम्रो मेम्बरको लागि हामीले यस्तो काम त गरेका छौँ तर सानो स्केलमा गरेका छौँ अब त्यो त्यसलाई हामी अझ बढाउँदै जाने हाम्रो योजना हो त्यसमा सरकारसँग काम गरेर एउटा श्रम संसार भन्ने एउटा पोर्टल छ मलाई थाहा छ होइन त्यो आइएल सरकार श्रम मन्त्रालयले मिलेर गरेको हो त्यो अब सुरुवात त भयो त्यसले अझ प्रभावकारिता ल्याउन सकेको खण्डमा यो समस्या समाधान हुन्छ अब काम खोजीले पनि सूचना पाउनु पर्यो काम बिहेले पनि सूचना पाउनु पर्ने त्यो आजको दिनमा प्रस्तुत छैन त्यसले गर्दाखेरि अब जे गरे पनि अलिक जे गरे अनि विदेश गइहाल्ने परिपाटी जुन छ नि त्यसमा चाहिँ अब अलिकति मिसम्याच चाहिँ मिलाउनु पर्ने कुराहरू हो यसरी नै हामी अगाडि बढ्नुपर्छ नीति नियम नै अलिकति हेर्नुपर्ने कुरा छ
11: त्यो माध्यम जब जुन तपाईँले भर्खरै भन्नुभयो माध्यम सहज भयो र रोजगारी खोजेका मान्छेहरू र रोजगारदाताको एउटा कम्युनिकेसन भएर उहाँहरू एक आपसमा जोडिनु भयो भने अहिलेको अवस्थामा कति युवाहरूलाई चाहिँ देशमै होल्ड गर्न सक्ने क्यापेसिटी हामीसँग छ
10: हामीले त के भनेका छौँ भने के पनि गर्नुपर्छ भने जस्तो आज उच्च शिक्षाको लागि विदेश जाने पनि धेरै हुनुहुन्छ नेपालबाट होइन उहाँहरूलाई चाहिँ के गर्छ भने अब शिक्षा मन्त्रालयबाट एउटा नो अब्जेक्सन सर्टिफिकेट एनओसी लिने प्रचलन छ नि त त्यस्तै हाम्रो श्रममा पनि नेपालमा अब हामीले पनि कति तालिम दिइरह हुन्छौँ अब नेपालमा एटलिस्ट एक वर्ष नेपालमा काम गर्ने नेपालमा उहाँहरूले आफ्नो क्षमता अभिवृद्धि गर्ने स्किल डेभलप गर्ने अब व्यावहारिक ज्ञान पनि त पाइन्छ नि त्यो गरेपछि विदेश जान उहाँहरूले रोक्न सकिन्न विदेश जान चाहनेले विदेश र हामीले रोक्न सक्दैनौँ विदेश पठाउने तर कमसेकम एक वर्ष नेपालमा काम गर्ने एउटा वातावरण बन्यो नियम बन्यो भने हामीलाई पनि ढुक्क भयो ल एक वर्ष त बस् हामी कहाँ काम गर्ने बस्नुहुन्छ नि उहाँहरू भन्ने हो होइन अनि उहाँहरूले पनि त केही कुरा सिक्नुहुन्छ नि नेपालमा उहाँहरूको सिप अभिवृद्धि हुन्छ उहाँहरूले सिकेको कुराहरू विदेशमा गएपछि एक वर्षपछि त उहाँहरूले पाउने तलब पनि त बढी हुन्छ नि आज रको आजको रूपमा जानु र एक वर्षपछि अलिक परिमार्जित भएर थप स्किल लिएर जानु त उसलाई त फाइदा हुने उहाँहरूलाई त त्यतिर अलिकति नियम कानुन चाहिँ अभाव हो त्यो अलिकति बनाउनै पर्छ हामीले कुरा गरिरहेछौँ
11: त्यो एक्जिस्ट गर्न चाहिँ सक्ने खालको इन्भाइरोमेन्ट छ होटल व्यवसायमा कोही युवाहरू अथवा पढ्दै गरेको मान्छेहरू रुचिले यता जोडिन चाहनुभयो भने एक्जिस्ट गर्न टिक्नको लागि चाहिँ कतिको सहज छ छैन
10: सजिलै मैले अहिले सुरुमै भने नि हामी कहाँ एकपछि अर्को ठुल्ठुला पाँच तारे अन्तर्राष्ट्रिय चियन होटल आइरहेछ एउटा ठुला पाँच तारे होटलमा झन्डै 500 जनाको आवश्यकता हुन्छ अनि त्यो 500 जना त हामीले कहाँबाट ल्याउनु त नेपालमा छैन त अनि हामीलाई त एउटा हाम्रो क्षेत्रमा के हुन्छ भने एउटा कप प्लेट बोक्ने पनि त एउटा ढङ्ग चाहियो स्किल चाहियो होइन भने त पोखिन्छ त्यति जान्ने मान्छे पनि हामीले नेपालमा पाउँदैन त के गर्ने अनि भारतबाट ल्याउनु त हो नि होइन हाम्रो हामीले के भन्छौँ भने हामी अब डिप्रेसन रिमिटेन्स आयो भने दङ्ग पर्छौँ होइन हामी अब 15 खरबको रिमिटेन्स आयो भने दङ्ग पर्छौँ अनि हाम्रो भारत पनि कति जान्छ त त्यसको आधाभन्दा बढी त भारत गएर हुन्छ हो यो कुराहरू हामीले अलिकति मनन नै गर्नुपर्छ अनि अब ठुला होटेलहरूमा त के हुन्छ भन्दाखेरि अब विदेशमा गएर जुन उहाँहरूले पाउनुहुन्छ नि पारिश्रमिक सेवा सुविधा त्यो धेरै हदसम्म त नेपालमा पनि पाइन्छ आफ्नो परिवारसँग बसेर नेपालमै काम गरेर पनि त्यो कुरा पाइन्छ भने सूचनाको अभाव हो नि त नेपालमा के पाइन्छ र विदेशमा के पाइन्छ भने सूचना ठ्याक्कै छैन नि त अहिले अब आज भन्नुहोस् न यो कफी बनाउने जुन बारिस्टा भनिन्छ नि बार टेन्डर भनिन्छ नि बार बनाउने त्यस्तो मान्छे हामी कहाँ जति भने पनि चाहिन्छ मैले आज 100 जना दिनुहोस् म आज हाम्रो सङ्घले 100 जनाको रोजगारीको बन्दोबस्त हामी एक महिनाभित्र आजै गर्न सक्छौँ हामीले पाउँदैन त गर्ने कि अनि भारतबाट ल्याउने हेर्नुहोस् लगानी भइसकेका छ हाम्रो ग्राहक आउन थालिसकेपछि त सेवा त दिनु पर्यो अब नेपालमा नपाएपछि के भन्दा कतिजना त भारतबाटै आउने हो काठमाडौँमा त्यो अवस्था छ झापामा अब भैरवामा नेपालगञ्जमा धनगढीमा त के अवस्था हुन्छ भन्नुहोस् न भारतीय सीमासँग जोडिएको ठाउँमा त नेचुरल्ली भारतीय आउने त हो नि होइन यतिर सरकारले थाहा नभए पनि होइन छ तर यसमा चाहिँ एउटा राम्रोसँगै नीति नियम कानून बनाउनै पर्ने अवस्था हो यसमा चाहिँ
11: कार्यक्रम देश परदेशमा हामी नेपालमा होटेल क्षेत्रको वर्तमान अवस्था रोजगारी र अवसर चुनौती सम्भावना र रोजगारी विस्तारमा भूमिका बारे होटल संघ नेपालका अध्यक्ष तथा द एयरपोर्ट होटलका संचालक विनायक शाहसँग कुराकानी गरिरहेका छौं उहाँसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
12: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क।

0: Angam Radio, Meru Everest.
1: The real game begins now.
2: सूर्यधारी चलचित्र मन्दिर घोराही दाङमा यही असोज 9 गतेदेखि भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानायक चलचित्र आचार्य
1: उसको निधारमा शान्ति छ, तर उसको आँखा भित्र लुकेको छ विनाशको तस्बिर।
2: साथै नेपाली कथानायक चलचित्र बा एक योद्धा हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
3: जस्तो नलायक छोरा संसारमा फसेको पनि नहोस्।
4: हेलो पिंकी,
5: बोल दिन।
4: एलईडी टीवी किन्न नजाने?
5: जान्न।
4: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
5: जान्न।
4: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
5: जान्न।
4: किन?
5: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
4: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
5: पाइनी भएर त जान लाग्यो नि।
4: हो र कहाँ?
5: भन्दिन के?
4: साथै भन्दिन।
5: आई लभ यु पिंकुली भनेको।
4: हो, एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झि नै पर्ने एउटै नाम
5: बन्जारे इलेक्ट्रोनिक घोराई दाङ।
4: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्।
6: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
5: बन्जारे इलेक्ट्रोनिक घोराई दाङ।
4: फोन नम्बर
5: 082562452
4: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौँ।
7: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
8: घोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड घोराही दाङ। फोन नम्बर 082562510। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
9: क्लास पढ्नु पर्यो, 5 दिन होटेलमा आएर काम गर्छ भनेको उसले डे 1 देखिन थ्योरिटिकल सँगसँगै प्र्याक्टिकल पनि एक्सपिरियन्स हुन्छ है त्यसमा चाहिँ। अनि उसलाई उहाँहरूलाई हामी डे 1 तलब दिन्छौँ। अर्न एन्ड लर्न जुन भनिन्छ नि, सिक्दै कमाउँदै गर्ने जुन हाम्रो कन्सेप्ट हो, त्यो अनुसारको सरकारले तोकेको न्यूनतम पारिश्रमिक जति हो त्यसको 25-50% तलब चाहिँ हामी डे 1 दिन्छौँ भनेको उहाँहरूको आमदानी पनि भयो र उहाँहरूले काम पनि सिकिरहनु भएको छ। यो हामीले अहिले यो काम सुरु गरेका छौँ एज ए पाइलटिङ, यो सफल भएको छ, यसलाई हामी देशैभरि लान सक्छौँ, लाने हामी योजनामा छौँ। तर हामी त के भने, हामी व्यवसाय त हामी त व्यवसाय गर्ने होटल चलाउने हो नि त, तालिम दिएर हिँड्ने हामी त होइनौ होइन। त्यस कारण यसमा सरकारसँग सहकार्य हुनु पर्यो। यो काम गर्दा बापत सरकारले हामीलाई के व्यवहार गर्ने त, आजको दिनसम्म के पनि छैन। हेर्नुहोस्, हामीलाई नीति निर्माणमा अब हामीले सरकारले जुन अब सिटिबिटीबाट भनौँ, सरकारकोबाट जुन जनशक्ति उत्पादन हुन्छ, जस्तो मेरो रेस्टुरेन्टमा आएर काम गर्ने मेरो वेटर वेट्रेसहरू भनौँ न, उहाँहरूले थ्योरिटिकल ज्ञान त उहाँहरूलाई हुन्छ, व्यावहारिक त हुँदैन। अनि त्यसको करिकुलम बनाउनेदेखि नै त्यसको तालिम दिने, करिकुलम बनाउने भन्ने कुराहरू त हामीसँग सहकार्य गरेको भए अझ व्यावहारिक हुन्थ्यो नि त भन्ने हाम्रो जिकिर हो होइन। सर्टिफिकेसन प्रमाणीकरण सरकारले गर्नुपर्छ, सरकारले नै गरोस् होइन। तर त्यसको अब हामीलाई के चाहियो भने, इन्डस्ट्रीलाई होटेललाई के चाहियो भन्ने कुरा त हामीलाई थाहा हुन्छ नि त, हामी उहाँहरूलाई यस्तो यस्तो भन्छौँ। अब त्यो कुराहरू अलिकति सहकार्य बढाउनुपर्छ। यसमा अब सरकारको टिबेट जुन तालिमको सम्बन्धी टिबेट सम्बन्धी सरकारहरूको त्यो ऐन पनि बनिरहेछ अहिले होइन, त्यो सरकारले पास गरेर छिटै आउला। त्यो आएपछि अनि हामीले निजी क्षेत्रले के गर्नुपर्ने हो, सरकारले के गर्नुपर्ने हो, सहकारीको मोडल के भन्ने कुराहरू प्रष्ट रूपमा आउँछ के। आजको दिनमा त्यो छ्यासमिस छ, त्यसले गर्दाखेरि फेरि पनि मैले भने मिसम्याच चाहिँ त्यो अवस्थामा अझ पनि छ।
10: विनायक सर, अब यो अलिकति रिसोर्ट र होमस्टेको बारेमा पनि जिज्ञासा पोख्न चाहन्छु म। जस्तै भिजिट नेपाल जति जति बेला सरकारले घोषणा गर्छ नि त्यो सिजन, अनि त्यति बेला चाहिँ यो एउटा चेन्ज सुरु हुँदो रहेछ क्या, यो होमस्टे खोल्ने, रिसोर्टहरू खोल्ने। अहिलेको समयमा चाहिँ त्यो होमस्टे र रिसोर्टहरूको अवस्था चाहिँ के छ नेपालमा?
9: अब मैले अहिले पनि एकछिन भनेको थिएँ, हामी कहाँ फर्मल इन्फर्मल सेक्टर एकदमै, फर्मल भन्दा इन्फर्मल सेक्टर बढी छ। जस्तो मेरो होटल, म एयरपोर्ट होटल चलाउँछु, मेरो एयरपोर्ट होटलको बाहिरका जति पनि ठुल देखिने मेरो होटलहरू घर घरै होटलहरू छ कि. उहाँहरूको दर्ता प्रक्रियाहरू मलाई लाग्छ त्यो अब सरकारको जुन मापदण्ड छ नि, सरकारको मापदण्ड अनुसार कति भएको छ कति भएको छैन होला. अब यहाँ नेपालमा त के हुन्छ भने तपाईँले सड़कमा अब मोटरसाइकल लिएर जानुभयो भने तपाईँको अब ब्लू बुक चाहियो, हेलमेट चाहियो, आफ्नो ड्राइभिङ लाइसेन्स चाहियो, त्यो नभए पनि तपाईँ सडक जान सक्नुहुन्न. होटल खोल्नलाई लाइसेन्स पनि चाहिँदैन. तपाईँ वडामा दर्ता वडामा प्यान नम्बर दर्ता गरिदिनु सिधियो भनेपछि अब मोटरसाइकल चल्न चाहिँ लाइसेन्स चाहिने, होटल खोल्न लाइसेन्स नचाहिने जस्तो देखिन्छ क्या नेपालमा. त्यो अलिकति व्यवहारिक रूपमा हेर्दाखेरि भनेको यसमा अलिकति सरकारले अलिकति हेरिदिनु पनि पर्छ. आजको भन्नुहोस् न, अब मैले फेरि अब सरकारलाई दोष लिएको होइन, अब नमिले कुरा त मिल्नुपर्छ. त्यसमा हाम्रो पनि दायित्व त्यत्तिकै हो, हाम्रो देश हो, हामी बस्ने देश, हाम्रो यो हाम्रो पनि मातृभूमि हो, हाम्रो विकासको अधिकार हाम्रो पनि हो, सरकारले सहजीकरण गर्ने हो. आज नेपालको पर्यटन ऐन जसले नेपालको समग्र पर्यटनको विकासमा योगदान गर्छ, पर्यटन ऐन चाहिँ हाम्रो 2035 सालमा जारी भएको पर्यटन ऐन आज पनि त्यही छ. भनेको हामी 47 वर्ष पुरानो पर्यटन ऐनमा हामी सञ्चालित छौं. हुन त त्यसको अब ड्राफ्ट चाहिँ अब अहिले संसदमा छ, छलफलको विषयमा छ. तर अब त्यो चाहिँ नि नेपालको आउने पर्यटन ऐनले चाहिँ पर्यटन मैत्री हुनुपर्छ. नेपालमा जति बढी पर्यटन आउँछन्, जति बढी पर्यटक आउँछ तब न त्यो पर्यटन ऐन सफल हुन्छ. अब अहिले के हुन्छ, पर्यटन ऐनले चाहिँ अब पर्यटक हामी पर्यटन व्यवसायीलाई भन्दा पनि त्यहाँ काम गर्ने जुन अधिकारी पदाधिकारीहरू हुनुहुन्छ नि त्यहाँका सरकारी कर्मचारीहरू, उहाँहरूलाई सहज हुने किसिमले अब 3 महिना जरिमाना, 3 महिना जेल, अब यदि हजार जरिमाना भन्ने धेरै कुराहरू एकदम कन्ट्रोल रोक्ने किसिमले अब अलिकति सबै कुराहरू एउटा रेजिमेन्टेड रूपमा देखिन्छ क्या. त्यो चाहिँ कुनै पनि ऐन कानूनहरू त्यसरी पनि अब समय अनुसार चाहिँ हाम्रो देशमा यत्रो आमूल परिवर्तन भएको छ. जेएनजी आन्दोलनपछि त हाम्रो सोच पनि परिवर्तन गर्नुपर्छ. सोच चाहिँ हामीले पुरानै राख्ने, 2035 सालको पर्यटन ऐन लिएर हामी अगाडि बढ्ने, अनि हामी चाहिँ विकास आजै खोज्ने, अनि सबै कुरा आजै खोजेर पाइँदैन भनेको त्यो व्यवहारमा पनि त्यो अनुसार मिलाउनु पर्यो. अब हाम्रो वातावरण पनि त्यो अनुसार बढ्नु पर्यो, र हाम्रो सोच नै ठुलो कुरा हो कि सोच पनि परिवर्तन हुनुपर्छ.
10: विनायक सर, अब अलिकति यो सिजनको बारेमा पनि प्रसङ्ग राख्छु म. यो होटल व्यवसाय सबैभरि बाह्रै मासै चल्छ, घाटा पनि हुँदैन, नाफाको बिजनेस हो भन्ने कुराहरू नागरिकको तर्फबाट सुनिन्छ. अब त्यस्तै हो कि अवस्था अलिक फरक हो?
9: अब हाम्रो जुन क्षमता हुन्छ, हाम्रो मैले भनिहालि 40 लाख पर्यटकलाई सेवा दिने क्षमता हामीसँग छ. हामी कहाँ पर्यटक, हाम्रो ग्राहक हो नि पर्यटक भनेर, हाम्रो ग्राहक चाहिँ नि जम्मा 12 लाखै हुनुहुन्न भनेपछि त एक तिहाइ मात्रै हो नि त. तपाईँको कुनै पनि व्यवसाय ब्रिकेबिन चलाउनलाई 40% चाहिन्छ, तलब होला, बिजुली पानी होला, या त होइन धेरै कुरा हुन्छ नि त. कमसेकम हामीसँग 40% भन्दा तल छ भनेपछि त समग्रमा अब कुनै होटल त अब राम्रो पनि चल्या होला, 90% अकुपेन्सी होला. तर मैले देशैभरिको, म होटल संघ नेपालको अध्यक्षको हिसाबले मैले देशैभरि हेर्दाखेरि त एभरेजमा 1/3 हो, 50% हो. त्यो हुँदाखेरि त हाम्रो ब्रिक इभिनै भइरहेको अवस्था छैन अहिले. त्यसले गर्दाखेरि त अब यो म तपाईँलाई भनिहालौँ, अब जनयुद्ध ताका 2003-2004 सालतिर नेपालका ठूला ठूला नाम चलेका होटलहरू, नेपालको पर्यटनको एउटा गहनाको रूपमा हेरिने होटलहरू, जस्तो ब्लू स्टार भन्छु म, शेर्पा होटल भन्छु, हाम्रो नारायणी होटल बन्द भएको थियो नि त, होइन? किन बन्द भयो? बजार थिएन, घाटा खानुभन्दा बन्द गर्नु सजिलो भयो. आजको दिनमा मैले जुन क्रस रोड भने नि, हामी पनि त्यही क्रस रोडमा छौँ. होटल एकपछि अर्को नयाँ नयाँ, अब अगाडि बढ्ने हो कि बन्द गर्ने भन्ने पनि क्वेसन छ कि हामीलाई. अब त्यस कारण आजको दिनमा चाहिँ जब हामीले पर्यटक ल्याउन सक्दैनौँ, हाम्रो अब एयरपोर्टले हामीलाई साथ दिइरहेको छैन, बाटोघाटोले साथ दिइरहेको छैन, काठमाडौँ एयरपोर्टले मात्रै ल्याउने हो नि त आज 12 लाख. हुन त हामीसँग अब भैरवा र पोखराको एयरपोर्ट पनि बन्या छ, अन्तर्राष्ट्रिय एयरपोर्ट बन्या छ, घाममा सुकेर बसिरहेछ. अस्ति भर्खर एकदम सुखद कुरा, हाम्रो फ्लाइ दुबईले पोखरा सुरु गरेछ बल्ल. त्यसले हामीले कन्टिन्यू गर्न पाएको खण्डमा त पर्यटक ल्याउन त गाह्रो होइन नि त. दुईटा एयरपोर्ट त चलेकै छैन, पोखरा र भैरवा. अनि हामीलाई भारतको जोड्ने हाम्रो बाटोघाटोहरू अब

0: त्यहाँको बजेट जुन हुन्छ नि, यो आर्थिक वर्ष सुरु भएको अब साउन भदौ असोज महिनामा छौँ हामी होइन, त्यहाँको बजेट आजको दिनसम्म रिलिज भएको अवस्था छैन, पास त भयो भन्ने सुन्छु, रिलिज भएको अवस्था छैन। आजको दिनमा त यो हाम्रो भटेकोसीको बारी पैसा छ, त्यो टुरिज्म बोर्ड त एकदम एक्टिभ भएर भारत र चीनमा त म्याक्सिमम प्रमोसन गर्नु बेला हो नि त, अहिले हामीले गरिरहेको छैनौँ भनेको यो विकृतिहरू व्यवस्थापकीय कमजोरीहरू धेरै छन् होइन, यसलाई मिलाउँदै गयो भने त मैले भनिहालेँ अब हाम्रो क्षमता हामी लगानी चाहिँ एकपछि अर्को गर्ने, त्यसले एउटा राष्ट्रिय कार्यनीति कार्ययोजना बनाएर हामी अगाडि बढेको खण्डमा हामीले कायापलट गर्न सक्छौँ भने त्योबाट हामी वञ्चित छौँ, त्यो नै हाम्रो दुर्भाग्य विडम्बना हो।
1: सर अलिकति आउट अफ ट्र्याक प्रश्न पनि गर्न चाहन्छु, एउटा राम्रो तारे होटल कुनै ठाउँमा बन्न थाल्यो अथवा बन्यो भने अब त्यो वरपरको जग्गा जमिन होइन स्थानीय रोजगारी विशेष गरी जग्गा जमिनको कुरा गर्न थालेँ मैले, त्यसको भाव पनि वात्तै बढ्छ भन्छन् नि।
0: एकदम अब त्यो त हामीले तपाईँ त हामीले प्रुभै गरेर देखाइसकेका छौँ नि, जस्तो ठमेलको काठमाडौँ गेस्ट हाउस ठमेलमा आज केही दशक अगाडि खुल्यो, ठमेल आजको जुन स्वरूप आयो ठमेलको, त्यो अब संसारको टुरिज्म म्यापमा ठमेल त एकदम प्रोमिनेन्ट रूपमा आइसकेको छ, त्यो सबै सुरुवात कहाँबाट भयो, एउटा गेस्ट हाउस काठमाडौँ गेस्ट हाउस खोलेर भयो, दरबार मार्ग अन्नपूर्ण होटल खोलेर भयो, ऊ हाम्रो नगरकोट हाम्रो क्लब हिमालय खोलेपछि नगरकोट जुन अवस्थामा छ नि, नगरकोट जस्तो ठाउँ त हाम्रो देशमा कति छ कति छ, अब सयौं छन् भनौँ न, तर त्यहाँ एउटा होटल अब खुल्यो हाम्रो हिमालय क्लब हिमालय खोलेपछि आज नगरकोट भयो, त्यही रूपमा हाम्रो उता हेर्नुहोस् हाम्रो धुलेखेल, अब यो दृष्टान्त धेरै छ। अब जब होटल खोलेपछि त्यो बस्ती विकास हुन्छ, बजार विकास हुन्छ, त्यहाँको विकासको लहर त्यहाँ चल्छ नि होइन, नेचुरली अब जब त्यो सबै कुरा विकास भइसकेपछि त त्यहाँको बजार भाउ त्यहाँको जग्गा जमिन सबै कुरा बढ्ने नै भयो नि हो, त्यस कारणले श्रेय चाहिँ त्यो होटलबाट धेरै विकासहरू भएको हामी दृष्टान्त जति पनि नेपालमा छ हो, त्यस कारणले होटल त्यो रूपमा पनि हेर्नुपर्छ।
1: मिनाक्षर हामीले काठमाडौँ महानगरपालिकासँग पनि समन्वय गर्यौँ कुनै बेला यो रोजगार शीत मेला होइन, त्यसमा पनि त्यस्ता कार्यक्रमहरू चाहिँ प्रभावकारी भयो कि भएन, किनकि वर्षेपछि उहाँहरूले कार्यक्रम त आयोजना गरिरहनु भएको छ, रोजगारदाताहरूलाई पनि लिङ्क गर्नु भएको छ, कतिको प्रभावकारी छन्, अब किन जोड्न लागेको भन्दाखेरि पालिका त छन् नि, पालिकाहरूको भूमिका चाहिँ कस्तो हुनुपर्छ भन्नेमा चाहिँ यसमा अलिकति म फोकस गर्न चाहेँ।
0: अनि पालिकाको एउटा मुख्य काम चाहिँ यो रोजगार सिर्जना गर्ने तालिम दिने कुराहरू पनि हो, उहाँहरूसँग हामी नजिकबाट काम गरेका छौँ, तर अब मैले भने नि कुरा कहाँ रहन्छ भने एकपटक दुईपटक मात्रै गरेर यस्तो कुराहरू पुग्दैन, यो त वर्षैभरि एउटा योजनाबद्ध किसिममा जानुपर्छ नि त, त्यस कारणले उहाँ र हाम्रो चाहिँ एउटा योजनाबद्ध भनौँ न पाँच वर्षको, अब नयाँ चुनाव भइसकेपछि जुन मेयर साहब पाँच वर्षलाई आउनुहुन्छ हो, त्यो कार्य समितिले त्यो मेयर साहबको जुन टिमले पाँच वर्षको यो हामीसँग एउटा सहकार्य गर्दाखेरि रिजल्ट राम्रो हुन्छ, किनभने उहाँले गर्नुपर्ने अब अहिले त पटकै भइरहेछ होइन, अब रोजगार मेला भयो पटकै भयो हामीले गऱ्यौँ, केही मान्छेलाई हामीले रोजगार पनि दिएका छौँ, त्यसपछि के त फेरि भ्याकुम त भइहाल्छ हो, त्यस कारणले अलिकति योजनाबद्ध किसिममा जानुपर्छ उहाँहरूसँग, अब हाम्रो प्रदेश सरकारसँग स्थानीय निकायसँग हाम्रो धेरै सहकार्यहरू भएको छ, त्यसरी नै हामीले काम अलिक योजनाबद्ध किसिममा हामीले कहाँ जान्छौँ गन्तव्य नै हाम्रो पहिल्याएर हामी हाम्रो गन्तव्य यहाँ हो त हामी यहाँ जान्छौँ भनेर सुरुवात गर्दा राम्रो हुन्छ।
1: भनेपछि मास प्रोडक्सन चाहिँ जे अपेक्षा गरिएको थियो त्यो चाहिँ छैन,
0: अब भाषा नभएको होइन, तर मैले भनिहालेँ अब समग्रमा के देखिन्छ भने हामीले खोजेको मान्छे पाइरहेको हुँदैनौ, बजारबाट रोजगार खोजे उहाँले पनि पाइरहनु भएको छ पाइरहनु भएको छैन भने सरकारको अब त्यो समय नगरपालिकाको स्थानीय निकाय अब प्रदेश सरकारले पनि त व्यवस्थापकीय क्षमता बढाउनै पर्यो नि त होइन, किनभने त्यो स्थिति आज पनि छ नि त, त्यसमा हाम्रो पनि कमी कमजोरी छ होला, त्यो हामीले पनि सुधार्नुपर्छ भने सुधार्नु पर्यो, र हामीले खोजेको मान्छे पाउँदैनौँ, बजारले रोजगारी खोजेको उहाँले पनि पाइरहनु हुन्छ, विदेश गइरहनु भएको हुन्छ, अनि विदेशी ल्याएर काम गरिरहेको छौँ हामीले भनेको कुरा त नमिलेकै हो त,
1: यहाँको मेन पावर स्किप भएर विदेश गइरहेको छ, विदेशीलाई चाहिँ ल्याएर चाहिँ हामीले यहाँको रकम बाहिर
0: यो सर्कल हामीले तोड्नु पर्यो, यो सर्कल तोड्नलाई त हामी सामूहिक रूपमा हामीले एउटा योजनाबद्ध ढंगमा काम गर्नै पर्छ, त्यो नै अलिकति खड्किया हो नि त आजको दिनमा।
1: विनाक्षर अब रसुवा बाढीको विपदको कुराकानी पनि गरौं, एक महिना भइसकेको छ तपाईँले अफ द रेकर्ड कुराकानी गर्दाखेरि तथ्याङ्क आउने क्रममा छ भन्ने कुरा गर्नुभएको थियो, सर्फेसले हेर्दाखेरि कतिको क्षति भयो होटल व्यवसाय र कस्तो असर पर्यो?
0: अब कुनै पनि प्रकोपमा सबभन्दा एकदमै क्षति बिहोनी भनेको पर्यटन क्षेत्र नै हो होइन, अब यसमा यसपालि त अब धेरै ठाउँमा अब बस्ती नै उजाड भएको छ, बस्ती नै बगेको छ, अब एउटा प्रारम्भिक एउटा कार्यदलले

0: काम गरेका छ. हाम्रो अस्ति हाम्रो माननीय पर्यटन मन्त्रीजीलाई त्यो रिपोर्ट पनि हामीले बुझायौं. त्यो रिपोर्टले चाहिँ के भन्छ भन्दाखेरि झन्डै 52 अरबको क्षति छ. अब यो प्रारम्भिक हो यो होइन, अहिले त किन मान्छेहरू चाहिँ ट्रमामा हुनुहुन्छ, उहाँहरूको परिवार बगिया छ, घर बगिया छ. अब उहाँलाई त्यसलाई कति क्षति भयो भनेर सुन्ने कुरा पनि भएन. हाम्रो यो इस्टिमेट अनुसारको आउँदाखेरि 52 अरब देखिया छ. त्यसमा खास गरिकन बिल्डिङ होटेल बिल्डिङहरू होटेल चाहिँ अब गेस्ट हाउस लजेस टाइपका धेरै छन् होइन. त्यसपछि अब त्यहाँको बाटोघाटो के छ, त्यहाँको ट्रेकिङ ट्रेलहरू बगिया छ होइन, त्यसलाई पनि अप्ठ्यारो पारिया छ. र अनि हाम्रो सम्पदाहरू, हाम्रो पुरातात्विक, हाम्रो सांस्कृतिक, हाम्रो प्राकृतिक सम्पदाहरू जति छ नि त्यो पनि क्षति भएको छ. तिनवटा क्षेत्रमा हेर्दाखेरि झन्डै 52 अरबको क्षति छ. त्यो सरकारमा रिपोर्ट गइसकेका छ. हाम्रो यो प्राधिकरण जुन विपद प्राधिकरणमा त्यो रिपोर्ट पनि गइसकेका छ. त्यसको प्लानिङहरू भइरहेछ. अब यो जुन कुरा जनधनको क्षति भएको छ त्यसको अब पुनर्निर्माण के गर्छौं, त्यसलाई अब हामीले कसरी अगाडि बढ्ने भन्ने कुरा योजनाहरूमा पनि हामी काम गरिरहेछौँ अहिले. त्यस कारणले जे भयो त्यो राम्रो भएको छैन. त्यसले गर्दाखेरि एउटा बाह्य विश्वमा के पनि गयो भने अब फेरि हाम्रो दसैँ तिहारको ठ्याक्कै अगाडि अब सिजन पनि छ. अहिले बाहिर कस्तो मेसेज गएको छ भने नेपाल चाहिँ नि अब धेरै बिग्रिया छ, नेपाल जान हुन्न भन्ने मेसेज पनि बाहिर गएको छ. त्यसमा हामीले चाहिँ त्यो त एउटा क्षेत्रमा मात्रै भने भुटेकोसी रसुवा नुवाकोट धादिङमा मात्रै केही क्षेत्रमा मात्रै हो, अरू नेपाल त नर्मलै छ नि. अब फेरि 3-4 दिनको पानीले पनि केही बिगारेको छ. यसमा चाहिँ नेपाल ठिक छ, नेपाल आउनलाई क्यान्सल गर्नु पर्दैन भन्ने मेसेज चाहिँ हामीले संसारभरि प्रवाह गरिरहेछौँ. यसमा अब आशा गरौँ हामी छिटै नै योभन्दा अगाडि पनि अब यस्ता प्राकृतिक घटनाहरू बेला बेला भइ पनि रहेछ होइन. जस्तो हामी 72 सालको भूकम्प आएको थियो, त्यसपछि अब कोभिड आयो, त्यो बेला पनि हामीले यसरी नै अगाडि आएको हामीसँग अनुभव छ, क्षमता छ, यसरी हामी अगाडि बढेको छौँ. आशा गरौँ हामीले छिटै नै यसबाट हामी पार पाउन सक्छौँ.
1: मिनाक सर, अबको सिजन भनेको आन्तरिक र बाह्य पर्यटक बढ्ने बेला हो नेपालमा. अब विशेष गरी आन्तरिक दसैँ तिहार अब लामो छुट्टी हुन्छ र होटेलहरूमा चहलपहल बढ्छ र अहिलेको विपदले चाहिँ आउँदै गरेको सिजन भनौँ अथवा दसैँ तिहार ठ्याके भन्नुपर्दाखेरि दसैँ तिहार छठ यो सिजनमा केही असर गर्न सक्छ कि सक्दैन
0: अथवा यथावत अवस्था हुन्छ. अब आन्तरिक पर्यटन त अब हाम्रो नेपालमै बस्ने हामी नेपालीहरू त बुझेकै छौँ होइन. अब त्यो क्षेत्र अब त्यो रसुवा जाने, अब नुवाकोट जाने, धादिङ जाने त्यो बाटोमा केही अवरोधहरू छन्, त्यसलाई बिस्तारै अब हामी सक्दो छिटो सरकार पनि लागिपरेको छ, हामी निजी क्षेत्र पनि लागेका छौँ. त्यो क्षेत्र केही गाह्रो अप्ठ्यारो होला, अन्यथा अरू बाह्य अरू अन्यत्र त सबै नर्मलै छ नि. तपाईँले भन्नुभएको अब दसैँ तिहार छठ पछिको जुन मौसम पनि राम्रो हुन्छ, आन्तरिक पर्यटन जुन बढ्ने समय हो त्यसमा मलाई लाग्छ पहिला जस्तो छ त्योभन्दा बढी हुन्छ यसपालि. यसमा सरकारसँग हाम्रो निवेदन पनि के पनि गरिरहेछौँ भने योभन्दा अगाडि सरकारले चाहिँ देश दर्शन कार्यक्रम भनेर जस्तो खास गरिकन निजामती कर्मचारीहरूलाई केही दिनको छुट्टी दिएर घुम्न पठाउने जुन परिपाटी सरकारले घोषणा गरेका छ त्यसको नियमावली बनाएर कार्यविधि बनाएर त्यो लागू गरेको खण्डमा त्यसले पनि एउटा राम्रो मेसेज जान्छ. र अन्तर्राष्ट्रिय रूपमा चाहिँ के हुन्छ भने नेपाल धेरै आउने पर्यटकहरू चाहिँ ट्रेकिङको लागि आउने, माउन्टेनियरिङको लागि आउने, अब राफ्टिङको लागि आउने भने एडभेन्चरको लागि साहसिक पर्यटनको लागि धेरै आउनुहुन्छ नि. अब उहाँहरूले साहसिक पर्यटक जसको लागि आउनुहुन्छ नेपाल, उहाँहरू जस्तो यो अहिले भुटेकोसीको जुन बाढी भन्दा त्यो त उहाँहरूलाई नर्मल हो. किन अब हिमाल चढ्न जाने मान्छे त 50% बाँच्छ, 50% मौसो भनेर आउँछन् होइन. उसलाई त्यो त्यति आँट लिएर आएको मान्छेहरू हुन्छ भनेको यो चाहिँ उहाँहरूलाई नेपाल आउने आधाभन्दा बढी पर्यटकलाई चाहिँ साहसिक पर्यटकमा आउने भए हुनाले यो कुराहरू उहाँहरू अध्ययन गरेर यो एक्सपेक्ट गरेर आउँछ कि नेपाल जाँदाखेरि मलाई मैले यस्तो यस्तो यस्तो भोग्नुपर्छ, त्यसको लागि ऊ मेन्टली प्रिपेयर भएरै आएको हुन्छ भनेको त्यसलाई अझ हामीले मेसेज चाहिँ दिनैपर्छ राम्रोसँग. अझ मेसेज गरेर व्यवस्थापकीय क्षमता बढाएको खण्डमा यसले पनि बिस्तारै हामीले आफ्नो क्रममा आफ्नो लयमा हामी फर्किन्छौँ भन्ने नै हामीले ढुक्क छ.
1: भनेपछि आउँदै गरेको यो जुन चाडपर्व छ यसमा चाहिँ चहल पहल घट्दैन.
0: अब अलिकति मान्छेलाई साइकोलोजिकल मनोवैज्ञानिक त परिहाल्छ, यत्रो आफ्ना दिदी बहिनी दाजुभाइहरू यस्तो यत्रो पर्नु भएको छ होइन, कति त अझ अहिले खोजीमै हामी छौँ, अझ पनि कति हराइरहनु भएको छ, त्यो आफ्नो ठाउँमा छ. तर जीवन चल्न त पर्यो नि, अब सधैँ अब एउटै कुरा लिएर बस्ने कुरो पनि भएन, जीवन चल्नै पर्यो. त्यसले गर्दाखेरि प्राकृतिक नियमै हो. त्यस कारणले दसैँ तिहारपछि चाहिँ क्रमिक रूपमा यो अगाडि बढ्छ भन्ने मैले देखाएको छु.
1: सर, अघि तपाईँले भन्नुभएको थियो पर्यटन बोर्डले चाहिँ जुन प्रवर्धन गर्नुपर्ने थियो, प्रचार गर्नुपर्ने थियो, अवस्था अरू ठाउँमा भनौँ प्रभावित क्षेत्र बाहेक अरू ठाउँमा चाहिँ सामान छ आउनुहोस् भनेर भन्नुपर्ने थियो, त्यो भएको छैन भन्ने कुरा गर्नुभएको थियो। हामीले हाम्रो तर्फबाट चाहिँ के गरिरहेछौँ?
0: अनि पर्यटन बोर्डले पनि भनेको छ किन हामी सहकारी गर्छौँ भने सरकारसँग त्यो एउटा हामी नेपाल कलिङ नेपाल नाउ भन्ने क्याम्पेन चलाइरहेछौँ होइन, त्यसमा अब देश विदेश हाम्रो एमबिसीहरूले पनि गरिरहेछ तर अझ पनि पुगेका छन् भन्ने मात्रै हो। जस्तो हामीले के गर्नु पर्थ्यो भने अब पर्यटन दिवस मनायो, विश्व पर्यटन दिवस मनायो, त्यसमा चाहिँ अलिक ठूलो रूपमा विदेशीहरूलाई, नेपाली त हामीले बुझेकै छौँ नि, विदेशीहरूलाई यो कुराहरू आश्वस्त गर्नु पर्थ्यो नेपाल आउँदाखेरि अब कुनै संकट कुनै गाह्रो अप्ठ्यारो छैन, अब त्यो क्षेत्रमा रसवाल क्षेत्रमा छ अन्न छैन भन्ने कुराहरू हामीले त्यो अझ कम हिजो धेरै गर्न सकिएन त्यो एउटा। अनि हाम्रो एम्बेसीहरूलाई इन्भल्भ गर्नुपर्छ यसमा, त्यसरी हामी अगाडि बढेको भए अझ राम्रो हुन्थ्यो। अब टुरिज्म बोर्ड अब आफ्नै उहाँहरूको आन्तरिक नै व्यवस्थापन अझ मिलाउनै पर्ने छ कति कुराहरू, होइन मैले भनिहालेँ बजेटको कुराहरू छ, त्यो मिलाएर अब हामी उहाँहरूसँग सहकार्य गरेर अगाडि बढेका छौँ। अझ योभन्दा प्रभावकारी ढङ्गमा जानुपर्छ। एक महिना अस्ति भदौ 10 गते भएको घटना जस्तो हाम्रो होटल सङ्घले चाहिँ उहाँहरूलाई सम्झेर हामीले केही कार्यक्रमहरू गर्यौँ। हामीले सरकारले के भनेको थियौँ भने जहाँ यो घटना घट्यो रसुवामै, रसुवामै एउटा एउटा हामीले एउटा जहाँ बढी मान्छेको हताहत भएको छ त्यो ठाउँमा चाहिँ हामीले एउटा मेमोरियल बनाउनु पर्थ्यो कि, हामीले घोषणा गर्थ्यौँ गर्नु पर्थ्यो एटलिस्ट जो जो त्यहाँ दिवंगत हुनुभएको छ उहाँहरूको नाउँ अङ्कित गरेर हामीले एउटा मेमोरियल बनाइदिएको भए राम्रो स्ट्रङ मेसेज जान्थ्यो। त्यो सरकारले गर्छ, हामी पछि लागिरहेछौँ, अझ गर्छौँ त्यो, हुन त अब 2 महिना 4 महिना पछि गर्दाखेरि पनि नाउने त होइन तर हिजो गर्दा अझ म रेलेभेन्ट हुन्थ्यो नि। जस्तो हामीले हिजो के भनेको थियौँ भने अब पितृपक्ष हिजोबाट सुरु भएको छ स्वर सराध होइन, अनि फेरि उहाँहरूको एक महिना ठ्याक्कै भएको छ नि, हाम्रो देशमा एक एक महिनामा मासिक गर्ने चलन पनि छ नि, त्यो गर्दा रेलेभेन्ट पनि हुन्थ्यो। अब सानो कार्यक्रम त गऱ्यौँ तर यसलाई त्यो रूपमा गरे भए अझ उहाँहरूको अब उहाँहरूको आफन्तहरू विदेशी पर्यटकहरूको आफन्तहरू जो त्यहाँ हराउनु भयो जो जस्तो दिवंगत भइसक्नु भएको छ उहाँहरू नेपालमा आएर पति यहाँ उहाँहरू यहाँ हेरेर पनि जानुभएको छ उहाँहरूलाई उहाँहरूको पनि साथ सहयोग हामी लिन सक्थ्यौँ कि त्यो यस्तोमा चाहिँ त्यसले राम्रो मेसेज जान्थ्यो। अब ठिक छ इट्स नेभर टु लेट हामी अगाडि प्लान गरेर अगाडि बढ्छौँ यसमा।
1: प्राकृतिक विपत्ति होस् वा आन्दोलनको कुरा किन नहोस्, अघिल्लो चोटि भनौँ अघिल्लो वर्षको जेएनजी आन्दोलनमा पनि ठूला तारे होटलहरूमा ठूलो क्षति पुग्यो र यसपालिको भोटेपछि भनौँ अरू क्षेत्रमा भनौँ प्राकृतिक विपद अहिले पनि यो जुन अहिलेको मौसम प्रणालीले जति क्षति भएको छ होटलहरू पनि त्यसमा परेका छन्, त्यसको पनि केही समयमा आउला तथ्याङ्क। तपाईँले भन्नुभएको थियो बाहिरी लगानी बढ़िरहेको छ होइन, आकर्षित भइरहेका छन् लगानीकर्ताहरू, अब अहिलेको घटनाले उनीहरूलाई केही प्रभाव पार्छ कि पार्दैन त्यो क्षेत्रमा?
0: अनि यस्तो घटनाहरू त संसारमा जहाँ पनि भइरहेको हुन्छ, प्राकृतिक अब मानव सृजित पनि अब कति ठाउँमा त लडाईँ पनि परिरहेको हुन्छ नि। हो अहिले अब संसारले कसो गर्छ भन्दाखेरि यस्तो समस्या हुँदाखेरि हामी त्यसको व्यवस्थापन कति छिटो र कति प्रभावकारी ढङ्गमा गर्छौँ भन्ने नै हेर्ने हो नि त। हामीले त्यसलाई प्रभावकारी ढङ्गमा अब भइसक्यो त होइन, मान्छे दिवंगत भइसक्यो, मान्छे हराइसक्यो, प्रकृति प्रकोप परिसक्यो, अब त्यसबाट माथि आउनेले त व्यवस्थापकीय पक्ष स्ट्रङ गरेर अगाडि जाने हो भनेको यो एउटा घटना हो होइन। यस्तो घटना नेपालमा पनि धेरैचोटि भइसकेका छ, यसलाई चाहिँ अब यसले भोलिका सम्भावना जुन तत्काल रूपमा देखिया छ नि, मैले फेरि पनि भनिहालेँ हामी चीन र भारतको बीचमा भाव हुनाले पर्यटकीय सम्भावना व्यापक छ। हामी कहाँ चाहिँ जस्तो अब गरमको कुरा गर्नुहुन्छ भने भारतमा 50 डिग्री तापक्रम हुँदाखेरि हामी कहाँ 25 डिग्री हुन्छ 20 डिग्री हुन्छ नेपालमा, हो त्यो ठाउँ त नेचुरली डेभलप भइहाल्छ नि, भारतीयहरू खर्च गर्न सक्नु, नेपाल उहाँहरूलाई नजिक छ, उहाँहरूको अब सबै कुरा खानापिना संस्कृति धेरै कुरा मिल्ने भए हुनाले नेपाल ल्याउन धेरै सकिन्छ। हामी त के भने कुनै होटेल अथवा रिसोर्ट मात्रै होइन, जुन हाम्रो यो बीचको हाम्रो लोकमार्ग छ नि, हाम्रो पहाड़ी लोकमार्ग त्यहाँ चाहिँ मध्य पहाड़ी लोकमार्गमा जुन टेम्परेचर हुन्छ 20 डिग्री 25 डिग्री हुन्छ एकदम जेठ वैशाखमा पनि, त्यहाँ चाहिँ होटेल रेस्टुरेन्ट मात्रै होटेल रेस्टुरेन्ट रिसोर्ट मात्रै होइन, त्यहाँ हिल स्टेसन जुन इन्डियनहरूले जुन सिमला देहरादुन मसुरी भनेर जुन हिल स्टेसनको जुन परिकल्पना गर्छन् दार्जिलिङ भने जस्तै, त्यस्तो लगानी गर्ने मान्छेहरू हामीसँग हुनुहुन्छ कि भारतीय मूलका जो दुबईमा बस्नुहुन्छ, त्यो त हामी उहाँहरूलाई आकर्षण गर्नु पर्यो नि त, सरकारी नीति नियम हुनु पर्यो, करका कुराहरू प्रष्ट रूपमा हुनु पर्यो, कति कुरा अल्मलिया पनि हो त्यो त मैले भनिहालेँ, त्यसलाई एउटा मास्टर प्लान टुरिज्म मास्टर प्लान भइदिएको खण्डमा मैले अब मध्य पहाड़ी लोकमार्गमा ठूल्ठूला योजना गर्न सकिन्छ, मेगा प्रोजेक्ट जुन खरबमा जाने मेगा प्रोजेक्ट गर्न सकिन्छ, मैले होटल यो साना होटल रिसोर्टको मात्रै कुरा गरिनँ, अब ठूल्ठूला खरबमा, अनि नेपाल चाहिँ माउन्ट एभरेस्टको देश त होइन, हामी कहाँ अल्पाइन एक्टिभिटिज एकदम धेरै हुनुपर्ने तर छ त छैन नि. जस्तो अब इटालीमा स्विजरल्याण्डमा अब फ्रान्समा जुन अल्पाइन एक्टिभिटिज स्की नै भन्नुहोस् न त्यहाँ चाहिँ धनाढ्य एकदम अरबपतिहरूले गर्ने कुराहरू हो नि त प्राइभेट प्लेन भएको मान्छेहरू. त्यस्तो मान्छे हामी कति ल्याउन सक्छौँ कति लगानी गरिदिनु पर्यो. त्यो त्यो क्षेत्रमा चाहिँ अब युरोपियनहरू खास गरी इटालियन अब जर्मन फ्रेन्च उहाँहरू लगानी स्विसहरू लगानी गर्न इच्छुक हुनुहुन्छ क्या त्यो ठाउँमा अल्पाइन स्पोर्ट्स डेभलप गर्नलाई. किनभने संसारको सबभन्दा खर्चिलो स्पोर्ट्स हो त्यो अरबपतिहरूले गर्ने. त्यसको त नीति नियम लगानीका कुराहरू हुनु पर्यो नि त. अब त्यसमा चाहिँ हामीले काम गरी सरकारलाई गरिरहेको छौँ. सरकारलाई दोष मात्रै दिएर हुन्न, सरकारलाई पनि अब सहजीकरण त अब गर्ने हामी निजी क्षेत्रले पनि हो. यसरी अगाडि बढेको खण्डमा चाहिँ हामीले धेरै ल्याउन सक्छ. फेरि पनि म भनिहालेँ त्यस कारणले हाम्रो टुरिज्म मास्टर प्लान हामी पाँच वर्षमा हाम्रो गन्तव्य के भन्ने कुरा प्रष्ट भएको खण्डमा यस्ता कुराहरू हामी धेरै ल्याउन सक्छौ.
1: सर अन्तिममा चाहिँ जति पनि युवाहरू हुनुहुन्छ के सन्देश दिनुहुन्छ त्यति मात्रै?
0: युवाहरू यो देशको कर्णधार, भोलि उहाँहरू यो देश उहाँहरूको हो. उहाँहरूले कसरी अगाडि लाने, उहाँहरूले चन्द्रमा पुर्याउने हो कि अब के गर्ने भन्ने कुराको उहाँहरूको हातमा छ. त्यस कारणले म के भन्छु भने यो देश हाम्रो हो, सम्भावना व्यापक छ. अब त्यसले गर्दाखेरि आफूले सक्ने कुराहरू हामीले गर्नुपर्छ. मैले भनिहालेँ यो जमानामा चाहिँ सूचनाको युग हो. यो देशमा के हुन सक्छ, यो देशमा के हुन सक्दैन भन्ने कुराहरू हामीले बुझ्नु पर्यो र यो देशमा हुनेसम्म हामीले गर्न सक्छौँ. किनभने यो देश बनाउने मान्छे अरू कोही पनि होइन. विदेशी आएर केही डोनेसन दिन आउँछ होला, उसको आफ्नो स्वार्थ हुन्छ, स्वार्थ पुरेर जस्तो गइहाल्छ. यो देशमा त हामी बस्ने हो भने त हामीले गर्ने हो, हामीले नै अगाडि बढाउने हो. त्यस कारणले उहाँहरूले आफ्नो देश चिनेर आफ्नो जुन क्षमता छ क्षमताको भरपूर उपयोग गरेको खण्डमा हामी पनि कोही भन्दा पछि पर्नेवाला छैनौँ. अहिलेको जुन नयाँ पुस्ताको जुन हामीसँग सरकार छ, सम्माननीय प्रधानमन्त्री बाल्यन शाहले जुन कुरा देखाउनु भएको छ नेतृत्व हो, उहाँबाट अनुकरण गरेर हामीले धेरै गर्न सक्छौँ. त्यसमा हामी उत्साहित छौँ. त्यो उत्साह थपिँदै जाओस्, किन तपाईँहरू युवा पुस्ताहरूले त्यसमा हामीले गरेको होस्टे, अब पछिल्लो पुस्ता गरेको हाम्रो पुस्ताले गरेको होस्टेमा तपाईँहरूले हैसे गर्नु भनेको खण्डमा हामी धेरै अगाडि जान सक्छौँ. र पर्यटन क्षेत्र चाहिँ आर्थिक समृद्धि दिने एउटा मजबुत क्षेत्र हो, यसले देशलाई कायापलट गर्न सक्छ छोटो समयमा.
1: हुन्छ सर, तपाईँको महत्वपूर्ण समय र जानकारीका लागि धेरै धेरै धन्यवाद.
0: हस् धन्यवाद मलाई मौका दिनुभएकोमा.
1: उहाँ हुनुहुन्थ्यो होटल संघ नेपालका अध्यक्ष तथा द एयरपोर्ट होटलका संचालक विनायक शाह. देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले नेपालमा होटल क्षेत्रको वर्तमान अवस्था, रोजगारी र अवसर, चुनौती, सम्भावना र रोजगारी विस्तारमा भूमिका
2: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै.
3: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ. साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ.
2: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहारका हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको भिन्न पद्धतिद्वारा उपचार,
2: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार.
4: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा.
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि. फोन 082562577.
4: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा.
6: विशेषज्ञ डाक्टरी सेवाहरू:
4: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुगिरीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा.
6: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा.
3: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटा द्वारा भिडियो एक्सरे सेवा
6: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्य में पाइन
4: फोन बाट पनि नाम दर्ता गर्न सकिने छ
6: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
4: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
7: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा
8: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार
9: डाक्टरद्वारा दिइने सेवाहरू
10: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार
11: बिना टाका प्रभावकारी उपचार
8: दिशा गर्दा दुख्ने रगत आउने मासु पलाएको घाउ भएको पिप बग्ने चिलाउने कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श
11: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ
8: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज
11: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ
12: बिरामी जाँचो निमिति यही असोज 16 गते शुक्रबार
7: दिव्य फार्मेसी कोराई 15 सड़क विभाग रोड सम्पर्क फोन नम्बर 082-590-410 मोबाइल नम्बर 98478-28913 98478-26163 र 98095-12871
13: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-8804 98-43-00-8804 www.pashupatiicare.com
14: सीता के भयो तिमीलाई गुम्सेर बसेछौ
15: के हुनु नि बिहे भएको 6 वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
14: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
15: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
16: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपि चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
17: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
16: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा सम्पर्क मोबाइल 98478-43-572
18: मध्य पश्चिम ट्राङ्क यति बेला बिहानको 9 बजेको छ

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएको आज 6 महिना पूरा भएको छ। 2082 साल फागुन 21 गते सम्पन्न भएको चुनावबाट नयाँ राजनैतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा झण्डै 2/3 अर्थात 182 सीट सहित बहुमत हासिल गरेपछि शाह चैत्र 13 प्रधानमन्त्री बन्नु भएको थियो। सरकार गठन लगत्तै बसेको पहिलो मन्त्री परिषद बैठकले शासकीय सुधार, सुशासन र विभिन्न विषय समेटेर 100 प्रमुख एजेण्डा सार्वजनिक गरेको थियो। सरकारले सुशासन र पारदर्शिता, डिजिटल रूपान्तरण, कानूनी तथा नीतिगत सुधार र नतिजामुखी कार्यलाई प्राथमिकतामा दिएको छ। सरकारले अहिलेसम्म प्रशासनिक सुधार, सुशासन प्रवर्धन, भ्रष्टाचार नियन्त्रण, कानूनी सुधार, सार्वजनिक सेवा प्रवाह तथा आर्थिक क्षेत्रमा उल्लेखनीय नीतिगत उपलब्धि हासिल भएको दावी गरेको छ। तर यसबीचमा भोटेकोशी बाढ़ी, हालैको वर्षा जस्ता प्राकृतिक विपदबाट जनधनको ठूलो क्षति भएको छ। यसको व्यवस्थापन, पुननिर्माण तथा अहिले चाडपर्वको मुखैमा बढ़ेको बजार भाव नियन्त्रण लगायत चुनौतीका विषय छन्। प्रतिपक्षी दलका सांसदहरूले मात्रै होइन, सत्ता पक्षकै सांसदहरूले पनि सरकारको टिप्पणी सहित खबरदारी गर्दै आएका छन्। उनीहरूले सुकुम्बासीको समस्या, भोटेकोशी बाढ़ी पछि पुननिर्माण तथा पुनस्थापना भइरहेका ढिलाइ, बजार भाव नियन्त्रण सरकारको कार्यशैलीमा असन्तुष्टि जनाएका छन्। हालै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघको महासभामा नेपालको तर्फबाट राखेका प्रस्तावका सत्तापक्ष र प्रतिपक्ष सबैले सकारात्मक प्रतिक्रिया दिएका छन्। यस्तै प्रधानमन्त्री न्यूयोर्क जाँदा तामझाम नगरेको विषयलाई धेरैले सकारात्मक रूपमा लिएका छन्। बागलुङमा पहिरोमा परे ज्यान गुमाउनेको संख्या 12 पुगेको छ। गएको शुक्रबार, शनिबार र आइतबार परेको निरन्तरको वर्षाबाट बागलुङका विभिन्न ठाउँमा पहिरोले घर पुरिदा ज्यान गुमाउनेको संख्या 12 पुगेको हो। एकजनाको अवस्था अझै थाहा हुन सकेको छैन। पछिल्लो पटक ताराखोला गाउँपालिका 5 सिपमा पहिरोले घर पुरिदा 2 55 वर्षीय दिलबहादुर पुन र उहाँकी सासु म्याग्दीको मालिका गाउँपालिका 2 79 वर्षीय नरमाया रोकाको ज्यान गएको प्रहरी उपरीक्षक फरेन्द्र प्रसाईले जानकारी दिनुभएको छ। सिपमा पहिरोबाट पुन र रोकाको ज्यान गएको खबर ढिला गरी प्राप्त भएको, त्यस्तै शनिबार ताराखोलामै 1 ज्यान गएको थियो भने आइतबार तमान खोला गाउँपालिकामा 4 र निसी खोला गाउँपालिकामा 5 ज्यान गुमाएका थिए। तमान खोला गाउँपालिकामा 1 बेपत्ता रहेका छन्। बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले बताएको छ। रोकथाम गर्न सकिने रोग भए पनि रेबिजका कारण नेपाल सहित विश्वमै अझै वर्षिने हजारौं मानिसले ज्यान गुमाउनु परेको छ। विश्व रेबिज दिवसका अवसरमा सन्देश जारी गर्दै स्वास्थ्य मन्त्रालयले नेपालमा रेबिज अझै ठूलो जनस्वास्थ्य चुनौतीका रूपमा रहेको जनाएको छ। गएको आर्थिक वर्षमा मात्रै नेपालमा 2,23,000 भन्दा धेरै जनावरको टोकाइका कारण टोकाईका घटना दर्ता भएका छन्। जसमध्ये 96% टोकाई कुकुरबाट भएको हो। नेपालमा बस्ने झण्डै 100 रेबिजका कारण ज्यान जाने गरेको अनुमान छ र कुल जनसंख्याको आधा हिस्सा उच्च जोखिममा रहेको छ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टचन्दका अनुसार कुकुर वा अन्य जनावरले टोकीमा घाउलाई 15 मिनटसम्म साबुन पानीले धुनुपर्छ र तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई खोप लगाउनु पर्ने उहाँको भनाइ छ। र नेपाल विद्युत प्राधिकरणको तुलसीपुर वितरण केन्द्रले महसुल काउन्टर पूर्ण रूपमा बन्द गर्ने भएको छ। आगामी मंगसिर 1 गतेदेखि भौतिक काउन्टर बन्द गरी अनलाइन मार्फत विद्युत महसुल भुक्तानी गर्ने गरी आवश्यक व्यवस्था मिलाइने केन्द्र प्रमुख सुरेश कुमार महतोले बताउनुभयो। उहाँका अनुसार सरकारको डिजिटल नेपालको अवधारणा तथा नेपाल विद्युत प्राधिकरणको आर्थिक वर्ष 2083-84 नीति तथा निर्देशन अनुसार ग्राहक सेवालाई
प्रभावकारी बनाई 24 घण्टा अनलाइन भुक्तानीको व्यवस्था मिलाइनेछ। हाल अनलाइन भुक्तानी गर्नेको संख्या उल्लेखीय रहेको उहाँको भनाइ छ। हाल 42% ग्राहकले अनलाइन मार्फत भुक्तानी गर्न थालेका छन्। अवस्थ बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रीज प्राली, जीबी रोड, खोराहिदा।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।
5: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
6: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
5: उपलब्ध। शल्यक्रियाहरू:
6: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
5: बालबालिकाको न्यूरो सर्जरी,
6: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
5: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
6: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
5: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
7: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
8: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
9: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
7: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
10: लो हेर, किन नहुनु दाई, हाम्रै घोराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
7: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जानु।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाङ।
11: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98-478-27-976
12: र 98-578-30-689।
13: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
14: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
6: के तपाई पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
15: उपचार हुने रोगहरू:
6: पायल, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
15: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
6: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
15: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
6: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास,
12: पिसाब पोल्ने, दुख्ने,
15: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
12: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
13: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक, कोराही 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
16: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
17: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
16: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
17: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन। यस्तै छ झोले जिन्दगी।
16: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
17: ल ल काका, गइहाले म।
18: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
15: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
18: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
12: साथै अन्तर्वार्ता, ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
18: दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमान्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578 45 226।
19: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
20: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
19: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
20: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
19: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
20: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
19: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
20: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
19: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य, गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
20: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
19: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
20: सम्पर्क नम्बर 082-560-023।
19: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
21: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
22: नमस्कार, यो बसमा म यहाँहरूलाई हार्दिक स्वागत गर्दछु, जीव राम भण्डारी। आज यहाँहरू सामुन्ने उपस्थित हुनुहुन्छ खिमारी जात, उहाँ मनोविद हुनुहुन्छ। आज म उहाँसँग मूलत रसुवा नुहाकोट हुँदै अर्थात् भोटे कोसी बाढी र त्यसपछिको मानिसमा परेका पीड़ा र अर्थात् बाढी पछिको मन कस्तो भयो होला, त्यसले त्यस क्षेत्रका बासिन्दा, उनका आफन्तजन, स्वजन र समग्र नेपाली जनका मनमा कस्तो पीड़ा परेको होला, त्यसले पार्ने मस्तिष्कमा असर यही वरिपरि केन्द्रित रहेर एउटा मनोविदसँग, किनभने उहाँ लामो काम गरेको अनुभव पनि छ, उहाँको एउटा पुस्तक मैले पढेको पनि थिएँ अन्तर्मनको रंग। यो यसले के देखाउँछ भने समाजमा पहिलेदेखि नै समस्या छ, त्यसमध्येमा पनि यस्ता पीड़ाहरूपछि जन समस्या थपिन्छ र मानिसको मन छेद विच्छेद हुन्छ। त्यस्तो अवस्थामा समाजका अगुवाहरू, राज्य संयन्त्र र त्यस क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूले, समाजका ती विविध क्षेत्रका मानिसहरूले कस्तो भूमिका निर्वाह गर्नुपर्छ तत्कालीन र दीर्घकालीन यही वरिपरि केन्द्रित रहेर संवाद गर्ने मेरो प्रयत्न रहनेछ। सर्वप्रथम म उहाँलाई स्वागत गर्छु।
0: नमस्ते, स्वागत छ। अब म कहाँबाट प्रवेश गर्न चाहेँ भने मैले सालाकला पृष्ठभूमि अलिकति बताएँ। भटेकुसी बाढी र त्यसपछि भएको जुन दृष्टि हामीले देख्यौं सुन्यौं भोगियो पनि कैयौं सवाल पर 2000 लगभग मानिसको राज्यकै तर्फबाट लगभग घोषणा भएको छ उनीहरूको ज्यान गएको छ, सब प्राप्त भएको छ लगभग 2000 हराईमा 5000 प्लस मानिस हराइरहेका छन्। खरबौंको क्षति 7-8 खर्ब भन्दा बढ़ी क्षति भएको अनुमान, पूर्वानुमान त्यस्तो गर्न थालिएको छ। बस्ती पूरै साफ भएको छ। कोही कोहीको घरमा केपसम्म सुनियो भने 10-11 जनाको परिवार एकजना मात्रै जीवित रहेको, त्यो पनि घाइते अवस्था हुन्छ। र कैयौंका नाता गोता अहिलेसम्म टुङ्गो छैन, मतलब सब नै कता कहाँ हो पत्तो छैन। त यस्तो अवस्थामा त्यसले जुन पारेको पीड़ा, त्यसपछिको मानिसको हृदय अर्थात मस्तिष्क त्यो कस्तो असर गर्छ, कसरी बुझिनुपर्छ, एउटा मनोविदको नजरमा त्यसले मानिसलाई कस्तो असर गरेको होला, म यहीँबाट सुरु गरेँ। के भाइ,
2: खास गरी हामीले एकदमै बुझ्नुपर्ने कुरा चाहिँ योभन्दा अगाडिको विपद र अहिलेको विपद नै फरक छ।
0: मतलब पहिलेको भनेको कुन, मतलब कस्तो भूकम्पको पालाको
2: अथवा अरूहरू
0: संसारभरि
2: भएका अरू विपदहरू भन्दा अहिले भोटेकोसीमा भएको विपद चाहिँ फरक र भिन्न प्रकृतिको छ। विगतका जति पनि विपदहरू थियो, विगतको विपदमा चाहिँ हामी के भन्न सक्थ्यौँ या अनुसन्धानले के भन्थ्यो भने 10% व्यक्तिहरू चाहिँ मानसिक रूपमा या मनको हिसाबले उहाँहरू छेद विच्छेद बन्नुहुन्छ है, जटिल प्रकारको मानसिक अस्वस्थताबाट गुज्रिनुहुन्छ भनेर अनुसन्धानले देखाउँथ्यो। तर अहिलेको विपदले चाहिँ त्यसलाई लत्याइदियो भन्न मिल्छ।
0: जस्तै के भने त्यो लत्याइदियो,
2: लत्याइदियो भनेको चाहिँ अहिले 10% कुरा होइन, अहिले 100% नै उहाँहरूको मन चाहिँ छेद विच्छेद
0: भएको
2: छ त्यस क्षेत्रको भनेर भन्न किन पनि मिल्छ भने यतिखेर चाहिँ उहाँहरूको भौतिक संरचना मात्रै लस्ट भएको छैन, भौतिक र मानवीय दुवै खालको संरचनाहरू उहाँहरूको लस्ट भएको छ। यसको मतलब जस्तो यहाँले अघि पनि सुरुवातमा यहाँले उठान गर्नुभएको विषय चाहिँ के छ भने एउटा परिवारमा 12-15 छ भने त्यसमा एकजना जीवित हुनुहुन्छ अथवा 3 पुस्ताबाट चाहिँ एकजना व्यक्ति बाँच्नु भएको छ, 3 पुस्तामा सबैजना लस्ट भयो अनि 2 छोराछोरी मात्रै स्कुल गएका छोराछोरी फर्केर आउनु भएको छ। अब 5 मिनट अगाडि र 5 मिनट पछाडि हेर्ने हो भने सिनेमाको रिल जस्तो घुमेको अवस्था छ। यसबाट नै हामी के अनुमान गर्न सक्छौँ या हामी के भन्न सक्छौँ भने मान्छेको मन चाहिँ यति नमजासँग भत्किएको छ कि अब पहिला मान्छेको मनलाई टालटुल गरेर मात्रै भौतिक संरचना टालटुल गर्नुपर्ने अहिलेको अवस्था सिर्जना गरायो यो विपदले भनेर भन्न मिल्छ। यानि त्यो सँगसँगै जो
0: मन टालटुल गर्ने जुन भन्ने शब्द प्रयोग गर्नुभयो नि, त्यो के कुन बाटोबाट गर्ने, जस्तो भौतिक संरचना उनीहरूलाई स्थापित गर्ने गुजाराका लागि एउटा परिस्थिति सिर्जना गर्ने एउटा पाटो होला कि मन टालटुल गर्ने त्यो कसरी?
2: फर्स्टमा अब अहिले चाहिँ फिजियोलोजिकल निडको पिरियड हो, भनेको गाछ बाँस कपास जस्तो हिजो हिजोको विपदमा भुइँचालो गयो, घर लड्यो, माटो नै त कसैले खोसेर लगेको छैन नि त। अहिले चाहिँ मेरो घर कहाँनिर थियो भनेर खोज्नुपर्ने अवस्था छ भनेपछि त यहाँ त सर्वोच्च लस्ट भएको छ कि त्यसो भएको हुनाले यो अहिले हाम्रो अहिलेको निड भनेको चाहिँ फिजियोलोजिकल निड हो, भनेको अझै पनि व्यक्तिहरूलाई आफन्तजनहरू कतै फर्केर आइपोहाल्नुहुन्छ कि भन्ने आशाहरू मरिसकेको
0: छैन.
2: भौतिक शरीर पनि फर्केर आइहाल्नुहुन्छ कि भन्ने आशा मरिसकेको छैन व्यक्तिहरूमा. अनि दोस्रो कुरा,
0: त्यसले झन् एउटा दिगो रूपमा झन् नकारात्मक असर गर्छ मनमा, मस्तिष्कमा.
2: त्यस्तो पनि भन्न मिल्दैन.
0: होइन, आउँछ कि जस्तो हो, जसको सब भेटिसक्यो त्यो एउटा सद्गतको प्रक्रियामा गयो, उसले चित्त बुझायो. तर कैयौँको आउन सक्छ कि भन्ने जो मनमा रहन्छ नि, त्यसले झन् दिगो रूपमा नकारात्मक मानिसको मनमा, मस्तिष्कमा असर गर्छ.
2: त्यस्तो त भन्न मिल्दैन, त्यस्तो त त्यो पनि मरेको छैन. एउटा अर्को कुरा, डेथ बडी पनि मेरो फ्यामिली मेम्बरको हो कि होइन भन्ने पनि छुट्याउन सकिने अवस्था छैन. या अब मान्छे आउँदैन भन्ने भइसकेपछि, कम्तीमा मृतक भए पनि अन्तिम पटक अनुहार हेर्न पाऊ या शरीर हेर्न पाऊ भन्ने हाम्रो यो मृत्यु संस्कारसँग जोडिएका कयौं चिजहरू छन् नि त. त्यसले गर्दा एउटा विषय चाहिँ त्यो आशा पनि व्यक्तिहरूसँग अझै मरिसकेको छैन. र अर्को कुरा चाहिँ, जति पनि जीवित हुनुहुन्छ, फेरि जीवित हुनुभएकोहरू चाहिँ शरीरमा जे लगाउनु भएको थियो त्यो लगाएको व्यक्ति मात्रै उहाँ चाहिँ सेफ हुनुभएको छ. भनेपछि त त्यहाँ त हामीले
0: भौतिक संरचना सबै चिज उहाँको
2: ध्वस्त भएको छ, सबै ध्वस्त भएको छ. हामीले सुरुवात चाहिँ त्यहाँबाट गर्नुपर्नेछ. यसो गर्दाखेरि चाहिँ
0: के भनेको, सुरुवात भनेको उनको
2: घाँस कपास
0: हो.
2: यो चाहिँ फर्स्ट, यसलाई हामी फिजियोलोजिकल निड भन्छौ. र यतिखेर म यो विषयबाट अझै गइसकेका छैन. अब यो निडलाई चाहिँ पूरा गरिसके पछाडि बल्ल हामी चाहिँ सेफ्टीको कुरामा जान्छौँ. अझै हामी सेफ्टीमा, सुरक्षाको कुरोमा जानै सक्ने अवस्थामा छैनौँ. किनभने होल्डिङ सेल्टरमा ल्याएर
0: तत्कालीनमै पहिले जानु पर्यो.
2: तत्कालीनबाटै हामी माथि आइसकेका छैनौँ. किन एउटा सेल्टर होममा 120 जना, 30 जना, 50 जनासम्म राखिएको छ र त्यसलाई अझै सेपरेट गरिएको छैन नि त. त्यसो भएपछि हामी त्यो पिरियडमा छौँ र बल्ल यो पिरियड सकिसके पछाडि बल्ल हामी चाहिँ सुरक्षाको, सेफ्टीको पिरियडमा आउँछौँ. मैले भन्न खोजेको कुरा चाहिँ, अब यतिखेर त्यहाँ रहनुभएका जति पनि व्यक्तिहरू हुनुहुन्छ या प्रभावितहरू, उहाँहरूको हकमा चाहिँ लुक, लिसन र लिङ्कको थ्योरी हामीले अप्लाई
0: गर्छौँ.
2: लुक भनेको चाहिँ हामी अहिले गएर के गरेका छौँ भने, अन्यथा नलागोस् एउटा क्यामेरा बोकेर उहाँलाई उभ्याएर उहाँको यति यतिजना यस्तो यस्तो भएको भनेर हामीले प्रचार गरेका छौँ. नो, त्यसले उहाँलाई दीर्घकालीन हिसाबले कति इम्प्याक्ट पर्छ भन्ने
0: मिडियाको पनि अहम भूमिका हुनु जरुरी थियो र छ.
2: त्यही भएर मैले यही कुरा के भन्दैछु भने, हामी हेरौँ अहिले उहाँहरूलाई, हेरौँ उहाँहरू रुनुहुन्छ, कराउनुहुन्छ, अनि लिसन उहाँहरूलाई हेरौँ अनि सुनौँ, यहाँलाई केही सहयोगको आवश्यकता छ भने हामी छौँ है, हामीलाई भन्नुहोस् है भनेर उहाँहरूलाई अहिले हामीले आड भरोसा दिनुपर्ने अवस्था हो. र हामीले उहाँलाई चाहिँ सुन्छौँ, अहिले जति सकिन्छ उहाँका कुरा सुन्ने, हामी बोल्ने भन्दा पनि उहाँहरूका कुरा हामीले सुन्ने. त्यस पछाडि उहाँहरू बोल्न यदि रेडी हुनुहुन्न भने नो फोर्स, हामीले उहाँहरूलाई फोर्स गर्न मिल्दैन. त्यस पछाडि अब लिङ्कको कुराहरू बल्ल छ. कयौँ विदेशमा हुनुहुन्छ अनि यहाँ परिवार लस्ट भएको छ, हामी लिङ्क गरिदेऊ. जो व्यक्ति रहनु, जीवित रहनु भएको छ, उहाँहरूसँग हामी फ्यामिली मेम्बरहरू, आफन्तजनहरू, जो जहाँ जहाँ हुनुहुन्छ, हामीहरूले सबैले, राज्यले या हामी जो इन्डिभिजुअलहरू पनि हामी त्यहाँ कनेक्टेड छौँ, हामीले उहाँहरूलाई लिङ्क गरिदेऊ. हस्पिटलमा हुनुहुन्छ या
0: डेस्कमा
2: जोडिदिने, अहिले फर्स्ट हामीले त्यो गर्छौँ. त्यस पछाडि बल्ल हामी चाहिँ अब साइकोलोजिकल पाटोबाट जान्छौँ. अहिले हामीले लुक, लिसन र लिङ्कको कुरा गरिरहँदा यसलाई
0: पहिलो
2: प्राथमिकता
0: यो हो.
2: यसलाई हामी चाहिँ प्राथमिक मनोवैज्ञानिक सहयोग भन्छौँ. यो चाहिँ फर्स्ट एड हो, साइकोलोजिकल फर्स्ट एडमा हामी जान्छौँ. अनि बल्ल हामी अर्को कुरा, अरूहरूतिर जान्छौँ. यो चित्त दुखाएको कुरा हेर्ने हो भने, अब त चित्त दुख्ने बेलै भएको छैन कि अहिले त अझै, किन भएको छैन
0: भने
2: यो त बेलै भएको छैन. किनभने दिनहरू बित्दै जाँदा अनि बल्ल अब उहाँहरूलाई, अहिले त उहाँहरू पाँच मिनट अगाडि र पछाडिको सोच्दैमा ठिक्क छ, कति बोल्नै सक्नु भएको छैन, कति एकदम छटपट्याउनु भएको छ, उहाँहरू सुत्न सक्नु भएको छैन। अब बिस्तारै दिनहरू बित्दै गइसकेपछि मैले एउटा क्लिप हेरेको थिएँ, एकजना वृद्ध बुवाको क्लिप हेरेको थिएँ। उहाँले के भन्नुभएको थियो भने, राज्यले घर त बनाइदिएला, राज्यले खाना त दिएला, मेरो छोरा कहाँबाट आउला है भन्नुभएको थियो कि। त्यो भनेको उहाँ सायद तामाङ जातिको हुनुहुन्छ होला। राज्यले भौतिक संरचना निर्माण गरिदिएला, तर मेरो लस्ट भएको, मेरो जुन मानवीय जुन क्षति भएको छ त्यो कसरी पूर्ति हुन्छ त? त्यो त पूर्ति हुँदैन, त्यो त अब अझै अरू दिनहरू बित्दै जाँदाखेरि अझै गाह्रो हुँदै जान्छ। यसको मतलब यो टुटेको मनहरूलाई हामीले रिकन्स्ट्रक्ट गर्नको लागि एकदमै धेरै रिसोर्सहरू लगाउन जरुरी छ। यो अहिलेको जस्तो हामी त्यहाँ एकजनालाई एकजना रिसोर्स पर्सन दिँदा पनि गाह्रो हुने अवस्था हुन सक्छ, किनभने योभन्दा अगाडि त एउटा चिज लस्ट भएको थियो नि त, सम्पत्ति लस्ट भएको थियो होला, एकजना मेम्बर लस्ट भएको थियो होला, अहिले त सर्वस्व लस्ट भएको छ कि। त्यो सर्वस्व लस्ट भएको चिजबाट हामीले फेरि समाजमा पुनस्थापित गर्नुपर्नेछ, मन पुनस्थापित गर्नुपर्नेछ, अनि त्यसपछि भौतिक संरचनाहरू पुनस्थापित गर्नु छ र उहाँको जिन्दगी पनि पुनस्थापित गर्नु छ। यसरी यो सबै कुरालाई पुनस्थापित गर्नको लागि चाहिँ नम्बर वानमा चाहिँ मन नै पुनस्थापित गर्न सकेनौ भने भौतिक संरचनाको पुनस्थापनाले उहाँहरूलाई सहज बनाउन सकिन्छ भन्ने चाहिँ लाग्दैन।
22: त्यो मन पुनर्स्थापित गर्ने भनेको एउटा मनोविदको नजरमा राजेश समेन्द्र अथवा जसले त्यो समाजमा हामी केही गरौं उनीहरूको लागि अनुकूल अवस्था सृजना गरौं भनेर स्वदेश तथा विदेशका धातृराष्ट्रहरू अथवा अरू एनजिओ आइएनजिओहरू जसले सोचिरहेका होलान् तिनीहरूलाई तपाईँहरू जस्तो मनोविदको सल्लाह के बताउनुहोस् त?
2: म त पहिलो कुरा त राज्यले यसको स्वामित्व लिनुपर्छ भन्छु, होइन, राज्यले एउटा रोस्टम तयार गरोस्, हामीहरू जस्तो मान्छेहरू यो देशमा कति रहेछौ, मनोविदहरू हामी कति रहेछौ, यसमा क्याटेगोराइज छ, जस्तो क्लिनिकल साइकोलोजिस्टहरू छौँ, काउन्सिलिङ साइकोलोजिस्टहरू छौँ, अनि छ महिने काउन्सिलरहरू छौँ, अनि साइकाट्रिस्टहरू छौँ, यहाँ विभिन्न क्याटेगोरीमा छुट्याइएको व्यक्तिहरू छौँ। राज्यले त्यो क्याटेगोराइज गरोस्, एउटा रोस्टम तयार गरोस्, हामीलाई हायर गरोस् कि हामी राज्यले सक्दैन भने हामीले के गर्नुपर्छ? अब म सबैको त ग्यारेन्टी गर्न सक्दिनँ, तर म चाहिँ मेरो तर्फबाट अब त्यो छेद विच्छेद मनहरूलाई सपोर्ट गर्नको लागि म चाहिँ रेडी छु। राज्यले त्यो एउटा रोस्टम तयार गरोस्, अनि लङ टर्म उहाँहरूलाई एक दिन या एक वर्षको प्लानिङ गरेर हुँदैन, र त्यसमा पनि क्याटेगोराइज गर्नुपर्छ। जस्तो फिमेलहरूको हकमा अब एउटा सेन्टरमा राखिरहँदाखेरि त्यहाँ त्यो जेन्डर फ्रेन्डली छ कि छैन, अब फेरि त्यो सबै कुरा लस्ट एकातिर छ, अब त्यहीँ ह्यारेसमेन्टमा पर्नुभयो भने उहाँहरूको अवस्था कस्तो रहने, अनि परिवारको सबै गुमेको छ, दुईवटा बच्चा मात्रै बाँच्नु भएको छ भनेपछि त त्यो बच्चाहरूको निम्ति फेरि छुट्टै हुनु पर्यो नि त, होइन, अनि परिवारका सबै सदस्य लस्ट भयो, अनि एकदमै इल्डर सिटिजन मात्रै रहनु भएको छ भनेपछि त अब सिटिजनहरूलाई पनि डिभाइड गरेर त्यसलाई उहाँहरूलाई छुट्याएर अनि त्यसपछि बच्चाहरूलाई कसरी गर्ने, फेरि बच्चाहरूलाई बच्चाहरूको मनलाई सेटल गर्ने कुरा र वृद्धाहरूको मनलाई सेटल गर्ने कुरा चाहिँ फेरि फरक छ।
22: अनि अलि सजिलो के सिनियर सिटिजन अर्थात् ज्येष्ठ नागरिकहरू बालबालिका, अनि जेन्डरको पनि यहाँ कुरा आउँछ, महिला र पुरुष यो जो फरक फरक छन् नि, त उनीहरू अलि सजिलो चाहिँ एउटा मनोविदको नजरमा कुन चाहिँलाई अलिकति अनुकूल बनाउन, टुटेको मनलाई सहजीकरण सहज अवस्थामा पदार्पण उनीहरूलाई प्रवेश गराउन कुन चाहिँलाई अलिक सजिलो छ? यो मैले जेन्डरको कुरा गरेँ, महिला र पुरुष उमेर जन्ने कुरा गरेँ, बालबालिका अर्थात् अलि साना कम उमेरका, मतलब तीन एज भन्दा कमका, 19 बिलोका भन्नुहोस् कम उमेरका, र त्योभन्दा अलि माथिका र एल्डर सिटिजन अर्थात् ज्येष्ठ नागरिकहरू, यो यसमा के कुन सजिलो हुन्छ?
2: त्यस्तो पनि भन्न मिल्दैन कि त्यो ठ्याक्कै कस्तो हुन्छ भने, जस्तो अब हामीले घटनालाई स्वीकार गराउन उहाँहरूलाई कति सक्छौ त्यसमा भर पर्छ. जस्तो घटनाभन्दा अगाडि त हामी लैजान सक्दैनौ नि त, दस गते भन्दा अगाडि उहाँहरूलाई हामी कुनै पनि कोणबाट लैजान सक्दैनौ र यसको क्षतिपूर्ति चाहिँ उहाँहरूको कतै काहीँबाट सम्भावना छैन भने जो मान्छे हामी बाँचेका छौँ बाँचेका मान्छेहरू फेरि समाजमा स्थापित पनि हुनुपर्नेछ भनेपछि घटनालाई हामीले स्वीकार गर्दै बाँकी जीवन सजिलोसँग बाँच्ने बनाउनको लागि हामीले यी सब कुराहरू गरिरहेका हौँ. त्यसो भएको हुनाले यो कुरा गरिरहँदाखेरि कुनै व्यक्तिले घटनालाई चाहिँ अब भइहाल्यो म अब सजिलो गरी बाँच्नुपर्छ भन्ने वेबाट उसले उसका सोचाइहरूलाई विकास गर्न सक्यो भने ऊ अलिक छिटो या अलिक सजिलोसँग ऊ समाजमा स्थापित हुन सक्ला. कोही मान्छे त्यही घटनामा रोमल्लेको रोमल्ले गरिरह्यो भने उसलाई अझै लामो समय लाग्न सक्ला. त्यसो भएर यो त यो कुन क्याटेगोरीकोलाई सजिलो र अप्ठ्यारो भन्नुभन्दा पनि उहाँहरू सबैजनालाई हामीले सपोर्ट गर्नुपर्छ. उहाँहरू एकदमै धेरै मानसिक रूपमा या मन चाहिँ उहाँको एकदमै टुटेको छ. त्यो टुटेको मन चाहिँ अहिले भर्खरै भन्दा नि अब बिस्तारै अब सुरु हुन्छ बल्ल, अहिले केही पनि भएको छैन. अब यसो भनिरहँदाखेरि हामी प्रभावितहरूको हकमा मात्रै कुरा गर्ने त त्यो फ्रन्ट लाइनमा बसेर जसले काम गरिरहनु भएको छ फ्रन्ट लाइन
0: सुरक्षासँग सम्बन्धित चिकित्सकीय सेवा पुर्याउने यो समग्रको कुरा
2: सुरक्षासँग सम्बन्धित व्यक्तिहरू सुरक्षा कर्मीहरू जो काममा लागिरहनु भएको छ पहिला त उहाँहरू सुरक्षाकर्मी हुनुभन्दा अगाडि चाहिँ मान्छे हो एउटा ह्युमन हो होइन एउटा ह्युमन हो अनि उहाँहरूसँग पनि रुचिहरू छन् मनहरू छन् र त्यस पछाडि उहाँको बल्ल त्यो पेसाको कुरा जोडिन्छ. पेसामा पनि उहाँहरूलाई त्यो रात दिन नभनिकन त्यो डेथ बडीको रेस्क्यु अथवा जीवितै रेस्क्यु जीवित रेस्क्यु गर्न पाउँदाखेरिको उहाँलाई चाहिँ एउटा इनर्जी या खुसी अनुहारमा चमक एउटा होला अनि जीवित उद्धार गर्ने मनसायले गइरहँदाखेरि चाहिँ व्यक्तिलाई जीवित उद्धार गर्न नसकेर मृतक त्यो डेथ बडी बोकेर आइरहँदाखेरि को मनोदशा अनि त्यसपछि रात दिन नभनिकन उहाँहरूले त्यो काम गरिरहँदा उहाँहरूको मनस्थिति पनि त खलबलिएको छ. एउटा त्यो पाटो, अर्को पाटो जो हामीहरू छौँ अझै त्यो फरेन्सिकवाला चिकित्सकहरू उहाँहरूले त पुरै डिएनए टेस्टदेखि लिएर यति धेरै भास्ट काम गर्नुभएको छ. योभन्दा अगाडि 100 वटा 200 वटा डेथ बडीहरूलाई काम गर्नुभएको व्यक्तिहरू अहिले 1000 वटा 1500 वटा कसैको हात मात्रै वटा कसैको टाउको मात्रै होला. अब यो सबैमा काम त्यो दबावमा काम गर्नुभएको छ. अब एउटा हातको मात्रै फरेन त्यो चाहिँ अब टेस्ट गर्नु पर्यो. यो सबै चिजहरू हेर्दा यो उहाँहरू पनि म त भन्छु फ्रन्ट लाइन नै हो उहाँहरूको पनि उहाँहरूको मनोदशा. त्यस पछाडि जो हामीहरूले चाहिँ उहाँहरूको पीडाहरू हेर्ने सुन्ने र हामी लिङ्क गर्नको लागि हामी तयारी छौँ है. राज्यले माग गर्दा पनि हामी तयारी छौँ. हाम्रो यो पेसा हो हामी ह्युमन हो हामीले गर्नुपर्छ भनेर हामी त्यो व्यक्तिहरूसँग काम गर्न गइरहँदा खास गरी विपदमा 5-in-1 को थ्योरी चाहिँ लागू हुन्छ भनेको 5 दिन विपदमा काम गर र 2 दिन तिमी चाहिँ आफ्नो सेल्फ केयर गर भन्छ. तर हामीले हेर्दा 5 र 2 दिनको कुरा त कहाँ सम्भव छ त. अहिले त 10 गतेदेखि नन स्टप काम गरिरहनु भएको छ भनेपछि उहाँहरूको अवस्था कस्तो होला. त्यो जति त्यो जुन व्यक्तिहरू जति भिक्टिम हुनुहुन्छ त्यत्तिकै यो फ्रन्ट लाइनमा काम गर्नेहरू पनि त्यत्तिकै रिस्कमा हुनुहुन्छ. त्यसो भएपछि त धेरै ठुलो संख्या
0: यसको अर्थ के उनीहरूलाई पनि त्यो फ्रन्ट लाइनमा बसेर काम गरेका मानिसहरूलाई पनि के उनीहरूलाई पनि मनोविमर्श अर्थात् उनीहरूको मनमा के कस्तो छ भन्दा काउन्सिलिङ जरुरी छ.
2: एकदमै
0: मतलब के अलि लामै समय
2: लामो समयसम्म जान्छ. मसँग योभन्दा अगाडि त्यो फरेन्सिक युनिटमा काम गर्नुहुने प्रहरीहरू मसँग काउन्सिलिङमा जोडिनुभयो. यति यो अहिलेको डिजास्टर होइन, पहिलाकै
0: भूकम्प अथवा अरूहरू
2: भूकम्प होइन कि उहाँकै पेसामा रहनुभयो, त्यो व्यक्तिहरू जस्तो सुसाइड भएर ल्याउनु भएको डेथ बडीमा काम
0: गर्ने
2: यस्तो निरन्तर उहाँको पेसामा आबद्ध हुनेहरू पनि यति धेरै ट्रमाटाइज भएर
0: विक्षिप्त हुन्छ मन
2: एकदमै, अनि उहाँहरू मसँग आएर काउन्सिलिङ गरिरहँदा मेरो हात समातेर यति रुनु भएको छ कि, यति धेरै रुनुहुन्छ भनेपछि उहाँहरूसँग मन छैन होइन, पेसा पो उहाँलाई रुचि भएर गरेको पेसा हो त, म देशको सुरक्षा गर्छु भनेर त्यो पेसामा आउनु भएको हो, म अरूको कुराहरू सुन्न सक्छु, अरूको पीडालाई मैले मलम लगाउन सक्छु भनेर हामीले त्यो पेसा रोजेको हो त, तर हामीसँग मन नै नभएको त छैन नि त।
0: तपाईँले यो भलै यससँग सम्बन्धित नहुन सक्छ तर यो अतिरिक्त प्रश्न मैले गरेँ, जस्तै हात समातेर रोए होइन, कतिपय मानिस गुम्सेर बस्छ रुँदैन, तपाईँको नजरमा नि त्यो जो मानिसले आँसु झार्छ वा व्यक्त गर्छ त्यसले के अलि रिलिफ अथवा उसलाई अलि सहज बनाउँछ कि गुम्सेर बस्दाखेरि अलि ऊ हुने यो यो यो चाहिँ कसरी मानिसहरू बिच यो चर्चाको विषय बन्ने गर्छ, त्यस कारण ओहो यो रोइदियो राम्रो भयो, तर यो गुम्सेर बसिरह्यो भने चाहिँ यो खतरा हो है, यो एकदम ठुलो तनावमा छ भनेर भन्ने धारणा जनधारणा त्यो छ, एउटा मनोविदले चाहिँ कसरी हेर्नुहुन्छ यसलाई?

0: विभिन्न वेबाट चाहिँ व्यक्त गर्न सकिन्छ, ड्रइङ गरेर व्यक्त गर्न सकिन्छ, कोट बन्द कोठामा खिच्का छोडेर हाँसेर गर्न सकिन्छ, नाचेर गर्न सकिन्छ, अगाडि ऐना राखेर चाहिँ गर्न सकिन्छ। जस्तो फर एक्जाम्पल अहिले जो सेनाहरू प्रहरीहरू सुरक्षाकर्मीहरू जो अहिले फ्रन्ट लाइनमा काम गर्नु भएको छ, एटलिस्ट उहाँहरूले अहिले आफूलाई चाहिँ थ्याङ्क यू भन्न सक्नुहुन्छ कि तिमी यो देशको निम्ति जन्मिएको पात्र हो, यस्तो ठूलो डिजास्टरमा यति धेरै ह्युमनहरूलाई यति धेरै मानवलाई चाहिँ तिमी रेस्क्यु गर्न उद्धार गर्न सक्यौ, त्यस कारण तिमीलाई पनि थ्याङ्क यू र तिमीलाई जन्माउने बुवा आमालाई पनि थ्याङ्क यू भन्यो भने आफैले आफैलाई एउटा मोटिभेट आफैले आफैलाई मोटिभेट गर्दै त्यो नयाँ खालको एउटा ऊर्जा हाम्रो बडीमा सञ्चित गरेर हामी फेरि फिल्डमा जान सक्छौ।
1: यसमा जस्तो राज्य संयुक्त त्यो फ्रन्ट लाइनमा काम गर्ने जस्तो सुरक्षा निकाय अथवा अरू खाले विभिन्न क्षेत्रका मानिसहरू, प्रशासनिक संयन्त्रका मानिसहरू अथवा त्यो सुरुङमा प्रवेश गरेर विभिन्न ढंगले रेस्क्यूमा सामेल भएका कयौं इन्जिनियरहरू अथवा विषयका ज्ञाताहरू स्वदेश तथा विदेशकै विभिन्न मान्छेहरूको उपस्थिति दर्शिएको देखियो नि, त्यो समग्रमा त्यो राज्य संयन्त्रको तर्फ अथवा जो सरकार भन्छ नि, जो अभिभावक भनेर भनिन्छ नि, उनीहरूले चाहिँ कसरी प्रोत्साहित गर्नुपर्छ होला तपाईँको विचारमा?
0: सरकारले प्रोत्साहित नै गरेको छैन त अहिले भन्न मिल्दैन। जस्तो अहिले मनोसामाजिक परामर्शको पाटोलाई चाहिँ जोडतोडले उठाएकै देखिन्छ। जस्तो अहिले यो बाल गृह जो निर्माण गरिएको छ, टेम्पररी बाल गृह गोदावरीमा बनाइएको छ र बच्चाहरू ल्याउन सुरुवात पनि गरिएको छ, त्यहाँ चाहिँ अब काउन्सिलरहरू साइकोलोजिस्टहरूलाई चाहिँ राज्यले अब काउन्सिलिङको लागि बच्चाहरूलाई अलि नर्मलाइज गर्नको लागि त्यहाँ आह्वान गर्न खोजिरहेको छ भन्ने बुझेको छु म, यदि रङ छैन भने। जे होस् त्यहाँ सेन्ट्रलाइज प्रयत्न गरेको छ अनि साइकोसोसल काउन्सिलिङलाई चाहिँ अलि हामीले प्रोत्साहित गर्नुपर्छ भनेको छ। तर विषय के हो भने हामी अहिले जो फिल्डमा खटेका छौँ यसको सही ढंगले हामीले काउन्सिलिङ गरेको छ कि छैन, सही ढंगले हामीले सेवा प्रोभाइड गरेका छ कि छैन, त्यसको नियमन जरुरी छ। राज्यले अब गर्नुपर्ने कुरा त्यो चाहिँ राज्य
1: भने कि स्थानीय कि प्रदेश कि केन्द्र कि अथवा कसको, यसो मानिसले भने अनुसार स्थानीय सरकार कहाँ प्रदेश कहाँ गयो भन्ने ढंगले पनि प्रश्न उठाएको हुनाले मैले गरेनन् त मैले भन्दिनँ, यस्तो बेलामा यो पीड़ाको बेलामा त्यो अलिकति दुखेको घाउलाई फेरि अझ कोट्याए जस्तो हुन्छ, तथापि मानिसले प्रश्न त उठाए नि त, मूल पहल चाहिँ कसको भन्ने मेरो प्रश्न।
0: प्रश्नको लागि प्रश्न त उठाउन सकिन्छ, स्थानीय भनेको पनि त्यही बाढीमा नै जोडिनु भएको व्यक्तिहरू होइन र वडा कार्यालय कहाँ छ थाहा छैन, अब त्यही स्थानीय सरकारको पनि त सबथोक गुम्या छ अनि उहाँहरू चाहिँ ढुङ्गाले बनेको व्यक्ति हुनुहुन्छ र हुनुहुन्न होला नि त भनेपछि त अहिले त हामीले आलोचना गर्ने भन्दा पनि जो जो अब बाँकी छौं त्यहीँबाट हामी उठ्न जरुरी छ र सबैले सबैलाई सपोर्ट गर्न जरुरी छ। मूलत हामीले केन्द्रीय सरकार संघीय सरकारले जे गर्न खोजिरहेछ अब यसलाई गर्न खोजेको कुरा राइट छ,
1: मतलब तत्कालीन र दीर्घकालीन एउटा योजना सहित तय गरेर अघि बढ्नु पर्यो। त्यो पहिलो कुरा त ब्ल्याक एण्ड व्हाइटमा डकुमेन्टेशन हुनु पर्यो अनि त्यसपछि के गर्ने, तत्काल के गर्ने, दीर्घकालीन कसरी अघि बढ्ने भनेर एउटा हुनु पर्यो। तपाईँ एउटा मनोविद भएको नाताले जस्तो मानिस हामी मानिसको मन जो छेद विच्छेद भएको छ कसरी त्यसलाई सहजीकरण अनुकूल कसरी बनाउने होला, त्यहाँ मानिसको मनमा कस्तो चोट परेको होला, त्यसले पार्ने तत्कालीन दीर्घकालीन कस्तो प्रभाव नकारात्मक प्रभाव होला भन्ने बारे नै हामी एउटा संवादको क्रममा छौ नि। यस्तो हिसाबले हेर्दा कति जति मनोविद र मानसिक रोग विशेषज्ञहरू त्यस्तो क्षेत्रमा कार्यरत हुनु जरुरी होला, हामी कहाँको उपस्थिति चाहिँ कस्तो छ त त्यो काउन्सिलिङका लागि अथवा त्यस क्षेत्रका मानिसहरूलाई सहयोग गर्ने सवाल उप अनुकूल बनाउने सवाल उप टुटेको मनलाई जोड्ने सवाल उप हामी कहाँ त्यो खालको जनशक्ति छ प्रशस्त
0: छैन पनि भन्न मिल्दैन, छ हामीसँग शक्ति छ जनशक्ति छ, फेरि यो भावनामा काम गर्ने कुरा यसमा ल्याङ्ग्वेजले धेरै ठूलो प्रभाव पार्छ एउटा, अर्को कुरा चाहिँ कल्चरले पनि त्यतिकै प्रभाव पार्छ, त्यसकारण हामीसँग शक्ति नभएको चाहिँ होइन, शक्ति छ तर यो शक्तिलाई चाहिँ हामीले सही ढंगले प्रयोग गर्न सक्यौं भने नसक्ने भन्ने पनि छैन, अनि यति नै संख्या भनेर त चाहिन्छ भनेर त म पनि भन्न किन सक्दिनँ भने
1: मैले किन त्यो प्रश्न

0: गरेको भने जस्तो रसुवा नुवाकोट धादिङ गोर्खा अनि त्यो हुँदै चितवनसम्ममा त्यसको प्रभाव परेको छ किनभने यति धेरै त्यो शबहरू छेद विच्छेद अवस्था देखियो यहाँसम्म कि भारतमै पनि त्यो पुगेको दृश्य देखियो नि अनि त्यो क्षेत्रमा त अब त्यहाँ बस्ने मानिसहरू उनका परिवारजन अब अहिलेको यसो अनौपचारिक हिसाबले हेर्दा त कति मानिसको जिन्दगी बर्बाद भयो होला भन्दा त हजारौं हजारको कुरा आयो नि त 2000 लगभग जिन्दगी गइसकेको टुङ्गो लागिसक्यो 5000 प्लस को टुङ्गो छैन कहाँ छन् कि छैनन् कुन अवस्थामा छन् भने मतलब हराइरहेको दृश्य छ अरू कयौं त्यस्ता अदृश्य अरू मानिसहरूको ज्ञात अज्ञात मानिसहरूको कता हो कता भन्ने स्थिति होला त्यो हेर्दाखेरि त हजारौं हजार मानिसहरूमा त्यसको असर गरेको हुन सक्छ त्यस कारण यो संख्याको नि केही अर्थ टुक रहन्छ कि
1: संख्यात्मक हिसाबले त अब ठ्याक्कै यकिन यहाँले भन्नुभयो जस्तै राज्यले डेटा ल्याउन सकेका छैनौँ हामीले भन्न सक्दैनौ तर यति चाहिँ के भन्न सक्छौ भने जस्तो यहाँले चाहिँ रसुवा नुवाकोट धादिङ गोर्खा चितवन भन्नुभयो यो मात्रै होइन त्यो दृश्यहरू हेरेर बस्ने व्यक्तिहरू पनि प्रभावित हुनुभएको छ कतिले त दृश्यले पनि व्यक्तिलाई अप्ठ्यारो बनाएको छ एकदमै यो
0: लगभग धेरै जिल्लाका मानिसहरूको त्यहाँ उपस्थिति त्यहाँ उनीहरूको जिन्दगी गएको
1: एकदमै धेरै धेरै
0: दुईजना चारजना दसजना बिसजना यसरी पनि
1: धेरै व्यक्तिहरूको मन चाहिँ टुटेको छ यो टुटेको मनलाई जोड्नको लागि राज्यले चाहिँ अलि यो यो तत्कालको लागि भन्दा पनि दीर्घकालीन तत्काल के गर्ने र दीर्घकालीन के गर्ने त्यसमा जस्तो रोस्टम तयार गरेर साइकोलोजिस्टहरू चाहिँ कतिजना काउन्सिलर इजिकल टु सुपरभिजनमा चाहिँ प्लस गरिदिने अब यहाँ त जस्तो फिल्डमा खटिरहेको छ अनि त्यसपछि उसलाई एकदमै गाह्रो भएर उसको पनि नेगेटिभ विचारहरू आउन थाल्यो त्यो बेलामा उहाँलाई त्यहाँबाट कसरी रेस्क्यु गर्ने अनि उहाँलाई कसरी त्यो फेरि उहाँको मनलाई पुनर्स्थापित गर्नको लागि चाहिँ कतिजना काउन्सिलर इजिकल टु या कतिजना त्यहाँ खट्नु भएको व्यक्तिहरू इजिकल टु सुपरभाइजरहरू राख्ने यो त यति ठुलो चेन्ज सिस्टम हामीले डेभलप गर्न सकेनौँ भने अलिक गाह्रो छ एउटा अर्को कुरो बच्चाहरूकै सन्दर्भ हेर्ने हो भने पनि उहाँहरू अहिलेसम्म यति धेरै अभिभावकविहीन बच्चाहरू हुनुभएको थिएन जो अहिले भयो भनेपछि त त्यो त्यो त्यति धेरै ठुलो संख्यामा हुनुभएको अभिभावकविहीन हुनुभएको बच्चाहरूलाई 1x1 काउन्सिलिङ गर्दा त कति महिनौ जान सक्छ अनि त्यो हामीले फेक्न सक्छौँ कि सक्दैनौँ बरु त्यसो भन्दा अलि सामूहिक खालको यो थेरापी कोर्सहरू गराएर उहाँहरूलाई अलि उहाँलाई त फेरि हामीले बाँचको मात्रै कुरा छैन जस्तो एल्डर सिटिजन वृद्ध वृद्धा भन्दा पनि बालबालिकाहरूलाई त हामीले सक्षम नागरिक पनि बनाउनु छ नि त भोलि त यो देश त उहाँहरूले हाँक्ने हो भनेपछि त्यो व्यक्तिहरू ट्रमाटाइज भएर हामीले उहाँहरूलाई अगाडि बढाइ रहँदाखेरि त उहाँबाट जुन स्किल डेभलप हुनुपर्ने हो त्यो त डेभलप हुन सक्दैन त्यसकारण यो क्याटेगोराइज गरेर उहाँहरूलाई त्यो टुटेको मनलाई चाहिँ सजिलो गरी एकदमै मलाई के लाग्दैन भने आजको भोलि चट पारेर चाहिँ खुसी त हामी दिन सक्दैनौँ तर जे जति हामी जीवित छौँ जिन्दगी त फेरि जताबाट नापे पनि कस्तो भ्यालुएबल छ नि त सबै व्यक्तिको भ्यालुएबल छ भने उहाँलाई अब सजिलोसँग समाजमा पुनस्थापित गराउनको लागि हामी सबैजनाले राज्यको अगुवाईमा म यो सरकारी के अरे गैर सरकारी अनि त्यसपछि यो अरू विभिन्न भन्दा पनि राज्यको अगुवाईमा हामी सबैजनालाई नेटवर्कभित्र राख्न सक्नुभयो भने फेरि नसक्ने कुरा त के छ र
0: यो एक चिजको भलै यो तपाईँको विषयसँग सम्बन्धित नहुन सक्छ जुन तहमा क्षति भएको छ भौतिक संरचना अब राज्यकै तर्फबाट यसो सार्वजनिक भएका प्रारम्भिक अनुमानहरू सुन्दाखेरि 8 खर्ब लगभग अतिरिक्त खर्च लाग्ने अनुमान गरिएको छ 70 लगभग किलोमिटर सडक ध्वस्त भएको छ धेरैवटा त्यहाँको बस्तीहरू बगाएको छ फूलहरू स्वाहा भएको छ र घर अब सारा श्री सम्पत्ति नै स्वाहा भएको छ राज्यले त यो सबै देशको जुन आय आर्जन स्रोत हेर्दाखेरि राज्य यो सबै गर्न सक्ने अवस्थामा छैन त यस्तो अवस्थामा एउटा मनोविदले किनभने राज्यको भावनाको पनि कदर हुनु पर्यो र आम नागरिकको भावनाको पनि कदर गर्दै त्यो गर्न नसक्ताको स्थिति के हुन्छ त त्यो तहमा त राज्यले सहयोग गर्न सक्नुहोला जस्तो देखिन्छ र
1: अब म त्यस्तो ठुलो कुरा त म जान्दिनँ यो अलि ठुलो कुरा हो जस्तो लाग्छ म एकदम तलको सानो मान्छे भएर यत्र ठुला कुरा त म जान्दा पनि जान्दिनँ तर मैले यति मात्रै के भन्न सक्छु भने भौतिक संरचनाले अब त्यहाँको व्यक्तिहरूलाई पुनर्स्थापित गर्न सकिन्न भौतिक संरचना बन्दै जान्छन् तर मन पुनस्थापित गर्न सकिएन भने भौतिक पुनस्थापनाले त्यो त भौतिक पुनस्थापना हुन सक्ला अरूले सहयोग गर्नु होला होला तर भौतिक पुनस्थापना गरेर घाउ त यो कयौं पुस्ता यो दुई वर्षको कुरा होइन पुस्ताको मात्रै कुरा होइन यो त उहाँहरूलाई यति धेरै सपोर्टको जरुरी छ यो आजको भोलि यो दुई वर्ष चार वर्ष दस वर्षमा उहाँहरूलाई राम्रो गराउँछु भनेर हामीले परिकल्पना गर्यौं भने यो गलत हुन्छ यो त उहाँहरूलाई निरन्तर सहयोग निरन्तर थेरापी त्यो चाहिँ मनको थेरापी फेरि हामी फिजियोलोजिकल थेरापीको कुरा गरौँला त्यसो होइन फिजियोलोजिकल थेरापी पनि हुन्छ अब यो बिस्तारै के हुन्छ भने मनको दुखाइ सँगसँगै अब शरीरका दुखाइ पनि सुरु हुन्छन् त्यो ट्याब्लेटले सन्चो हुँदैन यो मनको थेरापीले मात्रै सन्चो हुन्छ यस्ता थुप्रै अब रोगहरू देखिन सुरु गर्छन् त्यसो भएको हुनाले भौतिक संरचना पुनस्थापित नगरेर पनि पुग्दैन गर्नुपर्छ तर भौतिक संरचना भन्दा अगाडि चाहिँ मनको संरचना चाहिँ जरुरी छ मनको संरचना हामीले गर्न सकेनौँ भने भौतिक संरचनाले के पनि हुँदैन
0: तपाईँहरू जस्तो मनोविदहरूसँग अथवा मानसिक रोग विशेषज्ञहरूसँग के अनुमान गर्नुहुन्छ तपाईँ सरकारका तर्फबाट राज्य संयन्त्रका प्रशासनिक संयन्त्रहरूका तर्फबाट यसतर्फ ध्यान दिएको होला भन्ने ठान्नुहुन्छ तपाईँ अथवा तपाईँहरूसँग केही परामर्श छलफल केही सम्पर्क कसैले गरेको छ तपाईँहरू जस्तो तपाईँहरूको त केही होला नि त संयन्त्र नेटवर्किङ होला मनोविदहरू अथवा अरू मानसिक रोग विशेषज्ञहरू बीच अन्तर्संवाद पनि भएको होला यो घटनापछि
1: भौतिक संरचनाको बारेमा त त्यति धेरै कुराकानी भएको छैन किनभने त्यो हाम्रो विज्ञता पनि होइन मनको संरचनाको विषयमा चाहिँ विभिन्न तहका सरकारी निकायहरूसँग छलफल चाहिँ भएको छ छलफल हुँदा हामीले यसरी नै अब मनलाई एकदम रिकन्स्ट्रक्सन गर्न जरुरी छ त्यो गरेनौँ भने गाह्रो हुन्छ तर यसमा पार्ट पार्टमा गरौँ जस्तो वृद्धहरूलाई चाहिँ भजन लगाएर उहाँहरूलाई थोरै खुसी बनाउन सकिएला तर बच्चाहरूलाई गर्ने मेथड फरक हुन सक्छ होइन अनि फेरि किशोर किशोरीहरूको अलिक फरक हुन सक्छ अनि त्यसपछि परिवारका सदस्यहरू केही पनि भएको छैन प्रपर्टी मात्रै लस्ट भएको छ भने त्यहाँ अलिक छिटो हामीले उहाँहरूलाई स्थापित गर्न सक्छौँ होला परिवारका सदस्य सबै लस्ट भएको छ एकजना मात्रै जीवित हुनुहुन्छ भने उहाँलाई अझै धेरै टाइम लाग्न सक्छ त्यही भएर हामीले डेटा कलेक्सन गरौँ अनि उहाँहरूको मनमा खुसी भर्नको लागि कम्तीमा सबै तरहबाट सबै ठाउँबाट हामीले चाहिँ हाम्रो एक्सपर्टिजम प्रयोग गरौँ भनेर नै हामीले भनेका छौँ
0: तपाईँहरूले यो यस्तो यसो घटना घटेको लगत्तै केही धारणाहरू पनि बनाउनुभयो त्यहाँ जसरी नोक्सान भयो भनेर सुन्नुभयो नि त्यसपछि ए अब यस्तो अवस्था बन्न सक्छ यसमा हामीहरूका यो चाहिँ तपाईँको आफ्नो जिम्मेवारीसँग सम्बन्धित मैले राज्य वा अरू समाजसँगको विषयलाई होइन कि हाम्रो तर्फबाट हुनुपर्ने पहल चाहिँ यो हो भनेर तपाईँहरू जस्तो मनोविदहरू भए त्यसै गरी मानसिक रोग विशेषज्ञहरू केही तपाईँहरूले पनि केही धारणा बनाउनु भयो
1: धारणा बनाउने भन्दा पनि घटना घटिसके पछाडि हामीले आह्वान गर्यौं हामी सम्बन्धित ठाउँमा गएर उहाँहरूलाई त्यही साइकोलोजिकल फर्स्ट एड प्राथमिक मनोवैज्ञानिक सहयोगको लागि हामी तयार छौँ भन्यौँ हामी गयौँ पनि अनि त्यहाँबाट हामीले उहाँहरूका कुरा सुन्न सुरु गर्यौँ कम्तीमा रोइरहेको बेलामा
0: फिल्डमा
1: समातेर उहाँहरूलाई रोइरहेको बेलामा रुन दियौँ मजाले रुन दियौँ अनि त्यसपछि अनि बल्ल उहाँहरू बोल्नुभयो भने उहाँहरू बोलेका कुरा सुन्यौं अनि त्यसपछि बल्ल लिङ्कका कुराहरू कतै जोड्न सकिन्छ कि जीवित हुनुहुन्छ कि कोही परिवारका सदस्यहरू भनेर हामी त्यो पाटोमा लाग्यौँ. अनि त्यहाँ त थोरै फोर्सले हुनेवाला थिएन. त्यो भएपछि हामीले यही बिचमा पनि प्राथमिक मनोवैज्ञानिक सहयोगको कष्ट फ्री भोलेन्टियरली हामी स्वस्फूर्त व्यक्तिहरूलाई चाहिँ ट्रेन गऱ्यौँ. अनि त्यसपछि त्यहाँ रहनुहुनेहरूलाई जो फ्रन्ट लाइनमा काम गर्नुहुने काउन्सिलरहरू हुनुहुन्छ, तपाईँहरूलाई गाह्रो हुनुभयो भने एनी टाइम यहाँले मसँग सम्पर्क गर्न सक्नुहुन्छ है भनेर हामीले कनेक्सनहरू बनायौँ. अनि छरिएर रहनुभएका काउन्सिलरहरूलाई चाहिँ विभिन्न सङ्घ संस्थाहरूसँग राज्यका निकायहरूसँग जोडेर फिल्डमा पठायौँ. अहिले थुप्रै साथीहरू काम गरिरहनु भएको छ. यसरी हामीले एउटा नेटवर्क चाहिँ बनाउन थाल्यौँ. धारणाभन्दा पनि अब यतिखेर हामीमा अझै धेरै ठुलो जिम्मेवारी, राज्यले गर्ने कुरा या अरूले गर्ने कुराहरू त गर्दै जानुहुन्छ, तर यतिखेर हाम्रो दायित्व हाम्रो जिम्मेवारी चाहिँ अलिक बढी छ. हामीले उहाँहरूलाई सजिलोसँग बाँच्ने वातावरण बनाउनको लागि हामीले पनि एउटा इट्टा चाहिँ थपिदिन सक्छौँ भनेर त्यो
0: चाहिँ
1: कोसिस पनि
0: गर्नुभयो. अब यहाँ म कार्यक्रमको अन्त्यतिर आएँ कि जस्तो अघि तपाईँले भने चाहिँ सिनियर सिटिजनहरूको एउटा ठुलो जमात होला, त्यहाँ बालबालिकाको होला, अलि अलि पाका उमेरका अलि अधपैँसीहरू पनि होला, जेन्डर पार्ट छ, महिलाहरूको अलग्गै छ, पुरुषहरूको अलग्गै. यस्तो अवस्थामा उत्पन्न हुन सक्ने अब हामीले समस्या के हुनसक्छ भन्ने विषयमा त गऱ्यौँ, तथापि त्यहाँ उत्पन्न हुन सक्ने विकृत पक्ष अथवा भयानक एउटा समस्याहरू के हुन सक्छ यस्तो स्थितिहरूमा?
1: पहिलो कुरा त अब उहाँहरू पानी देखेर डराउने हुन्छ होला, किनभने त्यो पानीले नै सबै लग्दा छ नि त भने त्यो एउटा ट्रमा हामी आघात भन्छौँ. त्यो उहाँहरू अब वर्षौंसम्म मैले विगतमा हेरेका सेवाग्राहीहरूका अनुभवहरूको आधारमा भन्दा वर्षौंसम्म उहाँहरू त्यो चिच्याउने अनि राति सुत्न नसक्ने अनि त्यही खोलाले बगाएको बाढी आएको यस्तो खालको सपनाहरू देख्ने अनि व्यक्तिहरूलाई विश्वास गर्न नसक्ने अनि डिप्रेसन एन्जाइटी त यो नर्मल भयो. त्योभन्दा नि जटिल प्रकृतिका मानसिक स्वास्थ्य समस्याहरू पनि अब
0: एकदम
1: धेरै आउँछन्, आउन सक्ने भन्दा पनि आउँछन्, किनभने माया त सबैजनालाई चाहिएको छ नि त. अभिभावकविहीन भन्न कसैलाई मन छैन, जबकि एकदमै ठुलो समूह चाहिँ अभिभावकविहीन बनेको छ. त्यो अभिभावकविहीन बनेको समूहहरूलाई, त्यो बालबालिकाहरूलाई या कयौं वृद्ध वृद्धाको चाहिँ काखरे चिएको छ, कैयौँको सिन्दुर पुछिएको छ, त्यहाँ त एकदम भयावह छ नि त अवस्था. भने त्यो त्यस्तो व्यक्तिहरूलाई चाहिँ अब फेरि जस्तो 10 वर्षपछि फर्केर आउने भन्ने पनि छैन नि त, अनि नयाँ बच्चा जन्माउन सक्ने भन्ने पनि छैन. अलिकति त्यो ट्रमाबाट बाहिर निकाल्नको लागि त्यो पनि अवस्था छैन. टिक्रिक्क दुईजना बुढाबुढी
0: मात्रै
1: मन बुझाउने आधारहरू एकदमै गाह्रो छ. त्यसो भएको हुनाले हामीले एकदमै उहाँहरूलाई एकदमै गाह्रो चाहिँ हुन्छ, तर सम्भावनै छैन भन्ने पनि छैन. फेरि त्यस्तो जटिलताको बीचबाट पनि केही राम्रो गर्नको लागि उहाँहरू जीवित पनि त हुनुहुन्छ.
0: संसारमा यस्ता घटना दुर्घटनाहरू दुःखद दृश्यहरू पनि कयौं देशमा देखेकै छ, त्यहाँ चाहिँ कसरी त्यो अनुकूल बनाएको छन्, केही अनुभव छ तपाईँको अथवा तपाईँको स्टडीले केही गर्छ
1: यसमा? त्यो धेरै ठुल्ठूलो विपदहरूमा यसमा कयौं व्यक्तिहरू मानसिक अस्वस्थ भएर मेडिसिन नै खानुपर्ने अवस्था आउँछ. यसमा दुवै कुरा हो, मेडिसिन प्लस साइकोसोसल काउन्सिलिङ दुवैलाई हामी इक्वली लैजान सक्यौँ भने उहाँहरूलाई सजिलो हुन्छ. अहिले त तत्काल हामी डेटा निकाल्न सक्दैनौँ, अहिले त उहाँहरू यति धेरै सपनामै हुनुहुन्छ कि अब बिस्तारै उहाँका दुखाइहरू अब सुरु हुनेवाला छन्. बिस्तारै 2-4 महिनापछि धेरै दुखाइहरू सुरु हुन्छन्, त्यो बेलामा चाहिँ उहाँहरू सुत्न नसक्ने हुन्छ अनि एकदमै छतपटिने सुसाइडका घटनाहरू बढी हुन सक्छन्. त्यो अवस्थामा हामी सबै सूचना राज्यले आह्वान गरोस्, म त एकदम खुल्ला रूपमा भन्छु कि राज्यले हामीहरूलाई आह्वान गरोस्, हामी सहयोग गर्न तयार छौँ। कम्तीमा रुस्टम बनाओस् राज्यले, अनि हाम्रो विज्ञतालाई छेद विच्छेद भएका मनहरू चालटुल गर्न प्रयोग गर्छ।
0: मतलब तपाईँहरूको सोसाइटी समाज नै त्यसका लागि तयार, त्यो तहमा
1: किनभने हाम्रो पेसा हो यो, हामीले योभन्दा अगाडि पनि गरिरहेकै हौ, अब पनि नगर्ने भन्ने प्रश्नै उठ्दैन, हामीले गर्छौँ।
0: कार्यक्रममा आइदिनु भयो, धन्यवाद छ है यहाँलाई।
1: थ्याङ्क यू, नमस्कार।
0: उहाँ हुनुहुन्छ थिमा रिजाल, मनोविद, भोटेकोसी बाढी त्यसपछि टुटेका मन सिर्जना हुन सक्ने समस्या कसरी, यसलाई अर्थात् स्वाभाविक ढंगले सहज अवस्थामा कसरी रूपान्तरित गर्न सकिएला, यही वरिपरि केन्द्रित रहेर गरिएको संवाद। म सहित पनि सम्पूर्ण युनिटलाई कार्यक्रमबाट बिदा दिनुहोस्। नमस्कार।
2: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी, पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
3: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू:
4: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी, प्रोस्टेटको अपरेशन सेवा, साथै हर्निया, एपेन्डिसाइटिस, पाइल्स, फिस्टुला, फिसर, स्तनमा आएको गाँठागुठीको अपरेशन, खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा।
2: अन्य विशेषज्ञ सेवाहरू:
5: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
6: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
6: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
6: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
2: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
7: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई दाङ। फोन नम्बर 0825362018।

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। देशभर पछिल्लो 24 घण्टामा विपदका घटना तीव्र रूपमा बढ़दा 21 जनाको मृत्यु भएको छ भने 4 जना बेपत्ता भएका छन्। विभिन्न घटनामा 26 जना घाइते भएका छन्। असोज 11 गते बिहान 10 बजेदेखि असोज 12 गते बिहान 10 बजेसम्म देशभर 272 विपदका घटना भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभएको छ। प्राधिकरणको विवरण अनुसार सबैभन्दा बढ़ी पहिरोका 97 घटना भएका छन्। पहिरोमा परि 21 जनाको मृत्यु, 4 जना बेपत्ता र 4 जना घाइते भएका छन्। यस अवधिमा अविरल वर्षाका 80, बाढ़ीका 57, सर्पदंशका 17, आगलागीका 8, हावाहुरीका 8, जनावर आक्रमणका 4 तथा हिमपातको एउटा घटना भएका छन्। बाढ़ीका घटनामा मानवीय क्षति नभए पनि 415 जनाको उद्धार गरिएको छ। त्यस्तै अविरल वर्षाका कारण प्रभावित 700 जनाको उद्धार गरिएको प्राधिकरणले बताएको छ। विपदका कारण देशभर 48 सड़क खण्ड अवरूद्ध भएका छन् भने 121 चौपायाको क्षति भएको छ। घटनाबाट करिब 1,91,66,000 रूपियाँ बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ। प्राधिकरणका अनुसार पछिल्लो 24 घण्टामा पहिरो, बाढ़ी र अविरल वर्षाका घटना प्रमुख विपदका रूपमा देखिएका छन्। प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा सम्बन्धित निकायबाट खोज, उद्धार र राहतको काम जारी रहेको बताइएको छ। कर्णाली प्रदेशमा प्राकृतिक विपदका घटनाले जनधनमा क्षति पुगेको छ। प्रदेशका 10 जिल्लामा साउन यता मात्रै 175 विपदका घटना भएका छन्। ती घटनामा 10 जनाको मृत्यु, 31 जना घाइते र 2 जना बेपत्ता भएका छन्। विपदका कारण 152 घरधुरी विस्थापित भएका छन् भने 21 उद्योगमा क्षति पुगेको प्रदेश प्रहरीले बताएको छ। प्रदेश प्रहरीको तथ्याङ्क अनुसार साउन यता पहिरोका घटना सबैभन्दा धेरै भएका छन्। यस अवधिमा 118 पहिरोका घटना भएका छन्। यस्तै बाढ़ीका 42, आगलागीका 17, अविरल वर्षाका 54 तथा चट्याङ र हावाहुरीका 7-7 घटना भएका छन्। याममा लगातार पानी पर्दा पहाड़ी जिल्लाका सड़क तथा ग्रामीण बस्तीमा पहिरो जाने क्रम बढ़ेको प्रहरीले बताएको छ। बाढ़ी र पहिरोका कारण सड़क अवरूद्ध हुँदा यातायात सेवा प्रभावित हुनुका साथै कतिपय बस्तीमा दैनिक उपभोग्य वस्तुको आपूर्ति समेत प्रभावित हुने गरेको छ। साउन यता विपदका घटनामा जाजरकोटमा सबैभन्दा बढ़ी मानवीय क्षति भएको छ। बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएको आज 6 महिना पूरा भएको छ। 2082 साल फागुन 21 गते सम्पन्न भएको चुनावबाट नयाँ राजनैतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा झण्डै 2/3 अर्थात 182 सीट सहित बहुमत हासिल गरेपछि शाह चैत्र 13 प्रधानमन्त्री बन्नु भएको थियो। सरकार गठन लगत्तै बसेको पहिलो मन्त्री परिषद बैठकले शासकीय सुधार, सुशासन र विभिन्न विषय समेटेको 100 मुख्य प्रमुख एजेण्डा सार्वजनिक गरेको थियो। सरकारले सुशासन र पारदर्शिता, डिजिटल रूपान्तरण, कानूनी तथा नीतिगत सुधार र नतिजामुखी कार्यलाई प्राथमिकता दिएको थियो। सरकारले अहिलेसम्म प्रशासनिक सुधार, सुशासन प्रवर्धन, भ्रष्टाचार नियन्त्रण, कानूनी सुधार, सार्वजनिक सेवा प्रवाह तथा आर्थिक क्षेत्रमा उल्लेखनीय नीतिगत उपलब्धि हासिल भएको दावी गरेको छ। तर यसबीचमा भोटेकोशीको बाढ़ी, हालैको वर्षा जस्ता प्राकृतिक विपदबाट जनधनको ठूलो क्षति भएको छ। यसको व्यवस्थापनमा पुननिर्माण तथा अहिले चाडपर्वको मुखैमा बढ़ेको बजार भाव नियन्त्रण लगायत चुनौतीका विषय रहेका छन्। र रोकथाम गर्न सकिने रोग भए पनि रेबिजका कारण नेपालसहित विश्वमै अझै वर्षिने हजारौं मानिसले ज्यान गुमाउनु परेको छ। विश्व रेबिज दिवसका अवसरमा सन्देश जारी गर्दै स्वास्थ्य मन्त्रालयले नेपालमा रेबिज अझै ठूलो जनस्वास्थ्य चुनौतीका रूपमा रहेको बताइएको छ। गएको आर्थिक वर्षमा मात्रै नेपालमा 2,23,000 भन्दा धेरै जनावरको टोकाईका घटना भएका छन्। जसमध्ये 96% टोकाई कुकुरबाट भएको हो।
नेपालमा वर्षेनी ने झण्डै 100 जनाको रेबिजका कारण ज्यान जाने गरेको अनुमान छ र कुल जनसंख्याको आधा हिस्सा उच्च जोखिममा रहेको छ। अवस्त बिहान 10 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 99 4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: के तपाईलाई पायल फुस्दा फुस्दा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुदद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
3: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टरा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98 4 91 93 944, 98 4 91 93 944।
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
6: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
5: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
6: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
5: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
9: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी, पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, घोराही, दाङमा।
10: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू:
11: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी, प्रोस्टेटको अपरेशन सेवा, साथै हर्निया, एपेन्डिसाइटिस, पायल, फिस्टुला, फिसर, स्तनमा आएको गाँठागुठीको अपरेशन, खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा।
9: अन्य विशेषज्ञ सेवाहरू:
12: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
13: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
13: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
10: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
13: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
9: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई, दाङ। फोन नम्बर 082-563-218।
14: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
15: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
14: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
15: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
14: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
15: ल ल काका, गइहाले म।
16: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
15: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
16: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
17: दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा तीन पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
16: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र,
17: मोबाइल नम्बर 98578 45226।

0: वायरनेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जड़ान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायरनेट अब सब कनेक्टेड
1: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
2: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
1: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
2: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
1: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
2: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 9858834910
1: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घुराई 15 शहीद गेट दाङ
3: कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस् 50 कार्टुन पुरस्कार जित्नुहोस् गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस् पुरस्कार जित्नुहोस् भयो नि त मजा
4: सञ्चालक नरेश कुमार श्रेष्ठ

0: नमस्कार, परिवर्तन सम्भव छ। रेडियो काठमाडौँ 92.1 द्वारा प्रसारित रेडियो काठमाडौँ नेटवर्क मार्फत देशभर आउने नेपाली लोक तथा दोहोरी गीत संगीतको यो कार्यक्रम इन्द्रणीको साथमा म चन्द्रमणि आइसकेको छु र नेपाली लोक तथा दोहोरी गीत संगीतको व्यवसायमा हामी तिनै गीत संगीतका सुमधुर बानकीहरू सुनाउँछौं। र अब बिस्तारै नेपालीहरूको महान चाड होइन बडा दशैं पनि आउँदैछ र बडा दशैं लक्षित गीतहरू पनि सांगीतिक बजारमा छन्। अब भने हामी दशैंका गीतहरू सुनाउँदा पनि हुन्छ ईसा, किनभने अब दशैं आउन धेरै दिन बाँकी छैन। पात्र हेर त, अब त दशैंका गीतहरू सुनाइएन भने टाढा टाढा रहेका परदेशीहरूलाई दशैं आए जस्तो लाग्दैन। जब रेडियोमा गीतहरू बज्न थाल्छन् होइन, त्यसपछि चाहिँ ओहो दशैं आउन थालिसकेछ, अब त रेडियोमा गीत बज्न थाल्यो, त्यसैले अब त गाउँ बस्ती जानुपर्छ भनेर सुरसार गर्नुहुन्छ कि। त्यसैले पनि अब रेडियो सुन्ने साथीहरूको लागि पनि हामीले दशैंका गीतहरू प्रस्तुत गर्दै अगाडि बढ्नुपर्छ। पूर्व मेची र पश्चिम महाकालीसम्मका विभिन्न रेडियोबाट इन्द्रणी सुनिरहनुभएका मेरा तमाम साथीहरू, तपाईँ जहाँ भएर पनि व्यवसायलाई सुनिरहनु भएको छ, फरक बार फरक तपाईँले आउने इन्द्रणीको व्यवसायलाई अझ सुमधुर बनाउनको लागि तपाईँहरू लागिरहनु भएको छ। सामाजिक सञ्जाल फेसबुक लाइभमा छौं, डिजिटल प्रविधिको प्रयोग गर्दै हामी अगाडि बढ़िरहेका छौं र विशेष गरी तपाईँले हामीलाई रेडियो काठमाडौँ एसडी जुन फेसबुक पेज मार्फत यतिखेर सामाजिक सञ्जालमा हेर्न सक्नुहुन्छ अनि चन्द्रमणि गौतमको टिकटक आईडी मार्फत पनि यतिखेर तपाईँहरूले हामीलाई हेरिरहनु भएको छ। सँगसँगै नेपाली पात्रो, हाम्रो पात्रो लगायतका विभिन्न मोबाइल एप्लिकेशनमा रेडियो काठमाडौँ र हाम्रा साझेदार रेडियोहरूलाई चाहिँ सर्च गरेर मजाले सुन्न सक्नुहुन्छ। देशैभरका 120 भन्दा बढ़ी रेडियो स्टेशनबाट लाइभ प्रसारण हुने इन्द्रणी यतिखेर मेचीदेखि महाकालीसम्मका विभिन्न रेडियोबाट घन्किरहेको छ। विभिन्न हाम्रा रेडियोमा रहेर टेक्निकल सपोर्टमा साथ दिइरहनुभएका तमाम हाम्रा प्रिय मन यहाँको साथले इन्द्रणीको बसाई यादगारमय बनाउँदै मेचीदेखि महाकालीसम्म दूरदराज कुना कन्दरा रस्ती बस्ती सम्म रहेका मनोरमाज इन्द्रणी हामी पुर्याइरहेका छौं। नेपाली लोक तथा दोहोरी गीत संगीत र संस्कृति विकासका लागि एउटा महत्वपूर्ण कदमको रूपमा इन्द्रणीको बसाई छ र मेचीदेखि महाकाली बिउजाउँदै निरन्तर इन्द्रणी अगाडि बढ़िरहेको छ। कार्यक्रमको शुरूआतमा असाध्य सुमधुर गीतहरू यहाँले सुनिसक्नु भएको छ। अब यस्तै गीतहरू सुनाउँदै अनि प्रत्यक्ष रूपमा हामी टेलिफोनमा कुराकानी गर्दै अब दशैं आउन लाग्यो, के छ तपाईँको प्लान होइन, यस्तै कुरा गरौला, नेपाली गीत संगीतका बारेमा यो जानकारी राख्छु है भन्ने यहाँलाई छ। दशैंका गीतहरू आउँदै गर्दा कस्ता खालका गीतहरूलाई तपाईँलाई मनपर्छन्, कस्ता खालका गीतहरू यो पालि बडा दशैंमा आइदिए हुन्थ्यो जस्तो लाग्छ, यी विषयमा पनि तपाईँले आफ्ना विचारहरू राख्न सक्नुहुन्छ। यो जानकारी गराएसँगै आजको यस कार्यक्रमलाई बर्जर पेन्ट्सले साथ दिएको छ। अब दशैं आयो, घर रंगाउनु पर्यो, घर रंगाउनको लागि चाहिँ बर्जर पेन्ट्सलाई नै यहाँहरूले सम्झनुहोला। आजको यस कार्यक्रमको प्रायोजक बर्जर पेन्ट्स रहेको छ, यो पनि जानकारी गराउँदै अब 4591 3000 4591 4000 स्टुडियोको निकै सजिलो नम्बरमा टेलिफोन गर्नको लागि मैले यहाँलाई आग्रह गरेको छु, अनुरोध गरेको छु। पक्कै पनि रेडियोमा मजासँग अफ गरौं भन्ने यहाँलाई लागेको छ भने हामीलाई तपाईँले टेलिफोन गर्न सक्नुहुन्छ। अनि टिकटक मार्फत पनि धेरै साथीहरूले हेरिरहनु भएको छ। हाम्रो उत्तारा दिदी यो नामबाट पनि हामीलाई हेर्दै हुनुहुन्छ, मनजित सुनवारले पनि हामीलाई हेर्दै हुनुहुन्छ, अम्बिका रेग्मी निरन्तर साथी बन्नु भएको छ इन्द्रणीको, हामीलाई सुनिरहनु भएको छ। अनि मनजित सुनवारले त नमस्कार है भन्दै सबैलाई सम्झना गर्न चाहनु भएको छ। शुभ बिहानी है उत्तराजी, यहाँलाई पनि धेरै धेरै सम्झना छ। हाम्रो पश्चिमेली डोटेली लोकेन्द्रले पनि हाजिर गर्यौं इन्द्रणीको बसाईमा भन्न लेख्नु भएको छ। धन थापा प्रकृति प्रेमीले पनि नमस्कार भन्नुभएको छ। अनि अभिषेकले पनि गुड मर्निङ भन्दै इन्द्रणीको बसाईलाई साथ दिनको लागि आउनु भएको छ। अभिषेक बराल प्रवासबाट हुनुहुन्छ, हामीलाई साथ दिइरहनु भएको छ। उमा कुण्ड उहाँको घर रहेको छ रामेछाप, यो पनि जानकारी गराउन चाहन्छु। र अहिले भने दुबईबाट हामीलाई साथ दिइरहनु भएको छ, टेलिफोनमा आउने साथीलाई स्वागत गरौं। नमस्कार हजुर। ल, टेलिफोनमा आउनु भएको थियो, मैले धेरै कुराए कि क्या हो है, उहाँ फुत्त जानुभएछ। खैर केही छैन, तपाईँको टेलिफोन लाग्छ 4591 3000 4591 4000 आउनुहोस्, रमाइलो कुराकानी गरौंला। किनभने रेडियोमा कुराकानी गर्दा छुट्टै मजा आउँछ, तपाईँ र मैले बोलेको सारा दुनियाँले सुन्नुहुन्छ होइन, अनि मजा पनि हुन्छ। भनिसके बडा दशैं आउँदैछ, बडा दशैंका बारेमा गफ गरौंला, नेपाली गीत संगीतका बारेमा चिन्तन मनन गरौंला, अनि कस्ता खालका गीतहरू मन पर्छन् ती पनि सोधौंला है। नमस्कार
1: हजुर। नमस्कार हजुर।
0: परिवर्तन सम्भव छ, कसको आवाज कहाँबाट भन्नुहोस् न?
1: म चाहिँ रामेछाप बेथानबाट कृष्ण खड्का हो।
0: रामेछाप बेथानबाट कृष्ण खड्का तपाईँको नाम?
1: हजुर हजुर सर।
0: अनि अहिले चाहिँ बेथानमै हुनुहुन्छ कि यता अन्य ठाउँमा हुनुहुन्छ कि?
1: म यहाँ काठमाडौँ पेप्सी कोलाबाट हो सर।
0: अहिले चाहिँ पेप्सी कोलाबाट के गर्नुहुन्छ? पेप्सी कोलातिर?
1: पेप्सी कोलातिर सानो व्यवसाय छ सर, त्यही व्यवसायलाई
0: सानो र ठुलो हुन्छ र होइन?
1: हो सर,
0: व्यवसाय त व्यवसाय हो, व्यवसाय नगरिकन कहाँ अगाडि बढ्न सकिन्छ? व्यवसाय गर्नुपर्छ। तपाईँले जसरी व्यवसाय गरिरहनु भएको छ अझ राम्रो गर्नुहोला, तपाईँलाई शुभकामना छ।
1: हस् त धन्यवाद सर।
0: अब बडा दशैं आउँदैछ, व्यवसाय पनि चम्किँदै होला नि?
1: ठिक ठिकै हुँदैछ सर, अब त्यस्तो चम्किँदै पनि छैन, अब ठिकै छ भनौँ न।
0: छैन भन्ने पनि छैन, त्यस्तो धेरै पनि छैन, जे होस् यात्रा गर्न सकिएको होला त्यसो भए।
1: हजुर सर हजुर।
0: अब दशैंको चहल पहल बढ्न थाले तपाईँको साइडतिर?
1: एकदम एकदम सर, बढ्न चाहिँ थाले सर, अब बाटो चाहिँ छैन, अब त्यस्तै छ, अब रामेछापतिर जाने बाटो त्यो काभ्रेकोतिर त्यस्तै छ सर।
0: ठिक छ, अब यस्तो अब यो प्रकृतिसँग जुझ्न सकिँदो रहन्छ है?
1: हजुर सर।
0: यो प्रकृतिले कुन बेला कहाँ के गर्छ त्यो विनाशको थाहै नहुनेछ कि? यदि थाहा भएको भए भोटेकोसीलाई रोक्न सकिन्थ्यो होला, हिजो अस्ट्रेलियाको पश्चिमका बागलुङदेखि विभिन्न ठाउँहरूमा हामीले रोक्न सक्थ्यौं होला होइन?
1: हो सर, रोक्न रोकेर सकिँदैन।
0: अब यो दैवी प्रकोप भन्ने कुरा बाजा बजाएर पनि नआउँदो रहेछ होइन? अब दशैं आउन लाग्यो, दशैं आउन लागेपछि रेडियोमा गीतहरू बन्न थालेपछि चाहिँ आनन्द लाग्छ होला है तपाईँलाई पनि?
1: एकदम हजुर एकदम एकदम।
0: अब आजबाट विधिवत रूपमा हामी पनि दशैंका गीतहरू शुरू गर्छौं होइन?
1: हजुर सर।
0: अब बज्ने एउटा दशैंको गीत मैले हाम्रो ईसालाई सुनाउनको लागि आग्रह गरेको छु। भर्खरै हाम्रो केही दिन अगाडि गमेश दाईको पनि दशैंको गीत आएको छ, होइन भने पुराना भाका पनि सुनाउला, किनभने आज पुरानै भाकाहरू सुन्ने पालो हो, दशैंको पुरानो गीत सुनाउला, नभए यो जानकारी त मैले गराएको छु है ईसा, तयारी अवस्थामा छ भन्नुभएको छ। अब रेडियोमा जब दशैंका गीतहरू बन्न थाल्छन् अनि टाढा टाढा गएका लाउरे दाजुभाइ दिदीबहिनीहरू पनि अब त नेपाल जाने दिन आएछ है भन्दै टिकट नकाट्ने हो टिकट काट्ने, अनि काठमाडौँमै रहनेहरू पनि यो पालि घर जानको लागि अब बसका टिकटहरू बुकिङहरू खुल्ला भएका हुन्छन्, यी अनुसार पनि अगाडि बढ्नुहुन्छ नि त?
1: एकदम हजुर एकदम। अब हामी पनि त अब काठमाडौँ छौँ, अब यो काठमाडौँ छोडेर गाउँ जानु पर्यो, जे होस् हाम्रो त मान चाड हो सर होइन?
0: होइन त्यही त, फेरि दशैं भन्ने बित्तिकै चाहिँ ग्रामीण बस्तीको दशैं रमाइलो रे कि?
1: हो,
0: तिहार चाहिँ सहर बजारको झिलिमिलीमा रमाइलो,
1: हजुर हजुर,
0: दशैं चाहिँ गाउँमै रमाइलो भनेर सबैजना गाउँ जानुहुन्छ नि त?
1: हो हो,
0: त्यही भएर पनि हो। ल ठिक छ, अब के छ गीत संगीतहरू कस्ता आइदिए हुन्थ्यो, कस्ता खालका गीतहरू मनपर्छन्?
1: अब त सर मलाई त एकदम पुरानै गीत संगीतहरू मनपर्छ सर, अहिले आएको नयाँ नयाँ भन्दा पनि होइन?
0: हजुर,
1: अब पुरानो पुरानोमा त हरेक चिजहरूमा सम्बन्धित छ सर, अब सबै कुराहरू समेटेको हुन्छ पुरानो गीतमा, अहिले आएको चाहिँ अलिअलि अलि भनौँ न होइन अलिअलि मिक्स आएको हुन्छ, अनि त्यति मन हुँदैन नि त सर।
0: पहिलाकै गीतमा चाहिँ ग्रामीण बस्तीको झल्को बढी आउँछ होइन? ल ठिक छ, हुन्छ, ल एकदम खुसी लाग्यो, कार्यक्रमलाई सुन्दै रहनुहोला, यसरी नै गफ गर्दै गरौंला, बेला बेलामा आउँदै गर्नुहोस्, रेडियो सुन्दै रहनुहोस् है खड्काजी।
1: एकदम हजुर हजुर,
0: नमस्कार सर। हामी इन्द्रेणीको बसाईमा छौं, मेचीदेखि महाकालीसम्मका विभिन्न रेडियोबाट इन्द्रेणी प्रसारण भइरहेको छ। टेक्निकल सपोर्टमा काठमाडौँबाट ईसा हुनुहुन्छ, अनि देशैभरका रेडियोमा रहेर हामीलाई देश दुनियाँ पुर्याउनको लागि, दूरदराज यो आवाज बनाउनको लागि विभिन्न रेडियोमा बसेर साथ दिइरहनुभएका हाम्रा प्राविधिक साथीहरूलाई पनि म हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु। हामी बर्जर पेन्ट्सद्वारा प्रायोजित यो इन्द्रेणीको बसाईमा छौं, घर रंगाउँदै हुनुहुन्छ, अब चाडबाड आयो, दशैं तिहारको लागि त घर राम्रो बनाउनु पर्यो, यसको लागि पेन्ट्सको आवश्यकता छ, पेन्ट्सको खोजी गर्दै हुनुहुन्छ भने बर्जर पेन्ट्सलाई चाहिँ सम्झनु होला। कोही हुनुहुन्छ ठिकै, नमस्कार हजुर, परिवर्तन सम्भव छ। ल ठिक छ, अब गीत राखौं ईसा, त्यसपछि टेलिफोन लिउला, केही कमेन्टहरू छन् ती पनि भाषण गरौंला, यतिखेर ढिला गर्दिन, इन्द्रणीमा यो गीत राख्छु।

0: देशैभरका रेडियोबाट इन्द्रणी सुन्दै गर्दा साँच्चीकै तपाईँलाई पनि रमाइलो लागिरहेको होला। हामी बलादशैसँग सम्बन्धित रहेका गीतहरूलाई पनि अब इन्द्रणीको बसाई मार्फत प्रस्तुत गर्छौ र आजबाट हामीले दशैंका भाकाहरूलाई पनि स्थान दिन थालिसकेका छौं र बद्री पंगेनीको यो आमा दशैंमा घर आउन पाउँदैन कि क्या हो भन्ने भाव रहेको यो दशैंको गीतलाई हामीले सुनाइसकेका छौं र बर्जर पेन्सद्वारा प्रायोजित इन्द्रणीको आजको बसाईमा यहाँसँग भलाकुसारी गर्दै अनि तपाईँले केही कमेन्टहरू पनि गरिरहनु भएको छ ती कमेन्टहरू पनि वाचन गर्दै म इन्द्रणीको बसाईलाई अगाडि बढ़ाइरहेको छु। धेरैभन्दा धेरैले हामीलाई हेरिरहनु भएको छ, सबैलाई म नमन व्यक्त गर्न चाहन्छु जो जहाँ बस बाट बसेर हामीलाई सुन्दै हुनुहुन्छ, रमाइलोपनको आभास गर्नुभएको छ। अनि साँच्चीकै अब चाहिँ दशैं आउन पनि धेरै दिन बाँकी छैन, टाढा टाढा गएका परदेशीहरू घर आउने बेला पनि यही हो अनि छुट्टी नपाएकाहरूले पनि छुट्टी पाएर अनि दशैं मान्न तिहार मान्न होइन यही चाहिँ मौका छोपेर आउनुहुन्छ। कतिको वर्षौंसम्म भेट नभएकाहरू पनि यसै पालिको दशैंमा तिहारमा भेट गर्ने एउटा अवसरहरू पनि जुर्नेछ र आफूभन्दा ठूला बड़ाको हातबाट आशीर्वाद लिनको लागि पनि बड़ा दशैंले विशेष भूमिका खेल्छ र यो सबैको लागि महत्वपूर्ण बसाई र महत्वपूर्ण दशैंको रूपमा पनि हामीले सबैले लिन्छौं। यतिखेर कोही हुनुहुन्छ, स्वागत गरौं। नमस्कार हजुर।
1: हजुर नमस्कार।
0: परिवर्तन सम्भव छ, कसको आवाज कहाँबाट भन्नुहोस् त?
1: म घोराई उन्नाइस श्रीचरदेखि हो सर, डाङदेखि रुद्रबहादुरपुन।
0: रुद्रबहादुरपुनजी अहिले घोराईमा हुनुहुन्छ?
1: हजुर सर।
0: ल, घोराईमा रहनुभएका सबै मेरा दाजुभाइ दिदीबहिनी आमा बुबा सबै सबैलाई ढोग नमस्कार छ है।
1: हजुर हुन्छ सर, धन्यवाद।
0: अनि के गर्दै हुनुहुन्छ अहिले चाहिँ?
1: म अहिले बसेर त मालगिरी भन्ने सुकोटेछु सर।
0: हजुर हजुर, भनेपछि रेडियो घन्किरहेछ नि त्यहाँ?
1: हजुर घन्किरहेछ सर,
0: मध्यपश्चिमले त लगभग निरन्तर भनौँ लामो समय एक दशक भन्दा बढी समयदेखि इन्द्रणी प्रसारण गरिरहेको छ। एकदम रेडियो मध्यपश्चिम रेडियो परिवार सबैलाई म इन्द्रणीको तर्फ

0: छ कि दसैँका गीतहरू तपाईँलाई कस्तो खालका मन पर्छन्, यसो सुनौ न तपाईँका कुरा भनेर नि।
1: हजुर हजुर, मलाई पनि पुरानो पुरानो मान्छे पनि पुरानो पर्यो सर।
0: हजुर,
1: पुरानो पुरानो गीतहरू मनपर्छ
0: है। अब हामी एकदम मन छुने एउटा राम्रो गीतलाई प्रस्तुत गर्दैछौ, साउदी छौकी दुबई बोलको गीत छ होइन।
1: हजुर,
0: यो चाहिँ हाम्रो रोल्पाका कलाकार डम्बर नेपालीले, रोल्पा भन्दा नि सल्यानका सल्यानी कलाकार डम्बर नेपालीले गाउनु भएको गीत हो होइन।
1: हजुर,
0: यो गीत हामी सुनाउँदैछौ, यो पनि पुरानो भाका हो। अब तपाईँलाई यस्तै भाका मनपर्छ भन्नुभयो, मलाई लाग्छ सम्भवतः डम्बर नेपालीको गीत पनि तपाईँलाई मनपर्छ होला जस्तो लाग्छ होइन। अनि अरू त सबै ठिकै छ। अब आज इन्द्रणी मार्फत म यो कुराहरू भन्छु भन्ने केही छ भने भन्नुहोस् न, सुनौ।
1: के छैन सर, के अरे हावाहुरीले गर्दाखेरि के अरे घर सर के अरे साना साना फाल्दियो, के अरे यहाँ पिउन तरकारी के अरे टमाटरहरू सब काच्चे कुच पार्दै गर्छ सर, करेलाहरू।
0: भनेपछि तपाईँहरूकोमा हुरी चल्यो, कहिले चल्यो हुरी?
1: शनिबार दिन सर।
0: ए, भनेपछि ठुलो है, सबै उडाउने खालकै हुरी आएछ त्यसो भए।
1: एकदम ठुलो सर,
0: पश्चिम बंगालको प्रभाव, चक्रिय प्रभाव पर्यो त्यसो भए।
1: हजुर हजुर सर,
0: त्यही त हेर्नुहोस् न, त्यही भएर कति दिन पानी पर्यो, त्यो पानीले फेरि पनि पश्चिम बागलुङदेखिका विभिन्न ठाउँहरूमा मनाङहरूमा चाहिँ त्यत्रो भीषण पहिरो गयो, थाहा पाइहाल्नु भयो होइन।
1: हजुर हजुर, थाहा भयो सर।
0: त्यही त, यो के गर्ने, यो दैवी प्रकोपले पनि हामीलाई नछोड्ने भयो कि।
1: ओके सर, कहिले के हुन्छ कहिले के हुन्छ, यो नेपालमा के यस्तो छ
0: बुझ्नै नसक्ने भयो है।
1: हजुर,
0: ल एकदम खुसी लाग्यो तपाईँसँग बोल्न पाइयो। अब दसैँ आउँदैछ, दसैँको गीत सुनाउँछु, सुन्दै रहनु होला है।
1: हुन्छ सर,
0: ल हस्त, धन्यवाद छ। अब हामी एउटा गीत राखौँ है, बाहिर ईशा हुनुहुन्छ, हामी

वर्धन पेन्सद्वारा प्रायोजित बसाईमा छौं। कमला डुम्रेजीले नमस्कार सर, म पनि आइपिए भनेर लेख्नु भएको छ। दिलबहादुरले पनि सबैलाई सम्झना, त्यसपछि हाम्रो भूमिकाले पनि इन्द्रणी सुन्दै हुनुहुन्छ। देवेन कार्कीले सबैलाई सम्झना, राधिका चौलागाई दिदीले पनि इन्द्रणीको बसाईलाई सुन्दै हुनुहुँदो रहेछ, यहाँलाई पनि नमन छ। कविताले पनि हामीलाई सुन्दै हुनुहुन्छ, धन थापादेखि लिएर भक्तराज भक्तजीत राईले पनि हामीलाई सुन्दै रहेको जानकारी है भनेर लेख्नु भएको छ। चण्डिकाले सुन्दै हुनुहुन्छ। यतिखेर हाम्रो सानीले पनि नयाँ बस्ती काठमाडौँबाट इन्द्रणीको बसाईलाई सुन्दै गरेको अवस्था छ। करिना मगर असाध्यै रेडियोलाई माया गर्नुहुन्छ, अहिले प्रवासमा रहेर पनि साथ दिइरहनु भएको छ। हरि कार्की, सुशीला बमजन, त्यसपछि हाम्रो दीपक राउतदेखि लिएर धेरै साथी हुनुहुन्छ। चन्द्रा जोशीले पनि गुड मर्निङ, म पनि सुन्दैछु है कैलालीबाट दाजु भनेर लेख्नु भएको छ। अनि शोभा खड्का पाण्डेले मलाई मनपर्छ हजुरको कार्यक्रम दादा भन्नुभएको छ। योगेश अवस्थी यादवले पनि सुन्दै हुनुहुन्छ। हाम्रो भरत ओलीजी नमस्कार, यहाँलाई पनि एकदम स्वागत छ इन्द्रणीको बसाईमा, इन्द्रणीलाई धेरै साथ दिइरहनु भएको छ। लोकेश विष्टदेखि लिएर सबै सबैलाई सम्झना, म केही छिनपछि कमेन्ट पढाउँला। यतिखेर भने मैले उद्घोष गरेको डम्बर नेपालीको आवाजमा रहेको यो गीत

जब जब हामी यस्ता असाध्यै मनछुने गीतहरू सुन्छौ नि त्यसपछि चाहिँ अब त दशैं लागेछ, दशैं आएछ कि क्या हो भन्ने पनि हुन्छ होइन। डम्बर नेपालीको एलिना म्युजिकबाट बजारमा आएको साउदी छौकी दुबई यो गीत हामीले सुनायौं। परदेशीहरूको लागि त यस्तो रहन्छ कि के गर्ने पियारी, अहिलेको साल त यस्तै भयो, गत साल पनि आउँछु भनेको आउन पाइन, अहिलेको लागि त लगभग अब मैले टिकट बुकिङ गरिसकेको थिएँ तर यी विविध कारणले गर्दा अहिले पनि आउन पाइन, अब राम्रोसँग चित्त बुझाऊ, मन बुझाऊ, घरका बालबच्चा घर परिवारलाई राम्रोसँग दशैं मनाऊ, मिठो मसिनो जे छ खाऊ, अर्को वर्ष त पक्कै पनि म आउँछु होइन भन्दा भन्दै धेरै वर्षहरू बितेको कहानी चाहिँ यो गीतमा छ। आदरणीय डम्बर नेपाली जसका सृजनामा यस्ता मनछुने शब्दहरू भेटिन्छन् होइन, त्यत्तिकै मिठो लय बनाउनुहुन्छ डम्बर नेपाली दाईलाई म हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु। हामी इन्द्रणीको बसाईमा छौं हजुर, पूर्व मेची र पश्चिम महाकालीसम्मका विभिन्न रेडियो मार्फत इन्द्रणी सुन्दै हुनुहुन्छ। अब चाहिँ भने हामी के गर्छौ, एउटा गीत सुनाउँछौ, टेलिफोन लिन्छौ, के गर्छौ भन्दा गीतै सुनाऊ भन्नुभएको छ। हामीलाई धेरै भन्दा धेरै साथीहरूले कमेन्ट पनि गरिरहनु भएको छ। लीलामणि आचार्यजी यहाँलाई पनि सम्झना छ, कलावती डाङ्गीले सुदूरपश्चिम डडेलधुरा परशुराम नगरपालिकाबाट सुन्दै हुनुहुन्छ। दीपक छेत्रीले पनि अर्घाखाँची मालारानीबाट म सुन्दैछु भन्नुभएको छ। प्यारो भाइ रुवाउने भयो दशैं गीतले भन्दै मिलन मार्सक आउनुभएको छ। त्यसपछि दीपक छेत्रीले सबैलाई सम्झना गर्दै अब बज्ने गीत नेत्र भूषालले सुन्दै हुनुहुन्छ। यमुना पौडेलले पनि गुड मर्निङ दाई भन्नुभएको छ। भरत ओलीले त्यति धेरै साथ दिइरहनु भएको छ आज, भरतलाई एकदम थ्याङ्क यू भन्न चाहन्छु। सायद राम्रा राम्रा गीत बजिरहेको भएर भरतलाई मन परिरहेछ। शिव छेत्रीलाई पनि धन्यवाद छ। पवित्र दाहाल गौतमले पनि हामीलाई सुन्दै रहेको अवस्था, भरत ओली, अनुमान छेत्री, अनुज खड्का सिन्धुलीको हिरोले पनि कतारदेखि सुन्दैछु भन्नुभएको छ। अझ परदेशीको लागि त डम्बर नेपालीको गीतले रुवाउँछ है परदेशीहरू। अब एउटा गीत राख्छु, त्यसपछि म आउँछु, कार्यक्रम सुन्दै रहनुहोला।

0: त्यसै प्रकार रेडियोबाटै सुन्ने हुनुहुन्छ।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: खुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड खुराहीदान, फोन नम्बर 082-5-61-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
4: उपचार हुने रोगहरू पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
3: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
4: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
3: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
4: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
3: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
5: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिटी चोक दाङ। सम्पर्क फोन नम्बर 98686-61-694।
6: होइन भाइला,
7: लखर लखर कहाँ हिँडिस्?
6: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
6: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
9: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
8: दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578-45226।
10: डाक्टर आउने बारे सूचना,
11: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इन्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा।
10: डाक्टरद्वारा दिइने सेवाहरू,
11: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार,
10: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
4: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
12: बिरामी जाँचो निमिति यही असोज 17 गते शनिबार
13: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89-08।
14: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना, स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
15: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
14: फोन नम्बर 082-562-601 98578-3990 98578-3184

0: मेरो एभरेस्ट
1: मध्यपश्चिम जाङ च्याक यति बेला बिहानको 11 बजेको छ।

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। देशभर पछिल्लो 24 घण्टामा विपदका घटना तीव्र रूपमा बढ़दा 21 जनाको मृत्यु भएको छ भने 4 जना बेपत्ता भएका छन्। विभिन्न घटनामा 26 जना घाइते भएका छन्। असोज 11 गते बिहान 10 बजेदेखि असोज 12 गते बिहान 10 बजेसम्म देशभर 272 विपदका घटना भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभएको छ। प्राधिकरणको विवरण अनुसार सबैभन्दा बढ़ी पहिरोका 97 घटना भएका छन्। पहिरोमा परि 21 जनाको मृत्यु, 4 जना बेपत्ता र 4 जना घाइते भएका छन्। यस अवधिमा अविरल वर्षाका 80, बाढ़ीका 57, सर्पदंशका 17, आग लागेका 8, हावाहुरीका 8, जनावर आक्रमणका 4 तथा हिमपातको 1 घटना भएका छन्। बाढ़ीका घटनामा मानवीय क्षति नभए पनि 415 जनाको उद्धार गरिएको छ। त्यस्तै अविरल वर्षाका कारण प्रभावित 700 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। विपदका कारण देशभर 48 सड़क खण्ड अवरूद्ध भएका छन् भने 121 चौपायाको क्षति भएको छ। कर्णाली प्रदेशमा प्राकृतिक विपदका घटनाले जनधनमा क्षति पुगेको छ। प्रदेशका 10 जिल्लामा साउनेता मात्रै 175 विपदका घटना भएका छन्। ती घटनामा 10 जनाको मृत्यु, 31 जना घाइते र 2 जना बेपत्ता भएका छन्। विपदका कारण 152 घरदोरी विस्थापित भएका छन् भने 21 उद्योगमा क्षति पुगेको प्रदेश प्रहरीले जनाएको छ। प्रदेश प्रहरीको तथ्याङ्क अनुसार साउनेता पहिरोका घटना सबैभन्दा धेरै भएका छन्। यस अवधिमा 118 पहिरोका घटना भएका छन्। यस्तै बाढ़ीका 42, आगलागीका 17, अविरल वर्षाका 54 तथा चट्याङ र हावाहुरीका 7-7 घटना भएका छन्। बर्खायाममा लगातार पानी पर्दा पहाड़ी जिल्लाका सड़क तथा ग्रामीण बस्तीमा पहिरो जाने क्रम बढ़ेको प्रहरीले बताएको छ। बाढ़ी र पहिरोका कारण सड़क अवरूद्ध हुँदा यातायात सेवा प्रभावित हुनुका साथै कतिपय बस्तीमा दैनिक उपभोग्य वस्तुको आपूर्ति समेत प्रभावित हुने गरेको छ। साउनेता भएका विपदका घटनामा जाजरकोटमा सबैभन्दा बढ़ी मानवीय क्षति भएको छ। कपिलवस्तुको शिवराज नगरपालिका 1 चोरखोलामा माथिबाट खसेको ढुंगा बसमा लाग्दा 4 यात्रु घाइते भएका छन्। घाइतेमध्ये 2 पुरूषको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभएको छ। आज बिहान करिब 1:25 बजे पूर्व पश्चिम राजमार्ग अन्तर्गत चोरखोलामा काठमाण्डुबाट दाङतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश 01001X3730 नम्बरको बसमाथि अचानक ढुंगा खसेर लागेको थियो। बस चालक चितवनको रत्नगर नगरपालिका 11 49 वर्षीय लोक बस्नेतका अनुसार ढुंगा खसेपछि बसमा सवार यात्रु घाइते भएका थिए। घटनाको खबर पाए लगत्तै सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली घटनास्थल पुगेको थियो। र नेपाल विद्युत प्राधिकरणको तुलसीपुर वितरण केन्द्रले महसुल काउन्टर पूर्ण रूपमा बन्द गर्ने भएको छ। आगामी मंगिर 1 गतेदेखि भौतिक काउन्टर बन्द गरी अनलाइन मार्फत विद्युत महसुल भुक्तानी गर्ने गरी आवश्यक व्यवस्था मिलाइने केन्द्र प्रमुख सुरेश कुमार महतोले बताउनु भएको छ। उहाँका अनुसार सरकारको डिजिटल नेपालको अवधारणा तथा नेपाल विद्युत प्राधिकरणको आर्थिक वर्ष 2083-84 नीति तथा निर्देशन अनुसार ग्राहक सेवालाई प्रभावकारी बनाई 24 घण्टा अनलाइन भुक्तानीको व्यवस्था मिलाइने भएको छ। अवस्त बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रति घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
2: प्रोप्राइटर सम्राज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
2: सम्पर्क नम्बर 98478263।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: यो दाँत दुखेर मर्नु भयो।
5: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
8: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
5: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
8: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
5: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
9: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटिरा आउने, किजाबाट रगत आउने, किजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
4: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
6: सम्पर्क फोन नम्बर 0825367577,
4: 98 41 68 47 46।
6: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
11: सीता, के भयो तिमीलाई? घुम्चेर बसेछौ
12: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए, कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
11: के कुरा गर्छ निमले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
12: ए, ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
13: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
14: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
13: शिशु क्लिनिक फर्टिलिटी, बिपिचोक, खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478423572।
15: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04, 98 43 00 88 04, www.pashupatiicare.com।
5: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा प्राइम डेन्टल क्लिनिक।
14: प्राइम डेन्टल क्लिनिक नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराईदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 082-591-7994, मोबाइल नम्बर 98-22-87-74-94।

0: अंगाउ रेडिस मेरो एवरेस्ट
1: श्रीनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि
2: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू
3: विस्तृत आँखा परीक्षण उपचार
4: बाल दृष्टि रोग निदान उपचार
2: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण जलबिन्दु जाँच
3: सुक्खा आँखा परीक्षण तथा उपचार न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार
2: कन्ट्याक्ट लेन्स सेवा
1: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श
2: कृत्रिम आँखा फिटिङ गरिन्छ
3: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ
2: दाङ जिल्लाकै पहिलो र एकमात्र
4: भिजन थेरापी सेवाहरू
2: अल्छी आँखा उपचार
1: डेढो आँखा उपचार
2: टाउको दुख्ने आँखा दुख्ने रिङ्गटा लाग्ने समस्याको उपचार
3: डबल भिजन उपचार
2: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने आँखा तिर्मिराउने निद्रा बढी लाग्ने समस्याको उपचार
3: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार
2: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी
3: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना
4: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ
1: फोन नम्बर 9899-84602 र 9864-8473
5: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराईदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुस् 082-563-414।
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ असिस्टेन्ट प्रोफेसर डाक्टर मोहम्मद एनुद्दिन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
2: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: युनिच्यामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
5: बिरामी जाँच हुने मिति यही कार्तिक 13 गते शुक्रबार।
1: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसी पुचोक दान। सम्पर्क फोन नम्बर 082-561-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चढ़ान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सबै कनेक्टेड।
1: नाक कान तथा घाटी रोग को उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दांग में।
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोग का बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोग को पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतम द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्री द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
11: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
9: दुबईको एसीका पार्टपुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578-45226।
12: होइन के भयो दाई, किन झुक्रे आएर बस्नु भएको?
9: के हुनु र भाई, आँखा दुखेर हैरान भएको छ।
12: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
9: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
12: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
9: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
12: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
13: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
12: हाम्रा सेवाहरू
13: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
12: छाती, दम, निमोनिया, खोकी, छेरो,
13: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
12: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
13: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
14: डाक्टर दुर्गा बेलबाचेले दिने सेवाहरू
13: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
12: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
13: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
12: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
13: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
12: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
13: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
12: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्ढा हुने,
13: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा
5: थाइराइड,
15: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
16: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9848726001।

0: यो हो रेडियो मध्य पश्चिम FM 90.4 मेगाहर्ट्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला मध्याह्नको 12 बजेको छ।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बाढ़ी पहिरोले अवरूद्ध मुख्य सड़क अझै नखुल्दा यात्रुलाई शास्ति। अबको तीन दिनमा सबै जसो सड़क सञ्चालन गर्ने गरी काम भइरहेको सड़क विभागको भनाई। बाढ़ी पहिरोमा परी चार दिनमा 27 जनाले ज्यान गुमाए। चार जनाको अवस्था अझै थाहा हुन सकेन। 1082 परिवार प्रभावित। शरद ऋतुमा 18 हिमाल आरोहणका लागि 637 जनाले लिए अनुमति। 23,85,00,000 रूपियाँ भन्दा धेरै राजस्व संकलन। इण्डोनेसियाको पपुआ क्षेत्रमा हिमनदी तीव्र गतिमा पग्लिँदै 5 वर्षमा क्षेत्रफल 95% घट्यो। 1-2 वर्षमै पूर्ण रूपमा पग्लिने अनुमान। र एसियाडको क्रिकेटमा आजका खेल वर्षाका कारण रद्द। नेपाल र मलेसिया बाहिरिए। नेपाल खबरमा अब पूरा खबर। बाढ़ी पहिरोले अवरूद्ध मुख्य सड़क अझै नखुल्दा यात्रुले शास्ति पाएका छन्। संघीय राजधानी काठमाडौँ जोड्ने मुख्य सड़क पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथमा 5 दिनदेखि गाड़ी चल्न सकिरहेका छैनन्। देशका अरू सड़क खण्ड पनि अवरूद्ध छन्। अस्ति आइतबार दिउँसोदेखि झरी रोकिएपछि पहिरो खुलाउने प्रयास भइरहेको छ, तर धेरै ठाउँमा ठूलो पहिरो खसेकाले खुलाउन समय लागेको प्रहरीले जनाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीर, मलेखु नजिकैको परेवाभीर र गजुरी नजिकैको चालिसीमा अहिले पनि पहिरो पन्छाउने काम भइरहेको छ। धादिङ बेसी चल्ने वैकल्पिक सड़कमा हिजोदेखि गाड़ी चले पनि पृथ्वी राजमार्गमा गाड़ी सञ्चालन भइ नसकेको धादिङ प्रहरीको भनाई छ। प्रहरीका अनुसार भरे या भोलिसम्ममा गाड़ी सञ्चालन हुने गरी पहिरो पन्छाउने काम चलिरहेको छ। काठमाडौँ जोड्ने अर्को मुख्य सड़क बीपी राजमार्गमा पनि गाड़ी सञ्चालन भइसकेको छैन। पहिरो पन्छाउने काम भइरहे पनि सड़क कहिलेदेखि खुल्छ भन्ने यकिन भइ नसकेको काभ्रे प्रहरीले जनाएको छ। नारायणगढ़ मुगलिन सड़क खण्ड हुँदै पोखरातर्फ चल्ने गाड़ी भने चलिरहेका छन्। काठमाडौँ हेटौँडा जोड्ने कान्ति लोकपथ र भीमफेदी फाकेल सड़क अझै सञ्चालनमा आउन सकेको छैन। सड़क विभागले अवरूद्ध सड़क खुलाउने काम तीव्र रूपमा भइरहेको दावी गरे पनि मुख्य सड़क 5 दिनसम्म खुल्न नसक्दा काम विशेषले यात्रा गर्नुपर्नेहरूलाई निकै शास्ति भएको छ। अबको 3 दिनमा सबैजसो सड़क सञ्चालनमा आउने गरी काम भइरहेको सड़क विभागले जनाएको छ। बाढ़ी पहिरोका कारण बागलुङ, म्याग्दी, मुस्ताङ र मनाङ केन्द्रीय सड़क सञ्जालको सम्पर्कबाट बाहिर पुगेका छन्। बागलुङ, म्याग्दी र मुस्ताङमा गण्डकी प्रदेशको राजधानी पोखरा आउजाउ गर्न प्रयोग गर्ने सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ। सिद्धार्थ राजमार्गको कुस्मा मालडुङ्गा खण्डमा काली गण्डकीको बाढ़ीले कटान गरेपछि 3 जिल्ला केन्द्रीय सड़क सञ्जालबाट बाहिर पुगेका हुन्। बाढ़ीले पर्वत र बागलुङलाई जोड्ने मालडुङ्गा पुल पनि भत्काएको छ। पहिरोले बेनी जोमसोम कोरला सड़क खण्ड पनि पूर्ण रूपमा अवरूद्ध भएपछि मुस्ताङको अरू जिल्लासँग सड़क सम्पर्क टुटेको छ। म्याग्दीको बेनीदेखि दरवाङसँग पुग्ने सड़क समेत अवरूद्ध छ। बागलुङमा मध्यपहाड़ी राजमार्गको विभिन्न खण्ड तथा कालीगण्डकी करिडोरको मालडुङ्गा बेनी जोमसोम कोरला खण्ड पनि अवरूद्ध छ। यी सड़क खुलाउन भने अझै केही दिन लाग्ने भएको छ। गएको 8 गतेदेखि अस्ति 11 गते आइतबारसम्म परेको ठूलो वर्षाबाट 27 जनाले ज्यान गुमाएका छन्। यो 4 दिनको अवधिमा पहिरोका 304 र बाढ़ीका 87 घटना भएका विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले आज बिहान सार्वजनिक गरेको प्रतिवेदन अनुसार पहिरोबाट 11 पुरूष र 9 महिला तथा बाढ़ी र ठूलो वर्षाबाट 4 पुरूष र 3 महिलाले ज्यान गुमाएका छन्। त्यस्तै 4 अवस्था थाहा हुन सकेको छैन। 8 घाइते भएका छन्। 1082 प्रभावित भएका छन्। 227 घर पूर्ण अनि 142 घरमा आंशिक क्षति पुगेको तथ्याङ्क छ। 10 पुल, 31 गोठ र 114 पशु चौपाया क्षति भएका प्राधिकरणको विवरण छ। बाढ़ी पहिरो प्रभावित क्षेत्रका झण्डै 2000 जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको थियो। त्यस्तै मनाङको नार्फ भूमिको उच्च हिमाली क्षेत्रमा हिम पहिरो गएको र त्यहाँ 4 शव भेटिएका छन्। हराइरहेका 12 खोजी कार्य भइरहेको छ, तर उच्च हिमाली क्षेत्रमा ठूलो हिम पहिरो गएकोले खोज तथा उद्धार कार्य निकै जटिल बनेको छ। शरद ऋतुमा 18 हिमाल आरोहणका लागि 637 जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार सन् 2026 शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 68 टोलीका 337 जना आरोहीले अनुमति लिएका हुन्। विभागका सूचना अधिकारी सूरज घिमिरेले 18 हिमाल आरोहणका लागि 474 पुरूष र 163 महिलाले आरोहण अनुमति लिएको जानकारी दिनुभयो। आरोहण अनुमति बापत विभागले 23,85,17,797 रूपियाँ रोयल्टी संकलन गरेको भएको छ। आरोहण अनुमति लिएका हिमाल मध्ये सबैभन्दा धेरै मनासलु 8163 मिटरको रहेको छ। मनासलु आरोहणका लागि 43 टोलीका 500 जना आरोहीले अनुमति लिएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 सम्बन्धी समितिको प्रतिवेदन पेश गरिएको छ। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डाक्टर ओजस्वी शेरचनले विधेयकमाथि दफावार छलफल गरी परिमार्जन सहितको प्रतिवेदन सदन समक्ष पेश गर्नुभएको हो। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले लामो समयदेखि छलफल र गृह कार्य गरिरहेको थियो। यसै अघि आजको बैठकमा एमालेका सांसद डाक्टर पुष्पराज कणेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकम र त्यसको खर्च विवरण सार्वजनिक गर्न माग गर्नुभएको छ। उहाँले विपद व्यवस्थापनमा सरकारले परिचालन गरेको आर्थिक स्रोतको पारदर्शितामाथि प्रश्न उठाउनु भएको हो। यस्तै सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद जगदीश खरेलले विपद व्यवस्थापनको संरचनागत सुधारका लागि सरकारसँग माग गर्नुभएको छ। त्यस्तै श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले देशका विभिन्न भागमा सम्पर्कविहीन भएका नागरिकको अवस्थाबारे तत्काल जानकारी सार्वजनिक गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज विश्व मुटु दिवस, जीवनशैलीमा सुधार, खानपान र व्यायाममा ध्यान दिन डाक्टरको सल्लाह, सुनको भाव आज तोलामा 3800 रूपियाँले घट्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले बाढ़ी पहिरोले अवरूद्ध मुख्य सड़क अझै नखुल्दा यात्रुलाई शास्ति, पछिल्लो विपदको 4 दिनमा 27 जनाले ज्यान गुमाए, 1082 परिवार प्रभावित लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज विश्व मुटु दिवस नेपालमा पनि मनाइँदैछ। हरेक वर्ष सेप्टेम्बर 29 तारीकमा विश्व मुटु दिवस मनाउने गरिन्छ। विश्व मुटु महासंघको आह्वानमा सन् 2000 यो दिवस मनाउन थालिएको हो। मुटुलाई धड्कन देऊ भन्ने नाराका साथ आज विश्वभर मुटु दिवस मनाउन लागि हो। यस वर्षको विश्व मुटु दिवसको सन्देश मुटुलाई स्वस्थ राख्ने र हृदयघातका लक्षणबारे सचेतना जगाउने तर्फ केन्द्रित छ। पछिल्लो समय नेपालमा मुटु रोगको जोखिम बढ़दै गएको छ। अस्वस्थ खानपान, धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन, शारीरिक गतिविधिका कमी, मानसिक तनाव, मोटोपन तथा उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोल जस्ता समस्यालाई समयमै नियन्त्रण नगर्दा मुटु रोगको जोखिम बढ़दै गएको डाक्टरहरू बताउँछन्। स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार नेपालमा मुटु रोगबाट वार्षिक 30,000 ज्यान जाने गरेको छ। त्यसमध्ये 13-45 वर्ष उमेर समूहका 1/3 रहेका छन्। मुटु रोग जीवनशैलीसँग प्रत्यक्ष जोड़िएको रोग हुनाले जीवनशैलीमा सुधार गर्न, खानपान र व्यायाममा ध्यान दिन सके मुटु रोगको जोखिम धेरै घटाउन सकिने मुटु रोग विशेषज्ञले बताएका छन्। आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव तोलामा 3,800 र चाँदी 115 रूपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज सुन तोलाको 2,90,500 र चाँदी 4,395 रूपियाँमा कारोबार भइरहेको छ। यसँगै हिजो सुनको भाव तोलाको 2,94,300 र चाँदी 4,510 रूपियाँ रहेको थियो। अब विदेशको खबर। इण्डोनेशियाको पपुआ क्षेत्रमा रहेको सुदीरमान पर्वत श्रृंखलाको हिमनदी तीव्र गतिमा पग्लिँदै गएको छ। वैज्ञानिकहरूले बाँकी रहेको हिउँ पनि अबका 1-2 वर्षमै पूर्ण रूपमा हराउन सक्ने अनुमान गरेका बीबीसीले जनाएको छ। पुनका काजया क्षेत्रमा 1900 शताब्दीमा झण्डै 1,900 हेक्टर क्षेत्रफलमा फैलिएको हिमनदी अहिले घटेर झण्डै 16 हेक्टरमा सीमित भएको छ। सन् 2000 दशकको शुरूदेखि 2025 हिमनदीको क्षेत्रफल 95% घटेको अनुसन्धानकर्ता ले बताएका छन्। विज्ञका अनुसार बढ़दो तापक्रम र हिमपातको सत्ता वर्षा हुने क्रम बढ़नु हिमनदी पग्लिनुको प्रमुख कारण हो। एलनिनो जस्ता मौसमी घटनाले पनि यसको गति बढ़ाउन सक्ने उनीहरूको भनाई छ। पपुआका यी हिमनदी वैज्ञानिकका लागि जलवायु परिवर्तन र विगतको मौसम अध्ययन गर्ने महत्वपूर्ण अभिलेख भएका छन्। हिमनदी हराउँदै जाँदा वातावरणीय सँगै सांस्कृतिक सम्पदा पनि प्रभावित हुने चिन्ता बढ़ेको छ। अब खेल खबर। 20 एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा आजका दुईवटै खेल रद्द भएका छन्। नेपाल र श्रीलंका बीचको आज बिहान हुनुपर्ने खेल तथा त्यसपछि तय भएको बंगलादेश र मलेसियाको खेल पनि वर्षाका कारण हुन सकेन। योसँगै नेपाल र मलेसिया क्वार्टर फाइनल चरणबाटै बाहिरिएका छन्। श्रीलंका र बंगलादेश सेमी फाइनलमा पुगेका छन्। यसँगै हिजो पनि खेल हुन नसक्दा भारत र पाकिस्तान सेमी फाइनलमा पुगेका थिए। उच्च वरियताको टोली अघिल्लो चरणमा जाने नियम अनुसार भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश अघिल्लो चरणमा पुगेसँगै सेमी फाइनल समीकरण पूरा भएको छ। अब पाकिस्तान र बंगलादेश तथा भारत र श्रीलंका फाइनलमा पुग्न खेल्ने भएका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपल्ट। बाढ़ी पहिरोले अवरूद्ध मुख्य सड़क अझै नखुल्दा यात्रुलाई शास्ति, अबको 3 दिनमा सबैजसो सड़क सञ्चालन गर्ने गरी काम भइरहेको सड़क विभागको भनाई, पछिल्लो विपदको 4 दिनमा 27 जनाले ज्यान गुमाए, 4 जनाको अवस्था अझै थाहा हुन सकेन, 1082 परिवार प्रभावित, शरद ऋतुमा 18 हिमाल आरोहणका लागि 637 जनाले लिए अनुमति, 23,85,00,000 रूपियाँ भन्दा धेरै राजस्व सन्तुलन, इण्डोनेशियाको पपुआ क्षेत्रमा हिमनदी तीव्र गतिमा पग्लिँदै 5 वर्षमा क्षेत्रफल 95% घट्यो, 1-2 वर्षमै पूर्ण रूपमा पग्लिने अनुमान, र एसियाडको क्रिकेटमा आजका खेल वर्षाका कारण रद्द, नेपाल र मलेसिया बाहिरिए। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़कको अवस्थाबारे जानकारी लिने गरौं।

0: 94.4 MHz में तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइरोइडको चेकजाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
4: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारी द्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा द्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेत द्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसी द्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादव द्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 082-63-218।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हारजोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिथानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराई दाङ। फोन नम्बर 082-55-7734 र 082-55-1638।
12: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
13: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा।
14: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
5: डाक्टरद्वारा दिइने सेवाहरू
15: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
5: बिना टाका प्रभावकारी उपचार,
14: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
5: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
14: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज,
5: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
16: बिरामी जाँच हुने मिति यही असोज 16 गते शुक्रबार।
7: दिव्य फार्मेसी कुहाई 15 सडक विभाग रोड। सम्पर्क फोन नम्बर 082-55-4410, मोबाइल नम्बर 98-478-28913, 98-478-26163 र 98-095-12871।
17: खुशीको खबर।
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
17: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-847, 082-595-847।
9: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98453-0653।
18: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
19: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
18: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
19: फोन नम्बर 082-5625-601 98578-35990 98578-31684।
14: डाक्टर आउने बारे सूचना।
12: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा।
14: डाक्टरद्वारा दिइने सेवाहरू
12: पुरानो भन्दा पुरानो दम आस्थमा सुक्खा खोकी खकार सहितको खोकी एलर्जी खोकी टीबी क्षयरोग छातीको संक्रमण पुरानो निमोनिया छाती दुख्ने रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार
14: सास फेर्न गाह्रो हुने छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार
5: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
16: बिरामी जाँचो निमिति यही असोज 17 गते शनिबार
13: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
11: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028।

0: 我是鱼儿。
1: नमस्ते अनि स्वागत छ रिक्वेस्टिङ प्रोग्राम प्रिसिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब एक बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अनियरमा सुन्न सक्नुहुनेछ 082-5784-54 गीत रिक्वेस्ट गर्दै गर्नुहोस् अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478-26873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

0: यतिन्जेलसम्म हामीलाई साथ दिनुभयो तपाई सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहारका हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जडेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
0: सम्पर्क डिनोभा डेन्टल क्लिनिक, ट्राफिक रोड, राहिदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: हेलो पिङ्की,
6: बोल्दिन।
5: एलइडी टिभी किन नजाने?
6: जान्न।
5: फ्रिज डी फ्रिज किन्न जाउन भने होइन?
6: जान्न।
5: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
6: जान्न।
5: किन?
6: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
5: अनि यतिका सामान एउटै छलोमा पाइनु पनि त पर्यो नि?
6: पाइने भएर त जान लाग्यो नि।
5: हो र, कहाँ
6: भन्दिन के?
5: सत्य भन्दिनौ?
6: आई लभ यु पिङ्कुली भनेको
5: हो। एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
6: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
5: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
6: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
5: फोन नम्बर
6: 082562452
5: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्टपुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578 45226।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गोटिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा। प्राइम डेन्टल क्लिनिक
2: नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराई दाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 082-591-794, मोबाइल नम्बर 98-22-87-74-94।

0: रंगाऊ रेडे मेरो एवरेस्ट
1: मध्य पश्चिम चाङ च्याक यति बेला दिउँसोको एक बजेको छ।

0: दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवावसालको नमस्कार। नेपाल विद्युत प्राधिकरणको तुलसीपुर वितरण केन्द्रले महसुल काउन्टर पूर्ण रूपमा बन्द गर्ने भएको छ। आगामी मंगसिर 1 गतेदेखि भौतिक काउन्टर बन्द गरी अनलाइन मार्फत विद्युत महसुल भुक्तानी गर्ने गरी आवश्यक व्यवस्था मिलाइने केन्द्रका प्रमुख सुरेश कुमार महतोले बताउनुभयो। उहाँका अनुसार सरकारको डिजिटल नेपालको अवधारणा तथा नेपाल विद्युत प्राधिकरणको आर्थिक वर्ष 2083-84 नीति र निर्देशन अनुसार ग्राहक सेवालाई प्रभावकारी बनाई 24 घण्टा अनलाइन भुक्तानीको व्यवस्था मिलाइने भएको छ। हाल अनलाइन भुक्तानी गर्नेको संख्या उल्लेख्य रहेको उहाँको भनाइ रहेको छ। हालसम्म 42% ग्राहकले अनलाइन मार्फत भुक्तानी गर्न थालेका छन्। भौतिक रूपमा उपस्थित भएर महसुल बुझाउँदा रकमभन्दा बढ़ी समय र आवत जावतमा खर्च हुने भएकाले विद्युती प्रविधियुक्त प्रणालीलाई अनिवार्य गरिएको प्रमुख महत्वले बताउनुभयो। उहाँका अनुसार रू 100 महसुल बुझाउन गाउँबाट कार्यालय आउँदा ग्राहकको रू 400 देखि 500 सम्म खर्च हुने र दिनभरिको समय खेर जाने गरेको छ। घरमै बसेर 1-2 मिनटमै भुक्तानी सम्पन्न गर्न सकिने प्रविधि चालू गर्न थालिएको हो। 500 सम्मको महसुल अनलाइन भुक्तानी गर्दा कुनै अतिरिक्त शुल्क नलाग्ने र सोभन्दा बढ़ी रकमको भुक्तानीमा पनि न्यूनतम शुल्क मात्र लाग्ने उहाँको भनाइरहेको छ। विद्युत प्राधिकरणको एप वा अन्य डिजिटल भुक्तानी सेवा प्रदायक मोबाइल ब्याङ्किङ एपबाट सहजै रूपमा विद्युत महसुल तिर्न सकिन्छ। डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न प्राधिकरणले विद्यालयमा विद्युतीय सुरक्षा तथा अनलाइन पेमेन्ट सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै कार्यालयमा आउने ग्राहकलाई पम्पलेट वितरण गरिरहेको प्रमुख महतोले बताउनुभयो। तुलसीपुर वितरण केन्द्र अन्तर्गत हाल 55,000 ग्राहक रहेका छन्। गएको 8 गतेदेखि 11 गते आइतबारसम्म परेको ठूलो वर्षाबाट 27 जनाले ज्यान गुमाएका छन्। बितेको 4 दिनको अवधिमा पहिरोका 304 र बाढ़ीका 87 घटना भएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले आज सार्वजनिक गरेको प्रतिवेदन अनुसार पहिरोबाट 11 पुरूष र 9 महिला तथा बाढ़ी र ठूलो वर्षाबाट 4 पुरूष र 3 जना महिलाले ज्यान गुमाएका छन्। त्यस्तै 4 जनाको अवस्था थाहा हुन सकेको छैन। 8 जना घाइते भएका छन्। 1082 परिवार प्रभावित भएका छन्। 227 घर पूर्ण अनि 142 घरमा आंशिक क्षति भएको छ। 10 पुल 31 गोठ र 114 पशु चौपाया क्षति भएको प्राधिकरणको तथ्याङ्क रहेको छ। बाढ़ी पहिरो प्रभावित क्षेत्रका झण्डै 2000 जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको थियो। नेपाल सरकार मन्त्री परिषदको बैठक आज बस्ने भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा दिउँसो 3 बजे बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। बैठकमा मुलुकका विभिन्न भागमा भएका पछिल्ला विपदका घटना लगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ। र कपिलवस्तुको शिवराज नगरपालिका 1 चोर खोलामा माथिबाट खसेको ढुंगा बसमा लाग्दा 4 जना यात्रु घाइते भएका छन्। घाइते मध्ये 2 पुरूषको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालले बताउनुभयो। आज बिहान करिब 10:25 बजे पूर्व पश्चिम राजमार्ग अन्तर्गत चोरखोलामा काठमाण्डुबाट दाङतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश 01001-3730 नम्बरको बसमाथि अचानक ढुंगा खसेर लागेको थियो। बस चालक चितवनको रत्नगर नगरपालिका 11 का 49 वर्षीय लोक बस्नेतका अनुसार ढुंगा खसेपछि बसमा सवार यात्रु घाइते भएका थिए। घटनाको खबर पाए लगतै सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। घाइते मध्ये बर्दियाको गेरुवा गाउँपालिका 2 का 56 वर्षीय सूरजलाल थारूको टाउको र घाँटीमा चोट लागेको छ। सोही स्थानका 37 वर्षीय दोबरीका प्रसाद थारूको अनुहारमा चोट लाग्नुका साथै दाहिने खुट्टा भाँचिएको प्रहरीले जनाएको छ। चितवनको भरतपुर महानगरपालिका 29 की 20 वर्षीय सलेना सुनारको खुट्टामा चोट लागेको छ। उहाँको अवस्था सामान्य रहेको बताइएको छ। कञ्चनपुरको अमर बस्ती 10 कि 40 वर्षीय भगवती कडेलको ढाडमा चोट लागेको र उहाँको अवस्था पनि सामान्य रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक उपचार भालुबाङ अस्पतालमा गरिएपछि चारैजना घाइतेलाई थप उपचारका लागि पाकेको नेपालगंज स्थित भेरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। हवस् त, दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते।
3: कता हिँड्नु नि बाबु, बजारतिर नि?
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाइ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माटोतिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती हल रोड, छोराही दान,
6: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98478727977
7: र 98578030689।
8: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
9: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
10: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471993944, 98471993944।

0: गंगा उदयले मेरो एभरेस्ट।
1: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
2: अब टाढा जानु पर्दैन। नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
1: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
2: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
1: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
2: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
2: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
1: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य, गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
2: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
1: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
2: सम्पर्क नम्बर 082-560-23।
1: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
3: हजुर, गजबको अफर आयो। हजुर, गजबको अफर आयो। कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। लौ गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त, अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्।
4: संचालक नरेश कुमार श्रेष्ठ।
5: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: वाय नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका। सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट। वाय नेट, अब सबै कनेक्टेड।
1: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन्न नजाने
1: जान्न
0: फ्रिज डीप फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
1: पाइनि भएर त जान लाग्यो नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिनौ
1: आई लभ यू पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डीप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया
2: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
2: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
1: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कूलको अगाडि मोबाइल नम्बर 98494-67487।
3: But that was just the beginning. The real game begins now.
4: एफएक्स सिनेमाज घोराई 10 चौटिकुला दाङमा यही असोज 9 गतेदेखि भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानाक चलचित्र आचार्य
3: उसको निधारमा शान्ति छ तर उसको आँखा भित्र लुकेको छ विरालको शक्ति।
4: जदौ
5: रागले बोल्यो जातको चलना पानी हातको
4: बाएक एउटा
6: मलाई मेरी छोरी फूल जस्तै लाग्छ। आजदेखि हजुरको शिरमा सिउरी दिएछु।
4: साथै हिन्दी कथानाक चलचित्र पैराडाइज पनि भव्य प्रदर्शन भइरहेको छ। हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
7: लेकिन उसी जात में पैदा हुए कौओं के बारे में घंटा भी नहीं लिखा। ये क्रोधित हुए उन कौओं की कहानी है।
4: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजयादशमी दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैव भरिलाई
1: द रियल गेम बिगिन्स नाउ
2: स्वर्गधारी चलचित्र मन्दिर घोराही दाङमा यही असोज 9 गते देखि भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानाक चलचित्र आचार्य
3: उसको निधारमा शान्ति छ तर उसको आँखा भित्र लुकेको छ विनाशको तस्बिर
2: साथै नेपाली कथानायक चलचित्र बा एक योद्धा हेरेर भरपूर मनोरञ्जन लिनुहोस्
4: जस्तो नलायक छोरा सामान कसैको पनि नहोस्
5: होइन भाइला
6: लखर लखर कहाँ हिँडिस्
7: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
5: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
7: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ
7: ल ल काका गइहाले म
8: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
7: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
8: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ साथमा तीन पटक खाना तथा बस्न फ्री 45 वर्षसम्मका मानिस जान मिल्ने 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 98578 45226
9: मध्य पश्चिम यति बेला दिउँसोको 2 बजेको छ

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। घोराही तुलसीपुर सड़क खण्ड अन्तर्गत ग्वारखोला पुलको पूर्वतर्फ सड़क भाँसिएर बन्द भएको सवारी आवागमन 4 दिनभित्र सहज हुने भएको छ। तुलसीपुर उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख माधव ओली र विपद व्यवस्थापन समिति संयोजक दुजमान भण्डारी सोमबार फिल्डमै पुगेर सड़क सञ्चालनका लागि तत्काल पहल गर्नुपर्ने बताउनु भएको हो। नगरको टोलीले पुल सञ्चालन गर्न वा तत्काल डाइभर्सन निर्माण गरी सवारी आवागमन सहज बनाउन निर्देशन दिएको हो। निर्देशनपछि ठेकेदार कम्पनीका प्रतिनिधिले असोज 16 गतेसम्म सड़क सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। यसैबीच बाइपासका रूपमा प्रयोग भइरहेको वैकल्पिक सड़कमा रहेका खाल्डाखुल्डी परेर आवागमन सहज बनाउने काम समेत गरिएको छ। सड़क भाँसिएपछि ग्वारखोला पुलको पूर्वतर्फको सड़कमा 3 दिनदेखि सवारी आवागमन बन्द रहेको छ। बाँकीमै निर्माणाधीन सिक्टा सिंचाई आयोजनाले मूल नहरबाट किसानका खेतसम्म पानी पुर्याउने उद्देश्यले शाखा तथा उपशाखा नहर विस्तारको काम अघि बढ़ाएको छ। आयोजनाले खजुरा र बैजनाथ गाउँपालिकाका थप क्षेत्रमा सिंचाई सुविधा विस्तार गर्न गुरूवा गाउँ शाखा र उपशाखा नहर निर्माणको तयारी तीव्र पारेको हो। आयोजनाका निर्देशक राजु आचार्यका अनुसार पश्चिम कुल मूल नहर अन्तर्गत गुरूवा गाउँ शाखा र उपशाखा नहर निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण प्रक्रिया अघि बढ़ाइएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले जग्गा प्राप्ति एन 2034 दफा 3 अनुसार असोज 3 गते सूचना जारी गरी आयोजनाका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया शुरू गरेको हो। जग्गा अधिग्रहण अन्तर्गत खजुरा गाउँपालिका वडा नम्बर 1, 2, 5 र 8 तथा बैजनाथ गाउँपालिका वडा नम्बर 5 र 6 पर्ने जग्गा समेटिएको छ। आयोजनाका अनुसार सम्बन्धित जग्गाधनी वा कानूनी वारिसले सूचना प्रकाशित भएको मितिले 15 दिनभित्र जिल्ला प्रशासन कार्यालय वा सिक्टा सिंचाई आयोजनाको कार्यालयमा निवेदन दिई मुआवजा दावी गर्न सक्नेछन्। हनी ट्र्यापमा पारेर आपराधिक लाभ उठाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। रामेछापको गोकुल गंगा गाउँपालिका 2 घर भई हाल काठमाडौँको सुकेधारामा बस्दै आएकी 30 वर्षीय सविता श्रेष्ठ पक्राउ पर्नु भएको हो। उहाँलाई जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले गत असोज 5 गते नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार श्रेष्ठले विक्रम सम्बत 2081 बाँकेको बैजनाथ गाउँपालिका 2 बस्ने 32 वर्षीय एक पुरूषलाई ब्ल्याकमेलिङ गर्दै आएकी थिइन्। पूर्व योजना अनुसार ती पुरूषलाई मायाप्रेम र शारीरिक सम्बन्धको जालमा पारेपछि विभिन्न मुद्दामा फसाइदिने धम्की दिँदै उनले पटक पटक नगद तथा जिन्सी सामान असूल गरेकी थिइन्। आपराधिक लाभ लिएर फरार रहेकी उनलाई काठमाडौँबाट पक्राउ गरी प्रहरीले हिरासतमा राखेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरले जानकारी दिनुभएको छ। र आज विश्व मुटु दिवस नेपालमा पनि मनाइदछ। हरेक वर्ष सेप्टेम्बर 19 तारीखमा विश्व मुटु दिवस मनाउने गरिन्छ। विश्व मुटु महासंघको आह्वानमा सन् 2000 यो दिवस मनाउन थालिएको हो। मुटुलाई ढकन देऊ भन्ने नाराका साथ आज विश्वभर मुटु दिवस मनाउन लागि हो। यस वर्षको विश्व मुटु दिवसको सन्देश मुटुलाई स्वस्थ राख्ने र हृदयघातका लक्षणबारे सचेत गराउनेतर्फ केन्द्रित छ। पछिल्लो समय नेपालमा मुटु रोगको जोखिम बढ़दै गएको छ। अस्वस्थ खानपान, धूम्रपान तथा श्रुतिजन्य पदार्थको सेवन, शारीरिक गतिविधिको कमी, मानसिक तनाव, मोटोपन तथा उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोल जस्ता समस्यालाई समयमै नियन्त्रण नगर्दा मुटु रोगको जोखिम बढ़दै गएको डाक्टरहरू बताउँछन्। सरकारी तथ्याङ्क अनुसार नेपालमा वर्षेनी 15,000 भन्दा धेरै हृदयघातका बिरामी थपिन्छन्। सुगर, प्रेसर र अन्य रोग लागेको थाहा नपाउँदा त्यसको दबाव मुटुमा परेर हृदयघात हुने गरेको छ। मुटु स्वस्थ राख्ने गतिविधिमा ध्यान पुर्याउनु पर्नेमा मुटु रोग विशेषज्ञको जोड़ छ। स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार नेपालमा मुटु रोगबाट वार्षिक 30,000 ज्यान जाने गरेको छ। त्यसमध्ये 13-45 वर्ष उमेर समूहका 1/3 रहेका छन्। मुटु रोग विशेषज्ञका अनुसार नेपालमा युवा अवस्थामा मुटु बिग्रिने क्रम बढ़दो छ। मुटु रोग जीवनशैलीसँग प्रत्यक्ष जोड़िएको रोग हुनाले जीवनशैलीमा सुधार गर्न खानपान र व्यायाममा ध्यान दिन सके मुटु रोगको जोखिम धेरै घटाउन सकिने मुटु रोग विशेषज्ञले बताएका छन्।
हवस् त दिउँसो दुई बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्राली जीवित रोड खोराहिदाङ।
4: फोन 562-5121।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।

0: Pro Red Chakatra, no it like Pro Rasita Pao from 2 and 4 Saksa Yatsma Hamro Patro
1: Nepal Ma Sarvadik Download Gariyeko Hamro Patro App Tapai Ka Lagi Sabai Sajilo Sabai Sajilo Tapai Pani Download Garnu Ho Kineki Yatsma Sabai Cha
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा महासेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
3: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत महासेवन अनिवार्य छ।
2: हरेक बिहान मनतातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
4: शुद्ध महका लागि कहाँ जाने त?
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
4: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
6: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सराचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
7: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
8: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन। तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराही हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 9843-0653-23।
9: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
10: विशेषज्ञ डाक्टरी सेवाहरू
9: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँचका उपचार सेवा।
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
11: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
10: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
9: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
12: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
13: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-5590-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
14: डाक्टर राजीव ढकाल MBBS MS FMAS DMAS अब शंकर मेडिकल हल खोराई दाङमा। डाक्टर द्वारा दिइने सेवाहरू
15: पित्त थैलीको पत्थरीको शल्यक्रिया तथा उपचार,
14: एपेन्डिसाइटिस, हाइड्रोसिल हर्नियाको चिरफार,
15: पुरुषको लिंग सम्बन्धी समस्या,
14: पिसाब पोल्ने समस्या,
15: स्त्रीको स्तनको समस्याको चिरफार तथा उपचार, फार तथा उपचार,
14: पाइल्स, फिस्टुला, होमोराइड, साइनसको समस्याको चिरफार तथा उपचार
15: शरीरको कुनै पनि भागमा पलाएको गाँठा गुठीको चिरफार तथा उपचार
14: निर्गौलाको समस्या सम्बन्धी रोगका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
15: डाक्टर भेट्ने समय
14: बिहान 7 बजेदेखि 8:30 बजेसम्म
15: दिउँसो 1 बजेदेखि 2 बजेसम्म
14: साँझ 5 बजेदेखि 8 बजेसम्म
16: सम्पर्क शङ्कर मेडिकल हल निमहल रोड गोराही दाल फोन नम्बर 082-5562-23 98-78-18-617 98-78-35-643
17: होइन के भयो दाई किन झोक्रे आएर बस्नु भएको
18: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
17: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
18: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
17: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
18: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98-578-34-910
17: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
19: नमस्कार म झर्ना थापा अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन नजाने
1: जान्न
0: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के
0: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि
1: पाइने भएर त जान लाग्यो नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिनौ
1: आई लभ यु पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जड़ान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ कोराइटा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
8: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
7: उपलब्ध शल्यक्रियाहरू
8: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
7: बालबालिकाको न्यूरो सर्जरी
8: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
7: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
8: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
7: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
9: खुसीको खबर
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
8: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
7: उपचार हुने रोगहरू
8: पायल फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
7: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
8: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
7: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
8: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
7: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
8: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
11: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चौक दाङ सम्पर्क फोन नम्बर 98686-61-694
12: सीता के भयो तिमीलाई घुम्सेर बसेछौ
13: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
12: के कुरा गर्छु निमले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
13: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ।
5: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
8: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
5: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847723572।
14: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
15: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
14: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
15: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
14: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
15: ल ल काका, गइहाले म।
16: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
17: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
16: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 9857845226।
18: कसरी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्, 50,000 काटौँ, पुरस्कार जित्नुहोस्। लौ लौ लौ, गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त, अनि कसरी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
19: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम ट्याङ च्याक, यति बेला दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बीपी राजमार्गमा एकतर्फी साना गाड़ी चल्न थाले। काठमाडौँ हेटौँडा जोड्ने कान्ति लोकपथ पनि खुल्यो। लामो दूरीको यात्रा गर्दा जोखिम कायमै रहेकाले सावधानी अपनाउन प्रहरीको आग्रह। कांग्रेसको 15 महाधिवेशन 2 दिन सर्यो। असोज 18 गते काठमाडौँमा उद्घाटन हुने। संस्थापन इतर पक्ष पनि समानान्तर महाधिवेशनको तयारीमा। मलेसिया कामदार पठाउन सूचीकृत म्यान पावर कम्पनीलाई नाम फिर्ता लिन विभागको निर्देशन। कूटनीतिक पहल मार्फत समस्या समाधान गर्नुपर्ने भन्दै व्यवसायीहरू असन्तुष्ट। ओपन एआईले नयाँ एआई मोडेल सार्वजनिक नगर्ने। सुरक्षा र विश्वसनीयता सम्बन्धी मापदण्डहरू पालना नगरेको कम्पनीको भनाई। र एक दिवसीय वरियतामा अस्ट्रेलिया 5 स्थानमा झर्यो। नेपाल खबरमा अब पूरा खबर। लगातारको वर्षासँगै आएको बाढ़ी पहिरोका कारण 4 दिनदेखि अवरूद्ध बीपी राजमार्गमा साना गाड़ीहरू एकतर्फी रूपमा चल्न थालेका छन्। बाढ़ीले सड़क तथा अस्थायी डाइभर्सन बगाएका ठाउँमा डाइभर्सन र पहिरो पन्साएपछि गाड़ी एकतर्फी चल्न थालेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार नवबुद्ध नगरपालिका 6 को चौकी डाँडा, रोशी गाउँपालिका 7 को कटुन्जी तथा 400 बेसी, वडा नम्बर 8 को गिम्दी बेसी र वडा नम्बर 11 को मामती क्षेत्रमा सड़क अवरूद्ध भएको थियो। चौकी डाँडामा रोशी खोलाको बहाव अझै उच्च रहेकाले तत्काल खोलाको किनारमा डाइभर्सन बनाउन नसकेपछि खानेपानीको पम्प हाउस रहेको भित्री ट्र्याकबाट गाड़ीहरू सञ्चालन गरिएका छन्। सड़क खुले पनि नदीको वहाव र सड़कको अवस्थालाई ध्यान दिएर सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। यस्तै लगातारको वर्षासँगै गएको पहिरोका कारण केही दिनदेखि अवरूद्ध बनेको कान्ति लोकपथ आज दिउँसोदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। वर्षाले सड़कका विभिन्न ठाउँमा पहिरो खसेपछि काठमाडौँ हेटौँडा जोड्ने यो मुख्य राजमार्ग अवरूद्ध भएको थियो। अहिले एकतर्फी गाड़ी चल्न थालेका ट्राफिक प्रहरीले जनाएको छ। यता पृथ्वी राजमार्गमा पर्ने धादिङको कृष्णभेर, परेवाभीर र बांगे मोड़ क्षेत्रमा सड़क भने अवरूद्ध नै छ। यसैबीच सड़क अवरूद्ध भएर काठमाडौँमा रोकिएका ट्रक तथा ठूला बसहरू पनि आजदेखि क्रमशः गन्तव्यतर्फ जान शुरू गरेका छन्। काठमाडौँको कलंकी, बल्फू, भक्तपुरको सूर्य विनायक लगायतका क्षेत्रमा गाड़ीको चाप बढ़ेको छ। नेपाली कंग्रेसको 15 महाधिवेशन 2 दिन फर सरेको छ। यसअघि असोज 16 गतेदेखि शुरू गर्ने तयारी भएको महाधिवेशन अब आउँदो आइतबार असोज 18 गते दिउँसो 2 बजे काठमाडौँको खुला मंचमा उद्घाटन हुने भएको छ। महाधिवेशन 18 गते देखि शुरू हुने। देशका विभिन्न ठाउँमा अविरल वर्षाका कारण सृजना भएको प्रतिकूल परिस्थितिलाई ध्यानमा राख्दै मिति सारेको कांग्रेसले जनाएको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले आज निकाल्नुभएको विज्ञप्तिमा महाधिवेशन अन्तर्गत वडा, गाउँपालिका र नगरपालिका तहका अधिवेशन सम्पन्न भइसकेको तथा प्रदेश सभा क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन भइरहेका बताउनु भएको छ। यसैबीच गगन थापा नेतृत्वको नेपाली कंग्रेसले अधिवेशनको गतिविधि अघि बढ़ाइरहँदा निवर्तमान सभापति शेरबहादुर देउबा पक्षले पनि बेग्लै महाधिवेशन गर्ने तयारी गरेको छ। देउबा पक्ष असोज 15 गते ओडा अधिवेशन, आउँदो मंगिर 21-देखि 23 गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारीमा छ। कांग्रेसभित्र दुई पक्ष नै समानान्तर महाधिवेशन गतिविधिमा लागेका छन्। वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रलाइजेशन सिस्टममा सूचीकृत 275 म्यान पावर कम्पनीलाई आफ्नो नाम फिर्ता लिन निर्देशन दिएको छ। विभागले ती कम्पनीहरूलाई पत्र पठाउँदै एफडब्ल्यूसीएमएसको वेबसाइटमा रहेका आफ्नो आबद्धता 7 दिनभित्र फिर्ता लिन निर्देशन दिएको हो। वैदेशिक रोजगार ऐन 2064 को दफा 37 बमोजिम निर्देशन दिएको विभागले जनाएको छ। साथै प्रतिस्पर्धा संकुचन गर्ने गतिविधिमा संलग्न नहुन म्यान पावर कम्पनीहरूलाई सचेत समेत गराइएको छ। विभागको निर्देशनप्रति सूचीकृत म्यान पावर व्यवसायहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूले म्यान पावर कम्पनीलाई नाम फिर्ता लिन निर्देशन दिनुभन्दा सरकारले कूटनीतिक पहल मार्फत मलेसिया सरकारसँग समन्वय गरेर समस्या समाधान गर्नुपर्ने बताएका छन्। मलेसिया रोजगारीमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता समेत गर्नुभएको थियो। तर मलेसिया सरकारले भने अहिलेसम्म यसबारे कुनै सार्वजनिक धारणा बाहिर निकालेको छैन। अध्यादेश निष्क्रिय भएपछि कानूनी रूपमा निष्क्रिय भएका केही व्यवस्था फेरि कायम गर्ने बाटो खुलेको छ। सरकारले ल्याएको केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 आज प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएको हो। प्रतिनिधि सभाको बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफल भयो। छलफलपछि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो। विभिन्न अध्यादेश मार्फत केही नेपाल ऐन संशोधन गर्न बनेका व्यवस्था निष्क्रिय भएसँगै कानूनी रूपमा निष्क्रिय भएका ती व्यवस्था फेरि कायम गर्न सरकारले यो विधेयक ल्याएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। विपदका कारण प्रभावित बालबालिकाको संरक्षण र मनोसामाजिक विकासका लागि रसुवाका विभिन्न ठाउँमा 13 बालमैत्री केन्द्र स्थापना गरिएको छ। नेपाल रेडक्रस सोसाइटीले युनिसेफको सहयोगमा ती केन्द्र स्थापना र सहजीकरण गरेको हो। भटुकोशी बाढीबाट उत्पन्न विपदको अवस्थालाई मध्यनजर गर्दै प्रभावित बालबालिकाहरूलाई सुरक्षित, सहज र बालमैत्री वातावरण उपलब्ध गराउने उद्देश्यले केन्द्र संचालनमा ल्याइएका छन्। अहिलेसम्म स्थापना गरेका केन्द्र मध्ये 9 केन्द्र पूर्ण रूपमा संचालनमा आइसकेका छन् भने बाँकी 4 संचालनको क्रममा छन्। अहिले संचालनमा रहेका केन्द्रमा 462 बाल बालिकाहरूले आश्रय लिइरहेका छन्। लगातारको वर्षापछि गएको आइतबार घटे खोलामा लेदोसहितको ढुङ्गा गिटी बालुवाले थुनिएको मर्स्याङ्दी नदी खोल्न शुरू गरिएको छ। नदी थुनिएर बनेको ताललाई खोल्न थालिएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। धार परिवर्तन गरेर नदीको पानी आंशिक रूपमा बगिरहेको र एक्सावेटर लगायतका सामग्री उपयोग गरी केही मात्रामा काम शुरू भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रशासनका अनुसार पुलमाथिबाट नै नदीले धार परिवर्तन गरेकाले त्यस क्षेत्रका केही घर समेत डुबानमा परेका हुन्। होटल संघ नेपालका अध्यक्ष विनायक शाहले नेपाल भ्रमणका लागि सुरक्षित रहेको सन्देश तत्काल विश्वभर फैलाउन आवश्यक रहेको बताउनु भएको छ। भोटेकोशी करिडोरमा आएको बाढ़ीका कारण नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पार्न सक्ने भन्दै उहाँले दशैं तिहारको मुख्य पर्यटकीय सीजन अघि नै भारत, चीन लगायत प्रमुख पर्यटकीय बजारमा प्रवर्धन अभियान संचालन गर्नुपर्ने बताउनु भएको हो। अध्यक्ष शाहले भोटेकोशी क्षेत्रमा विपद आए पनि काठमाडौँ, पोखरा, चितवन लगायत प्रमुख पर्यटकीय गन्तव्य सामान्य अवस्थामा रहेको स्पष्ट सन्देश अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सरकार, पर्यटन बोर्ड, विदेशमा रहेका नेपाली दूतावास र निजी क्षेत्रले संयुक्त रूपमा काम गर्नुपर्ने बताउनु भएको छ। अब विदेशको खबर। सुरक्षा सम्बन्धी चिन्ताका कारण ओपन एआईले आफ्नो नयाँ कृत्रिम बुद्धिमत्ता एआई मोडल जीपीटी 6.1 अस्त्र सार्वजनिक नगर्ने भएको छ। च्याट जीपीटी निर्माता कम्पनी ओपन एआईले आज यसको पुष्टि गरेको हो। कम्पनीले यो मोडलको सुरक्षा र विश्वसनीयता सम्बन्धी आफ्ना स्थापित मापदण्डहरू पूर्ण रूपमा पूरा नगरेको जनाएको बीबीसीले लेखेको छ। ओपन एआईमा सुरक्षा प्रणाली प्रमुख साँची जैनले यो एआई मोडलले इन्टरनेट ब्राउज गर्ने र एपहरू चलाउने जस्ता कार्यहरू स्वायत्त रूपमा गर्न सक्ने भए पनि यसको कार्य सम्पादन कम्पनीको अपेक्षा अनुरूप नभएको बताउनु भएको छ। अब खेल खबर। आईसीसी एक दिवसीय वरियतामा अस्ट्रेलिया 5 स्थानमा झरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा अस्ट्रेलिया 1 स्थान खस्किएर 5 स्थानमा झरेको छ। घरेलु टोली दक्षिण अफ्रिकासँग 3 खेलको एक दिवसीय श्रृंखला खेलिरहेको अस्ट्रेलियाले लगातार 2 खेलमा हार बेहोरेको छ। एक दिवसीय वरियतामा पाकिस्तान 1 स्थान सुधार गरेर 4 स्थानमा उक्लिएको छ। यस्तै इंग्ल्याण्ड 1 स्थान सुधार गरेर 6 स्थानमा उक्लिएको छ। यसै गरी श्रीलंका 1 स्थान खस्किएर 7 स्थानमा झरेको छ। घरेलु टोली
6: इंग्ल्याण्डले तीन खेलको एकदिवसीय श्रृंखलामा श्रीलंकालाई 2-1 हराएको थियो। एकदिवसीय वरियतामा भारत शीर्ष, त्यसै गरी न्यूजील्याण्ड दोस्रो र दक्षिण अफ्रिका तेस्रो स्थानमा यथावत छन्। एकदिवसीय वरियतामा नेपाल 17 स्थानमा यथावत छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बीपी राजमार्गमा एकतर्फी साना गाड़ी चल्न थाले। काठमाडौँ हेटौँडा जोड्ने कान्ति लोकपथ पनि खुल्यो। लामो दूरीको यात्रा गर्दा जोखिम कायमै रहेकाले सावधानी अपनाउन प्रहरीको आग्रह। कांग्रेसको 15 महाधिवेशन 2 दिन सर्यो। असोज 18 गते काठमाडौँमा उद्घाटन हुने संस्थापन इतर पक्ष पनि समानान्तर महाधिवेशनको तयारीमा। मलेसिया कामदार पठाउन सूचीकृत म्यान पावर कम्पनीलाई नाम फिर्ता लिन विभागको निर्देशन। कूटनीतिक पहल मार्फत समस्या समाधान गर्नुपर्ने भन्दै व्यवसायीहरू असन्तुष्ट। ओपन एआईले नयाँ एआई मोडल सार्वजनिक नगर्ने, सुरक्षा र विश्वसनीयता सम्बन्धी मापदण्डहरू पालना नगरेको कम्पनीको भनाई। र एकदिवसीय वरियतामा अस्ट्रेलिया 5 स्थानमा झर्यो।
7: कस्तो राम्रो जुत्ता लगाएको,
8: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
7: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
8: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
7: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
8: एकपटक दङ्गालीबाट किनेर हेर न।
7: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
9: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
8: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
10: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
11: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
8: प्रोप्राइटर सोमराज रैदास।
12: सम्पर्क फोन नम्बर 0825367775।
8: सम्पर्क नम्बर 98478726873।
13: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एकपटकमा।
11: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराईमा।
14: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू:
15: पाठेघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
14: पाठेघर सम्बन्धी समस्याको अपरेशन सेवा,
16: अन्य विशेषज्ञ सेवाहरू,
17: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेलद्वारा बिरामी चेक
18: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
19: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
20: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
21: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
22: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
23: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
11: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई, जाँच। फोन नम्बर 0

0: 85 63 218।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: न्युरोरोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
3: वरिष्ठ न्यूरोफिजिक्सियन डाक्टर सन्दीप कुमार जयसवाल अब हरेक महिनाको दोस्रो शुक्रबार दिव्य फार्मेसी घोराईदाङमा।
2: डाक्टर द्वारा दिइने सेवाहरू:
3: टाउको दुखाई,
2: चक्कर लाग्ने, बेहोश हुने,
3: प्यारालाइसिस, पक्षघात,
2: मिर्गी रोग, छारे रोग,
3: इन्सिफलाइटिस, मेनेन्जाइटिस भएको,
2: पार्किन्सन रोग,
3: इइजी, इएमजी, एनसीभी गराउनु पर्ने अवस्थामा,
2: नसा च्यापिएको,
3: स्मरण शक्ति कम हुने,
2: मस्तिष्कघात, स्ट्रोक र न्यूरोलोजिकल जटिलता भएका बिरामीले पनि तुरन्त सम्पर्क गर्नुहोला।
3: फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
2: डाक्टर आउने समय यही असोज 16 गते शुक्रबार।
3: सम्पर्क फोन नम्बर 082-590-410, 98-478-28913।
2: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासीदाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
5: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू:
5: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू:
6: छाती, दम, निमोनिया, खोकी, छेरो,
5: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
6: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
5: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
2: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू:
5: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
6: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
5: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने।
6: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
5: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
6: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
5: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
6: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
5: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
6: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
7: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26001।
8: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि, दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा। प्राइम डेन्टल क्लिनिक।
3: प्राइम डेन्टल क्लिनिक, नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान: घोराईदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 082-595-7994, मोबाइल नम्बर 98-22-87-94।

0: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: साइकल चढेर
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पार्या छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
2: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
6: सम्पर्क मोबाइल 98478727977
7: र 98578330869।
8: के तपाईँलाई विद्युतीय पोल चाहिएको छ?
9: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले
8: विगत 15 वर्षदेखि विद्युत विस्तारमा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको श्री सत्यसाई कंक्रिट पोल इन्डस्ट्रीज प्रणाली सतबरियाबाट आईएसआई प्रमाण पत्र प्राप्त कच्चा पदार्थबाट निर्मित विभिन्न साइजका विद्युतीय पोल प्रयोग गरी वर्षौं वर्ष ढुक्क रहनुहोस्।
10: सम्पर्क श्री सत्यसाई कंक्रिट पोल इन्डस्ट्रीज प्रणाली, जिसस रोड, घोराही दाङ।
8: फोन नम्बर 082560788।
10: सम्पर्क व्यक्ति महेश चौधरी, मोबाइल नम्बर 98128240072।
11: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
12: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
11: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
13: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
10: फोन नम्बर 082560479,
13: मोबाइल नम्बर 98494667487।
14: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
15: कहाँ हुनु हो काका, यसो चौतारोतिर, घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
14: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
15: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
14: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
15: ल ल काका, गइहाले म।
16: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
15: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
16: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
17: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
16: दुबईको एसीका पार्टपुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98578445226।
15: होइन के भयो दाई, किन झुक्रे आएर बस्नु भएको?
16: के हुनु र भाई, आँखा दुखेर हैरान भएको छ।
15: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
16: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
15: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
16: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578334910।
15: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
7: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
14: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
7: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
14: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
7: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
14: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
7: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
14: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
7: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
14: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
7: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
14: सम्पर्क नम्बर 082-560-23।
7: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार। त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
18: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू,
19: विस्तृत आँखा परीक्षण उपचार,
20: बाल दृष्टि रोग निदान उपचार,
18: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
19: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
18: कन्ट्याक्ट लेन्स सेवा,
7: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
18: कृत्रिम आँखा फिटिङ गरिन्छ,
19: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ,
18: दाङ जिल्लाकै पहिलो र एकमात्र
20: भिजन थेरापी सेवाहरू,
18: अल्छी आँखा उपचार,
7: डेढो आँखा उपचार,
18: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
19: डबल भिजन उपचार,
18: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
19: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
18: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बाल बालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
19: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
14: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
7: फोन नम्बर 98-89-84-602 र 98-64-83-84-73।
21: मध्यपश्चिम ट्याङ च्याक यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। जिल्ला प्रशासन कार्यालय सल्यानले सेवाग्राहीका लागि नागरिक सहायता कक्ष संचालनमा ल्याएको छ। कक्षबाट नागरिकता राहदानी र राष्ट्रिय परिचय पत्र लगायत सेवाका फारम भर्ने कागजात फोटोकपी स्क्यान इमेल तथा प्रिन्ट सेवा निशुल्क उपलब्ध गराइँदैछ। यसअघि कार्यालय बाहिरका पसलमा शुल्क तिरेर लिनुपर्ने सेवा कार्यालय परिसरमै निशुल्क उपलब्ध भएपछि सेवाग्राहीलाई सहज भएको छ। प्रमुख जिल्ला अधिकारी वन्दना कुमारी केसीका अनुसार सेवाग्राहीको आवश्यकता हेरेर सहायता कक्षलाई थप व्यवस्थित र विस्तार गरिनेछ। कर्णाली प्रदेश सरकारको मन्त्री परिषद समावेशी नभएको भन्दै अदालतमा रिट दायर भएको छ। इन्सेक कर्णाली प्रदेश कार्यालयले उच्च अदालत सुर्खेतमा रिट दायर गरेको हो। मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय मुख्यमन्त्री मंगलबहादुर शाही कर्णाली प्रदेश प्रमुखको कार्यालय र प्रदेश प्रमुख यज्ञराज जोशीलाई विपक्षी बनाई रिट दायर गरिएको छ। कर्णालीको मन्त्री परिषद गठन संविधानको मर्म अनुसार समावेशी नभएको र यसअघि उच्च अदालत सुर्खेतले गरेको आदेश विपरीत भएको भन्दै उच्च अदालत सुर्खेतमा उत्प्रेषण परमादेश लगायत अन्य चाहिने आदेश जारी गरी पाऊ भन्दै रिट परेको हो। इन्सेकको तर्फबाट नारायण सुवेदी र ललिता विकले रिट दायर गर्नुभएको छ। निवेदनमा भनिएको छ, राष्ट्रिय जनगणना 2078 को तथ्याङ्क अनुसार नेपालमा दलितको जनसंख्या 41,55,917 रहेको छ, जुन देशको कुल जनसंख्याको 13.8% जनसंख्या हो। कर्णाली प्रदेशको तथ्याङ्क अनुसार दलितको संख्या 4,89,639 अर्थात 29% जनसंख्या दलितको छ, तर कर्णाली प्रदेश सरकारको मन्त्री परिषदमा एकजना पनि दलितको प्रतिनिधित्व छैन। कर्णाली प्रदेशमा कुल 40 जना सदस्य मध्ये 4 जना दलित सदस्य अर्थात 10% संख्या दलितको छ। नेपालको संविधान 2072 को प्रस्तावना समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प उल्लेख छ। संविधानमा राज्यका निर्देशक सिद्धान्त तथा नीति तथा दायित्वमा पनि समावेशी समानुपातिक सिद्धान्तलाई राज्यले आत्मसात गर्नुपर्ने व्यवहार उल्लेख छ। संविधानको धारा 168(9) समावेशी सिद्धान्तका आधारमा प्रदेश परिषद गठन गर्नुपर्ने संवैधानिक व्यवस्था छ, तर कर्णालीमा संविधान विपरीत मन्त्री परिषद गठन भएको निवेदक द्वयले उल्लेख गर्नुभएको छ। घोराई तुलसीपुर सड़क खण्ड अन्तर्गत ग्वारखोला पुलको पूर्वतर्फ सड़क भाँसिएर बन्द भएको सवारी आवागमन 4 दिनभित्र सहज हुने भएको छ। तुलसीपुर उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख माधव ओली र विपद व्यवस्थापन समिति संयोजक दुजमान भण्डारी सोमबार फिल्डमै पुगेर सड़क सञ्चालनका लागि तत्काल पहल गर्नुभएको हो। नगरको टोलीले पुल सञ्चालन गर्न वा तत्काल डाइभर्सन निर्माण गरी सवारी आवागमन सहज बनाउन निर्देशन दिएको हो। निर्देशनपछि ठेकेदार कम्पनीका प्रतिनिधिले असोज 16 गतेसम्म सड़क सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। यसैबीच बाइपासका रूपमा प्रयोग भइरहेको वैकल्पिक सड़कमा रहेका खाल्डाखोल्डी पुरेर आवागमन सहज बनाउने काम समेत गरिएको छ। सड़क भाँसिएपछि ग्वारखोला पुलको पूर्वतर्फको सड़कमा 3 दिनदेखि सवारी आवागमन बन्द रहेको छ। र बाँकेमा निर्माणाधीन सिक्टा सिधाई आयोजनाले मूल नहरबाट किसानका खेतसम्म पानी पुर्याउने उद्देश्यले शाखा तथा उपशाखा नहर विस्तारको काम अघि बढ़ाएको छ। आयोजनाले खजुरा र बैजनाथ गाउँपालिकाका थप क्षेत्रमा सिंचाई सुविधा विस्तार गर्न गुरूवा गाउँ शाखा तथा उपशाखा नहर निर्माणको लागि तीव्र पारेको हो। आयोजनाका निर्देशक राजु आचार्यका अनुसार पश्चिम मूल नहर अन्तर्गत गुरूवा गाउँ शाखा र उपशाखा नहर निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण प्रक्रिया अघि बढ़ाइएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले जग्गा प्राप्ति एन 2034 को दफा 3 अनुसार असोज 8 गते सूचना जारी गरी आयोजनाका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया शुरू गरेको हो। जग्गा अधिग्रहण अन्तर्गत खजुरा गाउँपालिकाका वडा नम्बर 1, 2, 5 र 8 तथा बैजनाथ गाउँपालिकाका वडा नम्बर 5 र 6 मा पर्ने जग्गा समेटिएको छ। आयोजनाका अनुसार सम्बन्धित जग्गा धनी वा कानूनी वारिसले सूचना प्रकाशित भएको मितिले 15 दिनभित्र जिल्ला प्रशासन कार्यालय वा सिक्टा सिंचाई आयोजनाको कार्यालयमा निवेदन दिई मुआवजा दावी गर्न सक्नेछन्।
हवस् त अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: रिभर्स ओसमोसिस तथा यूबी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था।
1: अर्डर अनुसार खाली बोतलको उत्पादन।
2: 20 लिटर जारमा होम डेलिभरी सेवा।
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी। फोन नम्बर 082-5670-21 र होटल दाङगारी नजिक जीवन चौधरी। मोबाइल नम्बर 98-478-6377।
2: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्। विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
4: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
3: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
2: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
6: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस।
5: हुलासले बनाउँदैछ परिवार एक साथ।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा UAE द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-5625-601, 98-578-35-990, 98-578-31-684।

0: प्रेक्षकत्रो नो इट लाइक प्रो राशिता पाव फ्रॉम टू एंड फ्रो साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

0: मम्मी मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीले सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजे एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902222।
1: नगरौ क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
8: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
7: के कुरा गर्छ? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
8: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
9: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराईको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
10: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
9: शिशु क्लिनिक फर्टिलिटी खोराईदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847723572।
11: जो तपाईँलाई पायल फुसफुसा फुसा भएको छ, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्, यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
12: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
13: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9847793944, 9847793944।

0: गाउँदैथेस मेरो एभरेस्ट
1: मध्यपश्चिम ट्राङ्क्याक यति बेला बेलुकीको 5 बजेको छ।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जानु।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राष्ट्रिय रोड, छोराही दाग,
6: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 77 27 977
7: र 98 5 78 30 6 8 9।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा। प्राइम डेन्टल क्लिनिक,
3: प्राइम डेन्टल क्लिनिक नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराई दाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 0825917694, मोबाइल नम्बर 9822877794।
4: नमस्ते, म रामकृष्ण ढकाल। तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।

0: सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
2: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
1: हुलासले बनाउँदैछ परिवार एक साथ

0: बस गोरखा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोरखा हस्पिटल दाङ फोन नम्बर टिप्नुस 082-563-414।
1: के तपाईँ दाँत तथा गेजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
5: दाङ घोराही भानुचोक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा दैनिक रूपमा विशेषज्ञ एमबीबीएस एमडी इन्टरनल मेडिसिन रोग विशेषज्ञ डाक्टर बसन्त डाङ्गीद्वारा दैनिक बिरामी चेक जाँच तथा परामर्श सेवा दिँदै आइरहेको जानकारी गराउँदछौ। विशेषज्ञबाट दिइने सेवाहरू: छाती, खोकी र दम तथा श्वास प्रश्वास सम्बन्धी रोगहरू,
6: उच्च रक्तचाप, प्रेसर, मुटु सम्बन्धी समस्या उपचार,
5: पेट, गाना गोला, पाचनमा गडबडी, अल्सर, मुखमा अमिलो पानी आउने, डकार आउने, कब्जियतको उपचार,
6: थाइराइड तथा हर्मोन सम्बन्धी जाँच तथा परामर्श,
5: ज्वरो सरुवा रोग सम्बन्धी उपचार सेवा,
6: बात तथा जोड्ने दुख्ने समस्याको उपचार
5: र सामान्य तथा जटिल आन्तरिक रोगहरूको परीक्षण तथा उपचार सेवा।
6: सम्पर्क स्थान पल्लवी स्वास्थ्य क्लिनिक भानुचोक घुराही दाङ।

0: सम्पर्क फोन नम्बर 082-561-683 र मोबाइल नम्बर 98479-25700।
1: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
2: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
3: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
4: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
5: इन्डोस्कोपी सेवा
1: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 082-560-734 र 082-560-138।
6: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
7: विशेषज्ञ डाक्टरी सेवाहरू
6: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
7: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
8: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
7: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
6: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54555।
9: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
10: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
9: अन्य सेवाहरू
11: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
12: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा,
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 082-561-694, सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
13: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
14: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
6: डाक्टर आउने बारे सूचना।
10: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स घोराहीमा।
6: डाक्टरद्वारा दिइने सेवाहरू
10: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
6: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
15: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
13: बिरामी जाँच हुने मिति यही असो 17 गते शनिबार।
5: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
15: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-1-28-89-028।
16: खुशीको खबर।
17: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
18: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
19: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
18: उपलब्ध। शल्यक्रियाहरू
19: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
18: बालबालिकाको न्यूरो सर्जरी,
19: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
18: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
19: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
18: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
20: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
21: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
20: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
22: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
23: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
22: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
23: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
22: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
23: ल ल काका, गइहाले म।
24: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
23: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
24: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
20: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
24: दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानु भावले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-578-45-226।
25: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा
0: निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
1: छाती, दम, निमोनिया, खोकी, छेरो,
0: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
1: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
0: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
2: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
0: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
1: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
0: युरिक एसिड बात भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
1: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
0: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
1: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
0: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
1: कान पाक्ने कानबाट पिप बगिरहने कान गडा हुने
0: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
1: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
20: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001
1: होइन के भयो दाई किन झुक्रे आएर बस्नु भएको
3: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
1: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
3: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
1: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578434910
1: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम चाङ च्याक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी देवा भूषालसँगै म शान्त कुमार बुढा मगरको तपाईलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगा हर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगइन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम FMबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: विनाशकारी हावाहुरीले घोराईबार स्थित किसान होम बहादुर केसीको केरा खेतीमा ठूलो क्षति, स्थानीय सरकारले कुनै किसिमको चासो नदिएको केसीको गुनासो।
1: नेपाल विद्युत प्राधिकरणको तुलसीपुर वितरण केन्द्रले महसुल काउन्टर पूर्ण रूपमा बन्द, 24 घण्टा अनलाइन भुक्तानीको व्यवस्था गरिएको केन्द्रको भनाई।
0: जिल्ला प्रशासन कार्यालय सल्यानले सेवाग्राहीका लागि नागरिक सहायता कक्ष निर्माण, सरकारी कार्यालयमा सूचनाको हक कार्यान्वयनको अवस्था सल्यानमा अझै प्रभावकारी हुन सकेन।
1: र ग्वारखोला पुलको पूर्वतर्फ सड़क भाँसेर बन्द भएको, सवारी आवागमन 4 दिनभित्र सहज बनाइने।
0: अब खबर विस्तारमा।
1: असोज 8 गतेदेखिको वर्षा र त्यसपछिको हावाहुरीका कारण घोराई उपमहानगरपालिका 12 रतनपुरमा होमबहादुर केसीले लगाएको केरा खेतीमा ठूलो नोक्सानी पुर्याएको छ। सरकारी विद्यालयको 9 बिगा जग्गा भाडामा लिएर 4 बिगामा केरा खेती गर्दै आउनुभएका केसीको केरा खेतीमा 90% केराका बोटहरू नष्ट भएका छन्। साना ठूला गरेर 2000 बढ़ी केराका बोट नष्ट भएका छन् भने फल लागेको र दशैं तिहारका लागि भनेर बेच्ने तयारी हुँदै गरेका 1300 बोट केरा पूर्ण रूपमा नष्ट भएको केरा किसान केसीले बताउनुभयो।
2: 8 गतेबाट तपाईँको 9 गते साँझसम्म करिब 30-31 घण्टा लगातार पानी पर्यो, अनि त्यसपछि त्यस साँझदेखि पानी प्लस हावाहुरीले गर्दाखेरि करिब अर्को 30 घण्टा त्यो पानी र हावाहुरी आयो। त्यसले गर्दा अब तपाईँ हाम्रो खेतीको हिसाबले हेर्ने हो भने टोटलमा करिब 2000 बोट र फल लागेको चाहिँ करिब 1300-1400 बोट चाहिँ क्षति पुगेको छ। क्षति त अब करिब करिब 85-90% को हारमा क्षति भएको छ। यो भनेको अब हामीलाई करिब 2 वर्षसम्मलाई चाहिँ अलिकति ब्रेक गरायो। यसलाई हामीले अब यो फाल्न पर्यो, हटाउन पर्यो, त्यसपछि चाहिँ यसलाई फेरि रोप्नु पर्यो। यो खास गरेर अझ केरा रोप्ने सिजन पनि होइन, यसले गर्दा 2 वर्षलाई चाहिँ हाम्रो क्षति भयो, चेन ब्रेक नै भयो, यसले अलिकति चाहिँ डुबायो नै भनौँ न।
1: सबै क्षतिको हिसाब गर्दा करिब 15 लाख रूपियाँ बराबरको प्रत्यक्ष क्षति भएको पीड़ित किसानको गुनासो रहेको छ। यसअघि गत जेठ 20 गते आएको हावाहुरीले पनि उहाँको केरा खेतीमा ठूलो क्षति पुर्याएको थियो। पटक पटकको प्राकृतिक विपदबाट यति ठूलो परिमाणमा क्षति हुँदा पनि स्थानीय सरकार र सरकारवाला निकायबाट कुनै पनि किसिमको चासो नदिएको र निरीक्षण समेत गर्न नआएको गुनासो किसान केसीले गर्नुभएको छ।
2: कुनै पनि रातको लागि हात फिजाउन जाँदैन भन्ने पनि छ मेरो सोच। एउटा के भयो भने अहिले देशै डुबिरहेछ, देश ध्वस्त भएको छ, त्यसले एउटा रिजन चाहिँ त्यो हाम्रो देश पनि डुबिरहेको भएको भएर म जाँदैन। अर्को कारण चाहिँ के हो भने अब यो रातको प्रक्रिया थोरै लामो हुन्छ। मलाई समस्या के हो भने लाग्ला 2 दिन लाग्ला 3 दिन लाग्ला त्यसलाई चाहिँ झेल्न सकिन्थ्यो। त्यो रात माग गर्ने बेलामा हामीले परहरी मुचुल्का बनाउनु पर्छ, परहरी साथीहरू आइदिनुहुन्छ, मुचुल्का बनाउनुहुन्छ, त्यसपछि समस्या के हुन्छ भने उहाँहरूले फेरि हामीलाई दुनो गाई जस्तो बनाउनुहुन्छ, रेगुलर आउने सताउने त्यो गर्नुहुन्छ। अनि मलाई योभन्दा पहिलो पटक चाहिँ खेती हुँदाखेरि आउनुभयो, उहाँहरूले मुचुल्का बनाउनुभयो, जानुभयो, तेल खर्च चाहिँ सरकारले हामीलाई दिँदैन, तपाईँले दिनुपर्छ भनेर पैसा पनि माग्नुहुन्छ। त्यो गर्दाखेरि मलाई ती कुराहरूले अलिकति यो राहत प्रक्रियामा नजाउँ कि भन्ने चाहिँ गराएको छ।
1: व्यावसायिक कृषिमा लागेका किसानहरूले प्राकृतिक प्रकोपबाट बारम्बार यस्ता समस्या झेल्नु परे पनि समयमा राहत तथा क्षतिपूर्तिको व्यवस्था नहुँदा कृषकहरू थप निराश बन्दै गएका छन्। सम्बन्धित निकायको ध्यान समयमै पुग्न सकेको छैन। युवा उद्यमीहरूको सृजनशील प्रयासमा यसरी विपत्ति आउँदा स्थानीय सरकारको व्यवस्थाका कारण युवा उद्यमी पलायन हुने र यसबाट सृजना भएको रोजगारी पनि गुम्ने खतरा रहेको छ।
0: नेपाल विद्युत प्राधिकरणको तुल्सीपुर वितरण केन्द्रले महसुल काउन्टर पूर्ण रूपमा बन्द गर्ने भएको छ। आगामी मंगिर एक गतेदेखि भौतिक काउन्टर बन्द गरी अनलाइन मार्फत विद्युत महसुल भुक्तानी गर्ने गरी आवश्यक व्यवस्था मिलाइने केन्द्र प्रमुख सुरेश कुमार महतोले बताउनुभयो। उहाँका अनुसार सरकारको डिजिटल नेपालको अवधारणा तथा नेपाल विद्युत प्राधिकरणको आर्थिक वर्ष 2083-84 नीति र निर्देशन अनुसार ग्राहक सेवालाई प्रभावकारी बनाई 24 घण्टा अनलाइन भुक्तानीको व्यवस्था मिलाइने छ। हाल अनलाइन भुक्तानी गर्नेको संख्या उल्लेख्य रहेको उहाँको भनाई छ। हाल 42% ग्राहकले अनलाइन मार्फत भुक्तानी गर्न थालेका छन्। भौतिक रूपमा उपस्थित भएर महसुल बुझाउँदा रकम भन्दा बढ़ी समय र आवत जावतमा खर्च हुने भएकाले प्रविधियुक्त प्रणालीलाई अनिवार्य गरिएको प्रमुख महत्वको भनाई छ। उहाँका अनुसार रो 100 महसुल बुझाउन गाउँबाट कार्यालय आउँदा ग्राहकको रो 400-500 खर्च हुने र दिनभरिको समय खेर जाने गरेको छ। घरमै बसेर 1-2 मिनटमै भुक्तानी सम्पन्न गर्न सकिनेछ। 500 महसुल अनलाइन भुक्तानी गर्दा कुनै अतिरिक्त शुल्क नलाग्ने र 100 बढ़ी रकमको भुक्तानी पनि न्यूनतम शुल्क मात्र लाग्ने उहाँले बताउनुभयो। विद्युत प्राधिकरणको एप वा अन्य डिजिटल भुक्तानी सेवा प्रदायक मोबाइल ब्याङ्किङ एपबाट सहजै रूपमा विद्युत महसुल तिर्न सकिन्छ। डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न प्राधिकरणले विद्यालयमा विद्युतीय सुरक्षा तथा अनलाइन पेमेन्ट सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै कार्यालयमा आउने ग्राहकलाई पम्पलेट वितरण गरिरहेको प्रमुख महत्वले बताउनुभयो। तुल्सीपुर वितरण केन्द्र अन्तर्गत हाल 55,000 ग्राहक रहेका छन्।
1: घोराही 15 रतनपुर दाङ निवासी विष्णु प्रसाद दाहाल र सुषमा शर्माले आफ्ना आमा बुवा तथा ससुरा बुवा स्वर्गीय नित्यानन्द दाहाल र खगेश्वरी दाहालको श्राद्ध तिथि परेर गोदावरी इंग्लिस मीडियम स्कूल र शाखा विद्यालय जेम्स इंग्लिश मीडियम स्कूलका शिक्षक तथा विद्यार्थीहरूलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गर्नुभएको छ। गोदावरी इंग्लिश मीडियम स्कूलको तर्फबाट पुरस्कृत तथा सम्मानित हुने शिक्षकहरूमा पूर्व प्राथमिक तहबाट सुशीला योगी बुढा थोकी र आधारभूत तहबाट प्रदीप घरती मगर रहनु भएको छ भने ज्यादार तथा अनुशासित विद्यार्थीको तर्फबाट विद्यालयको कक्षा 10 अध्ययनरत छात्रा दिनेश पाण्डे र कक्षा 5 अध्ययनरत छात्रा सोमिया घरती मगर रहनु भएको छ। त्यसैगरी गोदावरीको शाखा विद्यालय स्कूलमा उत्कृष्ट शिक्षकको रूपमा सविता धिताल आचार्य र निशा घरती मगर नित्यानन्द खगेश्वरी स्मृति पुरस्कारबाट पुरस्कृत एवं सम्मानित हुनुभएको छ। पुरस्कार दाहाल दम्पति द्वय विष्णु प्रसाद दाहाल र सुषमा शर्माले संयुक्त रूपमा प्रदान गर्नुभएको थियो भने उक्त अवसरमा उहाँहरूका पुत्र द्वय सत्यन दाहाल र शिवम दाहाल पनि शरीक हुनुभएको थियो।
0: घोराही तुलसीपुर सड़क खण्ड अन्तर्गत घरखोला पुलको पूर्वतर्फ सड़क भाँसिएर बन्द भएको सवारी आवागमन 4 दिनभित्र सहज हुने भएको छ। तुलसीपुर उपमहानगरपालिका कार्यवाहक नगर प्रमुख माधव ओली र विपद व्यवस्थापन समिति संयोजक दुगजुमान भण्डारी फिल्डमै पुगेर सड़क सञ्चालनका लागि तत्काल पहल गर्नुभएको हो। नगरको टोलीले पुल सञ्चालन गर्न वा तत्काल डाइभर्सन निर्माण गरी सवारी आवागमन सहज बनाउन निर्देशन दिएको हो। निर्देशनपछि ठेकेदार कम्पनीका प्रतिनिधिले असोज 16 गतेसम्म सड़क सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। यसैबीच बाइपासका रूपमा प्रयोग भइरहेको वैकल्पिक सड़कमा रहेका खाल्डा खोल्डी पुरेर आवागमन सहज बनाउने काम समेत गरिएको छ। सड़क भाँचिएपछि घरखोला पुलको पूर्वतर्फको सड़कमा 3 दिनदेखि सवारी आवागमन बन्द रहेको छ।
1: जिल्ला प्रशासन कार्यालय सल्यानले सेवाग्राहीका लागि नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको छ। कक्षबाट नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्र लगायतका सेवाका फारम भर्ने कागजात, फोटोकपी, स्क्यान, ईमेल तथा प्रिन्ट सेवा निशुल्क उपलब्ध गराइँदैछ। यसअघि कार्यालय बाहिरका पसलमा शुल्क तिरेर लिनुपर्ने सेवा कार्यालय परिसरमै निशुल्क उपलब्ध भएपछि सेवाग्राहीलाई सहज भएको छ। प्रमुख जिल्ला अधिकारी वन्दना कुमारी केसीका अनुसार सेवाग्राहीको आवश्यकता हेरेर सहायता कक्षलाई थप व्यवस्थित र विस्तार गरिने बताउनु भएको छ।
0: सोलन जिल्लाका सरकारी कार्यालयमा सूचनाको हक कार्यान्वयनको अवस्था अझै पूर्ण रूपमा प्रभावकारी हुन नसकेको पाइएको छ। जिल्ला हुलाक कार्यालय सल्यानले गरेको अनुगमनका क्रममा अधिकांश कार्यालयमा सूचना अधिकारी तोकिए पनि सूचना प्रवाह तथा स्वत प्रकाशनको अभ्यासमा कमजोरी देखिएको हो। जिल्ला हुलाक कार्यालय सल्यानले जिल्ला स्थित 46 सरकारी कार्यालयमा गरेको अनुगमनका आधारमा तयार पारेको प्रतिवेदन जिल्ला प्रशासन कार्यालय सल्यानलाई हस्तान्तरण गर्दै जिल्ला हुलाक कार्यालय सल्यानका प्रमुख चिन्तामणि रेग्मीले सूचनाको हक कार्यान्वयनको अवस्था अझै पूर्ण रूपमा प्रभावकारी हुन नसकेको बताउनुभयो। जिल्लाका 46 सरकारी कार्यालयमा स्थलगत तथा मौखिक रूपमा गरिएको अनुगमनबाट सूचना अधिकारी तोकिएको पाइए पनि केही कार्यालयमा सूचना अधिकारीको विवरण सहितको फोटो सूचना पाटीमा नराखिएको पाइएको छ। 7 कार्यालयमा सूचना अधिकारीको विवरण सहितको फोटो सूचना पाटीमा नभएको तथा केही कार्यालयमा फोटो देखिने स्थानमा नराखिएको अनुगमन प्रतिवेदनले देखाएको छ।
1: आज दिउँसो बसेको मन्त्री परिषद बैठकका मुख्य निर्णयहरू सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले सार्वजनिक गर्नुभएको छ। उहाँका अनुसार आजको बैठकले 6 मुख्य निर्णयहरू गरेको छ। सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने 20.7 मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। त्यस्तै पूर्व पश्चिम राजमार्ग अन्तर्गतको कमला ढल्केश्वर पतलैया सड़क खण्ड, गर्दनखोला साना जलविद्युत आयोजना, बलेफी खोला जलविद्युत आयोजना र सशस्त्र प्रहरी बल नेपाल कार्यालयलाई तालिम शिक्षालय गुल्महरू तथा सीमा सुरक्षा पोस्ट निर्माण गर्न राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ भने पशु वधशाला र मासु जाँच ऐन 2055 संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। त्यस्तै संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने तथा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन 2074 संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने र नेपाल प्रशासन सेवा समूहीकरण तर्फको राजपत्र अंकित विशिष्ट श्रेणीको पदमा सहसचिव श्री आभा श्रेष्ठ कर्णलाई बढ़ुवा गरी मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय गण्डकी प्रदेशको प्रमुख सचिव पदमा र नेपाल इन्जिनियरिङ सेवा समूहीकरण तर्फको राजपत्र अंकित विशिष्ट श्रेणीको पदमा डाक्टर जगदीश्वर कर्माचार्यलाई बढ़ुवा गरी ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ।
0: आज विश्व मुटु दिवस नेपालमा पनि मनाइँदैछ। हरेक वर्ष सेप्टेम्बर 29 तारीकमा विश्व मुटु दिवस मनाइने गरिन्छ। विश्व मुटु महासंघको आह्वानमा सन् 2000 यो दिवस मनाउन थालिएको हो। मुटुलाई धट्किन देऊ भन्ने नाराका साथ आज विश्वभर मुटु दिवस मनाउन लागि हो। यस वर्षको विश्व मुटु दिवसको सन्देश मुटुलाई स्वस्थ राख्ने र हृदयघाटका कारणबारे सचेत गराउनेतर्फ केन्द्रित छ। पछिल्लो समय नेपालमा मुटु रोगको जोखिम बढ़दै गएको छ। अस्वस्थ खानपान, धूम्रपान तथा श्रुतिजन्य पदार्थको सेवन, शारीरिक गतिविधिको कमी, मानसिक तनाव, मोटोपन तथा उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोल जस्ता समस्यालाई समयमै नियन्त्रण नगर्दा मुटु रोगको जोखिम बढ़दै गएको डाक्टरहरू बताउँछन्। सरकारी तथ्याङ्क अनुसार नेपालमा वर्षेनी 15,000 भन्दा धेरै हृदयघातका बिरामी थपिन्छन्। सुगर, प्रेसर र अन्य रोग लागेको थाहा नपाउँदा त्यसको दबाव मुटुमा पारेर हृदयघात हुने गरेको छ। मुटु स्वस्थ राख्ने गतिविधिमा ध्यान पुर्याउनु पर्नेमा मुटु रोग विशेषज्ञको जोड़ छ। स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार नेपालमा मुटु रोगबाट वार्षिक 30,000 को ज्यान जाने गरेको छ। त्यसमध्ये 13-45 वर्ष उमेर समूहका 1/3 रहेका छन्। मुटु रोग विशेषज्ञका अनुसार नेपालमा युवा अवस्थामै मुटु बिग्रिने क्रम बढ़दो छ। मुटु रोग जीवनशैलीसँग प्रत्यक्ष जोड़िएको रोग हुनाले जीवनशैलीमा सुधार गर्न खानपान र व्यायाममा ध्यान दिन सके मुटु रोगको जोखिम धेरै घटाउन सकिने मुटु रोग विशेषज्ञहरूले बताएका छन्।
1: अध्यादेश निष्क्रिय भएपछि कानूनी रूपमा निष्क्रिय भएका केही व्यवस्था फेरि कायम गर्ने बाटो खुलेको छ। सरकारले ल्याएको केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएको हो। प्रतिनिधि सभाको आजको बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो। छलफलपछि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। विभिन्न अध्यादेश मार्फत केही नेपाल ऐनमा संशोधन गरिएका व्यवस्था अध्यादेश निष्क्रिय भएसँगै कानूनी रूपमा निष्क्रिय भएका थिए। ती व्यवस्था फेरि कायम गर्न सरकारले यो विधेयक ल्याएको हो। अब सांसदहरूले विधेयकमाथि संशोधन प्रस्ताव पेश गर्न सक्नेछन्। त्यसपछि विधेयक सम्बन्धित समितिमा पठाइनेछ र त्यहाँ दफावार छलफल हुनेछ। समितिले तयार गर्ने प्रतिवेदनका आधारमा विधेयकको थप प्रक्रिया प्रतिनिधि सभामा अघि बढ़ाइनेछ। प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविधा गौतमले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभा समक्ष प्रस्तुत गर्नुभएको थियो। सरकारका अनुसार अध्यादेश निष्क्रिय भएपछि कानूनी रूपमा निष्क्रिय भएका व्यवस्था पुनः कायम गर्नु र त्यसबाट उत्पन्न हुन सक्ने कानूनी तथा प्रशासनिक अन्यल हटाउनु विधेयकको मुख्य उद्देश्य रहेको हो। प्रतिनिधि सभामा आज राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा संचालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 डिप्लोमा इन्जिनियरिङ परिषद विधेयक 2083 रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 प्रस्तुत भएका छन्।
0: वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रलाइजेशन सिस्टममा सूचीकृत 275 मेन पावर कम्पनीलाई आफ्नो नाम फिर्ता लिन निर्देशन दिएको छ। विभागले ती कम्पनीलाई पत्र पठाउँदै एफडब्ल्यूयूसीएमएस को वेबसाइटमा रहेको आफ्नो प्रतिबद्धता 7 दिनभित्र फिर्ता लिन निर्देशन दिएको हो। वैदेशिक रोजगार ऐन 2064 दफा 37 बमोजिम निर्देशन दिएको विभागले जनाएको छ। साथै प्रतिस्पर्धा संकुचन गर्ने गतिविधिमा संलग्न नहुन मेन पावर कम्पनीलाई सचेत गराइएको छ। विभागको निर्देशनप्रति सूचीकृत मेन पावर व्यवसायहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूले आफूहरूलाई नाम फिर्ता लिन निर्देशन दिनुभन्दा सरकारले कूटनीतिक पहल मार्फत मलेसिया सरकारसँग समन्वय गरेर समस्या समाधान गर्नुपर्ने बताएका छन्। मलेसिया रोजगारीमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता गर्नुभएको थियो। तर मलेसिया सरकारले भने वार्ताबारे अहिलेसम्म सार्वजनिक रूपमा कुनै जानकारी दिएको छैन।
1: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। इण्डोनेसियाको पपुआ क्षेत्रमा रहेको सुदीर्मान पर्वत श्रृंखलाको हिमनदी तीव्र गतिमा पग्लिँदै गएको छ। वैज्ञानिकहरूले बाँकी रहेको हिउँ पनि अबको 1-2 वर्षमै पूर्ण रूपमा हराउन सक्ने अनुमान गरेको बीबीसीले जनाएको छ। पुनका कजैया क्षेत्रमा 1900 शताब्दीमा झण्डै 1900 हेक्टर क्षेत्रफलमा फैलिएको हिमनदी अहिले घटेर झण्डै 16 हेक्टरमा सीमित भएको छ। सन् 2000 दशकको शुरूदेखि 2025 सम्ममा हिमनदीको क्षेत्रफल 95% घटेको अनुसन्धानकर्ताले बताएका छन्। विज्ञहरूका अनुसार बढ़दो तापक्रम र हिमपातको सट्टा वर्षा हुने क्रम बढ़नु हिमनदी पग्लिनुको प्रमुख कारण रहेको छ। एलनिनो जस्ता मौसमी घटनाले पनि यसको गति बढ़ाउन सक्ने उनीहरूको भनाइरहेको छ। पपुवाका यी हिमनदी वैज्ञानिकका लागि जलवायु परिवर्तन र विगतको मौसम अध्ययन गर्ने महत्वपूर्ण अभिलेख भएको छन्। हिमनदी हराउँदै जाँदा वातावरणीयसँगै सांस्कृतिक सम्पदा पनि प्रभावित हुने चिन्ता बढ़ेको छ।
0: विश्व एसियन खेलकूद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलका आजका दुईवटै खेल रद्द भएका छन्। नेपाल र श्रीलंका बीचको आज बिहान हुनुपर्ने खेल तथा त्यसपछि तय भएको बंगलादेश र मलेसियाको खेल पनि वर्षाका कारण हुन सकेन। यो सँगै नेपाल र मलेसिया क्वार्टर फाइनलबाटै बाहिरिएका छन्। श्रीलंका र बंगलादेश सेमी फाइनलमा पुगेका छन्। यसअघि हिजो पनि खेल हुन नसक्दा भारत र पाकिस्तान सेमी फाइनलमा पुगेका थिए। उच्च वरिताको टोली अघिल्लो चरणमा जाने नियम अनुसार भारत पाकिस्तान श्रीलंका र बंगलादेश अघिल्लो चरणमा पुगेसँगै सेमी फाइनल समीकरण पूरा भएको छ। अब पाकिस्तान र बंगलादेश तथा भारत र श्रीलंका फाइनलमा पुग्नेछन्।
1: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 32.1 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21.3 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रहयो भने सापेक्षिक आर्द्रता 73% रहेको मौसम कार्यालयकी प्रमुख श्री रिजालले जानकारी दिनुभएको छ।
0: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नुअघि अहिलेसम्मका मुख्य मुख्य खबर शीर्षक फेरि एकपटक।
1: विनाशकारी हावाहुरीले घोराही 12 स्थित किसान होम बहादुर केसीको केरा खेतीमा ठूलो क्षति। स्थानीय सरकारको कुनै किसिमको चासो नदिएको केसीको गुनासो।
0: नेपाल विद्युत प्राधिकरणको तुल्सीपुर वितरण केन्द्रले महसुल काउन्टर पूर्ण रूपमा बन्द गर्दै 24 घण्टा अनलाइन भुक्तानीको व्यवस्था गरिएको केन्द्रको भनाई।
1: जिल्ला प्रशासन कार्यालय सल्यानले सेवाग्राहीका लागि नागरिक सहायता कक्ष सरकारी कार्यालयमा सूचनाको हक कार्यान्वयनको अवस्था सल्यानमा अझै प्रभावकारी हुन सकेन।
0: र ग्वारखोला पुलको पूर्वतर्फ सड़क भाँसिएर बन्द भएको सवारी आवागमन 4 दिनभित्र सहज बनाइने।
1: हवस् त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगइन गरेर पनि प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
0: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र शालिग्राम चौधरी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै
1: म देवा भुसाल
0: अनि म शान्त कुमार बुढा मगर पनि बिदा हुन्छौ। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डीप फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइनि भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: सत्य भन्दिनौ।
3: आई लभ यू पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डीप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक्स घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक्स घुराई दाङ।
2: फोन नम्बर
3: 082-562-452
2: 082-562-452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर सोई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेछु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ
5: सम्पर्क मोबाइल नम्बर 9822964
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचोली आयुर्वेद क्लिनिक घोराईदाङमा
8: उपचार हुने रोगहरू
7: पायल फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
8: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
7: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
8: हड्डी खिएको नसा चापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
7: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसा पोल्ने दुख्ने
8: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
7: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
9: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कुराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686861694
10: जो तपाईलाई पायल फुस्रा फुस्रा भएको छ दिसा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने यी बग्ने गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
11: हजुर बुटोल अमरपथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
12: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 9841793944 9841793944

0: ang Gaudi Base, Piro Everest.
1: The real game begins now.
2: दुर्गधारी चलचित्र मन्दिर घोराही दाङमा यही असोज 9 गते देखि भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानाक चलचित्र आचार्य
3: उसको निधारमा शान्ति छ, तर उसको आँखा भित्र लुकेको छ विनाशको शक्ति।
2: साथै नेपाली कथानाक चलचित्र बाहेक योद्धा हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल
1: लामो अनुसंधान पछि आविष्कार भएको
0: रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: खुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड खुराही दान फोन नम्बर 082-585-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि
4: वरिष्ठ हार्ट जोर्न तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराहीमा
5: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू
4: हात खुट्टा भाँचिएको हात खुट्टा झमझमाउने ढाड कम्मर दुख्ने हार्ट जोर्निङ सम्बन्धी अपरेशन सेवा
6: अन्य विशेषज्ञ सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
7: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
8: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
6: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
8: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
9: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
6: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
3: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच फोन नम्बर 082-585-218
10: होइन हो साथी आज निकै तनावमा छौ त
11: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
10: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
11: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
12: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
13: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जाँच
14: सम्पर्क मोबाइल नम्बर 9829-2964
15: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
16: मध्यपश्चिम चाइन च्याट यति बेला बेलुकीको 7 बजेको छ

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचोली आयुर्वेद क्लिनिक घोराईदाङमा।
2: उपचार हुने रोगहरू पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
1: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
2: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
1: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
2: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
3: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कुराई 15 बिपी चौक दाङ। सम्पर्क फोन नम्बर 98686 61 94।

0: होइन भाइलाई, लखर लखर कहाँ हिँडिस्?
1: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
0: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छ बाबु।
1: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
0: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
1: ल ल काका, गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा तीन पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।
4: डाक्टर आउने बारे सूचना।
5: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इन्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुँवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर खोराहीमा।
4: डाक्टरद्वारा दिइने सेवाहरू,
5: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार,
4: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
3: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
6: बिरामी जाँचो निमिति यही असोज 17 गते शनिबार
7: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
8: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ।
9: सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028।
10: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
2: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
10: ए त्यसो हो भने घोराई 15 सय गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
10: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
2: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
10: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको, घोराई 15 सहित गेट दाङ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: पूर्वाधार विकास तथा राष्ट्रीय सुरक्षासँग सम्बन्धी संरचना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न सरकारद्वारा स्वीकृति। पूर्व प्रधान न्यायाधीश जवरालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा सरकारको जवाफ। पक्राउ गरिएको नभई सुरक्षा दिएको दावी।
2: उहाँलाई त्यहाँबाट रेस्क्यू गरेर लगेको हो, त्यहाँ नियन्त्रण गर्ने गिरफ्तारी गर्ने भनेको छैन। त्यो कुराको पुष्टि उहाँहरूले नै पछि सुरक्षा माग गरेर जुन पत्र दिनुभएको छ प्रहरी कार्यालयमा त्यसले नै देखाउँछ।
1: एमाले चाडपर्वपछि सरकारको विरोधमा आन्दोलन गर्ने, अनुशासन र निष्ठामा रहन नेता तथा कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन। कांग्रेसको 15 महाधिवेशन 2 दिन पर धकेलियो।
3: असोज 16 र 17 गते महाधिवेशन प्रतिनिधिको नाम दर्ता हुन्छ। 15 महाधिवेशनको उद्घाटन समारोह चाहिँ 83 असोज 18 गते।
1: पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन अवरूद्ध, बीपी राजमार्गमा पनि साना गाड़ी चल्न थाले। असोज 17 गतेदेखि भीषण वर्षा हुन्छ भनी फैलाइएको भ्रामक खबरको पछि नलाग्न मौसमविदको सुझाव।
4: सामाजिक सञ्जालहरूमा वर्षा हुने भन्ने खबरहरू आइरहेको देखिन्छ। यो खबर भन्दा तपाईँहरूले आधिकारिक र पछिल्लो जानकारी चाहिँ लिनुहुन हामी अनुरोध गर्दछौ।
1: र जापानमा जारी 20 एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपालको यात्रा क्वार्टर फाइनलमै सीमित, वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: पशुपतिनाथ, मुक्तिनाथ, जानकी मन्दिर र लुम्बिनी जस्ता सम्पदाले नेपाललाई धार्मिक पर्यटनका लागि अद्वितीय सम्भावना प्रदान गरेको छ। यी सम्पदा दक्षिण र पूर्वी एसियाका करोड़ौं हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूका लागि साझा आस्थाको धरोहर भएकाले नेपालमा सुरक्षित छ र पर्यटकहरूको लागि स्वागत गर्ने वातावरण छ भन्ने सूचना अब दिनु आवश्यक छ। पर्यटकहरूलाई आकर्षित गरेर प्रचार प्रसार गर्न सकिए मात्र नेपालको आर्थिक समृद्धिको आधार पर्यटन बन्न सक्छ। अब खबर सन्तोषी रावलबाट।
6: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवरालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा सरकारले प्रष्टीकरण दिएको छ। शिक्षा मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्री परिषदका निर्णय सार्वजनिक गर्ने क्रममा पूर्व प्रधान न्यायाधीश जवरालाई पक्राउ गरिएको नभई सुरक्षा लिएको दावी गर्नुभएको छ। संचारकर्मीलाई प्रतिक्रिया दिँदै वहाँले जवरालाई प्रहरीले रेस्क्यू गरेको बताउनुभयो। मन्त्री पोखरेलले शुरूमै थ्रेड आइसकेपछि सुरक्षित स्थानमा लगिएको दावी गर्नुभएको थियो। पत्रकारसँग कुरा गर्दै पोखरेलले भन्नुभयो,
2: पूर्व प्रधान न्यायाधीश चलेन्द्र शमशेरज्यूको प्रश्न सबैतिरबाट आएको छ। स्पष्ट नै भइ नै सकेको छ, उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन। यहाँहरूले देख्नु नै भएको छ, उहाँको आफ्नै परिवारबाट नै उहाँको लागि सुरक्षाको लागि थप सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु पनि भएको छ। त्यसले गर्दा यो बिल्कुलै उहाँको सुरक्षामा चाहिँ प्रश्न आइसकेपछि उहाँलाई सुरक्षा प्रदान गर्नको लागि चाहिँ उहाँलाई त्यहाँबाट रेस्क्यू गरेर लगेको हो, त्यहाँ नियन्त्रण गर्ने गिरफ्तारी गर्ने भनेको छैन। त्यो कुराको पुष्टि उहाँहरूले नै पछि सुरक्षा माग गरेर जुन पत्र दिनुभएको छ प्रहरी कार्यालयमा त्यसले नै देखाउँछ।
6: सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने 20.7 मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा उक्त अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। बैठकले पूर्वाधार विकास तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित संरचना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति दिएको हो। असोज 17 गतेदेखि 3 दिन भीषण वर्षा हुने भनेर रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ। विभागले आज एक सूचना जारी गर्दै भीषण वर्षा सम्बन्धी यस्ता भ्रामक खबरको पछि नलाग्न र त्यस्ता सामग्री नफैलाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। साथै सम्पूर्णलाई मौसम पूर्वानुमान महाशाखाको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जाल मार्फत अपडेट रहन विभागले अनुरोध समेत गरेको हो। मौसमविद डेभिड ढकालले भन्नुभयो,
4: भोलि पर्सिको दिनमा पनि वर्षाको सम्भावना कतै पनि देखिँदैन। सामाजिक सञ्जालहरूमा वर्षा हुने भन्ने खबरहरू आइरहेको देखिन्छ। यो खबर भन्दा तपाईँहरूले आधिकारिक र पछिल्लो जानकारी चाहिँ लिनुहुन हामी अनुरोध गर्दछौ, जसको लागि नेपाल मौसम विज्ञान विभागको वेबसाइट र सामाजिक सञ्जालहरू हेर्दै गर्नुहोला।
6: अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण चार दिनदेखि अवरूद्ध बीपी राजमार्गमा साना गाड़ी एकतर्फी रूपमा चल्न थालेका छन्। बाढ़ीले सड़क तथा अस्थायी डाइभर्सन बगाएका ठाउँमा अस्थायी डाइभर्सन राखेर र पहिरो पन्च्याएपछि गाड़ी एकतर्फी चल्न थालेका हुन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार नमोबुद्ध नगरपालिका छको चौकी डाँडा रोसी गाउँपालिका सातको कटुञ्जे तथा 400 बेसी वडा नम्बर 8 को गिन्दी बेसी र वडा नम्बर 11 को माम्ती क्षेत्रमा सड़क अवरूद्ध भएको थियो। चौकी डाँडामा रोसी खोलाको बहाव अझै उच्च रहेकाले तत्काल खोलाको किनारमा डाइभर्सन बनाउन नसकिएपछि खानेपानीको पम्प हाउस रहेको भित्री ट्र्याकबाट गाड़ी सञ्चालन गरिएको छ। कांग्रेसको 15 महाधिवेशनको उद्घाटन 2 दिनपछि सरेको छ। यसअघि असोज 16 गतेदेखि शुरू हुने भनिएको महाधिवेशन अब असोज 18 गतेदेखि हुने भएको हो। कांग्रेसले महाधिवेशनको उद्घाटन समारोह असोज 18 गते दिउँसो 2 बजे काठमाण्डुको खुला मंचमा गर्ने जनाएको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले सीआईएनसँग बताउनुभयो,
3: नेपाली कांग्रेसको 15 महाधिवेशनको कार्यपालिका 16 असोजदेखि गर्ने भनिएकोमा 16 असोजदेखि नै गर्ने हो। 16 असोजमा हाम्रो नाम दर्ता हुन्छ। असोज 16 र 17 गते महाधिवेशन प्रतिनिधिको नाम दर्ता हुन्छ। 15 महाधिवेशनको उद्घाटन समारोह चाहिँ 83 असोज 18 गते 2 बजी खुल्ला मञ्च कन्डिसनमा हुन्छ। यो दुईटालाई हामीले चाहिँ 8 गतेदेखि आएको वर्षाका कारण केही हाम्रो कार्यपालिकालाई थोरै तलमाथि गर्नुपर्ने भएकोले नाम दर्ताको समय 16 गते कायम 16 र 17 कायम गरी 18 गते उद्घाटन गर्ने कार्यक्रम बनाएका छौं।
6: कांग्रेसका अनुसार 15 महाधिवेशन अन्तर्गत ओडा गाउँपालिका र नगरपालिका तहका अधिवेशन सम्पन्न भइसकेका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले 2 मुख्य कार्यभार र 15 कामलाई कार्यान्वयन गर्न तथा अनुशासन र निष्ठामा रहन निर्देशन दिनुभएको छ। अध्यक्ष ओलीले हालै सम्पन्न पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकबाट पार्टीभित्रको सन्देश सकिएको दावी समेत गर्नुभयो। आज कोशी मधेस बागमती उपत्यका विशेष सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यहरूलाई भर्चुअल सम्बोधन गर्दै ओलीले यस्तो बताउनु भएको हो। त्यसक्रममा अध्यक्ष ओलीले लोकतन्त्रको पुनर्वहाली र आगामी वैशाखमा हुने स्थानीय निर्वाचनको तयारी पार्टीको मुख्य गन्तव्य रहेको स्पष्ट पार्नुभयो। बैठकका विषयमा जानकारी दिँदै नेता महेश बस्नेत,
7: सदनभित्र अहिले जुन अदालतभित्र चालू रहेको पुरानो संसदको चाहिँ नि विघटनको प्रक्रिया, जो चाहिँ सुशीला कार्की प्रधान न्यायाधीश हुँदै प्रधानमन्त्री भएको असंवैधानिक सरकार र त्यो सरकारले सिफारिस गरेर विघटन गरिएको पुरानो संसदलाई फिर्ता ल्याउने कुरामा पनि अदालतलाई जति सक्दो छिटो त्यो टुङ्गाउनुपर्छ भनेर हामीले आह्वान गरेका छौँ। र वर्तमान सरकारको चाहिँ प्रतिशोधी, अधिनायकवादी र जनविरोधी जुन गतिविधि छ त्यसको विरूद्ध दशैं, तिहार र छठ पर्व मनाइसके पछाडि चाहिँ एउटा सशक्त आन्दोलन गर्ने हिसाबले हामी जाने भनेर चाहिँ दृष्टिकोण बनाएका छौँ।
6: वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रलाइजेशन सिस्टममा सूचीकृत 275 वटा मेन पावर कम्पनीलाई आफ्नो नाम फिर्ता लिन निर्देशन दिएको छ। विभागले ती कम्पनीलाई पत्र पठाउँदै एफडब्ल्यूएसएमएसको वेबसाइटमा रहेको आफ्नो आबद्धता 7 दिनभित्र फिर्ता लिने निर्देशन दिएको हो। वैदेशिक रोजगार ऐन 2064 को दफा 37 बमोजिम निर्देशन दिएको विभागले जनाएको छ। साथै प्रतिस्पर्धा संचालन गर्ने गतिविधिमा संलग्न नहुन म्यान पावर कम्पनीलाई सचेत गराएको छ। खाद्य सुरक्षा, किसानको आमदानी, पोषण, जलवायु कार्य तथा वातावरणीय दिगोपनासँग प्रत्यक्ष जोड़िएको विषयमा सरकारवाला निकायले लगानी वृद्धि र तथ्यमा आधारित निर्णय प्रक्रियामा जोड़ दिएका छन्। अन्तर्राष्ट्रिय खाद्य नोक्सानी तथा खेर जाने खाद्य वस्तु सचेतना दिवस 2026 को अवसरमा कृषि संचार तथा मानव स्रोत विकास केन्द्र र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ नेपालको सहकार्यमा सम्पन्न कार्यक्रममा कृषि संचार तथा मानव स्रोत विकास केन्द्रकै प्रमुख सवनम शिवाकोटीले नेपालमा खाद्य नोक्सानी तथा खाद्य वस्तु खेर जाने समस्या चिन्ताको विषय बनेको बताउनु भएको छ। त्यस्तै सहायक एफएओ प्रतिनिधि तथा कार्यवाहक प्रमुख अरूण जीसीले खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्तिलाई खाद्य सुरक्षा, पोषण स्रोतको दक्षता र जलवायु सहनशीलताको बहुआयामिक दृष्टिकोणबाट हेर्नुपर्ने बताउनुभयो। साझा खबरमा अब खेल खबर। जापानमा जारी विश्व एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपाल र श्रीलंका बीचको तेस्रो क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएसँगै नेपालको यात्रा क्वार्टर फाइनलमै सकिएको छ। नेपालले समूह चरणमा अफगानिस्तानलाई हराएको थियो भने जापानसँगको खेल नतिजाविहीन भएपछि समूह विजेताका रूपमा क्वार्टर फाइनलमा स्थान बनाएको हो। यसअघि सन् 2010, 2014 र 2022 एसियन गेम्समा पनि क्वार्टर फाइनलबाटै बाहिरिएको नेपाल यसपटक पनि त्यहाँबाट अगाडि बढ़न सकेन। श्रीलंका र नेपाल बीच बिहान पौने 6 बजेदेखि हुने तय भएको खेल लगातारको वर्षाले रद्द भएको थियो। खेल रद्द भएसँगै वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा पुगेको हो र गण्डकी प्रदेशले पोखरा भ्रमणमा रहेको भूटान क्रिकेट टोलीमाथि सहज जित निकालेको छ। पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा भूटानले दिएको 97 रनको लक्ष्य गण्डकीले 11 ओभरमा 2 विकेट गुमाएर पूरा गर्यो। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भूटान 19 ओभर 3 बलमा 96 रन जोड्दै अल आउट भएको थियो।
1: सन्तोषी रावल सड़क खुल्न समय लाग्ने भएपछि रसुवाको गाउँ गाउँमा खाद्य सामग्री राहतको रूपमा पुर्याइरहनु पर्ने अवस्था।
8: केही वडाहरूमा चाहिँ अहिले कनेक्टिभिटी नहुँदासम्म हामीले त्यहाँको माग अनुसार राहत चाहिँ आवश्यक परेको खण्डमा स्थानीय तहले माग गरेको खण्डमा हामी त्यो राहत चाहिँ अब पुर्याउनु नै पर्छ।
1: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली अनि हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नु।
9: कस्तो राम्रो जुत्ता लगाएको
10: मेडम दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि।
9: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता।
10: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
9: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
10: एकपटक दङ्गालीबाट किनेर हेर न।
9: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
11: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
10: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
12: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
13: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
10: प्रोप्राइटर सोमराज रैदास।
14: सम्पर्क फोन नम्बर 0825367775।
10: सम्पर्क नम्बर 98478726।

0: प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
2: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट
3: बाढ़ीपछि बन्द रहेका मुख्य सड़क खोल्न समय लाग्ने भएपछि रसुवाको गाउँ गाउँमा खाद्य सामग्री सकिन लागेको गुनासो आउन थालेको छ अब खाद्य सामग्री कहाँ पाइन्छ थप राहत पाइन्छ कि पाइँदैन रसुवाका सीडीओ कमल प्रसाद पाण्डे
4: सम्पूर्ण जिल्ला नै प्रभावित हो र ती ठाउँहरूमा जहाँ राहत आवश्यकता छ त्यो ठाउँमा चाहिँ हामीले राहत पुर्याइसक्यौं र पुर्याउँदै पनि छौं अहिले पनि हामीले साझेदार संस्थाहरूसँग मिलेर नेपाल सरकारले हाम्रो एकद्वार प्रणालीबाट स्थानीय पालिका मार्फत चाहिँ सम्बन्धित ठाउँमा राहत पुर्याइरहेको अवस्था नै छ बाटो जोडियो भने जहाँ कनेक्टिभिटी हुन्छ जहाँ चाहिँ यातायात सवारी साधनहरूको आवागमन चाहिँ हुन्छ त्यो ठाउँमा चाहिँ हामीले बजारलाई चलायमान गराएर यसलाई पुनः चाहिँ व्यवसायीहरूको पनि मनोबल उकास्ने र बजारलाई चलायमान गराउने प्रयत्न गर्छौं त्यो हुन्छ नै 10-12 दिनभित्रमा बेत्रावतीमा बेलीगिरी जोडिसके पछाडि हाम्रो धुन्चेसम्मको यात्रा चाहिँ हुन्छ त्यसपछि हाम्रो जस्तो आमा छदिङको गाउँपालिका र गोसाईकुण्डका केही वडाहरू र उत्तर गएको 2-3 वडाहरू गोसाईकुण्डको केही वडाहरूमा चाहिँ अहिले कनेक्टिभिटी नहुँदासम्म हामीले त्यहाँको माग अनुसार राहत चाहिँ आवश्यक परेको खण्डमा स्थानीय तहले माग गरेको खण्डमा हामी त्यो राहत चाहिँ अब पुर्याउनु नै पर्छ
3: रसुवाका सीडीओ कमल प्रसाद पाण्डे बन्द रहेका सड़क खुलाउन र खाद्य अभाव हुन नदिन प्रयास भइरहेको बताउँदै गोसाईकुण्ड गाउँपालिका रसुवाको रसुवा माविले पठन पाठन शुरू गरिसकेको छ बाढ़ीपछि बन्द रहेको विद्यालयमा पठन पाठन गर्दाको अनुभव सुनाउँदै हुनुहुन्छ प्रधानाध्यापक तेम्बारी साङखले
5: तपाईँको बच्चाहरू स्कूल नखोलिन्छसम्म कहीं पनि नपठाउने घरमै राखेर पढ्ने वातावरण मिलाइदिनु अथवा घरमै पढ्ने बस्न लगाउनु भनेर हामीले जानकारी पनि गराएं यो गोसाईकुण्ड गाउँपालिकाको नीतिहरू छन् 26 गतिदेखि स्कूल खोलेपछि हामीले सम्पूर्ण अभिभावकलाई स्कूल खोलेको जानकारी गराए र विद्यार्थीहरूलाई चाहिँ अब हामीले 2-3 दिन चाहिँ मनोपरामर्श दियौं काउन्सिलिङ गरौं यसो आफन्त परे पनि तिमीहरू नहत्यौ बाँच्नेले हामीले राम्रोसँग पढ्नुपर्छ आफ्नो जीवन बिगार्नु हुँदैन आफन्तहरू घुमाए तापनि आफन्तहरूलाई सम्झना मात्रै गर्नु अब त्यो बिर्सिँदै जानुपर्छ आफ्नो कर्तव्य के हो आफ्नो काम कर्तव्य के हो त्यसमा नहडबडाइकन नडराइकन स्कुलको यो शान्त वातावरणमा पढ्नुपर्छ है भनेर हामीले काउन्सिलिङ पनि दिएको छ शिक्षाहरूबाट जुन बेला राहत वितरण भयो वितरणको अवस्थामा पनि विभिन्न संघ संस्थाहरूबाट प्रत्येक दिनमा यहाँ आएर विद्यार्थीहरूलाई काउन्सिलिङ गर्ने काम गरिरहेका छन् र अहिले हाल 1 क्लासदेखि 5 क्लासका बच्चाहरूलाई उनीहरूले चाहिँ रमाइलो खेलाहरू के कुराहरू गरिरहेका छन्
3: कक्षा कोठाको पढ़ाई नियमित भइरहेको अनि बालबालिकाको इच्छाअनुसार नाच्ने गाउने खेल्ने खेलाउने काम भइरहेको बताउँदै हुनुहुन्थ्यो रसुवा माविका प्रधानाध्यापक तेम्बारी साङखले तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएनको कमेन्ट बक्समा कमेन्ट र मेसेज बक्समा मेसेज पठाउन सक्नुहुन्छ आजलाई मिलिजुली नेपाली यति नै अर्को अंकमा फेरि भेटौंला
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ बाढ़ी प्रभावित क्षेत्रमा घाइते पशुको व्यवस्थापन कसरी गर्ने
6: त्यो हिसाबले हामीले निरन्तर निगरानीहरू चाहिँ गर्ने कामहरू चाहिँ भइरहेको छ विशेष सरकारी संयन्त्रहरू मार्फत र तयारीको कामहरू पनि भइरहेको छ विशेष गरी जुन सम्भावित जोखिमयुक्त रोगहरू छ त्यसको लागि खोप कार्यक्रमहरू सञ्चालन गर्ने पनि
2: रोगबाट जोगाउन खोपमा पनि किसानले ध्यान दिनुपर्ने लगायतका सामग्री बाँकी नै छन् CIN को साझा खबर सुन्दै गर्नुहोला
7: सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा दिशा अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त गरी नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढा थोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ
8: डाक्टरद्वारा दिइने सेवाहरू
7: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया
8: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
7: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
8: लामो समयदेखि पिनास नाकमा मासु पलाएको

0: तथा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
1: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
0: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494 67487
2: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं पोसिलो खाजालाई प्रोत्साहन गरौं विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन
3: तीन महिना तिर्नुहोस् सात महिना चलाउनुहोस् क्लासिक टेक को 200 एमबीपीएस इंटरनेट सात महीना को लागि मात्र रू 5700 मा साथ ही क्यारो टीवी एप मा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टीवी च्यानल हरू वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र आईपीटीवी अब क्लासिक टेक मा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
4: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ यस्तो अवस्थामा किसानले के गर्ने
5: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ पशुको दाना पानी पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस् भिजेको ओसिलो ढुसी परेको दाना पराल खुवाउनु हुँदैन पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्
4: पशु स्वास्थ्य भागुते चरचरे लम्पी स्किन पटकी लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ
5: नेपाल सरकार पशु सेवा विभाग संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएन द्वारा जनहितका लागि जारी सन्देश
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
7: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ साझा खबरमा अब हेलो मौसम
8: बाढी प्रभावित क्षेत्रमा घाइते पशुको व्यवस्थापन कसरी गर्ने दाना पानी र हेरचाहमा किसानले के कसरी ध्यान दिन सक्छन् नमस्कार म सन्तोष गन्धर्व रसुवाको बाढीमा सयौं पशु चौपाएको मृत्यु भयो कयौं पशु चौपाए घाइते भएका छन् यस्तो अवस्थामा उनीहरूको व्यवस्थापन कसरी गर्ने खुला भेटिएका पशु चौपाएको व्यवस्थापनमा चुनौती बन्दै गएका बेलामा हामीले पशु रोग विशेषज्ञ डाक्टर सुरेन्द्र कार्कीसँग कुराकानी गरेका छौं
9: ठूलो संख्यामा चाहिँ घाइते पशुहरू चाहिँ त्यति देखिएको छैन अब घाइते त अवश्य पनि हुन्छ नहुने होइन अनि तर त्यस्ता घाइते पशुहरूलाई इमिडिएट सपोर्ट गर्ने हिसाबबाट हामीले नै पशु विभागसँग मिलेर सुरुमा जुन घाइते हुँदा अथवा त्यसपछि संक्रमणहरू हुनसक्छ त्यसको निम्ति चाहिने औषधिहरू जुन उपयुक्त औषधिहरू हुन्छ जस्तो कि अब घाइते भइसके पछाडि कहिले कहिले संक्रमणहरू हुनसक्छ त्यसको लागि एन्टिबायोटिक जुन अलिकति त्यस्तो अवस्थामा उपयुक्त हुने खालको एन्टिबायोटिक औषधिहरू विभिन्न खालको मलमहरू होइन अनि त्यसपछि घाउ सफा गर्ने अब यस्तो आयोडिन जस्ता औषधिहरू यस्ता खालका औषधिहरू र अनि कहिले कहिले चाहिँ अब यो मिनरल मिक्सचरहरू होइन अलिकति परजीवीहरूको पनि समस्याहरू हुनसक्छ त्यसले गर्दाखेरि चाहिँ यो परजीवीजन्य एन्थेलमेन्टिक भन्छौँ हामी त्यस्ता खालका औषधिहरूको सप्लाईहरू चाहिँ हामीले पालिकाहरूलाई पशु विभाग मार्फत जिल्ला पशुकारले र केही पालिकाहरूमा चाहिँ उपलब्ध गराएको थियो पशु विभागले अरू विभिन्न खालका हाम्रो औषधि व्यवसायीहरूबाट पनि त्यसमा चाहिँ सहयोग भएको थियो नि बाट पनि त्यसमा सहयोग भएको थियो यो चाहिँ अब ठुलो स्तरमा चाहिँ भएको हुनाले विभिन्न संस्थाहरूको एउटै संस्थाले मात्रै भन्दा पनि विभिन्न संस्थाहरूको सहकार्य चाहिँ छ यसमा र यसको नेतृत्व चाहिँ पशु विभागले गरेको छ र हामीले पनि विशेष गरी पशु विभाग मार्फतै प्रभावित पालिकाहरूमा चाहिँ यस्ता घाइते पशुहरूको उपचारमा प्रयोग हुने औषधिहरूको चाहिँ व्यवस्थापनमा चाहिँ सहयोग गरेका छौँ
10: के देख्यो त्यहाँनिर अब घाइतेहरूको उपचारमा चाहिँ अब स्थानीय समुदायले पनि अब स्वयं अब कतिको त पशुको धनीको भन्ने पनि चिन्दैन होइन चिन्नेको छैन त कहाँबाट कहाँ पुऱ्याएको छ कस्तो छ भन्ने पनि थाहा छैन होइन उपचार चाहिँ भइरहेको देखियो होइन यो चाहिँ अलिक भएको रहेछ भन्ने खालको पनि पाइयो
9: जति भएको छ पाएकोसम्म चाहिँ गरिरहनु भएको छ तर ठुलो संख्यामा चाहिँ घाइते पशुहरूको चाहिँ त्यहाँ उपलब्ध थिएन किनकि त्यो ठुलो बाढी आएको हुनाले धेरै जस्तो बगाएरै लयो अथवा जो जुन पशुहरू भाग्न सक्यो तिनीहरू चाहिँ सुरक्षित ठाउँमा
10: जस्तो पनि भयो अब केही देखियो भने जस्तो अब गोठमा छ अब बाँधिएको गाई बस्तु त खोलामा बगिहाल्यो नि त खोल्न भ्याइएन खोलिएन खोलिएको भएदेखि अन्त ठाउँ पुग्ने पनि हुन्थ्यो बाँच्ने सम्भावना पनि हुन्थ्यो होइन
9: अहिले मेन समस्या चाहिँ घाइते पशुको ठुलो संख्या भन्दा पनि यो जुन दाना पानीको हामी सुरुमा कुरा गरे जस्तै बाँचेकाहरूलाई चाहिँ अरू सम्भावित पछि त्यसले यो जुन बाढीले गर्दाखेरि ल्याउने वातावरणको ले गर्दाखेरि जुन रोगहरू आउन सक्छ र जुन परजीवी जन्य समस्याहरू आउन सक्छ र यो खानेकुराहरूको समस्याहरूको समस्या चाहिँ अलिकति बढी जस्तो देखिएको थियो
10: घाइतेको उपचार भइरहेछ तर जति बाँचेका छन् उनीहरूलाई चाहिँ अब अब अब अब आउने समयमा झनै धेरै समस्या जस्तो देखियो
9: उदाहरणको लागि त्यहाँ अस्ति विदुर नगरपालिकामा त अघि हामीले कुरा गरेको लम्पी स्किन हाने रोग त्यसको केही संक्रमणहरू चाहिँ प्रारम्भिक चरण देखिसक्यो र 11 पशुमा चाहिँ त्यो संक्रमण देखेर त्यसलाई तुरन्त विदुर नगरपालिकाले पशु विभागसँग समन्वय गरेर केही संख्यामा चाहिँ भ्याक्सिन खोपहरू लगेर त्यो नदेखिएको रोग देखिसकेपछि हामी लाउनु मिल्दैन रोग नदेखिएको पशुलाई लाउने हो त्यो हिसाबबाट त्यो वरिपरिको क्षेत्रलाई कभर गरेर चाहिँ भएको छ भने अहिले हामीले पशु विभाग र त्यहाँको जिल्ला स्थानीय तहसम्म मिलेर चाहिँ अलिकति वाइडर स्केलमा खोप कार्यक्रमहरू सञ्चालन गर्न सक्छौँ कि भनेर हामी एफएबाट पनि त्यो तयारीहरू चाहिँ गरिरहेको छौँ अहिले सुरु भइसकेको छैन तर त्यसको लागि चाहिने तयारीका कामहरूमा चाहिँ हामी अहिले जुटिरहेको छौँ
10: अब त्यो सँगसँगै लम्पी स्किन देखा परिसक्यो भन्नुभयो लम्पी स्किनको समयमै त्यो रोकथाम गर्न गरिएन भने त्यसले कति धेरै ठुलो रूप लिन्छ भन्ने कुरा त हामीले 2 अघि पनि देखिसकेका छौँ होइन अब त्यो सँगसँगै अरू रोग पनि यहाँ अघि नाम लिँदै हुन्थ्यो खोरेजको नाम लिँदै हुनुहुन्थ्यो होइन अनि अरू रोगहरू पनि अब संक्रमणको जोखिम अथवा देखिन सक्ने सम्भावना चाहिँ के छ
9: त्यो देखिन सम्भावना चाहिँ वास्तवमा अब यो भनौँ न हामी त्यही भएर पशु विभागसँग छलफल गर्दा पनि अहिले तुरन्त भन्दा एक दुई हप्तापछि यो जुन स्ट्रेसले गर्दा किन आज रोग लाग्यो भने भोलिपल्टै हुन्न नि त
10: अनि
9: त्यसले गर्दा 2-3 हप्तापछि पनि सम्भावना चाहिँ एकदम उच्च हुन्छ त्यसले गर्दाखेरि हामीले निगरानी अहिले गरिरहनुपर्ने हुन्छ त्यही स्थानीय तहका साथीहरू अनि जिल्लाका साथीहरूसँग बसेर रोगको हामी सर्भिलेन्स भन्ने शब्द प्रयोग गर्छौँ रोगको निगरानी कामहरू भइरहेको छ अहिले भने जस्तै त्यही निगरानीकै परिणामस्वरूप लम्पी स्किन चाहिँ सुरुमै प्रारम्भिक चरणमा थाहा पाइयो तपाईँलाई थाहा पाउनै ढिलो भयो भने धेरै फैलिने हो कि अनि त्यसले गर्दाखेरि प्रारम्भिक चरणलाई थाहा भएको हुनाले छिटो रोग नियन्त्रण गर्ने सहज भयो त्यो हिसाबबाट अब हामीले अहिले भनेका रोगको नामहरू चाहिँ सैद्धान्तिक हिसाबबाट यस्तो अवस्थामा अन्त कहाँ कहाँ के भएको थियो भन्ने हिसाबबाट भन्यौँ तर त्यहीँ के भइरहेको छ भन्नको निम्ति हामीले निरन्तर रूपमा निगरानी गर्नु पर्यो नि त
10: अनि
9: त्यो हिसाबबाट अहिले चाहिँ निगरानी कामहरू भइरहेको छ र यो हुने सम्भावना चाहिँ हुन्छ त्यो हिसाबबाट हामीले फेरि भइसकेको पशुलाई चाहिँ धेरै खोप भनेकै नभएकोलाई लाउने हो कि अनि त्यो कारणले गर्दाखेरि बाहिरबाट पहिलाको कुराबाट लेसन लर्न गरेर खोप कार्यक्रमहरू हामीले छिटो सञ्चालन गर्न सक्यौँ भने त्यो सम्भावित जोखिमलाई चाहिँ टार्न सक्छन् अब भइसके पछाडि अनि सुरु गर्न थाल्यो भने भएकोलाई भइहाल्छ त्यसपछि बाँकी रहेको वरिपरिकोलाई रिङ भ्याक्सिनेसन भन्छौँ त्यो मोडालिटीहरू गर्ने हो त्यो हिसाबबाट हामीले निरन्तर निगरानीहरू चाहिँ गर्ने कामहरू चाहिँ भइरहेको छ विशेष सरकारी संयन्त्रहरू मार्फत र तयारीको कामहरू पनि भइरहेको छ विशेष गरी जुन सम्भावित जोखिमयुक्त रोगहरू छ त्यसको लागि खोप कार्यक्रमहरू सञ्चालन गर्ने भने
10: अब यसमा आफ्ना पशु वस्तुहरूलाई चाहिँ यी रोगहरूले नसमातोस् नलागोस् भनेर चाहिँ स्वयं पशुधनले चाहिँ के के कुरामा ध्यान दिनुपर्छ यो समयमा जहाँ बाढी प्रभावित क्षेत्रहरूमा चाहिँ
9: बाढी प्रभावित क्षेत्रमा विशेष गरी उहाँहरूले चाहिँ यो खोपकै कार्यक्रममा फेरि यो खोप कार्यक्रम चाहिँ नियमित रूपमा हुने कार्यक्रम हो नि त जस्तो अहिले बागमती सरकारले प्रदेश सरकारले पनि पशु विभागसँगको सहकार्यमा यो नियमित रूपमा हरेक वर्ष खोरेत रोगको भ्याक्सिन लगाउने कार्यक्रमहरू गरिरहेको हुन्छ सायद यो वर्षको भइसकेको पनि हुनसक्छ अनि त्यो हिसाबबाट एउटा चाहिँ हामीले खोपमा नै जोड दिने हो जुन हाम्रो प्रशासनिक निकायहरू आउँछन् त्यसमा ध्यान दिने अनि अर्को चाहिँ रोग कुनै पनि लक्षणहरू देखिएमा हरेक गाउँपालिकामा चाहिँ पशुस्वास्थ्यको पशुसेवाको शाखाहरू छन् त्यस्तो शाखामा चाहिँ रोगका केही लक्षणहरू देखिने बित्तिकै खबर गरिदियो भने त्यसले चाहिँ हामीलाई तुरन्त एक्सन लिनकलाई चाहिँ सजिलो हुन्छ
11: यो कुराकानीसँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो अर्को साता अर्को विषयका साथमा उपस्थित हुनेछौ नमस्कार
12: सुरेन्द्र शंकर देवरालाई प्रहरीले नियन्त्रणमा लिएको नभई परिवारले माग गरेपछि सुरक्षा दिएको सरकारले स्पष्ट पारेको छ असोज 17 गतेदेखि 3 दिन भीषण वर्षा हुने भनेर गरिएको हल्ला ठिक नभएको मौसम विज्ञान विभागले जनाएको छ। अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण चार दिनदेखि अवरूद्ध बीपी राजमार्गमा साना गाड़ी एकतर्फी रूपमा चल्न थालेका छन्। कांग्रेसको 15 महाधिवेशनको उद्घाटन दुई दिनपछि सरेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुशासन र निष्ठामा रहन नेता तथा कार्यकर्तालाई निर्देश दिनुभएको छ। र जापानमा जारी 20 एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपाल र श्रीलंका बीचको तेस्रो क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएसँगै नेपालको यात्रा क्वार्टर फाइनलबाटै टुंगिएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 14 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन द्वारा जनहितमा जारी।
2: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
4: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। कार्यक्रम जीवन रक्षामा हामी विशेष चौरसुवाको भोटे पछि नागरिक स्तरमा देखिएको स्वास्थ्य र मानसिक स्वास्थ्यको अवस्था र यसलाई सुधारका लागि सरकारवाला निकायको भूमिकाका बारेमा हामी कुराकानी गर्दैछौ। कुराकानीका लागि चिकित्सा मनोविद सीएमसी नेपालका प्राविधिक निर्देशक डाक्टर पशुपति महत स्टुडियोमा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ।
5: धन्यवाद। यो महत्वपूर्ण CIN रेडियो टिभीमा यो महत्वपूर्ण विषयमा कुरा गर्न मौका दिनुभएको।
4: अहिले के छ, लगभग दुई हप्ताभन्दा बढी समय बित्यो भोटेकोसी बाढ़ी आएको। मानसिक स्वास्थ्यको अवस्था बाढ़ी प्रभावितहरूमा कस्तो खालको, कुन चरणको समस्या अथवा अवस्था हो, अथवा यो कुनै पनि प्रकारको विपद पछिको कति समयपछि मानसिक स्वास्थ्यमा केही समस्या अथवा विचलन देखिन्छ र त्यसको अहिले
6: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
7: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
1: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। नेपाल चीन सीमा नाकामा वस्तु ढुवानी र सर्वसाधारणको आवत जावतमा देखिएका अवरोधहरूले हटाउन दुवै पक्षबीच गम्भीर सम्वाद शुरू भएको छ। स्थलगत निरीक्षणका क्रममा नेपाली पक्षले नाकामा भइरहेका व्यवधानका कारण व्यापारिक क्रियाकलापमा परेको नकारात्मक प्रभावबारे चीनिया टोलीलाई जानकारी गराएको हो। परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काले चीनिया दूतावासका प्रतिनिधिहरूसँगको सम्वादमा उक्त समस्याहरूलाई तत्काल सम्बोधन गर्नुपर्नेमा जोड़ दिनुभएको हो। यसअघि नाकामा 57 ढुवानीका साधनहरूको व्यवस्थापनबारे पनि छलफल भएको थियो। स्थानीय भन्सार कार्यालय र चीनिया पक्ष बीचको समन्वयमा नाका संचालनलाई सहज बनाउन सकिने भन्दै नेपाली अधिकारीहरूले नाका पूर्ण रूपमा खुलाउन विशेष जोड़ दिएका छन्। दुवै पक्ष सीमा नाकामा देखिएका प्राविधिक तथा प्रशासनिक समस्याहरूलाई आपसी समन्वयबाट हल गर्न सहमत देखिएका छन्। यसैबीच नेपाल र चीन जोड़ने कोदारी नाकालाई थप सहज र प्रभावकारी रूपमा संचालन गर्ने उद्देश्यले नेपाल सरकारको उच्चस्तरीय प्रतिनिधि मण्डलले स्थलगत निरीक्षण एवं संयुक्त अनुगमन गरेको छ। परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा गएको टोलीले चीनिया पक्षसँग छलफल गर्दै सीमा क्षेत्रमा देखिएका समस्या र राजमार्गको अवस्थाका बारेमा ध्यान आकर्षण गरेको हो। परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, सड़क विभाग र सड़क डिभिजन चरीकोटका अधिकारीहरू सम्मिलित टोलीले सिन्धुपाल्चोकका सुरक्षा निकाय र प्रशासनका प्रतिनिधिहरूसँग समन्वय गरी नाकाको अवस्थाबारे जानकारी लिएको हो।
8: अविरल वर्षा र ठूला ढुंगा सहितको पहिरोका कारण कालीगण्डकी करिडोर सड़क 6 दिनदेखि पूर्ण रूपमा अवरूद्ध भएको छ। कालीगण्डकी गाउँपालिका 2 राक्सेमा गत बिहिबार राति खसेको पहिरो पन्छाउने काम जारी रहे पनि सड़क सञ्चालनमा आउन अझै 2-3 दिन लाग्ने भएको छ। स्थानीय तह र सड़क डिभिजन कार्यालय पाल्पाको समन्वयमा सोमबारदेखि नै डोजर र एक्सकाभेटर प्रयोग गरी पहिरो हटाउने कार्य भइरहेको छ। हर्मीचौर अर्मेनी पूर्तिघाट क्षेत्रका धेरै ठाउँमा ठूला ढुंगा खसेकाले बाटो खुलाउन कठिन भइरहेको गाउँपालिका अध्यक्ष वेद बहादुर थापाले जानकारी दिनुभयो। लामो समयसम्म सड़क ठप्प हुँदा बागलुङ पाल्पा बटबल र पोखरा आउत जाउत गर्ने यात्रु बीच बाटोमै शास्ति भोग्न बाध्य छन्। चाड़ पर्व नजिकिँदै गर्दा मुख्य सड़क बन्द हुँदा खाद्यान्न लगायत अत्यावश्यक सामग्रीको ढुवानी समेत प्रभावित बनेको छ।
1: सरकारले संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने 20.7 मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय समेत गरेको छ।
9: अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने 20.7 मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने कृषि वन तथा पर्यावरण मन्त्रालयबाट छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गतको कमला ढल्केश्वर पथलैया सड़क खण्ड, गर्जाङ खोला साना जलविद्युत आयोजना, बलफी खोला जलविद्युत आयोजना र सशस्त्र प्रहरी बल नेपाललाई तालिम शिक्षालय गुल्महरू तथा सीमा सुरक्षा पोस्ट निर्माण गर्न राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति प्रदान गर्ने, पशु पाठशाला र मासु जाँच ऐन 2055 संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने।
1: मन्त्री परिषदले प्रशासनतर्फ दुई उच्च अधिकारीको बढ़ुवा तथा पदस्थापन समेत गरेको छ। सहसचिव आभा श्रेष्ठ कर्णलाई बढ़ुवा गरी गण्डकी प्रदेशको प्रमुख सचिव पदस्थापन गर्ने निर्णय गरेको छ। नेपाल इन्जिनियरिङ सेवातर्फका डाक्टर जगदीश्वर कर्मचारीलाई बढ़ुवा गरी ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ। पूर्व प्रधान न्यायाधीश कुलेन्द्र शमशेर राणालाई प्रहरीले गिरफ्तार नभएर सुरक्षा प्रदान गरेको सरकारले बताएको छ। प्रवक्ता पोखरेलले राणालाई सुरक्षा थ्रेडका कारण प्रहरी कार्यालयमा लगिएको बताउनु भएको हो। सुरक्षा थ्रेडबारे उहाँको परिवारबाटै दिइएको निवेदन सार्वजनिक भइसकेको बताउँदै पोखरेलले गिरफ्तार नगरिएको जिकिर गर्नुभयो। राणालाई जेएनजी समूहबाट नभएर अज्ञात समूहबाट थ्रेड रहेको उहाँको भनाइ छ।
9: पूर्व प्रधान न्यायाधीश शैलेन्द्र शमशेरज्यूको प्रश्न सबैतिरबाट आएको छ। स्पष्ट नै भइ नै सकेको छ, उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन। यहाँहरूले देख्नु नै भएको छ, उहाँको आफ्नै परिवारबाट नै उहाँको लागि सुरक्षाको लागि थप सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु पनि भएको छ। त्यसले गर्दा यो बिल्कुलै उहाँको सुरक्षामा चाहिँ प्रश्न आइसकेपछि उहाँलाई सुरक्षा प्रदान गर्नको लागि चाहिँ उहाँलाई त्यहाँबाट रेस्क्यू गरेर लगेको हो। त्यहाँ नियन्त्रण गर्ने गिरफ्तारी गर्ने भनेको छैन। त्यो कुराको पुष्टि उहाँहरूले नै पछि सुरक्षा माग गरेर जुन पत्र दिनुभएको छ प्रहरी कार्यालयमा त्यसले नै देखाउँछ। यसको
1: काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जबराई महाराजगंज स्थित घरबाट शनिबार राति पक्राउ गरेको थियो, पछि आइतबार दिउँसो छोडिएको थियो।
8: प्रतिपक्षी दलका नेताहरूले सरकार गठन भएको छ महिना पुग्दा आफ्नो प्रतिबद्धता अनुरूप काम नगरेको आरोप लगाएका छन्। आज संसद बाहिर संचारकर्मीसँग कुरा गर्दै उनीहरूले सुशासन केवल नारामा मात्र सीमित भएको टिप्पणी गरेका हुन्। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारले चमत्कार गर्ने दावी गरे पनि जनताले आधारभूत सेवा पाउन समेत शास्ति भोग्नु परेको दावी गर्नुभयो। उहाँले मन्त्रालयमा जम्बो सचिवालय र सल्लाहकारहरूको भर्तीलाई समेत औचित्यहीन कदमको संज्ञा दिनुभयो। उहाँले विगतका काण्डहरू छानबिन गर्न दुई तिहाईको सरकारलाई कसले रोकेको छ भन्दै प्रश्न समेत गर्नुभयो।
10: हामीसँग जोडिएका कुनै काण्ड छ भने छानबिन गरे हुन्छ नि त। अनावश्यक रूपमा सबै पार्टीलाई एकै ठाउँमा जोडेर आरोपित गर्न मिल्छ? हामीलाई लगाउने शिविर काण्ड छाने भयो नि त। दुई तिहाईको सरकारलाई हामीले नछान्नु भनेका छौँ। हामीले त केही पनि गरेकै छैनौँ। हाम्रो दावी छ भने छानबिन गरे हुन्छ। जहाँसम्म अरू काण्डका कुरा छन् त विगतमा नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्ड प्रधानमन्त्री हुँदा यी सबैका फाइल त हामीले खोल्या हो। दुई तिहाईको सरकार के हेरेर बसेको?
8: यता नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले वर्तमान सरकारको छ महिनाको कार्यकाल पूर्णत असफल भएको प्रतिक्रिया दिनुभएको छ। महरले सरकार सुशासन र जनउत्तरदायी भूमिका निर्वाह गर्नुको साटो संविधान र लोकतान्त्रिक संस्थाप्रति पूर्वाग्रही बनेको आरोप लगाउनुभयो।
10: सरकार सबैतिरबाट चाहिँ असफल भइरहेका छ र सबैप्रति प्रहार गर्नुभयो। उहाँले लोकतन्त्रको संविधानको रक्षा गर्ने कुरा, लोकतन्त्रलाई सुदृढ गर्ने, सबलीकरण गर्ने सन्दर्भमा, राष्ट्रियताको सम्वर्धन गर्ने, प्रवर्धन गर्ने, रक्षा गर्ने कुराका सन्दर्भमा, नागरिकका अधिकारहरूको चाहिँ रक्षा गर्ने र त्यसलाई चाहिँ स्थापित गर्ने कुराका सन्दर्भमा सरकार चुकेको छ र सरकार सम्पूर्ण हिसाबले स्वच्छता र निरङ्कुश बाटोमा हिँडिराखेको।
8: नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकार गठन भएको छ महिना पूरा भए पनि नागरिकका अपेक्षा पूरा गर्न र सुशासन कायम राख्न सरकार पूर्णत असफल भएको टिप्पणी गर्नुभयो। उहाँले सुकुम्बासी समस्याको व्यवस्थापन, सार्वजनिक संस्थानहरूमा भएको विवादित नियुक्ति र पारदर्शिताको अभावलाई सरकारको कमजोरीका रूपमा चित्रण गर्नुभयो।
11: हिमालमा जलवायु परिवर्तनको प्रभाव र हालैको घटेको सीतृशुली विपदबारे अध्ययन गर्न गठित संसदीय विशेष समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता गणेश पराजुलीको एकल उम्मेद्वारी परेको छ। रासोपाको निर्णय अनुसार पराजुलीले आज संघीय संसद सचिवालय पुगेर उम्मेद्वारी दर्ता गराउनु भएको हो। पराजुलीको प्रस्तावकमा कांग्रेस सांसद मोहन आचार्य र समर्थकमा सत्तारूढ़ तथा विपक्षी दलका सांसद पुष्पराज कनेल, रमेश कुमार मल्ल, ध्रुवराज राई, सरस्वती लामा र निशा डाङ्गी हुनुहुन्छ। बहुदलीय समर्थनसहित एकल उम्मेद्वारी परेकाले पराजुली सर्वसम्मत रूपमा सभापति चयन हुने निश्चित भएको छ। सभामुखको ढोल प्रसाद अर्यालले तोक्नु भएको कार्यतालिका अनुसार भोलि दिउँसो 2 बजे सभापतिको औपचारिक निर्वाचन हुनेछ। 3 महिनाको समय अवधि पाएको यस समितिले हिमाली क्षेत्रको तापक्रम वृद्धि, हिमनदी, हिमताल र सीमा पार जलाधारको प्रभावका साथै भोटेको श्री त्रिशुले विपदको वैज्ञानिक अध्ययन गरी सुझाव पेश गर्नेछ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
12: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
13: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
12: सुरक्षा घरको साथ जीवनभर।

0: ढुकढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: देशका विभिन्न स्थानमा परेको भारी वर्षा र असहज परिस्थितिलाई मध्यनजर गर्दै नेपाली कंग्रेसले 15 महाधिवेशन तथा क्षेत्रीय अधिवेशनको समय तालिका पुनः संशोधन गरेको छ। केन्द्रीय निर्वाचन समितिले आज जारी गरेको विज्ञप्ति अनुसार यसअघि आजसम्म क्षेत्रीय अधिवेशन सम्पन्न गरिसक्नुपर्ने व्यवस्थालाई परिमार्जन गरी असोज 15 गतेसम्मको समय थप गरिएको छ। नयाँ कार्यतालिका अनुसार महाधिवेशन प्रतिनिधिको रजिस्ट्रेशन असोज 16 र 17 गति हुनेछ भने असोज 18 गति दिउँसो 2 बजे काठमाण्डको खुल्ला मंचमा महाधिवेशनको औपचारिक उद्घाटन गरिनेछ। यस्तै असोज 19 र 20 गते बन्द सत्र सञ्चालन हुनेछ भने नयाँ नेतृत्व चयनका लागि असोज 21 र 22 गते निर्वाचन कार्यक्रम तय गरिएको निर्वाचन समितिले जनाएको छ। आसन्न महाधिवेशनको सरगर्मी बढ़िरहेका बेला गण्डकी प्रदेशका पूर्व मन्त्री एवं पूर्व सांसद राजीव गुरूङ दीपक मनाङ्गे कंग्रेसको उत्तर पक्षमा प्रवेश गर्नुभएको छ। आज आयोजित कार्यक्रममा पूर्व सभापति शेरबहादुर देउवा समूहको महाधिवेशन तयारी समितिका संयोजक एवं पार्टीका पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाले मनाङ्गेलाई पार्टीमा औपचारिक रूपमा प्रवेश गराउनु भएको हो। पार्टी प्रवेश लगत्तै उहाँलाई 15 महाधिवेशनका लागि मनाङ जिल्ला आयोजक समितिको संयोजकको जिम्मेवारी समेत सुम्पिएको छ।
3: सर्वोच्च अदालतले 40 माइक्रोन भन्दा पातलो प्लास्टिक र एकपटक मात्र प्रयोग हुने प्लास्टिक जन्य सामग्रीको प्रतिबन्धलाई देशभर कड़ाईका साथ कार्यान्वयन गर्न सरकारका नाममा परामर्श जारी गरेको छ। न्यायाधीश दोया हरिप्रसाद भुयाल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले गरेको फैसलाको पुनपाठ सार्वजनिक गर्दै सर्वोच्चले तीनै तहका सरकारबीच प्रभावकारी समन्वय गरी स्पष्ट मार्गचित्र सहित प्रतिबन्ध लागू गर्न भनेको छ। फैसलामा संविधानले प्रत्याभूत गरेको स्वच्छ वातावरणको हक नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकारसँग प्रत्यक्ष जोड़िएको उल्लेख छ। अदालतले सरकारले 11 बुँदे निर्देशनात्मक आदेश दिँदै उत्पादकले कम्तीमा 50% प्लास्टिक फोहोर पुनः संकलन गर्नुपर्ने व्यवस्था गर्न प्लास्टिकको केन्द्रीकृत डाटाबेस तयार गर्न र वैकल्पिक उद्योगलाई कर तथा भन्सारमा सहुलियत दिन भनेको छ। साथै यस प्रतिबन्धको प्रगति विवरण प्रत्येक 6 महिनामा अदालतमा पेश गर्न समेत आदेश दिएको छ।
4: लमजुङको राईनास नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको झण्डै 17 लाख रूपियाँ हिनामिना गर्ने 10 जना कानूनी फन्दामा परेका छन्। राईनासका तत्कालीन रोजगार संयोजक शेखर नाथ नेउपाने, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी, तत्कालीन लेखापाल नवीन कुमार बराल र विभिन्न वडाका 7 जना जनप्रतिनिधि भ्रष्टाचारको आरोपमा मुछिएका हुन्। उनीहरूले आर्थिक वर्ष 2076-77 श्रम तथा रोजगार मन्त्रालयबाट प्राप्त 16,72,000 रूपियाँ अनियमितता गरेको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार आर्थिक वर्षको अन्तिम दिन संचित कोषमा फिर्ता गर्नुपर्ने बजेट संयोजक नेउपानेले पेस्की निकालेर अन्य प्रतिवादीहरूको खातामा जम्मा गराई तोकिएको काम नगरी हिनामिना गरेका थिए। साथै बर्खास्त भइसकेका नेउपानेले कार्यकालको 1,67,000 मूल्य बराबरको ल्यापटप, प्रिन्टर र क्यामेरा समेत बुझाएका छैनन्। अख्तियारले प्रतिवादीहरूबाट बिगो असुल गरी कानून बमोजिम कार्यवाहीको माग गरेको छ।
3: राज्यबाट पाइने अनुदान तथा कृषि सुविधाहरूलाई पारदर्शी बनाउन सरकारले किसान सूचीकरण प्रणालीमा कड़ाई गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीका अनुसार पछिल्लो समय मात्रै थप 3 लाख किसान प्रणालीमा दर्ता भएका छन्। योसँगै देशभर सूचीकृत किसानको संख्या 26,79,000 पुगेको छ। कृषि मन्त्रालयले आफ्ना माथतका सबै निकाय, आयोजना र कार्यालयहरूलाई अबदेखि कुनै पनि कृषि कार्यक्रम सञ्चालन गर्दा लाभग्राही किसानको किसान सूचीकरण दर्ता नम्बर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको छ। वास्तविक किसानको पहिचान गरी मल वितरण, अनुदान तथा अन्य सेवा सुविधाहरू सोझै उनीहरूसम्म पुर्याउन यो कदम चालिएको सरकारले जनाएको छ। मन्त्रालयले आगामी दिनमा किसान सूचीकरणलाई थप प्रभावकारी बनाउँदै कृषि योजनाहरूलाई पूर्ण रूपमा तथ्याङ्कमा आधारित बनाउने जनाएको छ।
4: नेपाल राष्ट्रिय शिक्षक संगठनले चालू आर्थिक वर्षको बजेट मार्फत ल्याइएको प्रोत्साहन भत्तामा विभिन्न प्रकृतिका अस्थायी शिक्षक तथा विद्यालय कर्मचारीमाथि गरिएको विभेद तत्काल अन्त्य गर्न सरकारसँग माग गरेको छ। संगठनका अध्यक्ष असम बहादुर शाही र महासचिव प्रकाश खनालद्वारा जारी विज्ञप्तीमा स्थायी र अस्थायी दुवै थरी शिक्षक कर्मचारीले एउटै कक्षा कोठामा समान शैक्षिक जिम्मेवारी निर्वाह गरिरहेकाले सेवा सुविधा र भत्तामा विभेद गरिनु अन्यायपूर्ण भएको उल्लेख छ। संगठनले राहत करार साविक उच्च मावि बाल विकास विद्यालय कर्मचारी र नर्स सहित सबै प्रकृतिका शिक्षक तथा कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन आग्रह गरेको छ।
3: पर्वतको जलजला गाउँपालिका सात लामो बगरमा आज पहिरोले चारवटा घर दुईवटा गोठ पुरिएका छन्। पहिरोमा परि एकजना घाइते भएका छन्। पहिरोले घर पुर्दा च्यापिएका 65 वर्षीय आत्मा राज शर्मालाई सुरक्षाकर्मी जनप्रतिनिधि र स्थानीयको टोलीले जीवितै उद्धार गरी बेनी स्थित प्रादेशिक अस्पताल पुर्याएको छ। उहाँको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको छ। पूर्व सूचनाका आधारमा धेरैजसो बासिन्दालाई अघि नै सुरक्षित स्थानमा सारिएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिए पनि पहिरोमा घर गोठ खाद्यान्न पशु चौपाय र 12 रोपनी खेतीयोग्य जमीन पुरिएको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिनुभएको छ। विस्थापित परिवारलाई मिलनचोकमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ। लगातारको वर्षा र काली गण्डकी नदीको कटानका कारण म्याग्दी र मुस्ताङ जोड्ने बेनी माल ढुङ्गा सड़क खण्ड समेत अवरूद्ध भएको छ।
4: आगामी असोज 17 गतेदेखि 3 दिनसम्म मुलुकभर भीषण वर्षा हुने भन्दै सामाजिक सञ्जालमा फैलाइएको खबर पूर्ण रूपमा भ्रामक र असत्य रहेको जल तथा मौसम विज्ञान विभागले स्पष्ट पारेको छ। विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज एक विशेष सूचना जारी गर्दै महाशाखाबाट त्यस्तो कुनै पनि पूर्वानुमान जारी नभएको र हाल मौसमी गतिविधिमा खासै फेरबदल नपाइएको जनाएको छ। असोज 17 गतेदेखिको वर्षालाई लिएर सर्वसाधारणबाट अत्यधिक सोधपूछ भएपछि विभागले ध्यानकर्षण भएको जनाउँदै अनर्गल र भ्रामक समाचारको पछि नलाग्न र त्यस्ता सामग्री नफैलाउन पनि आग्रह गरेको छ।
3: अविरल वर्षा र बाढ़ी पहिरोका कारण 4 दिनदेखि ठप्प बनेका बीपी राजमार्ग र कान्ति लोकपथ आजदेखि पुनः सञ्चालनमा आएका छन्। बाढ़ीले क्षति पुर्याएका स्थानमा अस्थायी डाइभर्सन निर्माण र पहिरो पञ्चायतसँगै बीपी राजमार्गमा आजदेखि यातायात आवागमन शुरू गराइएको डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। रोशी खोलाको बहाव उच्च रहेकाले चौकी डाँडा क्षेत्रमा खानेपानी पम्प हाउसको भित्री ट्याक खोलेर सवारी साधन पठाइएको छ। यस्तै काठमाडौँ र हेटौडा जोड्ने कान्ति लोकपथ पनि पहिरो पञ्चायतदेखि पछाइएपछि आजदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। दुवै राजमार्गका जोखिमयुक्त खण्डमा हाल एकतर्फी रूपमा गाड़ी चलाएकाले उच्च सावधानी अपनाउन सम्बन्धित निकायले अनुरोध गरेका छन्।
4: बाढ़ीले मनकामना केवलकारको तल्लो स्टेशन चुरेस र सिलिङटार जोड़ने झोलुङ्गे पुल क्षतिग्रस्त बनाएपछि गोर्खाको शहीद लखन गाउँपालिका 3 150 भन्दा बढ़ी घरधुरीको जनजीवन प्रभावित बनेको छ। त्रिशुली नदीमा आएको बाढ़ीले पुलमा क्षति पुर्याएपछि सिलिङटार केवल पानी र मनकामना हटिएका बासिन्दासँगै तीर्थयात्री प्रत्यक्ष मर्कामा परेका हुन्।
3: भोटेकोशी तथा त्रिशुली नदी प्रणालीमा आएको विनाशकारी बाढ़ीबाट पीड़ित भएका बीमितहरूलाई सहज र छिटो बीमा दावी भुक्तानी दिन नेपाल बीमा प्राधिकरणले नयाँ कार्यविधि लागू गरेको छ। प्राधिकरणले रसुवा बाढ़ी दावी भुक्तानी सम्बन्धी संक्षिप्त कार्यविधि 2083 स्वीकृत गर्दै रसुवा नुवाकोट धादिङ र चितवन लगायतका जिल्लामा क्षति पुगेका सम्पत्ति सवारी साधन तथा हाइड्रो पावर परियोजनाहरूको दावी फर्जोट प्रक्रियाले सरल र पारदर्शी बनाएको हो। यो कार्यविधि भदौ 10 गतेको बाढ़ी अघि नै जारी भई जोखिम वहनमा रहेका बीमा लेखहरूमा मात्र लागू हुनेछ। प्राधिकरणका प्रवक्ता पूषण ढुंगेल अधिकारीले जारी गर्नुभएको विज्ञप्ति अनुसार सम्पूर्ण बीमा कम्पनीलाई यस कार्यविधिको पुनः पालना गर्दै प्रभावित बीमितहरूलाई प्राथमिकताका साथ रकम उपलब्ध गराउन भनिएको छ। साथै बीमा प्राधिकरणले प्रभावित बीमितलाई आवश्यक कागजात सहित सम्बन्धित बीमा कम्पनीमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन् सुन्दै गर्नुहोला।
5: जीवनमा थोरै कुरा लाउ राज कस्तो राम्रो जुत्ता लगाएको मेडम दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
6: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न कहाँबाट ल्याएको यो जुत्ता?
5: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
6: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
5: एकपटक दङ्गालीबाट किनेर हेर न।
6: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
7: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
5: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
8: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
9: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटीको घरमा।
5: प्रोप्राइटर सोमराज रैदास।
10: सम्पर्क फोन नम्बर 082-5635-775।
5: सम्पर्क नम्बर 98-4-26-873।
11: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा।
12: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
13: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98-453-0653।
3: सत्रको अन्तिम दिन मनाइने नानी चाया अन्तर्गत बसन्तपुरमा मन्त्रीहरूसहित ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो। बाजागाजासहित शुरू भएको रथ यात्रा बसन्तपुरबाट प्याफल, नरदेवी, किलागल, असन, इन्द्रचोक र मखन हुँदै पुनः बसन्तपुर पुर्याइएको छ। रथ बसन्तपुर फर्किएपछि जात्राको मुख्य आकर्षण मानिने इन्द्रध्वजा फहराइएको लिंगो ढाल्ने विधि शुरू गरिन्छ। आज राति लिंगोलाई ढालेर तान्दै बागमती नदीमा लगेर विसर्जन गरेपछि यस वर्षको इन्द्र जात्रा औपचारिक रूपमा समापन हुनेछ।
4: काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य प्रवर्तन केन्द्रमा पानीको परीक्षण गराउने भएको छ। सेवाग्राहीलाई सुरक्षित पिउने पानी सुनिश्चित गर्न परीक्षण गराउन लागि हो। सामुदायिक विद्यालयका बालबालिका, शिक्षक र कर्मचारी स्वास्थ्य प्रवर्धन केन्द्रमा सेवा लिन आउने बिरामी तथा आफन्त र वडा कार्यालयमा प्रशासनिक सेवा लिन आउनेलाई लक्षित गरी पानी पिउन योग्य छ वा छैन भने प्रयोगशाला सञ्चालनमा ल्याउन लागि महानगरले जनाएको छ।
3: आसन्न चाडपर्वमा यात्रुको सुरक्षित यात्रा र दुर्घटना न्यूनीकरणलाई ध्यानमा राख्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीका रात्रिकालीन सार्वजनिक सवारी साधनमा दुई चालक अनिवार्य राख्ने नियमको कार्यान्वयनमा कड़ा गर्ने भएको छ। चाडपर्वमा यात्रुको चाप बढ़ने र चालकको थकानका कारण हुन सक्ने सम्भावित दुर्घटना रोक्न नियमित जाँच तथा अनुगमनलाई तीव्र पारिने उपत्यका ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्रेले जानकारी दिनुभयो। एकजना मात्रै चालक राखेर लामो दूरीमा सवारी चलाएको पाइएमा कानून अनुसार कार्यवाही गरिने ट्राफिक प्रहरीले जनाएको छ।
4: नेप्से परिसूचक आज 9.62 अंकले घटेको छ। त्यससँगै नेप्से 2603 बिन्दुमा कायम भएको छ। आज कारोबार रकममा पनि कमी आएको छ। हिजो 5.38 अर्ब कारोबार भएकोमा आज 4.65 अर्ब रूपियाँको भएको छ। आज 69 कम्पनीको शेयर मूल्य बढ़दा 169 कम्पनीको शेयर मूल्य घट्यो भने 10 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरान र अमेरिका बीचको द्वन्द अन्त्य गर्दै होर्मुज जलमार्ग पुनः खोल्ने सम्झौता गराउन मध्यस्थकर्ताहरूले कूटनीतिक प्रयास तीव्र पारेका छन्। प्रस्तावित योजना अनुसार पहिलो चरणमा होर्मुज जलमार्ग खोल्ने र अमेरिकी नाकबन्दी हटाउने तथा त्यसपछि प्रतिबन्ध र आणविक विषयमा सहमति खोज्ने तयारी भए पनि दुई पक्षबीच प्रमुख विषयमा मतभेद कायमै रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। तीन क्षेत्रीय तथा दुई अमेरिकी अधिकारीका अनुसार मध्यस्थकर्ताहरूले दुवै पक्षसँग अप्रत्यक्ष वार्ता व्यक्त गरिरहेका छन्। छलफलमा रहेको मस्यौदा अनुसार इरानले ओमानसँग छुट्टै समझदारी गरी हर्मुज जलमार्ग पुनः खोल्ने र व्यापारिक जहाजको आवागमन अस्थायी रूपमा व्यवस्थापन गर्ने प्रस्ताव गरिएको छ। यसअघि जलमार्ग सुरक्षित रूपमा व्यापारिक जहाज सञ्चालन गराउने प्रयास असफल भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले एक साताभित्र जलमार्ग खोल्नुपर्ने प्रस्ताव अघि सारे पनि इरानले त्यसलाई अस्वीकार गरेको थियो। इरानले अमेरिकी नाकाबन्दी हटाउनुपर्ने, रोक्का गरिएको आफ्नो सम्पत्ति फुकुवा गर्नुपर्ने तथा तेल बिक्रीमा लगाइएको प्रतिबन्धमा छूट दिनुपर्ने शर्त राखेको छ।
10: अमेरिका र क्यानाडा बीच बढ़दो व्यापार समावेश क्यानाडाबाट आयात हुने मदिरा सहित विभिन्न उत्पादनमा अमेरिकाले आजदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको शुरूमा प्रतिबन्ध घोषणा गर्नुभएको थियो। प्रतिबन्धमा बियर, स्पार्क लिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरा सहित दुग्धजन्य मठा प्रोटीन र उच्च क्षमताका मोटरसाइकल समेत रहेका छन्। सेप्टेम्बर 8 क्यानेडाले अमेरिकी निर्यातमा करिब 20 अर्ब अमेरिकी डलर बराबरको प्रतिशुल्क लगाएपछि अमेरिकाले पछिल्लो कदम चालेको हो।
3: नेपाल परिवेशमा अब खेल समाचार। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले करिब 4.4 अर्ब पाउण्डको नगद सञ्चितबाट सदस्य राष्ट्रलाई थप रकम उपलब्ध गराउन सकिने संकेत गरेका छन्। संचार माध्यमले प्राप्त गरेको एक पत्रमा इन्फान्टिनोले फिफाका 6 महादेशीय महासंघलाई जिम्मेवारीपूर्वक वितरण गर्न सकिने अधिकतम अतिरिक्त रकम उपलब्ध गराउने पक्षमा आफू रहेको बताएका छन्। फिफाको फिफा फरवार्ड इन्टरप्राइज एफएफई योजना असफल भएपछि इन्फान्टिनोमाथि दबाव बढ़िरहेका बेला उनको यस्तो धारणा आएको हो। युरोपेली फुटबल महासंघ यूएएफए र उत्तर अमेरिका, मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रको महासंघ कन्काकाफले फिफाका 211 सदस्यलाई संचित रकमबाट प्रति राष्ट्र 1 करोड़ अमेरिकी डलर उपलब्ध गराउन माग गरेका छन्।
10: र विश्व एसियाली खेलकुद अन्तर्गत नेपाल र श्रीलंका बीचको क्वार्टर फाइनल खेल वर्षाले रद्द भएको छ। यससँगै श्रीलंका आईसीसी वरियताका आधारमा सेमी फाइनलमा प्रवेश गर्दा नेपाल भने बलियो टोलीसँग खेल्ने अवसर समेत नपाई बाहिरिएको छ। जापानको निशिन स्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहानैदेखि परेको अविरल वर्षाका कारण टस समेत हुन नसकेपछि खेल रद्द भएको हो। अब सेमी फाइनलमा श्रीलंकाले भारतसँग प्रतिस्पर्धा गर्नेछ। समूह चरणमा अफगानिस्तानलाई 5 विकेटले पराजित गर्दै समूह एक विजेता बनेर क्वार्टर फाइनल पुगेको नेपालका लागि यो खेल ऐतिहासिक अवसर रहेको थियो। यसअघि हिजो तय भएका क्वार्टर फाइनल खेलहरू पनि वर्षाकै कारण रद्द हुँदा उच्च वरियताका आधारमा भारत र पाकिस्तान सेमी फाइनलमा पुगिसकेका छन्। आजै हुने भनिएको बंगलादेश र मलेसिया बीचको अर्को खेल पनि वर्षाले हुन नसक्दा बंगलादेश सेमी फाइनलमा पुगेको छ।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जहाँ त जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
10: नेपाल चीन सीमा नाकाका अवरोध हटाउन द्विपक्षीय सम्वाद शुरू। 6 दिनदेखि काली गण्डकी करिडोर ठप्प। चाड पर्वको मुखमा यात्रु र व्यापारीलाई शास्ति।
3: निजामती ऐन सम्बन्धी विधेयक संसदमा दर्ता गर्ने सरकारको निर्णय। जबरालाई पक्राउ नभई रेस्क्यू गरिएको प्रष्टीकरण।
10: कंग्रेस महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक। क्षेत्रीय अधिवेशनका लागि फेरि 2 दिन थप।
3: अमेरिका इरान सम्झौतामा मतभेद कायमै। युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास तीव्र। क्यानाडाका सामानमा अमेरिकाले लगाएको नयाँ प्रतिबन्ध आजदेखि लागू।
10: र एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा आजका दुवै खेल रद्द। बंगलादेश र श्रीलंका सेमी फाइनलमा फिफा सदस्य राष्ट्रलाई थप रकम बाँड्न अध्यक्ष इन्फान्टिनो तयार।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो।
14: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
15: सबै क्षेत्रमा विश्वासिलो ठाउँ। कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराईदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5634-14।
1: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: गुराही को लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड गुराही दाङ फोन नम्बर 082-5161-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आशै मरिसक्यो।
5: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
4: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
6: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
7: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
6: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ असिस्टेन्ट प्रोफेसर डाक्टर मोहम्मद एनुद्दिन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
9: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू,
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
12: युनिसियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
13: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
14: बिरामी जाँच हुने मिति यही कार्तिक 13 गते शुक्रबार।
15: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसी पुस्तक दान। सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 98479-3577।
16: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
17: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
18: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
19: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
20: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
17: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको
21: इन्डोस्कोपी सेवा,
17: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनु। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 082-5660-734 र 082-5660-138।
22: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा।
23: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
24: डाक्टरद्वारा दिइने सेवाहरू,
22: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
24: बिना टाका प्रभावकारी उपचार,
0: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श।
24: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ।
0: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज।
24: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
14: बिरामी जाँच हुने मिति यही असोज 16 गते शुक्रबार।
1: दिव्य फार्मेसी, कुराई 15 सड़क विभाग रोड। सम्पर्क फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98478-28913, 98478-26163 र 98095-12871।
2: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
3: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: अन्य सेवाहरू,
21: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
25: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
26: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
27: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
28: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दाङ। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
29: खुशीको खबर।
30: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
29: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-847, 082-595-847।
31: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
32: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
31: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
29: होइन माइला, लखर लखर कहाँ हिनिस्?
33: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
29: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
33: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
29: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
33: ल ल काका गइहाले म।
4: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
5: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: नोट, हामी

0: बजार भित्र मोबाइल नम्बर 98578 45226।
1: त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
2: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू।
3: विस्तृत आँखा परीक्षण उपचार,
4: बाल दृष्टि रोग निदान उपचार,
2: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
3: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
2: कन्ट्याक्ट लेन्स सेवा,
1: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
2: कृत्रिम आँखा फिटिङ गरिन्छ,
3: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
2: दाङ जिल्लाकै पहिलो र एकमात्र
4: भिजन थेरापी सेवाहरू,
2: अल्छी आँखा उपचार,
1: डेढो आँखा उपचार,
2: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
3: डबल भिजन उपचार,
2: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
3: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
2: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेयरमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
3: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
4: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
1: फोन नम्बर 98699-84602 र 98-64-84-73।
5: पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ नगरिएको सरकारको दावी माझ जाँचबुझ गर्दै मानव अधिकार आयोग।
6: एकजना व्यक्तिको मात्र यो समस्या भएन, विधिको शासनकै समस्या हो, प्रक्रियाकै समस्या हो, यो विषयमा हामी अनुसन्धान गर्छौँ।
5: सड़क बिग्रिँदा कोरोला नाकाबाट आउने चाडबाडका सामानलाई लिएर चिन्तामा व्यवसायी।
7: आइरहेका सामानहरू दसैँ तिहार लक्षित नै सामानहरू हो, महागाली सबै ठाउँमा पाउनु पर्ने, अब त्यो सम्भावना चाहिँ एकदम न्यून भएर गएको।
5: एक रिपोर्ट र वेस्ट ब्याङ्कको एउटा प्यालेस्टिनी गाउँमा इजरायली बस्ती बसाउनेहरूद्वारा आक्रमण। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
8: समाचार फडिन जदाबाट सुन्नुहोस्। आफ्नो घरबाट भाग्न बाध्य भएको एक परिवारको फिर्तीलाई वञ्चित गर्दै इजरायली बस्ती बसाउने 100 भन्दा बढीले अधीनस्थ वेस्ट ब्याङ्कको एउटा प्यालेस्टिनी गाउँमा आक्रमण गरेका छन्। इजरायली सेनाले उनीहरूले ढुङ्गामुढा गरेको, सड़क अवरोध गरेको र जालुदमा घरहरू र सवारी साधनमा आगजनी गरेको बताएको छ। तीनजना इजरायली सीमा अधिकारीहरू घाइते भएका छन्। बस्ती बसाउने समूहको महिनौको दुर्व्यवहार र आक्रमणपछि ती प्यालेस्टिनी परिवार जुलाईमा विस्थापित भएका थिए। जेरुसलेमबाट बीबीसीकी योलान्डा नेल भन्छिन्, यसै महिना इजरायलको उच्च अदालतले उक्त घरका मालिकहरूलाई फर्कन दिनुपर्ने फैसला गरेको थियो। तर बस्ती बसाउनेहरूले उनीहरूको घर र कारमा आगजनी गरेपछि उनीहरू पुनः भाग्नु परेको छ। प्यालेस्टिनीहरूले बस्ती बसाउनेहरूले ढुङ्गा प्रहार गर्दा नजिकको गाउँसम्म झडपको अवस्था निम्तिएको बताएका छन् बीबीसी संवाददाताको भनाई। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उक्त हिंसाको निन्दा गर्दै पुनः एकपटक उनकै शब्दमा दंगाकारीको सानो समूहलाई आरोप लगाएका छन्। आवास संकटसँग जुझ्ने प्रयास गरिरहेको स्पेन सरकारले सन् 2030 घरबाट निष्कासन गर्ने प्रक्रियामा प्रतिबन्ध लगाउने योजनामा सहमति जनाएको छ। घर भाडामा भीषण वृद्धिपछि 87 वर्षीय महिलालाई आफ्नो वासस्थान छाड्न बाध्य बनाइएको घटनाले देशव्यापी प्रदर्शन निम्त्याएपछि यो निर्णय गरिएको हो। अहिले उनी आफू पहिले बसेकै ठाउँमा फर्किएकी छन्। स्पेनकी स्वास्थ्य मन्त्रीले लीजको म्याद थप्ने सहितका व्यवस्थाको नयाँ प्रावधानले 50 लाख मानिसलाई फाइदा पुर्याउने बताएकी छन्। उक्त व्यवस्थालाई सदनले अनुमोदन भने गर्नुपर्नेछ। युक्रेनलाई मानवरहित साधन आपूर्ति गर्ने एउटा रक्षा कम्पनीमा आगजनी गरिएको घटनापछि इस्टोनियाले रूसमाथि जानाजान विध्वंसात्मक गतिविधि गरेको आरोप लगाएको छ। इस्टोनियाका विदेश मन्त्रीले टालिन स्थित रोबोटिक्स फर्ममा भएको आगलागीमा रूसी सुरक्षा निकायको हात रहेको उल्लेख गरेका छन्। क्रेमलिनले आक्रमणमा आफ्नो हात रहेको अस्वीकार गरेको छ। मलेसियाले शरणको खोजी गरिरहेका झण्डै 5,000 जना व्यक्तिलाई उनीहरूको देश म्यानमार फिर्ता गरेपछि संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ। म्यानमारको सैनिक सरकारसँग भएको एउटा विवादास्पद सम्झौतापछि मलेसिया सरकारले उक्त प्रक्रिया थालेको थियो। 1500 व्यक्तिहरूलाई पानी जहाज मार्फत मंगलबार पठाइँदैछ। मलेसियाले उक्त स्वदेश फिर्ती स्वैच्छिक रहेको जनाएको

0: तर संयुक्त राष्ट्र संघको शरणार्थी सम्बन्धी निकायले आफूलाई फर्कने व्यक्तिहरूसँग भेट्न नदिइएको जनाएको छ। र टोकियोमा 140 वर्ष यता पहिलो पटक लगातार 34 दिनसम्म वर्षा भएको अधिकारीहरूले बताएका छन्। दुईवटा समुद्री आँधीहरूले जापानको राजधानीमा सेप्टेम्बरमा भीषण वर्षा निम्त्याएको थियो र अबको दुई दिन थप वर्षा हुने अपेक्षा गरिएको छ। जापानको मौसम विभागले विश्वभर मौसमी प्रणालीमा ठूलो उतार चढ़ाव निम्त्याएको एल निन्योका कारण वर्षा लामो समय भइरहेको उल्लेख गरेको छ। तपाईं बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ।
1: साझापखमा पुनः स्वागत छ। पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई प्रहरीले मध्यरातमा उठाएर लगेका विषयमा सरकारमाथि प्रश्न उठिरहेका बेला सरकारका प्रवक्ताले उनलाई प्रहरीले पक्राउ वा नियन्त्रणमा नलिएको बरू सुरक्षा प्रदान गरेको दावी गरेका छन्। आज पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता सस्मित पोखरेलले जबरालाई कुनै अपरिचित समूहबाट धम्की आएको र त्यसबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएका हुन्। असोज 10 गते मध्यराती प्रहरी अधिकारीहरूले घरमा सुतिरहेका जबरालाई उठाएर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा लगेका र करिब 10 घण्टापछि परिवारको जिम्मा लगाएका विवरण सार्वजनिक भएका थिए। जबराले अहिलेसम्म यस घटनाबारे औपचारिक प्रतिक्रिया दिएका छैनन्। त्यसयता यस घटनालाई लिएर विभिन्न कोणबाट बहस भइरहेको छ। कतिपयले यसलाई विधिको शासनको पालनासँग जोडेर प्रश्न उठाइरहेका छन्। यसैबीच राष्ट्रिय मानवाधिकार आयोगले जबरा सम्बन्धी घटनाबारे बुझ्न नदिइएको विषयमा आज अपराध अनुसन्धान कार्यालयका प्रहरी प्रमुखलाई बोलाएर सोधपूछ गरेको अधिकारीहरूले बताएका छन्। यसै सन्दर्भमा हामीले यस मामिलासँग सम्बन्धित सोधपूछ कार्यको नेतृत्व गरिरहेका मानवाधिकार आयोगका सदस्य मनोज दुवारीलाई टेलिफोन सम्पर्क गरी यस प्रकरणमा आयोगको अहिलेसम्मको बुझाइ के हो भनेर सोधेका छौं।
2: यसमा हामीले खास अनुसन्धान गर्न सकेको छैन। पीड़ित पक्षबाट कुनै पनि उजुरी निवेदन हालेका आएको छैन। हामीले यसमा जानकारी दिनलाई तत्काल प्रहरी कार्यालयमा हामी गएको हो। प्रहरी कार्यालयमा हामीलाई प्रवेश दिइएन। नदिएपछि हामीले प्रहरी कार्यालयका अधीक्षकहरूलाई बोलाएर कारवाही अगाडि बढाएका छन् हाम्रो कारवाहीहरू। र अब अहिले पूर्व प्रधान न्यायाधीशहरू आफ्नो निवासमै हुनुहुन्छ भन्ने मैले विवाद भएन। उहाँबाट पनि कुनै उजुरी बाजुर हामी कहाँ आएको अवस्था छैन। त्यस कारण हामीले त्यसतर्फ अहिले कुनै अनुसन्धान शुरू गरेका छैनौं।
1: आयोगले यो घटनाको बारेमा प्रहरी वा सम्बन्धित सरकारी निकायसँग आज जानकारी लिएको भन्ने विवरणहरू आएका छन्। तपाईँहरूले ती निकायसँग चाहिँ के कस्ता कुराहरू बुझ्न खोज्नु भएको र अहिलेसम्म के पाउनु भयो त्यसमा?
2: त्यसमा चाहिँ हामीले चाहिँ के भन्दा हाम्रो चाहिँ नि संविधान र कानूनले दिएको हाम्रो अधिकार जुन छ कारागारमा र हिरासत कक्षहरू हाम्रो चाहिँ भिजिट गर्न सक्ने हामी त्यहाँ प्रवेश गर्न सक्ने हाम्रो अधिकार जुन छ त्यो अधिकारहरूलाई कसरी किन संरक्षित भएन त्यो हाम्रो अधिकार किन उल्लङ्घन गरियो भन्ने विषयमा मात्रै हामीले कारवाही गरिरहेको।
1: अनि तपाईँले भर्खरै पूर्व प्रधान न्यायाधीशको तर्फबाट अथवा उहाँको परिवारको तर्फबाट कुनै उजुर बाजुर आयोगमा परेको छैन भनेर भन्नुभयो। उहाँको स्वास्थ्य सुरक्षा अथवा यस्तै भएको हो भन्ने सन्दर्भमा आयोगले चाहिँ किन थप बुझ्ने कोसिस नगरेको त्यसो भयो?
2: हामीले शुरूआत गरेको चाहिँ रुल अफ ल किन भएन कानून र शासन विधिको कुराहरूलाई लिएर के कस्ता चाहिँ प्रक्रियाहरू अवलम्बन गरिए के भयो भन्ने हामी शुरूमा प्रहरी कार्यालय जान तर प्रहरी कार्यालयमा हामीलाई चाहिँ भित्र छिर्न नदिए कारणले गर्दाखेरि त्यो अवरुद्ध भएको थियो। हामी अहिले त्यसमा लागेको छौँ। आज हामीले त्यो विषयमा कुराकानी गऱ्यौँ। अब यो स्वतन्त्र न्यायपालिकामा जुन किसिमको चाहिँ हस्तक्षेपकारी चाहिँ भूमिकाहरू सुरु हुनुभयो राज्यको तर्फबाट त्यसको विषयमा हामी छुट्टै अनुसन्धान गर्छौँ। न्यायपालिकालाई कसरी सुदृढ र स्वतन्त्र बनाउने भन्ने हाम्रो चिन्ता चाहिँ त्यसमा छ।
1: केही दिन बितिसक्दा पनि आम सर्वसाधारणले चाहिँ वास्तविक रूपमा यसै भएको हो भन्ने जानकारी प्राप्त गर्न सकेको देखिँदैन। यो आजको दिनसम्म आइपुग्दाखेरि विधिको पालना भए नभएको सन्दर्भमा चाहिँ तपाईँहरूको बुझाइ के रह्यो त्यसो भए?
2: अब हामी पनि अझ अनुमान छ। यो प्रश्नहरू संसदमा पनि उठेकैछन्। प्रहरीले पनि के भनिरहेका छन् भन्दाखेरि यो पक्राउ होइन, हामीले सुरक्षा थ्रेट देखेको कारणले गर्दाखेरि सुरक्षित बनाउन ल्याएको भनेर विरोधाभासका कुरोहरू आइरहेका छन्। यस कारण यसमा चाहिँ अहिले तपाईँलाई यसै हो भन्न सक्ने अवस्थामा हामी छैनौँ। हामी आफै अन्याउनु छौँ।
1: अब आज प्रहरी अधिकारीसँग बुझ्नुभयो, अब यहाँहरूको आउँदो कदम यो विषयमा के हुन्छ?
2: अब हेर त्यो हामी अध्ययन गर्दैछौँ। अहिले प्रहरी अधिकारी अधिकारीको बयानै अटिन सकिएको छैन, त्यसलाई अध्ययन गरेपछि हाम्रो आयोगको पदाधिकारीहरू बसेर हामी त्यसलाई चाहिँ थप निर्णय गर्छौँ, अलिक निर्णय गरिसकेको अवस्था छैन।
1: समग्रमा हेर्दाखेरि यो सिङ्गो प्रकरणमा चाहिँ राष्ट्रिय मानव अधिकार आयोगको मुख्य सरोकार वा चिन्ता यहाँनिर कुन पक्षमा बढी हो? मैले यो प्रश्न किन पनि सोधेको भने, एक त तपाईँहरूले यो सिङ्गो प्रकरणमा विधिको पालना भयो कि भएन भनेर हेरिरहेको बताउनु भयो, र अर्को सँगसँगै हिरासतमा किन मानव अधिकार आयोगलाई प्रवेश दिएन भन्ने पक्षमा पनि चासो देखियो।
2: हामी प्रत्येक व्यक्तिको मानव अधिकारको संरक्षणमा हामी लाग्नु पर्ने, विधिको शासनमा हामी लाग्नु पर्ने, स्वतन्त्र न्यायपालिकाको हामी चाहिँ अडान लिनु पर्ने, यो सबै क्रियाकलापमा हामी लाग्छौँ। एकजना व्यक्तिको मात्र यो समस्या भएन, यो समस्या भनेको विधिको शासनकै समस्या हो, प्रक्रियाकै समस्या हो। कुनै पनि व्यक्तिलाई बिना कारण पक्राउ गर्ने, धरपकड गर्ने, त्यो पनि मध्यरातमा गएर धरपकड गर्ने, त्यो पनि के भन्दाखेरि सुरक्षा संयन्त्रको रेखदेखमा हो, उहाँको चाहिँ अगाडि पछाडि सुरक्षाका निकायका साथीहरू नै हुनुहुन्छ, उहाँहरूको चाहिँ सुरक्षित हुँदा हुँदै पनि राति नै लिएर जानुपर्ने कारण के गर्यो, बिहानसम्म पनि किन कुद्न सकिएन, यो सबै विषयमा हामी विस्तार गर्छौँ, यो विषयमा हामी अनुसन्धान गर्छौँ, हामी यसरी चुप्याएर बस्दैनौँ।
1: उनी थिए राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवारी। तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हिजोबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अब अर्को विषय, दशैं तिहारका लागि कोरला नाका हुँदै चीनबाट ल्याइँदै गरेका कपड़ा लगायतका सामान सड़क अवरोधका कारण बाटैमा रोकिएका व्यवसायीहरूले बताएका छन्। रसुवागढ़ी नाका बाढ़ीका कारण प्रभावित भएपछि केरूङमा रोकिएका सामान व्यवसायीहरूले वैकल्पिक रूपमा मुस्ताङको कोरला नाकातर्फ पठाएका थिए, तर कोरला जोड्ने सड़क समेत पहिरो र कटानका कारण अवरूद्ध भएपछि ती सामान दशैं अघि नेपाल आइपुग्ने सम्भावना कमजोर बनेको व्यवसायीहरूले बताएका हुन्। अशोक दाहालको रिपोर्ट।
3: गत भदौमा भोटेकोशी त्रिशुली क्षेत्रमा आएको बाढ़ीले रसुवागढ़ी नाका प्रभावित भएपछि चीनले सिन्धुपाल्चोकको तातोपानी नाकाको सट्टा मुस्ताङको कोरला नाका प्रयोग गर्न भनेको थियो। अधिकारीहरूले कोरला नाका जोड्ने सड़क सञ्चालनमा ल्याउन कम्तीमा 10 दिन लाग्ने अनुमान गरेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले भने,
4: पछिल्लो चरणमा कोरोला नाकाबाट हामीले यताको सामानहरू डाइभर्ट गरेर उताबाट ल्याउने गरी गरेको व्यवस्थामा पनि अब भर्खरै गएको निरन्तर वर्षात पछिको बाढ़ीका कारण सड़क अवरूद्ध छ। त्यसकारणले अहिले अब उत्तरी सीमाबाट सड़क मार्ग भएर ढुवानी हुने हाम्रो माल वस्तुहरूलाई प्रत्यक्ष असर परेको छ। यो सन्दर्भमा हामीले खास गरी अहिले अब सड़कहरूलाई छिटो सञ्चालन गर्ने, अब अहिले बिग्रेको सड़कहरूलाई भन्ने एउटा उपाय हो, त्यसमा पूर्वाधार विकास मन्त्रालयसँग समन्वय भइराखेको छ।
3: कोरला नाका र सड़क खुले पनि त्यहाँबाट काठमाडौँ सामान आइपुग्न कम्तीमा 3 दिन लाग्ने बताइन्छ। राजधानीबाट देशका विभिन्न जिल्लामा सामान पठाउने व्यवसायीहरूले नाका खुले पनि दशैंका लागि सामान बजारमा पुर्याउन ढिला हुने बताएका छन्। नेपाल हिमालय सीमापार व्यापार संघका अध्यक्ष रामहरि कार्कीले भने,
5: आइरा सामानहरू दशैं तिहार लक्षित नै सामानहरू हो, काठमाडौँ आइपुगेर नि भएन, अब काठमाडौँबाट अब विभिन्न ठाउँ जानु पर्यो, मेची महाकाली सबै ठाउँमा पुग्नु पर्ने, अब त्यो पुग्ने सम्भावना चाहिँ एकदम न्यून भएर गएको छ।
3: चीनसँगको छोटो व्यापारिक मार्ग तातोपानी नाका खुलाउन सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा कार्की जोड़ दिन्छन्। वाणिज्य मन्त्रालयका प्रवक्ता बस्नेतले तातोपानी नाका सञ्चालनका लागि कूटनीतिक पहल भइरहेको तर चीनतर्फबाट नाका खुलाउने विषयमा अहिलेसम्म कुनै जानकारी नआएको बताए।
4: अब उहाँहरूको साइडमा पनि अलिकति समस्या छ भन्ने कुराहरू आएको थियो, त्यो विषय के हो अब उहाँहरूले अब जानकारी गराउनु भएको छैन।
3: चीनबाट आयात हुने सामान समुद्री मार्ग हुँदै भारतको कोलकातासम्म ल्याएर त्यहाँबाट सड़क मार्फत काठमाडौँ लगायत देशका प्रमुख शहरमा पुर्याउने विकल्प पनि व्यवसायीहरूसँग छ, तर यो मार्ग प्रयोग गर्दा समय र ढुवानी खर्च दुवै बढ़ी पर्ने व्यवसायीहरू बताउँछन्। अशोक दाहाल, बीबीसी काठमाडौँ।
1: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अधीनस्थ वेस्ट ब्याङ्कको एउटा प्यालेस्टिनी गाउँमा इजरायली बस्ती बसाएका 100 भन्दा बढ़ी मानिसहरूले आक्रमण गरेका छन्। उनीहरूले इजरायली सेनाको पहरामा घर फर्किरहेको एउटा परिवारलाई त्यसो गर्नबाट रोकेका हुन्। उक्त स्थानलाई बस्ती बसाउने इजरायलीहरूले केही हप्ता अघि कब्जा गरेका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट फनिन्द्र दाहालबाट।
0: दक्षिण नाब्लुसको जालुदमा रहेको अल्टुबासी परिवारको दुईवटा घरमा सोमबार आगो लगाइएको थियो। मानव अधिकारवादी समूहहरूले यो घटनाक्रमले इजरायली अधिकारीहरू बस्ती बसाएका मानिसहरूले गरेका हिंसा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न विफल रहेको देखाएको उल्लेख गरेका छन्। बीबीसीसँग कुरा गर्दै महम्मद अल टुबासीले एकदमै भयावह अवस्था रहेको र आफू त्यसलाई शब्दमा व्यक्त गर्न नसक्ने बताए। मलाई साँच्चै नै उनीहरूले हामीलाई मारिदिनेछन् जस्तो लागेको थियो। अहिले मृत्युलाई जितेको जस्तो अनुभव गर्दा म खुशी छु, 60 वर्षका अल टुबासीले भने। यसै महिना इजरायलको उच्च अदालतले उनीहरूलाई घर फर्कन दिनुपर्ने आदेश दिएको थियो। इजरायली डिफेन्स फोर्सले एउटा विज्ञप्तिमा 100 भन्दा बढ़ी इजरायली दंगाकारी उक्त गाउँमा रहेको र उनीहरूले सड़कमा अवरोध तेर्स्याएको, टायरहरू बालेको र सुरक्षा निकायमाथि ढुंगा प्रहार गरेको जनाएको छ।
6: मध्यपश्चिम टाइम चेक यति बेला रात्रिको 9 बजेको छ।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जानु।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
7: सम्पर्क मोबाइल 98477
8: र 98578 3689।
9: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह, अब दाङ गुराईको दिव्य फार्मेसीमा।
10: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
11: डाक्टरद्वारा दिइने सेवाहरू,
12: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
13: बिना टाका प्रभावकारी उपचार,
10: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
13: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
10: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज,
13: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
14: बिरामी जाँच हुने मिति यही असोज 16 गते शुक्रबार।
9: दिव्य फार्मेसी, कुराई 15 सडक विभाग रोड, सम्पर्क फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98478-28913, 98478-26163 र 98095-12871।
10: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि, दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा, प्राइम डेन्टल क्लिनिक।
9: प्राइम डेन्टल क्लिनिक, नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराई दाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 082-595-794, मोबाइल नम्बर 98227-7794।
15: कसरी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। लौ लौ लौ, गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त, अनि कसरी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
16: सञ्चालक नरेश कुमार श्रेष्ठ।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: 呀，又打赌气了，哎呦，哎呀呀呀呀！
1: 打出别的不是拉克，奥斯蒂哥那咱屋朋友蛮厉害呢。
0: 哎呀，阿斯蒂伯克多奥斯蒂哥的哥，比斯哥恩尼是巴克伊呢。
1: 咋拍的奥斯蒂哥的不只这些都弄
0: 着？阿普利亚赌气了，莫弄回去哟，你没跑呢？干啥嘛？
1: 过来一个 hospital road 马路一个，萨格玛塔 dental clinic 马咱屋呢，阿尼查呢尼姑。
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी

0: टियु डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
2: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाँत।
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
2: 98-41-68-47-46।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरूको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौ।

नमस्कार, दाङ सूचना तथा संचार सहकारी संस्था द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जमा तपाईहरु अब सुन्दै हुनुहुन्छ कार्यक्रम जीवन विज्ञान।

जीवन विज्ञान प्रतिष्ठान साबहिल काठमाण्डुबाट उत्पादित कार्यक्रम जीवन विज्ञान, जसबाट मानवलाई जीवन जिउने कला, सकारात्मक सोच, मानव जीवनका हरेक समस्यालाई कसरी समाधान गर्न सकिन्छ, हामी भित्र बीजको रूपमा रहेको सम्भावनालाई चिरेर कसरी उजागर गर्न सकिन्छ, साथै सम्पूर्ण मानवमा सकारात्मक विचार प्रदान गर्ने उद्देश्यले तयार पारिएको कार्यक्रम जीवन विज्ञान, जसका प्रस्तोताहरू हुनुहुन्छ श्रदय गुरूदेव रमेश नेपाल र श्रदय गुरूदेव एलपी भानु शर्मा।

0: रूपनारायण दाहालजी प्रश्न गर्नुहुन्छ, एउटा परिवारले दिएको संस्कार पीएचडी गरेर आएको छोराले भुलेको नदेखिएको अवस्थामा हामी 21 दिनमा के कसरी सिक्छौँ होला? अति सुन्दर, बच्चामा सिकेको कुरा भुलिँदैन, चाहे राम्रो होस् या नराम्रो होस्। नानीदेखि लागेको बानी भन्छन् नि, नराम्रो बानी बच्चादेखि लागेको छ भने 21 दिनमा अथवा 21 दिनको अभ्यासले, साधनाले के ती नानीदेखि लागेका नराम्रा बानीहरू हट्न सक्छन् होला? सुन्दर प्रश्न छ। के हट्न सक्छन्, के हट्न सक्दैनन्, हटाउन के सकिन्छ, के सकिँदैन, थोरै यसमा विचार गरौँ। तीन प्रकारले हाम्रा आदतहरू निर्माण भएका हुन्छन्। एउटा जन्मजातै आउँछ, त्यसमा परिवार संस्कार त्यसमा केही रहँदैन। एउटै आमा बुवाको दुईटा बच्चाहरू छन्, दुइटैको स्वभाव एकदम विपरीत देखिन्छ। एउटाको स्वभाव कति राम्रो लाग्छ, आहा कस्तो असल मान्छे, कति राम्रो संस्कारमा हुर्केछ जस्तो लाग्छ। त्यही बुवा आमाको उसै गरी हुर्काएको, तर अर्को अलिक खराब प्रवृत्तिको हुन्छ, कस्तो नराम्रो संस्कार दिए है बाबामाले भने जस्तो पनि लाग्छ। यो जन्मजात आएको गुण, उसको प्रारब्ध होला, अघिल्लो जन्मको कर्म होला, त्यस आधारमा गुण बन्दछ, स्वभाव बन्दछ। यसलाई चाहिँ हटाउन सकिँदैन, जति प्रयास गरे पनि सकिँदैन। जुन गुणहरू जन्मजातै आए, कुनै व्यक्ति गम्भीर प्रकृतिको छ, कम बोल्छ, बढी बोल्दैन, जहाँ आवश्यक छ त्यहाँ बोल्छ, गम्भीर स्वभाव छ उसको। कुनै व्यक्ति मानिस देखेको गफ गर्नु परिहाल्छ, कुरा गरिहाल्छ, ए बाबु एकछिन चुप लागेर बस्न भन्यो भने सक्दैन बिचरा, कुरा गर्नै पर्छ, पुखलो छ, यो उसको जन्मजात गुण हो। त्यो गम्भीर मान्छेलाई पर बोलिरहने बनाउन सकिँदैन, जति अभ्यास गराए पनि सकिँदैन। र पर बोलिरहने मान्छेलाई चुप लागेर बस्ने गम्भीर शान्त बनाउनु त्यो पनि असम्भव हुन्छ, उसको आफ्नो स्वभाव हो। कुनै व्यक्तिलाई के काम गर्न मन लाग्छ त्यसमा रमाउँछ, कुन व्यक्ति कुन काममा रमाउँछ, कुनै व्यक्ति बोल्नमा रमाउँछ, मान्छे देखेर गफ गर्न पायो भने दङ्ग पर्छ, खुब रमाइलो लाग्छ। कुनै व्यक्तिलाई खाना बनाउन पठाउनुहोस्, खाना बनाउनमा यति रस हुन्छ, खाना बनाउँदाखेरि खुब खुब खुसी हुन्छ, त्यो उसको स्वभाव हो। त्यही स्वभावलाई समातेर चाहिँ आफ्नो कर्मको छनौट गर्नुपर्छ, कामको छनौट गर्नुपर्छ। जसलाई बोल्न रमाइलो लाग्छ उसलाई बोल्ने काम नै जिम्मा दिने, जसलाई खाना बनाउन रमाइलो लाग्छ उसलाई त्यही काम दिने, त्यही विषय पढाइदिने, खुब प्रगति गर्छ। जे गर्दा आफूलाई रमाइलो लाग्छ त्यही विषय त्यसैलाई व्यवसाय बनायो भने व्यक्ति छिटोभन्दा छिटो प्रगति गर्छ। यो उसको जन्मजातै गुण हो, जन्मजातै आएको स्वभाव। बाबुआमामा यो स्वभाव थियो थिएन थाहा छैन, तर उसमा छ। यस्तो स्वभाव जुन प्राकृतिक रूपमा आयो, यसलाई परिवर्तन गर्नुहुन्न। आफ्नो मूल स्वभाव के हो त मेरो चिन्ने, र त्यही अनुसारको काम छनौट गर्ने, यसलाई नै आफ्नो बाटोमा हिँड्नु, आफ्नो पथमा हिँड्नु भनिन्छ। अर्को स्वभाव, बच्चामा जुन संस्कारमा हुर्क्यो, जस्तो वातावरणमा हुर्क्यो, त्यही अनुसारको बोलीचाली, अरूसँग गर्ने व्यवहार त्यही प्रकारले विकास भएको हुन्छ। बच्चादेखि लागेको बानी यो हटाउन गाह्रो हुन्छ, तर असम्भव छैन। यदि बच्चादेखि लागेको बानी पनि नराम्रो बानी छ भने त्यसलाई हटाउन सकिन्छ। हामीले देखेका छौँ नि बानी हटाएको, कति व्यक्तिहरू बच्चादेखि माछा मासु नखाएका मान्छेहरूले पनि अलि पछि आएर खान थालेर पनि देखेका छन्। कति मानिसहरू बच्चादेखि माछा मासु खाएको पछि आएर छोडिदियो, उसले खानै छोडिदियो, संस्कारमा त खानै थियो तर खाएन, छुट्यो, छुट्न सक्छ। बच्चादेखि लागेका केही बानीहरू जुन आफूलाई गलत लाग्छ त्यसलाई परिवर्तन गर्न सकिन्छ, सकिँदैन भन्ने होइन, तर अलि मेहनत गर्नुपर्छ, अलि बढी प्रयास गर्नुपर्छ, अनि मात्रै परिवर्तन हुन्छ, तर असम्भव छैन। जुन संस्कार ठीक छ जस्ता बानी व्यवहारहरू ठीक छन् त्यसलाई राख्ने, गलत छन् भने त्यसलाई हटाउने। त्यसै गरी अर्को अहिलेको वातावरण, यतिखेरको वातावरण कस्तो छ, यतिखेरको संगत कस्तो छ। संगत भनिन्छ नि व्यक्ति संगतलाई बिगार्यो भनिन्छ। अहिलेको संगतबाट आएका गुणहरू यसलाई चाहिँ छिटोभन्दा छिटो परिवर्तन गर्न सकिन्छ। यसको लागि त 21 दिन पनि लाग्दैन। अहिलेको यतिखेरको परिवेशबाट आएका, उसमा आएका गुणहरू, बानी व्यवहारहरू हटाउनलाई 7 दिन पनि पर्याप्त हुन्छ। तर संस्कारबाट आएका आदतहरूलाई हटाउनको लागि चाहिँ ऋषिहरू भन्छन् 7 दिन, कसैको 7 दिनमा पनि हट्न सक्छ, असम्भव छैन, कसैको 21 दिन। तर 21 दिनबाट पनि हटेन भने 108 दिन प्रयोग गर। 108 दिनको अभ्यासबाट चाहिँ कुनै पनि संस्कारबाट आएका आदतहरू परिवर्तन गर्न सकिन्छ। तर जन्मदातै आएको छ भने सकिँदैन। जस्तो मलाई बोल्न मनपर्छ, मान्छे देखेपछि कुरा गर्न मन लाग्छ, मलाई चुपो लागेर कसैसँग नबोलिकन त्यो सहज अवस्थामा बस्न मन लाग्दैन, मान्छे भेटेको कुरा गर्न मन लाग्छ। अब मलाई जति सुकै तपाईँले सिकाउनुहोस्, जति सिकाए पनि मेरो त्यो स्वभाव हो, म गम्भीर बन्न सक्दिनँ, कुरा गरि नै हाल्छु। उकुस मुकुस हुन्छ गर्न पाएन भने त, स्वभाव अनुसारको काम गर्न पाएन भने त मान्छे डिप्रेसनमा जान्छ। उसलाई फुक्न दिनुपर्छ, आफ्नो स्वभावमा समकिन दिनुपर्छ। त्यसैले परिवर्तन के गर्ने के नगर्ने आफूले पहिला बुझ्ने, जन्मजातै आएका गुणहरूभन्दा बाहेक अरू सबै गुणहरू अपरिवर्तनीय छैनन्, परिवर्तन गर्न सकिन्छ आफ्नो आवश्यकता अनुसार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट MDS गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
3: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत भरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा। सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पताल को 20 मीटर माथि। फोन 082562170707।
4: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: किराले खाएको दाँत निकाल्ने,
6: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
5: खाली ठाउँमा दाँत राख्ने,
6: दाँतको जरैदेखि उपचार गर्ने,
5: भएको दाँतमा राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
6: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
7: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
4: सम्पर्क फोन नम्बर 082590466 9829185053।
8: तपाईँलाई पायल सुगा फुसा भएको छ, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
9: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको एस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
10: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।
0: उमा ढकालजी सोध्नुहुन्छ, हरिओम गुरुदेव, परम पद, मुक्ति, मोक्ष, परम धाम एक अर्काका परिपूरक हुन् गुरुदेव? कति राम्रो। परम पद परम धाम एक अर्काका परिपूरक हुन् कि होइनन्? मलाई अहिले यो प्रश्न सोध्ने होइन, म पनि परम धाम गइसकेपछि सोध्नु होला। अहिले गएकै छैन, सोधेर के गर्ने? मलाई के थाहा, जानेहरूलाई थाहा होला। तर पछि सोध्न पनि गाह्रो छ, परम धाम गएपछि कोही आउँदै आउँदैन। परम धाम पुगेर म आएँ ल भनेर भन्ने मान्छे अहिलेसम्म भेटिया छैन। सबै अनुमान हो, अनुमान हो, कुरा हो, जे जे कुरा गरिँदै हुन्छ, गफै त हो। परम धाम भन्नुहोस्, परम मुक्ति भन्नुहोस्, परम मोक्ष भन्नुहोस्, शब्दहरू जे जे भने पनि हुन्छ, जानु पर्दैन, हुनु पर्दैन। कसैलाई मोक्ष बनाउन सकिँदैन, अनि नसकेपछि के भन्ने भने, बाबु अहिले मैले अराको काम गर, मोक्ष अहिले होइन, मरेपछि पाउँछस्। कति सजिलो उपाय, मरेपछि भनिदियो। अब मरेपछि पाए कि पाएन कसले हिसाब राख्ने, कसले कसलाई सोध्ने? त्यसकारण जहाँ जवाबदेहिता हुँदैन नि, जे भने पनि हुन्छ। मरेपछि हुने कुराको जवाबदेहिता लिनु पर्दैन, मरेपछि भएन भने पनि त्यो मान्छे फर्केर आएर तपाईँले भनेको कुरो भएन भनेर सोध्न आउँदैन। त्यस्तै यस्ता कुराहरूमा जे जे भने पनि हुन्छ। वास्तवमा सत्य चाहिँ के हो भने, मरेपछि त जे होला होला, अहिलेको जीवनलाई कस्तो बनाउने त्यतातिर चाहिँ हाम्रो ध्यान जानुपर्छ। अहिलेको जीवन राम्रो भयो भने ऋषिहरूको भनाइअनुसार भविष्य पनि राम्रो हुन्छ, त्यही भन्छन् जान्नेहरू। यो जन्ममा राम्रो कर्म गर बाबु, तिम्रो मृत्यु पछाडिको जीवन पनि राम्रो हुन्छ भन्छन्। यसमा चाहिँ सत्यता छ। किन छ भन्नुहोला भने, आज राम्रो काम गऱ्यौँ भने भोलि सुख पाइँदो रहेछ कि, यो त तपाईँ हामीले भोग्यौँ नि त। हिजो राम्रो काम गरेको फाइदा मैले आज भोगिरहेको छु, आज राम्रो काम गरेँ भने भोलि फाइदा भोग्छु, हिजो नराम्रो काम गरेका थिएँ भने त्यसको परिणाम मैले आज भोगेको छु, दुःख पाउनु परेको छ। हेर्नुहोस् त, यी भ्रष्टाचार गर्ने मान्छेहरूले गरे त अहिले गरे हो र, बिचराहरू कति दिन पहिला गरेका हुन् तर समात्तिने बेला आज समातेर दुःख पाउनुपर्छ। हेर्नु न, कर्म पहिला गर्यो परिणाम पछि आउँछ, कर्म पछि परिणाम आउँछ। त्यसले गर्दा यो जीवनमा राम्रो काम गर्यो भने अवश्य पनि पछाडिको जीवनमा पनि राम्रो होला भन्ने अनुमान गर्न सकिन्छ। किनभने अहिलेको भोगाइबाट आज राम्रो गरे भोलि राम्रो हुन्छ, यो वर्ष राम्रो गरे भन्दैन अर्को वर्षलाई पनि त्यसको फल खान पाइन्छ। त्यसै गरी यो जीवनमा राम्रो गर्यो भने अर्को जीवनमा पनि पाइएला, ऋषिहरू भन्छन् पाइन्छ। यसमा चाहिँ सत्यता हुन सक्छ। अब त्यसो भए के गरौँ त, अर्को जीवनको कुरा नगर्ने, यो जीवनलाई कसरी राम्रो बनाउन सकिन्छ त्यतातिर चाहिँ ध्यान लगाउने। यो जीवनमा मबाट कसैको चित्त नदुखोस्, कसैले पनि मेरो कारणले दुःख पाउनु नपरोस्, सकेदेखि सबैको राम्रो होस्, नसके पनि मबाट कसैको नराम्रो चाहिँ नहोस्, त्यतापट्टि सजग हुने र पल पल सुख बढाउने, दुःख होइन सुख बढाउने उपायहरूको खोजी गर्ने। जस्तो सबैलाई सम्मान गर्यो भने सुख आउँछ, अरू मानिसलाई इज्जत दियो भने सुख आउँछ, कसैको प्रशंसा गर्यो भने सुख आउँछ। किनभने तपाईँले कसैलाई इज्जत दिनुभयो, सम्मान गर्नुभयो, प्रशंसा गर्नुभयो भने त्यो दुश्मन भए पनि तपाईँको दोषमा साथीमा परिणत हुन्छ। प्रशंसा कसलाई मन पर्दैन, सम्मान गरेका कसलाई मन पर्दैन, इज्जत दिएको कसलाई मन पर्दैन। सबै मान्छे आफ्नो हुन्छन्, जीवनमा खुसियाली आउँछ। कसरी शान्त हुन सकिन्छ, कसरी कलहमुक्त जीवन बाँच्न सकिन्छ, कसरी एउटा सफल जीवन बाँच्न सकिन्छ, त्यतातिर चाहिँ ध्यान जानु राम्रो। यहाँ सोध्नुहुन्छ परमपद, परमपद भनेको के हो? परमपद भनेको आनन्दको पद। दुईटा पद हुन्छ, एउटा पीडाको पद, अर्को आनन्द। तपाईँ आनन्दमा प्रतिष्ठित हुनुहोस्, यही हो परम सबभन्दा राम्रो पद। अनि नराम्रो पद चाहिँ के हो? दुःख पीडा, पीडामा गएर बस्नु पर्यो। पद भनेको के हो? बस्ने ठाउँ त हो नि, नराम्रोतिर होइन राम्रोतिर जाने परम पद। मुक्ति के हो? मोक्ष के हो? मोक्ष भनेको दुःख मुक्ति, अरू के हो? जीवनमा दुःख छ, यो दुःखबाट आफूलाई मोक्ष गर्नुभयो, दुःखबाट माथि उठ्नुभयो, तपाईँ दुःखबाट मुक्त हुनुभयो। अब दुःखबाट मुक्त कसले गराउँछ? मैले अघि नै भने दुःख दिने के हो बुझौँ, अनि दुःखबाट मुक्ति पनि तपाईँले सूत्र थाहा पाउनुहुन्छ। हामीलाई दुःख दिने भनेका हामीभित्रका अवगुणहरू हुन्, हाम्रो आफ्नै नराम्रो बानी बेहोरा हो, नराम्रो कर्म हो, नराम्रो आचरण हो। अनि नराम्रो आचरण गर्ने, नराम्रो बानी बेहोरा बोकेर हिँड्ने, नराम्रो कर्म गर्ने, अवगुणै अवगुण लिएर हिँड्ने, अनि सुख पाऊँ भनेर हुन्छ र? यसलाई हटाइदिनुहोस् न, अहिलेको अहिले दुःखबाट मुक्त भइयो। अवगुण हटायो कि व्यक्ति मोक्ष भयो? केबाट मोक्ष भयो? दुःखबाट मोक्ष भयो। आखिर हामीले मोक्ष कसबाट हुन खोज्या? त्यही दुःखबाट त हो नि। यो जीवन कस्तो दुःख, भगवान मुक्ति देऊ। मुक्ति पाएपछि चाहिँ दुःख पाउनु पर्दैन, त्यति नै हो। त्यसकारण हामीलाई मोक्ष दुःखबाट चाहिएको होइन, साँचो अर्थमा मोक्ष अवगुणबाट चाहियो। र आफ्ना अवगुणहरूबाट मुक्त त्यही व्यक्ति हुन सक्छ जोसँग अवगुण छ। तपाईँको अवगुणबाट म मुक्त हुन पनि सक्दिनँ, मेरो अवगुणबाट तपाईँ मुक्त हुने कुरा पनि हुँदैन, किनभने अरूको गुणले हामीलाई धेरै सताएको छैन, आफ्नै गुणले सताएको छ। कि त्यसकारण ख्याल राखौँ ल, परम पद भनेको नै त्यही हो, मोक्ष भने पनि त्यही हो, परम धाम भने पनि त्यही हो। यी सबै कुरालाई तपाईँले के लिनुहोस् भने, अवगुणहरू दुर्गुणहरू नै, नराम्रा बानी व्यवहारहरू, नराम्रो व्यवहार नै यो हाम्रो दुःखको कारण हो। दुःखबाट मुक्तिको पद परम पद नै सद्गुणहरू, राम्रा बानी व्यवहारहरू, राम्रो व्यवहार, राम्रो आचरण, बस यसले हामीलाई दुःख मुक्त दिन्छ। यतातिर चाहिँ गरौँ जो काम अहिलेको अहिले गर्न सकिन्छ, कि आजैबाट प्रयास गर्न सकिन्छ, जीवनलाई रूपान्तरण गर्न सकिन्छ। होइन भने अब स्वर्ग के हुन्छ, वैकुण्ठ कहाँ छ, कसो छ, अब यति ठुल्ठुलो कुरा गरेर मरेपछि के हुन्छ, जन्मदै यहाँ अहिले समस्या परिसक्यो, मरेपछि त जे हुन्छ होस्मा त के मतलब? यहाँ अहिले समस्या परिसक्यो मान्छेलाई, अहिले दुःख पाएर रोइरहेछ, मरेपछि के हुन्छ त्यही भएर मेरो
11: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर,
12: स्वर्गद्वारी ड्रिंकिंग वाटर,
11: हाम्रा सेवाहरू,
12: एक लिटर र बीस लिटर जारको व्यवस्था,
11: अर्डर अनुसार खाली बोतलको उत्पादन,
12: बीस लिटर जारमा होम डेलिभरी सेवा।
11: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसे, फोन नम्बर 082-5670-21 र होटल दाङगारी नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-63-375।
12: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
13: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ असिस्टेंट प्रोफेसर डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
14: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू,
15: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
16: छारे रोग, मिर्गी, निन्द्रा नलाग्ने, रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
17: युनिसियामा कमी, शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
18: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
19: बिरामी जाँच हुने मिति यही कार्तिक 13 गते शुक्रबार।
20: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ, सम्पर्क फोन नम्बर 082-5160-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।
21: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
22: विशेषज्ञ डाक्टरी सेवाहरू,
21: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
22: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
6: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटा द्वारा भिडियो एक्सरे सेवा
22: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्य में पाइन
21: फोन बाटी नाम दर्ता गर्न सकिने
22: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
21: सम्पर्क फोन 082-590-079 मोबाइल नंबर 98478-10-030 र 98229-54555
1: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजया दशमी दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।
3: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना
23: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा BCA तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा UAE द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा BBA BCA BE कम्प्युटर र BE सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग।
23: फोन नंबर 082-562-601 98-578-35-990 98-578-31-684
24: डाक्टर आउने बारे सूचना।
25: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा MD गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र PFT सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा।
24: डाक्टरद्वारा दिइने सेवाहरू
25: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जिक खोकी, TB, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
24: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार
26: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
19: बिरामी जाँचो निमिति यही असोज 17 गते शनिबार
27: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
10: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98-479-57-193 र 98-28-89-08।
28: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
29: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
28: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
29: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
28: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
29: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
28: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
30: हरि ओम गुरुदेव, मेरो जिज्ञासा छ, यो हामी ब्रह्मा विष्णु महेश भनेर हामी तीन रूप मानिन्छ होइन, भगवान मानिन्छ नि हामीले, यिनका ती यी रूप हुन् कि यी अदृश्य शक्ति हुन्, एउटा ऊर्जा शक्ति मात्रै हो होइन, या यिनका रूप पनि हुन्, र यिनमा सत रज तम गुण तिनटै हुन्छ होइन? अब तपाईँ ब्रह्मामा रज हुन्छ भने विष्णुमा सत हुन्छ, महेशमा तम हुन्छ, भाइ हामी यी तम तिनटै गुणभित्र रहेर हामी मोक्ष प्राप्त गर्न सक्छौँ, या यसभन्दा अलगै अब यीदेखि अलग भएर हामी मोक्ष प्राप्त गर्न सक्छौँ?
31: प्रश्न छ, ब्रह्मा विष्णु महेश के हुन्, गुण के हो, र म तिनैको अधीनमा रहेर मात्रै मुक्तिको बाटो हिँड्न सक्छु, मोक्षको बाटो, कि मैले के गर्नुपर्छ? यो ब्रह्माण्ड पुरै देखिने ब्रह्माण्ड, नदेखिने ब्रह्माण्ड, समस्त चराचर जगत तीनवटा शक्ति मिलेर बनेको छ। एउटा शक्ति ज्ञानको शक्ति हो, अर्को कर्मको शक्ति हो, अर्को भक्तिको शक्ति हो। जान्नु, गर्नु, बन्नु, यी तीनवटा मिलेर पुरै ब्रह्माण्ड बनेको छ। जान्ने शक्ति, अघि हामी जुन कुरा गर्दै थियौं त्यसलाई, त्यो जान्ने शक्तिलाई ब्रह्माजी भनियो। ब्रह्माजी मूल सृजनशील शक्ति हो। म भित्र नयाँ सोच्ने क्षमता छ भने त्यति मात्रामा म ब्रह्मा हुँ। ब्रह्मा व्यक्तिको नाम होइन, शक्तिको नाम हो। न विष्णु व्यक्तिको नाम हो, न महेश व्यक्तिको नाम हो, यी शक्तिका नाम हुन्। हाम्रा ऋषिहरूको तरिका चाहिँ शक्तिलाई व्यक्ति बनाइदिने, ताकि सम्बन्ध बनाउन सकियोस्। यदि शक्ति मात्रै हो भनिदियो भने त शक्तिसँग के सम्बन्ध बनाउनुहुन्छ तपाईँले? अब बिजुली शक्ति हो, अब यसँग केही सम्बन्ध बनाउनुहुन्न? बिजुली आएको दिन हो मेरो बिजुली कति प्यारो, तिमी आयो पनि भन्नुहुन्न। बिजुली गएको दिन पनि तपाईँ बिजुली गएन भनेर छटपटिनुहुन्छ, तर बिजुलीसँग तपाईँको प्रेम चाहिँ बन्दैन। र जीवनको जीवनमा विकास हुन्छ प्रेमले। जहाँ पनि सम्बन्ध बन्न सक्छ त्यहाँ जीवनको विकास प्रारम्भ हुन्छ। त्यही भएर ऋषिहरूले सबै शक्तिहरूलाई देवी देवता भनेर परिभाषित गरिदिए। विद्युतको शक्तिलाई अग्नि देवता भनिन्छ। अब अग्नि देवता भन्ने बित्तिकै ओहो मेरो देवता भनेर हृदय गदगद हुन्छ। तपाईँ आगो भन्नुहोस् त, अङ्ग्रेजीमा फायर भन्नुहोस् त, तपाईँलाई के फरकै पर्दैन। तपाईँको हृदय आन्दोलित हुँदैन। जेले हृदय आन्दोलित हुँदैन त्यो अध्यात्म होइन। हृदय आन्दोलित जहाँ हुन्छ, जहाँ तपाईँ व्यक्तिगत सम्बन्ध बनाउन सक्नुहुन्छ, जहाँ तपाईँ उसका गुणहरू आफूमा धारण गर्न सक्नुहुन्छ। अग्नि देवता भन्ने बित्तिकै गुण धारण गर्न सके, जस्तो अग्निले आफूमा जे आए पनि पचाइदिन्छन्। र अन्तत्व गतमा हेर्नुहोस् त अग्निको कस्तो गुण हुन्छ, जे आए पनि अग्निले जलाइदिन्छ, अन्तमा अग्निले आफूलाई नै जलाएर सिधाइदिन्छ। अग्निसँग कुनै अहंकार छैन, निर अहंकार छन् अग्नि। निर अहंकारिता अग्निको लक्षण हो। अब यति बुझ्ने बित्तिकै हृदय आन्दोलित हुन थाल्छ। तपाईँ फायर फायर भनेर मात्रै तपाईँ कुरा गर्नुभयो, आगो आगो मात्रै भन्नुभयो भने तपाईँको हृदय आन्दोलित हुँदैन। तपाईँ निर अहंकारिता र जे आए पनि पचाउन सक्ने महान वैराग्यको क्षमता सिक्न सक्नुहुन्न। अध्यात्मले तिनै विषयलाई उठाएर देवत्वकरण गरिदिन्छ र मनुष्यको हितमा हुन्छ अध्यात्म जहिले पनि। त्यो सृष्टिका तीनवटा शक्तिहरू, महाशक्तिहरू, यिनलाई त्रिदेवको रूपमा ऋषिहरूले बुझाए। जान्ने शक्ति या सृजनशीलताको शक्ति मनमा आउँछ नि, नयाँ सोच, इनोभेसन, नयाँपन, नोभेल्टी, क्रिएटिभिटी, सब ब्रह्माजी हो नि मभित्र भएका। कसैको हेर्नुहोस् त, कोही व्यक्ति एकदमै धेरै काम चाहिँ गर्छ, धेरै सक्रिय व्यक्ति कहिले पनि सृजनशील हुँदैन, क्रिएटिभ हुँदैन। जो व्यक्ति बढी सृजनशील हुन्छ विष्णुतिर जान्छ, ब्रह्माजी छुट्छन्। सृजनशील व्यक्ति त्यो हुन्छ जो अलि अल्छी हुन्छ। त्यही भएर ब्रह्माजी कहाँ कुनै मन्दिर बनेका छैनन्, किनकि सृजनशीलता बाहिर देखिँदैन। कति मिठा मिठा गीतहरू हुन्छन्, कसले लेख्यो मतलबै छैन, जसले गायो उसको मात्रै नाम हामी सुन्छौँ, गायकको नाम बढी हामी हेर्छौँ। कस्ता कस्ता चलचित्रहरू हुन्छन्, कति मेहनत गरेर कतिले कथा लेखेको हुन्छ, के हुन्छ अन्तत्व गतमा नायक नायिका त्यो कथाकार बन्दैन। अभिनयवाला अभिनयवाला विष्णु हो, ब्रह्माजीले नलेखेको अभिनय ब्रह्माजी लुक्छन्। त्यही भएर ब्रह्माजीका मन्दिरहरू बन्दैनन्, स्वाभाविक हो यो। विष्णुजीका सबभन्दा बढी मन्दिर बन्छन् र महेशका सबभन्दा बढी मन्दिरहरू बन्छन्। यी शक्तिहरू हुन्। अब यिनै शक्तिलाई गुणको हिसाबले यदि वेदान्तको अध्ययन गर्नुभयो वा साङ्ख्य योगको अध्ययन गर्नुभयो भने यिनै शक्तिलाई गुणको रूपमा बुझाइन्छ। गुणको रूपमा बुझ्यो भने अलिकति यो रसायन शास्त्र केमिस्ट्री पढ्ने मान्छेहरूलाई बडो रमाइलो हुन्छ। ब्रह्माजी रजोगुण हुन्, जहाँ केही जागिरहेको छ। विष्णुजी सद्गुण हुन्, सतोगुणी हुन्। र महेश तमोगुणको अवस्था हो, किनभने तमोगुणको अवस्थामा सबै अन्धकारमा प्रवेश गर्छ। महेशको काम चाहिँ मृत्यु दिनु हो, ती मृत्युका देवता हो, अनि सबै तमोगुणमा प्रवेश गर्छ त्यहाँनिर गएर। पुरै ब्रह्माण्ड, पुरै सृष्टि त्रिगुणात्मिका छ। तीनवटा गुणले सम्पूर्ण सृष्टि बनेको छ। तर म को हुँ त, मुक्ति के हो, मोक्ष के हो, हामी बोध विज्ञान को माध्यम के खोजिरहेका छौं। अब यो श्रीफल को भाषा में बुझ्नुस्, यो कम्प केन्द्र तीन गुणले बनेको हुन्छ, जान्ने गुण, दौड़ने गुण, रोकिने गुण, ये तीनवटा गुण कम्प में हुन्छ। अकम्प गुणातीत हुन्छ, गुण भन्दा पृथक हुन्छ, गुण भन्दा माथि हुन्छ। म द्रष्टा हुँ, कम्प म भित्र छ, मेरो हो, तर म कम्प होइन, यो सिक्दैछौ हामी, यो साधनागत रूपमा सिक्दैछौ हामी। यसको अर्थ के हो भने यी तीनवटा गुण सत रज तम यी मेरा हुन्, तर म चाहिँ यो होइन, म त्यो भन्दा पनि भिन्न छु। आफूलाई तीन गुण भन्दा अलग अनुभव गर्नु मुक्ति हो, त्यो मोक्ष हो। त्यही भएर भगवद् गीतामा आउँछ 13:2, क्षेत्रज्ञम चापिमाम विदिम सर्व क्षेत्रेषु भारत, क्षेत्र क्षेत्रज्ञयोर्ज्ञानम एतद् ज्ञानम मतम मम। अर्जुन, तिमीले जति पनि कुरा अनुभव गर्छौ तिम्रो अनुभवमा आउने सबैलाई क्षेत्र भनिन्छ, यो संस्कृत शब्द हो। मेरो अनुभवमा जे पनि आउँछ क्षेत्र हो, र अनुभव गर्ने व्यक्ति वा अनुभोक्ता वा द्रष्टा चाहिँ क्षेत्रज्ञ हो। अर्जुन, तिमीले आफूलाई क्षेत्रज्ञको रूपमा चिन, यु आर द नोअर, यु आर द सियर, यु आर नट द सीन, यु आर नट द नोन। यो जुन मेरो बहिर्जगत र अन्तर जगत छ, यी दुइटै क्षेत्र हुन्, यी गुणले बनेका हुन्छन्, यी त्रिगुणात्मक हुन्छन्। जसरी पुरै ब्रह्माण्ड, पुरै ब्रह्माण्ड जस्तो छ, हाम्रो अन्तर जगत र बहिर्जगत त्यस्तै हुन्छ, यथा पिण्डे तथा ब्रह्माण्डे। हामी त्यसैको अङ्ग्रेजीमा भन्यो भने प्रोटोटाइप हो, अथवा पुरै ब्रह्माण्ड मेरो एक्सपान्सन हो, म ब्रह्माण्डको सानो एउटा रूप हो, अणु रूप हो। म व्यष्टि हुँ, ऊ समष्टि हो, म थोपा हुँ, ऊ महासागर हो, हामी भिन्न छैन। र मैले जे अनुभव गरिरहेको छु त्यो अनुभव म होइन, यो थाहा पाउनु मुक्ति हो। त्यही भएर मुक्तिको अवस्था गुणातीतको अवस्था हो, मुक्तिको अवस्था आत्मज्ञानको अवस्था हो। आत्मज्ञान भनेको के हो? आत्मा भनेको म, मेरो ज्ञान, म को हुँ त्यसको ज्ञान। हामी अन्ततको त त्यहीँ पुग्छौ। बोध विज्ञानको यो 7 दिनको कक्षाको अन्तमा तपाईँ गुणातीतलाई देख्ने, जान्ने र आफूलाई गुणातीत भन्दा गुण भन्दा भिन्न रहेको अनुभव गर्न सक्ने ठाउँमा पुग्नुहुन्छ। यो बोध विज्ञानमा ब्रह्माण्डभरिका, संसारभरिका सबै धर्मशास्त्रहरूको व्यवहारिक प्रयोग कहीँबाट पनि समात्नुहोस्, बोध विज्ञानको हरेक कक्षामा सबै धर्म सम्प्रदाय एकैचोटि अटिहाल्छन्, सबै एकै ठाउँमा आउँछन्, छुट्टा छुट्टै अध्ययन गरिराख्नु पनि पर्दैन, यहीँ आउँछन् सबै। असली कुरा सजगता हो, सजगता हुँदै शून्यतासम्म पुग्नुहोस्, त्यहाँ मुक्तिको पहिलो लक्षण देखा पर्छ। जीवन ऊर्जामा पुग्नुभयो भने त मोक्षको राजमार्ग प्रारम्भ हुन्छ।